0: पतका घटना भएका छन्। 4531 घर परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी 914 आगलागीका घटना भएका छन्। सर्पदंशका 535, चट्याङका 229, लेक लागेका 55 घटना भएका छन्। जनावर आक्रमणका 190, हुरी बतासका 478, पहिरो 495, बाढीका 171 घटना घटेका छन्। यस्तै भारी वर्षा 166 छन्। त्यसै गरी साउन 2 गतेदेखि हाल मुलुकभर 58 विपदका घटनामा 3 जनाको मृत्यु र 13 जना घाइते भएका छन्। 45 जिल्ला प्रभावित भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झण्डा देखाइएको छ। भरतपुर विमानस्थलबाट काठमाडौँ फर्किने क्रममा अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनका नेताले कालो झण्डा र कालो बैलून देखाएका हुन्। उनीहरूले शिक्षामा लगाइएको कर खारेजीको माग गर्दै नाराबाजी गरेका थिए। वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दा र बालीनाली जोगाउन बर्दिया राष्ट्रिय निकुञ्ज आसपास 55 किलोमिटर भन्दा बढी क्षेत्रमा तार जाली र छेक बार निर्माण गरिएको छ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। थप विवरण सहित नेपालगंजबाट दिल बहादुर केसी।
1: डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले 40,485 मिटर, बर्दिया राष्ट्रिय निकुञ्जले 4,000 मिटर, बाँसगरी नगरपालिकाले 4,600 मिटर, ठाकुरबाबा नगरपालिकाले 3,547 मिटर, मधुबन नगरपालिकाले 1,717 मिटर र गेरुवा गाउँपालिकाले 700 मिटर क्षेत्रमा तारजाली र छेकबार निर्माण गरेका छन्। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसी।
2: अहिले बाघ र चितुवाबाट जुन पशुधन क्षति हुन्छ यसको लागि त अत्यन्त प्रभावकारी छ। साथै रातमा अब अन्य वन्यजन्तुहरूले खेतीबाली नोक्सान गर्नको लागि पनि यसले धेरै रोक्ने काम गर्दछ।
1: गएको आर्थिक वर्षमा 14 किलोमिटर तारजाली निर्माण गरिएको थियो। पछिल्लो 2 आर्थिक वर्षमा मात्र करिब 69 किलोमिटर तारजाली र छेकबार निर्माण गरिएको छ। तारजाली निर्माणपछि स्थानीयले राहतको महसुस गरेका छन्। सुन्नु थारू।
3: पशु चौपाई त घर पिछै कति लगेछ कति लगेछ त्यो ठेगानै थिएन। अब तारबार लगाइसकेपछि पहिला भन्दा बहुत राम्रो भएको छ।
1: पछिल्ला वर्षमा चितुवा बाघ र हात्तीको आक्रमणबाट मानव पशुधन तथा बाली नालीमा ठूलो क्षति बढ्दै गएपछि संरक्षण निकायहरूले तारजाली र छेकबारका संरचना बनाइरहेका हुन्। यसका कारण वन्यजन्तु र मानव बीचको द्वन्द्व समेत कम हुने अपेक्षा गरिएको जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र बहादुर थापाको भनाइ छ।
4: वन्यजन्तु र मानव द्वन्द्वको आक्रमणलाई रोकथाम गर्न निमित्त लगाएका हौ। अब यो लगाएपछि जनताहरूलाई जनावरहरूबाट चाहिँ प्रत्यक्ष खेति नहोस्, उपभोक्ता र मानवहरूलाई धेरै किसिमको फाइदा हुने गर्छन्।
1: तारजालीले वन्य जन्तुबाट हुने क्षति न्यूनीकरण मात्र होइन वन्य जन्तुको संरक्षणमा पनि टेवा पुगेको छ।
0: कानून न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकार कर्मी बिनु यादव र निहारिका राजपूतको विषयलाई समितिमा उठाउनु भएको छ। बास्कोटाले बिनु र राजपूतले गृहमन्त्रीसँग प्रत्यक्ष भेट्न चाहेकाले त्यसका लागि आवश्यक समन्वय गरिदिने गृह मन्त्रालयलाई आग्रह गर्नु भएको छ।
5: बिनु यादव र निहारिका राजपूतको विषयमा उठाउनु भएको छ। त्यो विषय कानून समितिको पहिले ध्यानकर्षण भइसकेको थियो, फेरि यहाँले उठाइदिनु भयो र मैले मन्त्रीज्यूसित कुरा गर्दै गर्दा मन्त्रीज्यूले पनि त्यसमा थोरै चासो राखेर कोर्डिनेसन गर्ने काम पनि गरिरहनु भएको छ। तर उहाँहरूको मागै के छ भने गृहमन्त्रीलाई नै भेट्नु पर्यो भन्नुभएको छ। सो कानुन न्याय तथा मानव अधिकारको समितिबाट यदि कोही नागरिकले मन्त्रीजीलाई नै भेटेर म मेरो विषय राख्छु भन्नुहुन्छ भने राख्न पाउनुपर्छ। सो गृह मन्त्रालयलाई एकपल्ट अनुरोध गर्ने मन्त्रीजीले एकचोटि बिनु यादव र निहारिका राजपूतलाई चाहिँ एकचोटि
0: खबर यति नै।

हजुर नमस्कार अनि शुभ प्रभात सबैमा. ब्रुनाईमा बिहानको 8:09 गएको छ. नेपाल र बेलायत सहित विश्वका विभिन्न देशबाट बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुने सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत. म तपाईँहरूकै प्रस्तोता बीना गुरुङ आज स्टेशन म्यानेजर लालशाही दाईको सट्टा तपाईँको साथमा छु. कार्यक्रम हामीले सुरुवात गर्यौं एकदमै मिठो गीत निकिता थापा अनि बृज श्रेष्ठको आवाजमा रङ. हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा अफिसियली प्रस्थान गरिसकेका छौं श्रोता. अब लागौ आजको राशिफलतर्फ. हजुर आज सोमबार 20 जुलाई यानि कि नेपालको चाहिँ साउन महिनाको 4 गते श्रोता. सुरु गरौं मेष राशिबाट. मेष राशि हुनेहरूका लागि चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ. सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला. सानो गल्तीले हर्जाना तिराउन सक्छ. वृष राशि प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ. बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ. फाइदाको स्रोत पहिलाउन सकिनेछ. प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्. यसै गरी मिथुन राशि हुनेहरूका लागि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिलाउन सकिनेछ. साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ. साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्. कर्कट राशि परिस्थितिवश चिताएको काम रोकिन सक्छ. आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला. हजुर सिंह राशि हुनेहरूका लागि भने अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ. छोटो समयमा फाइदा लिन सकिनेछ. अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ. हजुर कन्या राशि हुनेहरूका लागि रमाइलो जमघट सहभागी बन्ने अवसर जुट्नेछन्. मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ. विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ. लागौं तुला राशितर्फ. केही पाउन केही वस्तु त्याग्नु पर्ला. यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ. टाढाका साथीभाइले काममा साथ दिनेछन्. हजुर वृश्चिक राशि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ. तारिफ योग्य काम सम्पादन गर्दै मनोज्ञ धन आर्जन गर्न सकिनेछ. प्रतीक्षा नतिजाले उत्साह जगाउनेछ. धनुराशि हुनेहरूका लागि भने पुराना कामको चर्चा हुनेछ भने मेहनत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ. तर अरूका काममा समय खर्चनु पर्दा आफ्ना काम रोकिन सक्छन्. सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्न बाधा हुनेछ. हजुर श्रोता मकर राशि हुनेहरूले चाहिँ काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ. आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्नेछ. यसै गरी कुम्भ राशि हुनेहरूका लागि प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ. अरूका लागि समय धन र बुद्धि खर्चनु पर्ला. र अन्त्यमा मीन राशि हुनेहरूका लागि सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ. आफन्तसँग रमाइलो भेटघाट हुनेछ. उपहारले उत्साह जगाउनेछ. मित्रता र प्रेमको बन्धन कसिनेछ. हजुर श्रोता यो चाहिँ थियो आजको राशिफलको जानकारी. अब भने अर्को मिठो गीततर्फ लाग्नेछौ. राजु लामाको आवाजमा सायद तिम्रो.

حاجة شو تارازو لاماكو عواز ما سايد تيمرو सम्पूर्ण श्रोता श्रोताहरूलाई कार्यक्रम प्रभातकालीन आवाजमा फेरि पनि स्वागत गर्न चाहन्छु। सम्पूर्ण बीएफपी परिवार लगायत विश्वभरि छरिनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू हामीलाई माया गरेर प्रभातकालीन आवाज सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। कार्यक्रममा अझै मिठा गीत सङ्गीतहरू बाँकी नै छन्। यसका साथसाथै रोचक प्रसङ्गहरू पनि हामी कुराकानी ल्याउने नै छौँ। यसका साथसाथै आज भने एकदम विशेष दिन परेको छ, किनभने हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईमा अस्ति हिजमा म्याजेस्टी द सुल्तान कपमा चाहिँ बिएफपिएसले चाहिँ राफल आयोजना गरेको थियो। त्यहाँ चाहिँ धेरै व्यक्तिहरूले चाहिँ हाम्रो दिदीभाइ दाजुभाइ दिदीबहिनीहरूले चाहिँ हाम्रो राफल टिकट खरिद गरिदिनु भएको छ अनि त्यसका लागि धेरै नै आकर्षक पुरस्कारहरू छन्। आजको कार्यक्रमको तेस्रो घन्टे बसाइमा भने हामी विजेताहरूको नामहरू उद्घोषण गर्ने नै छौँ। त्यसका लागि चाहिँ बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। र 9 बजेपछि ब्रुनाईको समय 9 बजेदेखि 10 बजे भित्रमा चाहिँ हामी विजेताहरू अनाउन्स गर्नेछौँ। त्यस कारणले गर्दा तपाईँको रेडियो अन गरिराख्नुहोला। अब पनि लागौँ अर्को मिठो गीत सुन्नतर्फ। सुबानी मुक्तानले गाउनुभएको मिठो

0: SBS गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी

हजुर श्रोता, जन चामलिङ राईले गाएको माया गर्नु ल भन्ने निकै नै मिठो गीत सुन्नुभयो। तपाईँ हामीसँग भर्खरै जोडिनु भएको छ भने सुन्दै हुनुहुन्छ बीएफपीएस गोर्खा रेडियो ब्रुनाईबाट, र कार्यक्रमको नाम हो प्रभातकालीन आवाज, र आज भने म प्रस्तुता बिना गुरुङ हाजिर भएकी छु। हजुर श्रोता, सदा झैं हाम्रो सोमबार विशेष भने लाल शाही दाईले आज स्पोर्ट्स राउन्ड अप गर्नुहुन्थ्यो। उहाँलाई विभिन्न खेलकुदहरूमा चाहिँ ज्ञान भएको कारण अनि उहाँले चाहिँ मजाले भन्नुहुन्थ्यो भने मलाई चाहिँ फुटबल बाहेक चाहिँ अन्य गेमहरूमा चाहिँ खासै रुचि पनि नभएको अनि खासै पुख्त नभएको कारणले गर्दाखेरि आज पनि स्पोर्ट्स राउन्ड अपमा हामी फुटबलको कुरा गर्छौँ। हजुर श्रोता, फिफा विश्वकप 2026 अब औपचारिक रूपमा सम्पन्न भएको छ र आज बिहानको खेलमा फाइनलमा भने स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक पनि विश्वकपको उपाधि जितेको छ। खेलको निर्णायक गोल भने फेरान टोरेसले अतिरिक्त समयको 106 मिनटमा गरेका थिए। यसका साथसाथै हिजो भएको तेस्रो स्थानका लागि भने खेलमा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 पराजित गर्दै प्रतियोगिता तेस्रो स्थानमा टुङ्गिएको थियो। र यसरी आज भने फाइनल चाहिँ पूर्ण रूपमा सम्पन्न भयो। श्रोता, स्पेन फेरि पनि 16 वर्षपछि विश्व विजेता हुन पुगेको छ यो फिफा वर्ल्ड कप 2026 संस्करणमा। र तपाईँलाई थाहा छ श्रोता, फिफाले भने विश्वकपको इतिहासमा पहिलो पटक यो च्याम्पियनसिप रिङ विजेता औँठी प्रदान गर्ने भएको छ। अमेरिकी खेलकुदमा लोकप्रिय यो परम्परा भने अब विश्व फुटबलमा पनि सुरु गरिएको छ। औँठीमा एकातिर विश्वकप ट्रफी र अर्कोतिर विजेता टोलीको विशेष डिजाइन रहनेछ अनि कुल 2026 औँठी तयार पारिएका छन्, जसमा 30 विजेता टोलीका सदस्यहरूका लागि र बाँकी विश्वभरका समर्थकका लागि आधिकारिक स्मरणीय सामग्रीका रूपमा उपलब्ध गराइनेछ। र यो औँठी नहराओस् भन्नका लागि चाहिँ विजेता खेलाडीले पाउने प्रत्येक औँठीमा छुट्टै नम्बर हुनेछ र खेलाडीको औँलाको नाप अनुसार नै बनाइनेछ। फिफाले यो परम्परा भने भविष्यका विश्वकपहरूमा पनि निरन्तर रहने वा नरहने बारे अहिलेसम्म स्पष्ट भने गरेको छैन भन्ने जानकारी चाहिँ हामीले देख्न पाउँछौँ। हजुर श्रोता, यो थियो स्पोर्ट्स राउन्ड अप सेगमेन्ट आजको लागि। विशेष गरी फिफा वर्ल्ड कप चाहिँ फाइनली समापन भइसकेको छ, तपाईँहरूको आशा कतिको निराशामा बदलियो अथवा कतिको सफल हुनुभयो आफ्नो टिमले जित्दाखेरि तपाईँहरूलाई कस्तो महसुस भयो हामीलाई पनि बताउन सक्नुहुन्छ। पक्कै पनि हाम्रो बिएफएस गोर्खालाई चाहिँ भन्न नबिर्सिनु। हजुर, तपाईँको विचार, तपाईँको भावना, तपाईँको गीत सङ्गीतको रोजाइले नै हाम्रो कार्यक्रमलाई चाहिँ अझ सफल बनाउँछ। यसै गरी हाम्रो बिहानीको सुरुवात चाहिँ तपाईँहरूको मनपर्ने गीत सुनेर चाहिँ सुरुवात गर्नुहोस्, किनभने जिन्दगी हाम्रो जीवन चाहिँ एकदमै व्यस्त छ। व्यस्त समयमा पनि डुम स्क्रोलिङ गरेर टिकटकमा नै व्यस्त नहुनुहोस्, वाकको लागि जानुहोस्, बाहिर कफी सफी खानुहोस्, कफी चिया कफी गफ गफ गर्नुहोस्, स्क्रिन टाइम घटाउनुहोस्, नेचरसँग रमाउनुहोस् अनि मन परेको गीत पनि सुन्दै गर्नुहोस् बिएफपीएस गोर्खा रेडियोमा। र मन परेको गीत मध्ये यो मेरो पनि मनपर्ने गीत बजाउँदैछु श्रोता अहिलेको लागि भने मखमली सुजन चापागाई अनि सुनिता थेगिमको आवाजमा।

हजुर, सुजन चापागाई अनि सुनिता थेगिमको आवाजमा सुन्नुभयो मखमली। श्रोता, अहिले ब्रुनाईमा बिहानको 9 बज्नका लागि 25 मिनट बाँकी रह्यो र ग्रेट ब्रिटिश सर्कस लेजेन्ड अफ द सी हेर्न जान चाहनुहुन्छ भने यो हुन गइरहेको छ 31 जुलाईदेखि 23 अगस्तसम्म जेरुडुङ पार्कमा हुनेछ यो। श्रोता, यो चाहिँ ब्रुनाईमा पहिलो पटक भएको भनिन्छ र यसमा चाहिँ युनिक वाटर सर्कस, एक्रोबेटिक स्टन्ट कमेडी अनि फ्लाइङ ट्रपिज, एरियल एक्ट्सहरू पनि समावेश गरिएका छन्। अनि हामीले टिभीमा चाहिँ प्रायः जसो एनिमलहरू राखेर चाहिँ सर्कसहरू गर्ने देखेका छौँ, तर यहाँ भने पुरै ह्युमन ओन्ली पर्फर्मर्सहरू मात्र रहेका छन्। त्यस कारणले गर्दा तपाईँ आफ्नो हलिडेको लागि चाहिँ यो एउटा ठाउँ पनि जान नबिर्सिनुहोस्। हजुर श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ प्रभातकालीन आवाज कार्यक्रम बिएफबिएस गोर्खा रेडियोमा र आज भने विशेष किन छ भने अस्तिको सुल्तान कपमा बिएफबिएसले राफल आयोजना गरेको थियो र राफलका विजेताहरू भने हामीले घोषणा गर्नेछौँ आजको तेस्रो घन्टे बसाइमा। त्यस कारणले गर्दाखेरि कार्यक्रम सुन्दै गर्नुहोला। यदि छुट्याइहाल्नु भयो भने पनि चिन्ता नगर्नुहोस्, हामीले चाहिँ फेसबुक पेजमा चाहिँ सम्पूर्ण विवरणहरू राख्नेछौँ, विजेताको नम्बर नामहरू पनि राख्ने छौ। त्यस कारणले गर्दाखेरि आफ्नो राफल टिकट चाहिँ साथमै राख्नुहोला र बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। हजुर श्रोता, अनि आज पोस्ट अफिसबाट चाहिँ बिहानको ताजा समाचार सूचना चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ बिहानको 11 बजेभन्दा अगाडि नै मेलहरू चाहिँ कलेक्ट गरिहाल्नुहोस् भन्ने चाहिँ सूचना आएको छ, ताकि अन्य मेलहरू पनि आउँदै गरेको छ, यसले गर्दाखेरि चाहिँ व्यवस्थापन गर्न सजिलो होस् भनेर। यदि तपाईँहरूको मेल अनि डेलिभरीहरू भइसकेको छ भने चाहिँ आफ्नो पोस्ट, आफ्नो मेल चाहिँ कलेक्ट गर्न जानुहोस् आज दिउँसो 11 बजेभन्दा अगाडि नै। हजुर श्रोता, राफलको विजेता घोषणा गर्नेछौँ आजको दिन, त्यस कारणले सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो भन्दै अहिले पनि गीत सुनोस् सुशान्त केसीको आवाजमा, जी छन् त म तिना।

0: BFBS गोरखा रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हजुर, बिहानलाई ऊर्जा, जानकारी अनि उत्कृष्ट संगीतले भरिपूर्ण बनाउने तपाईँको आफ्नै कार्यक्रम हो प्रभातकालीन आवाज। अनि यस कार्यक्रममा फेरि एकपटक स्वागत गर्न चाहे म बिना गुरुङको तर्फबाट आजको यो ब्रेकफास्ट शोमा तपाईँहरू सम्पूर्णलाई। र भर्खरै सुन्यौं हामीले केहर सिंह लिम्बूको आवाजमा डोको बुन्ने। हजुर श्रोता, अब विश्वकप फाइनल पनि सकिएको छ। स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 हराउँदै विश्व च्याम्पियन बनिसकेको छ। तपाईँलाई भने आजको फाइनल कस्तो लाग्यो, खेलको टर्निङ पोइन्ट कस्तो थियो अनि उत्कृष्ट खेलाडी को लाग्यो? आफ्ना विचार अनि आफ्ना प्रतिक्रिया र बधाई सन्देश हामीलाई पठाउन सक्नुहुन्छ है। र हामी तपाईँको सन्देशहरू कार्यक्रममा समावेश गर्ने प्रयास गर्ने नै छौँ। तपाईँको सन्देश, शुभकामना अनि प्रतिक्रिया नै हाम्रो कार्यक्रमको चाहिँ सबैभन्दा अभिन्न पाठ हो। यसका लागि आज बिहान तपाईँ जहाँबाट पनि सुन्दै हुनुहुन्छ, कामतिर जाँदै हुनुहुन्छ अथवा घरमा चिया कफी पिउँदै हुनुहुन्छ, ड्युटीमा हुनुहुन्छ, हामीलाई सन्देश भने पठाउन नबिर्सिनुहोस्। र तपाईँ हाम्रो कार्यक्रमको एउटा अभिन्न अङ्ग हो, त्यसकारणले आफ्नो आवाज पनि कार्यक्रममा समावेश गर्न नछुटाउनुहोला। यति भन्दै अर्को गीत सुन्नतर्फ लागौँ, सुशान्त केसीको आवाजमा सताएर।

हजुर, सुशान्त केसीको आवाज सुन्नुभयो सताएर। हजुर, ब्रिटिश फोर्सेस ब्रुनाईका परिवारको लागि एउटा सूचना रहेको छ। यो भने बीएफपी लेडिज तीज नाइटको बारेमा हो। 2026 सालको लेडिज तीज नाइट हुन गइरहेको छ सेप्टेम्बर महिनाको 12 तारिकमा। र तीज भनेको नेपाली चाडबाडको महिलाहरूका लागि एकदमै अभिन्न चाडपर्वका रूपमा मानिन्छ। र यो भने हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईमा भने 12 सेप्टेम्बरमा मनाउन गइरहेका छौँ। बेलुकीको 5 बजेदेखि रातिको मध्यरातसम्म, अनि भेन्यू भने रहनेछ चिटच्याट कम्युनिटी सेन्टर। ड्रेस कोड रहनेछ साडी, रेड, ग्रिन, येलो, जुन पनि लाउन सक्नुहुन्छ। र प्रति व्यक्ति टिकटको मूल्य रहेको छ 25 ब्रुनाई डलर। अनि रिसेप्सन ड्रिङ्क अनि फुड पनि त्यसमा समावेश गरिनेछ उक्त रकममा नै। र यसका लागि भने क्युआर कोड स्क्यान गर्नुहोला अनि आफ्नो कन्फर्मेसन चाहिँ दिनुहोला। टिकट आफ्नो रेस्पेक्टिभ डिपार्टमेन्टहरूमा चाहिँ भन्नुहोला। सो यो अवसर चाहिँ पक्कै पनि नगुमाउनुहोस् दिदी बहिनीहरू, आफ्नो आफ्नो चाडबाड मनाउनका लागि। हजुर, यसै गरी हाम्रो नयाँ जिएमनी दिदीको वेलकम हुन गइरहेको छ अगस्त महिनाको 24 तारिक चिटच्याट कम्युनिटी सेन्टरमा। र समय भने बिहानको 9 बजेदेखि 10:30 बजेसम्म हुनेछ। ड्रेस कोड भने कुर्ता सुरुवाल अथवा इक्विभलेन्ट भनेर जनाएको छ। अब यति भन्दै अर्को गीत सुन्नतर्फ लागौँ। भ्योमा अनि यङ वेबको आवाजमा भयङ्कर।

हजुर, नेपालको ऱ्याप इन्डस्ट्रीमा चाहिँ एकदमै नयाँ कलाकारको जन्म भएको छ भ्यूमा, अनि उहाँको गीतहरू निकै एकदमै स्पष्ट अनि एकदमै भयङ्कर नै हुने गर्छ। श्रोता, तपाईँले सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला। हजुर श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारको लागि सूचना समर प्रोग्रामहरू चाहिँ सुरुवात भइसकेका छन् हाम्रो बाबु नानीहरूको लागि, किनभने स्कुल हलिडेज भने अस्ति हिजोको यो गएको हप्ताबाट नै सुरु भइसकेको छ श्रोता। त्यसकारणले घरमा बसेर बाबु नानीहरूलाई कहाँ लाने होला भनेर चाहिँ चिन्ता नगर्नुहोस्। समर प्रोग्रामहरू चाहिँ विभिन्न सिग्नल अनि वाट्सएप अनि हाम्रो बिएफी कम्युनिटी पेजेसहरूमा, यसका साथसाथै इन्टरनेसनल हाई ब्लग स्पटमा चाहिँ ब्रुनाईको संस्करणमा गएर चाहिँ चेक गर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ चिटच्याट कम्युनिटी सेन्टरले चाहिँ हाम्रो बाबु नानीहरूको लागि समर प्रोग्राम आयोजना गरिसकेको छ। आजबाट सुरुवात हुनेछ। आज भने अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर हुन गइरहेको छ बिहान 10 बजेदेखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। यसका साथसाथै बाँकी जानकारीहरू भने तपाईँ राम्रोसँग हेर्न सक्नुहुन्छ हाई ब्लग स्पटमा, यसका साथसाथै सिग्नलका विभिन्न ग्रुपहरूमा, अनि तपाईँहरूको आफ्नै दिदीबहिनीहरूको पेजेसहरूमा पनि छन् होला। त्यसकारणले घरमा बसेर चिन्ता नलिनुहोस् श्रोता। हजुर, यसका साथसाथै अब भने हामी प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाएको पनि अन्तमा आइसकेका छौँ श्रोता। अब बस्ने गीत भने हिमाली भेगमा रहेको छ तृष्णा गुरुङको आवाजमा। यस लगतै नेपालबाट प्रसारण हुने नेपाली समाचार लगतै हामी पुनः उपस्थित हुने नै छौँ प्रभातकालीन आवाजको तेस्रो घन्टे बसाइमा। अनि त्योभन्दा अगाडि म फेरि पनि सम्झाउन चाहे, हामी केही बेरमा नै राफल पुरस्कारका विजेताको घोषणा गर्नेछौँ, त्यसैले हाम्रो साथमा रहनुहोला। म हुँ तपाईँको कार्यक्रम प्रस्तुता बिना गुरुङ, केही बेरमा फेरि भेट्नेछौँ। अहिलेको लागि भने इन्जोय गर्नुहोस् तृष्णा गुरुङको।

चालू आर्थिक वर्षमा करिब 2000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्, जसमा 20 जना सचिव मात्रै छन्। राष्ट्रिय किताबखानाको अभिलेख अनुसार आर्थिक वर्ष 83-84 58 वर्षे उमेर हद तथा 5 वर्षे पदावधि पूरा भई 1985 कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्, जसमा 87 सहसचिव, 206 जना उपसचिव र 320 जना शाखा अधिकृतको अवकाश हुँदैछ। सहायक स्तरका 773 जना र श्रेणीविहीनतर्फ 579 जना अनिवार्य अवकाशमा जान लागेका हुन्। हाल संघ, प्रदेश तथा स्थानीय तहमा 92,520 कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो। यो आर्थिक वर्षमा ठूलो संख्यामा सचिवहरूको अवकाश हुने भएको छ। 20 जना सचिव यो वर्ष घर जाँदैछन्। साउन 4 गते किरणराज शर्माको अवकाश हुँदैछ। वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका शर्मा मुख्य सचिवका दावेदार हुनुहुन्थ्यो, तर सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनाएको छ। कार्कीलाई मुख्य सचिव बनाएपछि शर्मा विदामा बस्नु भएको थियो। उहाँ 5 वर्ष सचिवको अवधि पूरा भएकाले साउन 4 मा सेवानिवृत्त हुँदै हुनुहुन्छ।

0: घटेका छन्। यस्तै भारी वर्षा 166 छन्। त्यसै गरी साउन 2 गतेदेखि हालसम्म मुलुकभर 58 विपदका घटनामा 3 जनाको मृत्यु र 13 जना घाइते भएका छन्। 45 जिल्ला प्रभावित भएका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले धुलीखेलको दूषित थानी हिमालय रिजोर्टमा 24 घण्टा बिताएर फर्किनु भएको छ। शनिबार दिउँसो 3 बजेतिर रिसोर्ट पुगेका रवि र स्वर्णिम आइतबार सोही समयमा फर्किनु भएको हो। अर्थमन्त्री वागलेको लगानी रहेको रिसोर्टमा सभापति लामिछाने श्रीमती निकिता पौडेललाई पनि साथमा लिएर जानु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले विदा उपभोग गर्ने गरेको विगतको शैलीलाई पछ्याउँदै रवि र स्वर्णिमले पनि रिजोर्टमा विदा मनाउनु भएको हो। तर उहाँहरू विदा मनाउनकै लागि मात्रै दूषित थानी जानु भएको हो त भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। उहाँहरूले यसबारे काभ्रेको स्थानीय प्रहरी प्रशासनलाई समेत खबर गर्नु भएको थिएन, सुटुक्क त्यहाँ पुग्नु भएको थियो। उहाँहरूको यो 24 घण्टे बसाईलाई नेपाली राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। हालै चितवनमा सम्पन्न राष्ट्रपाको पहिलो महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित लामिछाने र उपसभापतिमा निर्वाचित वागले यो गुप्तवासमा के विषयमा कुरा भयो भन्ने खुलाउनु भएको छैन। यद्यपि पछिल्ला दिनहरूमा प्रधानमन्त्री बालेनसँग अर्थमन्त्री डाक्टर स्वर्णिम वागलेको खटपट भइरहेका प्रसंगहरूका कारण यो बसाई थप चासोको विषय बनेको हो। सभापति लामिछाने र अर्थमन्त्री वागलेको यो गुप्तवासबाट प्रधानमन्त्री बालेन समूह सशंकित बनेको छ। फिफा विश्वकप 2026 को उपाधि स्पेनले उचालेको छ। अमेरिकाको न्यूजर्जी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन 106 मिनटमा फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो। निर्धारित 90 मिनटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डिजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना 10 खेलाडीमा सीमित भएको थियो। अतिरिक्त समयको दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्यो। स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबावमा राख्यो। स्पेनले सन् 2010 पछिल्लो पटक विश्वकप जितेको थियो। यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि उपाधि उचालेको हो। विश्वकप फुटबलको गोल्डन बल स्पेनका कप्तान रोड्रीले पाउनु भएको छ। उत्कृष्ट खेलाडीका रूपमा उहाँलाई अर्जेन्टिनासँगको फाइनलपछि गोल्डन बल अवार्ड दिएको हो। रोड्रीको कप्तानीमा स्पेनले अतिरिक्त समयमा धकिलिएको फाइनलमा अर्जेन्टिनालाई 1-0 पराजित गरी दोस्रो पटक विश्वकप उपाधि जितेको थियो। विशेष गरी फ्रान्स विरूद्धको सेमी फाइनलमा उहाँले अविस्मरणीय खेल प्रदर्शन गर्नुभएको थियो। स्पेनले 2010 यता पहिलो पटक विश्वकप जितेको हो। स्पेनका पाउ कुवार्सीले युवा खेलाड़ीको पुरस्कार जित्नु भएको छ। स्पेनकै गोलरक्षक उनाई सिमोनले गोल्डन ग्लोब अवार्ड पाउनु भयो। स्पेनले यो विश्वकपमा 8 खेलमा 1 गोल मात्रै गरेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले गत असारमा 66 जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

हजुर, शुभ प्रभात, गुड मर्निङ। यदि तपाईँ अहिले मात्र बिएफबिएस गोर्खा रेडियोमा जोडिनु भएको छ भने हार्दिक स्वागत अनि अभिवादन। म प्रस्तुता बिना गुरुङको तर्फबाट आजको प्रभातकालीन आवाज लिएर तपाईँ समक्ष उपस्थित भइसकेकी छु। आजको यो तेस्रो घण्टामा पनि हामी अर्को केही समय भने उत्कृष्ट सङ्गीत जानकारी अनि धेरै रोचक सामग्रीहरू लिएर सँगै रहनेछौँ। हामीले निकै नै मिठो गीत सुजन चापागाईको आवाजमा फुल भन्ने गीत सुन्यौँ। उनको स्वेटर नामक चलचित्रबाट थियो यो गीतको सुरुवातको त्यो जुन धुन भने चाहिँ सम्पूर्ण सामाजिक सञ्जाल अनि सबैको मनमा बसेको छ। जुन त्यो आ भनेर गाएको हुन्छ त्यो त म गाउन सक्दिनँ अभियसली, तर यो गीत भने सबैको मनमा बसेको गीत रहेको थियो श्रोता, अनि पक्कै पनि सुनेर इन्जोय गर्नुभयो होला। हजुर श्रोता, आजको प्रभातकालीन आवाजको ब्रेकफास्ट शोमा हामीलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। कार्यक्रममा धेरै मिठा गीतहरू बाँकी नै छन्, यसको साथसाथै आज भने विशेष गरी राफल ड्र हुनेछ। अस्तिको बिएफपिएस राफलको चाहिँ विजेता चाहिँ उद्घोषण गर्ने नै छौँ श्रोता। त्यस कारणले गर्दा सुनिराख्नुहोस्, आफ्नो राफल टिकट आफ्नो साथमा राखिराख्नुहोस्। के थाहा तपाईँको नम्बर पो छ कि? त्यसै गरी राफल प्राइजेसहरू एकदमै आकर्षक रहेका छन्। वान नाइट इम्पेरियल होटेल मिरी फर टू, अनि यसका साथसाथै डिनर एट एम्पायर, अनि केट्स रेस्टुरेन्ट, अनि क्रिस्टल ग्लासेस, रिकार्डो मेक्सिकन रेस्टुरेन्ट भाउचर, यसै गरी टी कप सेट अनि चाइना भासहरू रहेका छन्। यसै गरी बिएफपिएस मर्च पनि पाउनुहुन्छ, केही पाउनु भएन भने। यसका साथसाथै सारी सेटहरू पनि रहेका छन्, काइजेनको लागि डिनर भाउचर्सहरू पनि रहेका छन्। त्यस कारणले गर्दा स्टे ट्युन टु बिएफपिएस गोर्खा रेडियो। र यो सूचनापछि अब लागेको मिठो गीततर्फ, विरज गौतम, राजेश पायल राई अनि अनु ढकालको आवाजमा आमैले भन्थे।

हजुर श्रोता, आमैले भन्थे बिरज गौतम, राजेश पायल राई अनि अन्नु ढकालको आवाजमा सुनिहाल्नुभयो यो एकदमै ऊर्जामय गीत आज सोमबारको बिहानीको लागि। ब्रेकफास्ट खाँदै फिफा वर्ल्ड कपको नतिजा हेर्दै हुनुहुन्छ होला, सायद तपाईँहरू राति नै उठेर फिफा वर्ल्ड कप म्याच पनि हेर्नुभयो होला साथीभाइसँग। अब भने फिफा वर्ल्ड कप पनि फाइनली समापन भइसकेको छ, तपाईँहरूले भने राति राति जागेर म्याच हेर्नुपर्ने समय भने अब अन्त भइसकेको छ श्रोता। र आज भएको फिफा विश्वकप 2026 सालमा प्रदान गरिएका प्रमुख व्यक्तिगत तथा टोलीगत अवार्डहरू चाहिँ म तपाईँहरूलाई बताउनेछु। गोल्डन बल सर्वोत्कृष्ट खेलाडी भने रोड्री स्पेनबाट उहाँले पाउनुभएको छ। यसै गरी गोल्डन बुट सर्वाधिक गोलकर्ता भने किलियन एम्बाप्पे हुनुहुन्छ फ्रान्सबाट। गोल्डन ग्लोभ भने कृष्ट गोलरक्षक चाहिँ उनाइ सिमोन स्पेनबाट उहाँले प्राप्त गर्नुभएको छ। यसै गरी सर्वोत्कृष्ट युवा खेलाडी बेस्ट यङ प्लेयर भने पाउ कुबार्सी स्पेनले पाउनुभएको छ। यसै गरी फेयर प्ले अवार्ड पनि स्पेनले नै हासिल गरेको छ। र फाइनल खेलको उत्कृष्ट खेलाडी भने प्लेयर अफ द म्याच फेरान टोरेसले स्पेनबाट हासिल गर्नुभएको छ। उहाँले चाहिँ अतिरिक्त समयमा पनि निर्णायक गोल गर्नुभएको थियो र स्पेनलाई चाहिँ विश्व विजेता फिफा वर्ल्ड कप 2026 सालको विजेता बनाउन सफल हुनुभएको थियो। आफ्नो टिमले जित्दाखेरि खुसी महसुस अवश्य हुन्छ श्रोता, तर आफ्नो आफूले सपोर्ट गरेको टिमले हार्दाखेरि चाहिँ दुखी अवश्य हुनुभयो होला। तर खेल भनेको हार जित हो र विशेष गरी अहिलेको फाइनल देशहरू भनेका चाहिँ पहिले पनि विश्वकप जितिसकेका राष्ट्रहरूमा पर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि देयर इज अलवेज नेक्स्ट टाइम श्रोता। आफ्नो टिमलाई सपोर्ट गर्नु अनि रुटिङ गर्नु, हुटिङ गर्नु अनि एकदमै स्पोर्ट्समा चाहिँ डुब्नु, स्पोर्ट्सलाई अझै आफ्नो जीवनमा चाहिँ लागू गर्नु नै हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक पनि हुन्छ अनि हाम्रो साथीभाइ कम्युनिटीहरूमा पनि एउटा सोसलाइजिङ गर्ने एउटा एकदमै राम्रो वातावरण हुन जान्छ। त्यस कारणले गर्दा यसपालिको फिफा वर्ल्ड कप तपाईँहरूको जीवनमा एकदमै अविस्मरणीय भयो होला भन्ने आशा गर्दै यो गीत बज्न गइरहेको गीत भने सम्भोज मल्लको आवाजमा रहेको छ, गोरी सुन। गीत पश्चात हामी आज भने राफल प्राइजेसहरू चाहिँ अनाउन्स गर्नेछौँ। त्यस कारणले गर्दा स्टे ट्युन टु बिएफबिएस गोर्खा रेडियो।

0: कहीँ पत्ता लगाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लगाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, Gorkha Radio.

0: हजुर, यो मिठो गीतबाट फेरि पनि स्वागत छ कार्यक्रम प्रभातकालीन आवाजमा। म प्रस्तुता बिना गुरुङको साथमा र एकदमै मिठो गीत पिच रोड भन्ने हामीले सुन्यौँ समीर आचार्य अनि विद्या तिवारीको आवाजमा। तपाईँहरूले पक्कै पनि यो गीत सुनेर एनर्जाइज हुनुभयो होला आजको मन्डेको बिहानीमा। र आज सोमबारको बिहानी चाहिँ अझै एक्साइटमेन्ट थपिएको छ श्रोता, हामीले पहिल्यैदेखि नै भनिसकेका छौँ कार्यक्रमको सुरुवातदेखि। आज भने हामी हिज म्याजेस्टी द सुल्तान कपमा चाहिँ बिएफपिएसले आयोजना गरेको राफल प्राइजेसहरू चाहिँ हामी आज अनाउन्स गर्न गइरहेका छौँ। त्यसका लागि हाम्रो सहकर्मी दाई धनराज राई दाई मेरो साथमा हुनुहुन्छ। उहाँले भने हामीलाई आज राफल टिकट चाहिँ ड्र गर्नको लागि मद्दत गर्नुहुनेछ। दाई, स्वागत छ कार्यक्रम प्रभातकालीन आवाजमा आजको राफल प्राइज गिवअवेका लागि।
1: बहिनी, धेरै धेरै धन्यवाद छ तपाईँले मलाई बोलाउनु भयो र यो राफेल ड्रमा छोटो मेरो पनि के अरे कन्ट्रिब्युसन हुन पाएकोमा खुसी छु।
0: हजुर दाई, अब सुरु गरौँ होइन त?
1: हजुर बहिनी, तपाईँ रेडी हुनुहुन्छ भने सुरु गरौँ।
0: हजुर,
1: हजुर बहिनी, अब सुरु गरौँ। कुन नम्बरबाट सुरु गरौँ बहिनी? दसवटा इङ्ग्लिस सर्भिसले ड्र गरिसकेको छ, अब हामी बाँकी दसवटाको गर्दैछौँ। टपबाट गरौँ कि बटमबाट ड्र सुरु गरौँ?
0: हजुर दाई, पक्कै पनि हाम्रो इङ्ग्लिस सर्भिसका टामजिनले भने दसवटा पुरस्कार अलरेडी अनाउन्स गरिसक्नु भएको छ। बाँकी दस पुरस्कारहरू भने हामी बटमबाट स्टार्ट गर्नेछौँ। प्राइस चाहिँ 19 नम्बरमा रहेको छ साडी सेटको लागि।
1: हजुर, साडी सेटको लागि मैले ड्र एउटा गरिहालेँ बहिनी र नम्बर हात परिसकेको छ 264।
0: श्रोता, हजुर, यसै गरी अब 17 नम्बरमा गिफ्ट रहेको छ बिएफपिएस मर्चका लागि।
1: हजुर, अर्को नम्बर तान्ने क्रममा हात आएको छ बहिनी 544।
0: अब अर्को पुरस्कारको लागि साडी सेट रहेको छ, यसको लागि नम्बर रहेको छ,
1: नम्बर रहेको छ तपाईँको, आयो आयो, तयार हुनुहुन्छ बहिनी लेख्न?
0: हजुर,
1: 806।
0: हजुर दाई, धन्यवाद। मैले चाहिँ यो नम्बरहरू अहिले नै लेखिसके छु जस कारणले गर्दा पछि चाहिँ नबिर्सियोस् भनेर। अब पनि अर्को पुरस्कार रहेको छ टी कप सेट अनि चाइना भाजको लागि।
1: टी कप सेट र चाइना भाजको लागि बहिनी हातमा आएको छ नम्बर 905।
0: हजुर, यसै गरी $20 भाउचर रहेको छ नूर वनिता रेस्टुरेन्टबाट, अनि तपाईँ सुन्न सक्नुहुन्छ हाम्रो धनराज दाईले चाहिँ मजाले सफल गर्दै हुनुहुन्छ। उहाँ एकदमै पोख्त भइसक्नु भएको छ किनभने लास्ट टाइम पनि उहाँले चाहिँ गरिसक्नु भएको छ, तर मेरो लागि भने यो एकदमै पहिलो पटक हो, तपाईँहरूको लागि पनि पहिलो पटक होस् र विजेता पनि तपाईँहरू नै भन्नु है त श्रोता। ल, शुभकामना छ तपाईँहरू सम्पूर्णलाई। अब दाई, नूर वनिता रेस्टुरेन्टको $20 भाउचर
1: नूर वानिताको लागि आएको छ नम्बर 687।
0: अब नेक्स्ट प्राइज रहेको छ रिकार्डोज मेक्सिकन रेस्टुरेन्टको लागि $20 भाउचर्स।
1: $20 भाउचर्सको लागि आयो बहिनी 333।
0: हजुर,
1: 333।
0: भाग्यशाली विजेता आफ्नो राफल टिकट साथमा राखिराख्नु होला अनि हाम्रो बिएफपिएस अफिसमा आउनु होला बिहानको 9 बजेदेखि 3-4 बजेसम्म आउँदा हुन्छ। अब सातौं नम्बरको प्राइजमा जाउँ, 6 crystal glasses।
1: ओ, लवली ग्लासेस छन् र त्यसको लागि नम्बर आएको छ
0: 869। यसै गरी केट्स रेस्टुरेन्टको $50 भाउचर पर्न गएको छ।
1: $50 भाउचर्सको लागि बहिनी आयो नम्बर 281
0: नम्बर रहेको छ। श्रोता, अब यो भने तेस्रो पुरस्कार रहेको छ डिनर फर वान एम्पायर होटेलमा,
1: र त्यसको लागि एउटा नम्बर चाहिँ आयो 331।
0: हजुर, माफ गर्नुहोस् दाई, यो 331 भन्न खोज्नुभएको होला। हजुर
1: हजुर, ए ओके,
0: माफ गर्नुहोस् मलाई पनि। हजुर, अब फाइनल प्राइज भन्ने रहेको छ वान नाइट इम्पेरियल होटल मिरी फर टू को लागि, कपलको लागि यो एकदमै उत्कृष्ट उपहार रहेको छ। दाई सफल गरौं।
1: नम्बर आयो बहिनी,
0: हजुर,
1: कस्तो सिक्वेन्स मिलेको नम्बर आयो, 7, 8, 9
0: 7, 8, 9 यानि कि
1: 789
0: जसको नम्बर छ उहाँ हुनुहुन्छ भाग्यशाली विजेता। हजुर, यसका लागि भने अप्लज गरिहालौँ त श्रोता अनि हामी सम्पूर्ण बिहेभियर्स परिवार। हजुर, उहाँले जित्नु भएको छ, 7, 8, 9 नम्बर रहेका राफल टिकट होल्डरले जित्नु भएको छ वान नाइट इम्पेरियल होटल मिरी फर टू। यो समर हलिडेको लागि, कपलको लागि एकदमै राम्रो, अनि यसका साथसाथै फ्यामिली हुनुहुन्छ भने पनि दुईजनाको लागि भने फ्री स्टे हुन गइरहेको छ वान नाइटको लागि। सो बधाई अनि कंग्रेचुलेसन्स। हजुर, हाम्रो सहकर्मी दाई धन दाईलाई चाहिँ धेरै धेरै धन्यवाद यो राफल टिकट राफल ड्रको लागि मलाई सहयोग गरिदिनु भएकोमा।
1: हजुर बहिनी, धन्यवाद तपाईँले पनि मलाई इन्भाइट गर्नुभयो र यो राम्रो कामको लागि चाहिँ आफ्नो पार्ट हुन दिनुभएकोमा।
0: हजुर दाई, अनि हामीले राफल टिकटको रिजल्टहरू चाहिँ अन्य कुन ठाउँबाट लिन सक्छौँ यदि श्रोताहरूले चाहिँ मिस गर्नुभएको छ भने चाहिँ?
1: बहिनी, तपाईँहरूले अघि नै भनिराख्नु भएको थियो, मैले सुनि नै राखेको थिएँ, र यदि आजको हाम्रो लाइभ ड्रको चाहिँ अडियो तपाईँले मिस गर्नुभएको छ भने तपाईँले बिएबिएस गोर्खा रेडियोको पेज, बिएबिएस ब्रुनाई जो चाहिँ इङ्ग्लिस सर्भिसले चलाउनुहुन्छ त्यो पेज, अथवा हाइमा पनि हामी पब्लिस गर्न लाउँछौँ, त्यो पनि तपाईँले मिस गर्नुभयो भने पल्टन घरको सिग्नल च्याट ग्रुपमा पनि हामीले अपलोड गर्न लगाउनेछौँ र गर्नेछौँ। तपाईँहरूले जुनै माध्यमबाट पनि थाहा पाउनुभयो भने तपाईँको आफ्नो हातमा रहेको राफल टिकट चाहिँ लिएर जति सक्दो चाँडो हाम्रो बिएबिएस स्टेसनमा आउनुहोला। समय चाहिँ बहिनी यसो सम्झाइदिनुहोस् एकपल्ट प्लिज।
0: हजुर, राफल टिकट पक्कै पनि लिएर आउनुहोस्। आफ्नो नम्बरहरू चेक गरेर बिहानीको 9 बजेदेखि 3 अथवा 4 बजेसम्म हामी स्टुडियोमै रहनेछौँ। त्यसकारणले भाग्यशाली विजेताहरूलाई चाहिँ एकदमै फेरि पनि बधाई अनि छिट्टै पुरस्कार लिन आइहाल्नुहोस् भन्दै म अब अर्को गीत बजाउन गइरहेकी छु। अनि धनराज दाईलाई पनि फेरि पनि धन्यवाद। अब यो गीतको बोल रहेको छ रुकुम माइकोट, एसटी योगी अनि शान्ति श्री परियारको आवाजमा।

हजुर श्रोता, रुकुम मैकोट एसटी योगी अनि शान्ति श्री परियारको आवाजमा सुनिहाल्नुभयो यो एकदमै रमाइलो गीत। यदि तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो। संसारका विभिन्न ठाउँहरूबाट हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। तपाईँहरूको साथ र सपोर्टको लागि धेरै धेरै धन्यवाद। यसका साथसाथै अघि भर्खरै हामीले बिएफपिएस राफलमा सहभागी हुनुभएका भाग्यशाली विजेताहरूको नम्बर भनिसकेका छौँ। यसका साथसाथै टिकट खरिद गरेर सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ। हामी बिएफपिएस परिवार तपाईँहरूको साथ र सहयोगले यस्ता कार्यक्रमहरूलाई अझ सफल बनाउन ठूलो प्रेरणा मिलेको छ र भाग्यशाली विजेताहरूलाई त बधाई छँदैछ अनि भाग लिनुभएकोमा धेरै धेरै धन्यवाद। यसका साथसाथै बाँकी भाग लिने श्रोताहरूको लागि पनि एकदमै धन्यवाद, किनभने तपाईँहरूले दिनुभएको कन्ट्रिब्युसन चाहिँ हाम्रो बिएफपिएस बिग सल्युटको लागि चाहिँ, यो एउटा च्यारिटी हो, यसको लागि नै सङ्कलन गरिएको हो। त्यस कारणले गर्दाखेरि आगामी कार्यक्रमहरूमा पनि यस्तै साथ सहयोग र उत्साहको अपेक्षा गर्दै अब बस्न गइरहेको गीतको बोल बनिरहेको छ च्याङबा लाहुरे अनि लिल बुद्धको आवाजमा। इन्जोय गर्नुहोस्।

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, राजु लामा अनि रमला पाखरिनको आवाजमा सुन्नुभयो एकदमै रमाइलो गीत मेन्दो माया। हामीलाई बिहेभियर्स गोर्खा रेडियोको प्रभातकालीन आवाजको तेस्रो घण्टामा सुनिराख्नु भएको छ श्रोता। म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा र हाम्रो समर प्रोग्राम भने बिएफपी परिवारको लागि यो सूचना जरुरी हुन सक्छ। हाम्रो बालबालिकाको बिदा भइसकेको छ, समर हलिडे स्टार्ट भइसकेको छ, त्यस कारणले गर्दाखेरि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ विभिन्न एज ग्रुपका हाम्रा बालबालिकाहरूको लागि चाहिँ समर प्रोग्रामहरू आयोजना गर्नुभएको छ। जस्तै आज सोमबारको दिन भने बिहानको 10 बजेदेखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ अन्डर 5 प्यारेन्ट अनि टडलर सेसन चलिरहेको छ। प्रति बच्चा 2 ब्रुनाई डलर लिएर जानुपर्ने हुन्छ श्रोता, त्यस कारणले आजको लागि भने आफ्नो बालबालिकासँग रमाइलो गर्ने समय रहेको छ। यसै गरी भोलि मङ्गलबारको दिनको लागि भने युथ क्लब स्कुल इयर 1-3 सम्मको लागि रहेको छ। बिहान 10 बजेदेखि 12 बजेसम्मको लागि यो चाहिँ यसका लागि भने तपाईँको प्रत्येक बच्चाको मूल्य भने मूल्य चाहिँ 4 ब्रुनाई डलर तिर्नुपर्ने हुन्छ श्रोता। यसै गरी युथ क्लब भने बेलुकी माफ गर्नु साँझ 2 बजेदेखि 4 बजेसम्म हुनेछ। युथ क्लब स्कुल इयर 4-8 स्कुले विद्यार्थीको लागि भने 2 बजेदेखि 4 बजेसम्मको लागि यो समर प्रोग्राम रहेका छन्। अनि बुधबार भने एकदमै रमाइलो फ्यामिली क्राफ्ट टोट ब्याग डेकोरेसन को सेसन हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा बिहानको 10 बजेदेखि 12 बजेसम्म, र प्रति व्यक्ति भने 6 डलर तिर्नुपर्ने हुन्छ श्रोता। यो थियो हाम्रो बिएफपी परिवारहरूको लागि बच्चासँग केही क्वालिटी टाइम स्पेन्ड गर्ने समयको जानकारी। अब भने लाग्छौँ हामी गीत सङ्गीततर्फ नै। छेवाङ लामाले गाउनुभएको छ इसाराले बोलाउनु पर्दैन।

हजुर श्रोता छेवाङ लामाको आवाजमा यो निकै नै मिठो गीत इसाराले बोलाउनु पर्दैन सुनिहाल्नुभयो। श्रोता अहिले 10 बज्नका लागि ब्रुनाईमा केवल 5 मिनट मात्र बाँकी रह्यो। संसारका विभिन्न कुनाबाट हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र हामी आजको प्रभातकालीन आवाजको बसाइको पनि अन्त्यतिर आइसकेका छौँ। आज पनि हाम्रो स्टेशन म्यानेजर लाल दाईले सदा चाहिँ प्रभातकालीन आवाज चलाउनुहुन्थ्यो भने आज चाहिँ समय नमिलेर मैले चलाउने मौका पाएकी छु। मैले चाहिँ प्राय जसो हाम्रो लोकल कार्यक्रम साङ्गीतिक तरङ्ग चलाउने गर्दछु, तर हेरौँ बिस्तारै म पनि सायद मजेरी चलाउन सक्छु दाई चाहिँ बिदा छुट्टी गएको बेलामा। तपाईँहरूको यो साथ सपोर्ट अनि उपस्थितिको लागि धेरै धेरै धन्यवाद। आज रहेको राफल ड्रमा चाहिँ जो जसले पुरस्कार हासिल गर्नुभएको छ जित्नुभएको छ उहाँहरू पुरस्कार लिनको लागि कृपया बिएफबिएस रेडियोमा आइदिनु होला। तपाईँहरूलाई थाहा छैन भने चाहिँ म्यापमा चेक गर्न सक्नुहुन्छ अथवा हाम्रो मन्दिरको पछाडि रहेको छ बिएफबिएस गोर्खा रेडियो। र यति भन्दै आजको कार्यक्रमबाट मैले भने बिदा लिने बेला भइसकेको छ। साथ सपोर्ट अनि सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आशा छ तपाईँहरूको बिहानी मैले मिठा मिठा गीत सङ्गीत रोचक प्रसङ्ग अनि जानकारीहरूबाट अझ प्रभावशाली बनाउन पक्कै पनि सफल भएँ होला भन्ने आशा लिएकी छु। र आउँदो दिनहरूमा पनि बिएफएस गोर्खा रेडियो सुनेर साथ दिनुहुन्छ भन्ने पूर्ण आशा गरेकी छु। अहिलेलाई भने म त फ्यान भए यारु भन्ने गीत बजाउँदैछु आशिष अविरल, बाबुल गिरी अनि अस्मिता अधिकारीको आवाजमा। त्यस लगतै नेपालबाट प्रसारण हुने नेपाली 10 बजेको समाचार सुन्नुहुनेछ। त्यस लगतै मजेरी कार्यक्रमको फर्स्ट आवरमा उपस्थित हुनुहुनेछ हाम्रा सहकर्मी दाई धनराज राई दाई। भोलिसम्मको लागि चाहिँ मलाई बिदा दिनुहोस्। भोलि भने म साङ्गीतिक तरङ्गको कार्यक्रममा पुनः उपस्थित हुने नै छु। आजको लागि भने धेरै धेरै धन्यवाद। तपाईँको बाँकी दिन धेरै शुभ रहोस्, पुरै हप्ता नै शुभ रहोस् भन्दै म बिदा चाहे। नमस्कार, बाई बाई।

नेपाल राष्ट्र बैंकमा तीनजना डेप्युटी गभर्नर हुने व्यवस्था गर्न र सीईओको कुलिङ पिरियड घटाउन बैंकरहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा सहभागी बैंकरहरूले तीनजना डेप्युटी गभर्नर राख्ने व्यवस्था बनाउन सांसदहरूलाई सुझाव दिएका हुन्। अहिले दुईजना डेप्युटी गभर्नरको व्यवस्था छ। उनीहरूले बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओको कुलिङ पिरियड घटाउन पनि सुझाव दिएका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राष्ट्र बैंकमा तीनजना डेप्युटी गभर्नरको व्यवस्था गर्नुपर्ने र त्यसमा एकजनालाई बाह्य विज्ञबाट नियुक्त गर्ने व्यवस्था गर्दा उपयुक्त हुने सुझाव दिनुभयो। विधेयकमा सीईओको दुई तीन वर्षको कुलिङ पिरियड अत्यधिक भएकाले त्यसलाई घटाउनुपर्ने उहाँले बताउनु कोइरालाले ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउन सकेमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने बताउनु भएको छ। सहकारीमा धेरै ठूलो रकम औपचारिक र अनौपचारिक सबै सेक्टरका निक्षेपहरू भएकाले त्यसलाई नियमन गर्न जरूरी रहेको उहाँको भनाइ छ। बैंकरहरूले अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा बैंकिङ क्षेत्रका व्यवस्थामा व्यवहारिक संशोधन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउनु पर्ने सुझाव दिएका छन्। ऐनमा अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा बैंकिङ क्षेत्रका व्यवस्थामा व्यवहारिक संशोधन गर्नुपर्ने सुझाव समेत बैंकरहरूको छ। गत आर्थिक वर्षमा रोजगारी खोज्दै विदेशी नेपाली युवाको संख्या 7,92,000 पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 47

कतार जानेको संख्या 1,21,000 छ। साउदी अरेबियामा 1,23,000, कुवेतमा 43,300, रोमानियामा 33,300 र जापानमा 22,200 गएका छन्। गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कम युवा विदेश गएको देखिए पनि पछिल्लो 5 वर्षदेखि वैदेशिक रोजगारीमा जानेहरूको संख्या भने बढ्दै आएको छ। सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामी समेत ऋण काटेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देशभर विशिष्टीकृत स्वास्थ्य उपचारको करिब 55% सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन्। सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट, एम्बुलेन्स, शववाहन र रगतको प्रयोगदेखि डायलासिस र क्यान्सरको उपचारसम्म मात्रै नभई मृत्युपछि शवगृह शव राखे बापत पनि 3% दरले कर लिन थालेको छ। कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै चेक जाँच गराउँदा हरेक फरक फरक शीर्षकमा तोकिएको दर रेटमा 3% कर थपेर आउने कुल बिल तिर्नुपर्छ। यो करलाई स्वास्थ्य समता शुल्क नाम दिइएको छ। काठमाडौँको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले मकवानपुरका बिरामीसँग एम्बुलेन्स प्रयोग शुल्कमा 3% स्वास्थ्य समता शुल्क जोडेर बिल तिराएको छ। ती बिरामीले एम्बुलेन्स प्रयोग गर्दा 600 रुपियाँ शुल्क लागेको थियो। अस्पतालले शुल्कमा 3% कर जोडेर 618 रुपियाँ लिएको छ। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा समतामूलक स्वास्थ्य र शिक्षामा 5% शुल्क लगाउनु भएको थियो। त्यसको चर्को आलोचना भएको थियो। त्यसपछि सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा सोही शुल्क घटाएर 1% छरेको थियो। युवराज खतिवडा अर्थमन्त्री हुँदा यो शुल्क नै हटाउनु भएको थियो। अहिले फेरि सरकारले त्यही शुल्क 3% दरले उठाउने व्यवस्था बजेट मार्फत गरेको हो। कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी बन्दीले प्रजनन अधिकार प्रयोग गर्न पाउने भएका छन्। कारागारमा रहेका बन्दीहरूको नैसर्गिक मानवीय अधिकार तथा सन्तान उत्पादन गर्ने अधिकार कायम गर्न कारागार नियमावली 2083 मार्फत दाम्पत्य भेटघाट सुविधा ल्याइएको हो। मन्त्री परिषदको 32 असारको बैठकले नियमावली स्वीकृत गरेसँगै राजपत्रमा प्रकाशन भएको छ। नियमावली अनुसार कैद सजाय भुक्तान गरिरहेका श्रीमान श्रीमती चिकित्सकको सिफारिसपछि निश्चित अवधिका लागि सँगै बस्न पाउनेछन्। प्रजनन अधिकार प्रयोग गर्न चाहने कैदी बन्दीका लागि कारागार प्रशासनले छुट्टै कक्षको प्रबन्ध मिलाउनु पर्नेछ।

0: हर रेडियो हो।
1: दिल भयनी फलाम चट्ट माया दर्शन सलाम डेविड शंकर अनि सहीमा श्रेष्ठले गाउनु भएको यो गीत जस्तो हाम्रो दिलमा फलाम त छैन श्रोता, हामी कोमल हृदयका छौँ, तर पनि उहाँहरूले भन्नुभयो जस्तै चट्ट माया दर्शन सलामा सम्पूर्ण श्रोतामा हार्दिक नमस्कार अनि दर्शन सलामा नमस्कार अनि स्वागत छ। कार्यक्रम मझेरी सुरु भयो श्रोता, तपाईँले म्युजिकबाट चाल पाइहाल्नुभयो। अब कार्यक्रम मझेरीको समय सुरु भयो 3 घन्टाका लागि र म धनराज राय आज पनि उपस्थित भएको छु। केही दिनको विश्राम त नभनौ, कार्य व्यस्तताले गर्दा र आफ्नै कमिटमेन्टले गर्दाखेरि गत हप्ता 2 दिन म मझेरीमा आउन सकिनँ, त्यसका लागि क्षमा प्रार्थी छु। तर हाम्री प्रस्तुता बहिनी बिना गुरुङले पनि उत्कृष्ट रूपमा चाहिँ कार्यक्रम मझेरीलाई सञ्चालन गर्नुभयो, त्यसका लागि उहाँ धन्यवादका पात्र हुनुहुन्छ नै। आज सोमबार 20 जुलाई 2026 साल, तदनुसार असार त सकिसक्यो श्रोता, कार्यक्रम नचलाएको मिति पनि झन्डै बिर्सी गइएछ। साउन अथवा श्रवण महिनाको 4 गते विक्रम सम्वत 2083 साल, साउन भन्नुहुन्छ कि श्रावण भन्नुहुन्छ कि श्रवण महिना भन्नुहुन्छ, हुन त यो दुइटै तिनटै भन्ने तरिका एउटै हो, अब लेख्ने भन्ने बोल्ने फरक फरक हुन्छ, तर हामी सबैले बुझ्छौँ साउन महिना चाहिँ लागिसक्यो। साउने संक्रान्ति अब हिन्दू धर्मावलम्बीहरूले त पक्कै मनाउनु भयो, अन्य धर्मावलम्बीका श्रोताहरूको आफ्नो आफ्नो समय अनुसारको चाडपर्वहरू आउँछ। सम्पूर्णलाई अब तपाईँहरूको अहिले नै भनिहालौँ शुभकामना छ, जुन चाहिँ धर्म चाडपर्व मनाउनु भए पनि हामी चाहिँ नेपाली हो, नेपाली भएर बाँच्न सिक्नुपर्छ भन्ने एक किसिमको सन्देश हो श्रोता। हजुर, डेभिड शङ्कर र साहिमा श्रेष्ठको मिठो जोरदार प्रस्तुतिमा हामीले कार्यक्रमको सुरुवात गऱ्यौँ दर्शन सलाम, र त्यही अनुसारले मैले तपाईँहरूलाई दर्शन सलाम अनि स्वागत पनि गरेँ श्रोता। अब आज पनि हामी सदा जस्तै विशेष रमाइलो कार्यक्रमहरू नै लिएर आएका छौँ, तपाईँहरूको सहभागिताको अपेक्षा गरेका छौँ, तपाईँहरूको प्रतिक्रियाको अपेक्षा गरेका छौँ, र तपाईँहरूले त्यसरी सहभागिता प्रतिक्रिया दिनका लागि माध्यमहरू धेरै छन्। स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, होइन भने फेसबुक मेसेन्जर मार्फत सधैँ जस्तै गरी हाल्नुहुनेछ तपाईँहरूले, त्यसमा कुनै द्विविधा शङ्का नै छैन। र तपाईँहरूले अब बिस्तारै त्यस्तो सन्देशहरू पठाउने क्रम जारी गर्नुहुँदै गर्दाखेरि एउटा पुरानो गीत सुन्न जाउँ हामी। तारा देवीले गाउनुभएको छ काली रे काली पारी दाई कति राम्रो भन्ने।

कालीपारे दाई कति राम्रो, ढाका टोपी काँधैमा गलबन्दी, तारा देवीको आवाजमा यो गीत सुन्ने श्रोता म झेरी कार्यक्रममा हुनुहुन्छ, म धनराज रायको साथमा। अब एकैछिन मौसमको चर्चा गरौं। ब्रुनाईमा बिहानको 10:16 गयो श्रोता, 23 डिग्री सेल्सियस तापक्रम रहेको छ सेरियामा, जहाँ चाहिँ हाम्रो स्टुडियो पनि रहेको छ। 30 डिग्री सेल्सियसको वरिपरि आजको लागि अधिकतम तापक्रम अनुमान गरिएको छ। मेघगर्जन सहित वर्षा हुने र मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ आज दिनभरि जस्तो। साँझ पख भने बदली भए अलि भारी वर्षा हुने प्रबल सम्भावना रहेको पनि बताइएको छ सेरिया ब्रुनाईमा। ब्रुनाईका अन्य स्थानमा तपाईँहरूको के कस्तो छ मौसमी विवरण, ताजा परिस्थिति के छ, यसो सुन्दै हुनुहुन्छ भने भन्ने चेष्टा गर्नुहोस् है श्रोता। नेपालमा बिहानको 8:01 गयो, काठमाडौँ उपत्यकामा अहिले 20 डिग्री सेल्सियस तापक्रम रहेको छ, 27 डिग्री सेल्सियस अधिकतम तापक्रम प्रक्षेपण गरिएको छ भने काठमाडौँमा पनि अहिले मेघगर्जनसहित पानी पर्दैछ भन्ने चाहिँ मौसमी पूर्वानुमान गरिएको छ। पानी पर्दैछ कि छैन काठमाडौँका श्रोता सुन्दै हुनुहुन्छ भने यसो भनिदिनुहोस् है। तपाईँहरू अब अफिस जाने हतारोमा हुनुहुन्छ, पानी पर्दैछ काठमाडौँ उपत्यका, त फेरि थोरै पानी परिहाल्यो भने जलमग्न हुने परिस्थिति बनेको छ भनेर हामी देखिराखेका छौँ भिडियोतिर, क्लिप्सहरूतिर, होइन, टिकटक, इन्स्टा रिल्सहरूतिर। के कस्तो छ परिस्थिति यसो हामीलाई जानकारी गराउनुहोस्, ताजा त्यो पनि, भर्खरको भर्खर के हुँदैछ। र आज दिनभरि नै तपाईँहरूको चाहिँ मन्द गतिमा हावा चल्ने प्रक्षेपण पनि गरिएको छ। बेलायततर्फ प्रस्थान गरौँ। बेलायतमा बिहानको अहिले 3:17 गयो र लन्डनमा अहिले 13 डिग्री सेल्सियस तापक्रम रहेको छ, खुला आकाश छ, मन्द गतिको साथमा हावा चलिरहेको छ भने आज दिनभरिको लागि 23 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 25 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने अनुमान गरिएको छ। घमाइला अन्तरालहरू चाहिँ आज दिनभरिका लागि अनुमान गरिएको छ, मन्द गतिमा हावा चल्नेछ लन्डनमा। बेलायतका अन्य श्रोताहरू तपाईँहरूको तिर पनि के कसो छ, समय त खासै समय त फरक छैन तर मौसम भने अब फरक हुन्छ ठाउँ ठाउँ अनुसार। त्यहाँ पनि तपाईँहरूको तिर कता कताबाट सुन्दै हुनुहुन्छ यसो हामीलाई जानकारी गराउनुहोस्, ताकि अन्य ठाउँका श्रोताले पनि औ हो त्यो ठाउँमा त्यस्तो रहेछ, अथवा अब त्यता जानुपर्ने रातिको समय छ, एका बिहानैको समय छ, ड्राइभ अलिक सेफली गर्नुपर्ने रहेछ, अलिक छिटो हिँड्नुपर्ने रहेछ भन्ने हुन्छ। मन्डेको हो अब छिटै, कति त विकेन्डमा टाढाबाट आफ्नो काम गर्ने ठाउँबाट घर आइपुग्नु भएको हुन्छ, सोही अनुसारले फेरि काममा पुग्नलाई छिटै ड्राइभ सुरु गर्नुपर्ने हुन्छ। र यसो ताजा अपडेट दिनु भने उहाँहरूले सुनेर त्यही अनुसारले आफ्नो तयारी गर्नुहुन्छ र अलि अगावै चाहिँ घरबाट निस्किने प्लान गर्न सफल हुनुहुनेछ र सेफली उहाँहरूको कार्यस्थलमा पुग्न सक्नुहुनेछ तपाईँको सहयोगले। लु तपाईँहरूले यसो मौका मिल्यो भने यसो उठेर सुनिराख्नु भएको छ भने यस्तो छ है भन्नुहोस्, हामी अन्य श्रोतालाई पनि अवश्य सुनाइहाल्नेछौँ। अब निर्भय ब्यान्डलाई सुन्न जाउँ, सडकमा भन्ने गीतमा।

काठमाडौँ सहर सबैको रहर, दुखीको सहर सुखीको सहर, धनीको सहर गरिबको सहर, यो हो काठमाडौँ सहर।

आकाश मेरो छत हो, धरती मेरो घर हो, धुलो र मैलो जीवन हो, यसैमा बित्ने भो जिन्दगी।

झुमिरहेछ नसामा यो जीवन, छैन कुनै लक्ष्य मेरो, अल्झिरहेछु त्यो बाटोमा, सडक नै मेरो जिन्दगी हो।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइवेज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS कोलकाता रेडियो हो।

बार्तिका याम राईले निधारीको निम्ति भनेर गीत गाउँदै हुनुहुन्थ्यो. निकै मिठो गीत लाग्यो मलाई त, तपाईँलाई पनि अवश्य नै मिठो लाग्यो होला. श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ, म धनराज राई छु र ब्रुनाईमा अहिले बिहानको 10:28 गएको छ. हिट द नेल अन द हेड, तपाईँले यो इङ्ग्लिस इडियम कतिको चलाउनुहुन्छ? अब इङ्ग्लिस इडियम इडियम्सहरू हो श्रोता यो, अब हुन त नेपालीमा हामीले त्यसलाई रूपान्तरण गर्दा अनुवाद गर्दाखेरि कतिपयको अर्थ सिधा लाग्छ, कतिपयको सिधा लाग्दैन. आज पनि एउटा दुईवटा यसो इङ्ग्लिस इडियमहरू सिकौँ न त भनेर हिट द नेल अन द हेड भनी पठाएछ. झन् ठिक कुरा गर्नु रहेछ. हिट द नेल अन द हेड भन्नको मतलब चाहिँ श्रोता, यु हिट द नेल अन द हेड, तिमीले बिल्कुल सही कुरा गर्यो. यस्तो चला यसरी चलाउन सकिँदो रहेछ यो इडियमलाई चाहिँ श्रोता. अन्डर द वेदर तपाईँहरूले सुनिराख्नु भएकै र कतिले चलाउने पनि गर्नुहुन्छ. बिरामी अथवा बिसन्चो, सन्चो नभएको बेलामा चलाउने शब्द. आइएम फिलिङ अन्डर द वेदर टुडे, आज म अलिकति स्वास्थ्यमा खराब भइरहेको छ, मेरो स्वास्थ्य ठिक छैन भन्न चाहनुहुन्छ भने यो इडियम चलाउनु भयो भने एक किसिमले अर्कै अनुभूति हुने रहेछ. अन्डर द वेदर चलाएर चाहिँ आफ्नो स्वास्थ्यको बारेमा चाहिँ भन्नु भयो भने. अर्को पिस अफ केक, धेरै सजिलो भनौँ न कामको रूपमा अथवा जेसुकै लिँदा पनि. द इक्जाम वाज अ पिस अफ केक, परीक्षा निकै सजिलो थियो, केही जस्तो लागेन, एकछिनमै सकिगयो, सजिलो, धेरै सोच्नै परेन भन्ने अर्थ दिँदो रहेछ. धेरै सजिलो काम, पिस अफ केकले. गत हप्ता शनिबार भनौँ श्रोता, दुई दिन अगाडि हिज म्याजेस्टी द सल्टन्स कप भएको थियो. 2026 इतिहासमा पहिलोपटक नै हो भन्नुपर्छ. ब्रुनाई ग्यारिजनले आयोजना गरेको थियो र टिम ब्रुनाई ग्यारिजन उक्त दिन चाहिँ विजयी हुन पनि सफल भएको थियो. रोयल ब्रुनाई एयरफोर्सलाई हराएर, फुटबल म्याच हो श्रोता, 10 टिमहरू चाहिँ सहभागी हुनुभएको थियो र निकै उत्कृष्ट प्रदर्शन गर्दै दुइटै टिमले भनौँ फाइनलमा पुग्ने दुइटै टिम, अन्तत ब्रिटिस फोर्सेस ब्रुनाईको टिमले यो पहिलो सालको पहिलो उपाधि चाहिँ हात पार्न सफल रह्यो. र उक्त अवसरमा बिएफबिएस ब्रुनाईले पनि राफेल बेचेर केही अर्थ सङ्कलन गरेको थियो र राफेलका लागि धेरै उपहारहरू प्राप्त भएका थिए हामीलाई, 20 उपहारहरू. र आज चाहिँ लकी ड्र गरिएको थियो, ती नम्बरहरूलाई चाहिँ हामीले लकी ड्रको पटमा हालेर, र 20 नम्बर हामीले 10 अङ्ग्रेजी सर्भिसबाट सुन्नुभयो र 10 विनरहरूको नम्बर चाहिँ तपाईँहरूले नेपाली बिएबिएस गोर्खा सर्भिसबाट सुन्नुभयो. र सुन्नुभएको छैन भने पनि ठिकै छ, हामीले फेसबुकमा हाल्छौँ, दुइटै पेजमा, गोर्खा पेज र इङ्ग्लिस सर्भिसको बिएबिएस ब्रुनाई पेजमा हाल्छौँ. हाइभमा पनि हाल्न लगाउँछौँ हामी र सिग्नल च्याट ग्रुपमा पनि हामी केही क्षणमा हाल्ने नै छौँ पक्कै पनि. र तपाईँहरूले यदि न त्यो दिन टिकट काट्नु भएको थियो र विकेन्डभरि के कस्तो भयो बा नपर्ने हो भन्ने हुनुहुन्थ्यो भने बा परेको छ आज बिहान प्रभातकालीन आवाजमा र यता इङ्ग्लिस सर्भिसको ब्रेकफास्ट सोमा टामजिन रप्सनले ड्र गर्नुभएको थियो, तपाईँहरूको नम्बर परेको छ होला. तपाईँहरू सम्पूर्णलाई शुभकामना. 20 धेरै हो श्रोता, 20 तपाईँको कसो नपर्ला. पहिलो प्राइज रहेको थियो 1 इम्पेरियल होटल मिरीमा फर 2% परेको थियो. त्यस्तै 20 नम्बरमा चाहिँ बिएफबिएसको मर्चेन्डाइज परेको थियो र तपाईँहरूले जुनै भए पनि प्राइज जित्नु भएको छ भने बधाई छ र सम्पूर्णलाई शुभकामना पनि दिन चाहेँ. हजुर, अब नजर लागे मलाई टेक बिसी र प्रीति घिमिरेले गाउनुभएको गीत सुनाऊ.

त्यही विषय अनि प्रीति घिमिरेले गाउनुभएको गीत सुन्यो श्रोता, नजर लागे मलाई। फोर्सेस पोस्ट अफिसको अत्यन्तै जरुरी सूचना ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरूका लागि, र यो चाहिँ अब 11 बजे भित्रमा गरिहाल्नुपर्ने काम हो। तपाईँहरू यदि चाहिँ पोस्ट अफिस जाँदै हुनुहुन्छ भने आज 11, अब धेरै बाँकी छैन, 24 मिनट मात्रै बाँकी छ श्रोता। त्यति भित्रमा तपाईँहरूले मेल सर्भिसहरू कलेक्ट गर्नुपर्नेछ, चिप एन्ड पिनहरू चलाउनु पर्नेछ भने 11 बजेभित्र गरिसक्नुपर्नेछ। आज आज चाहिँ अन्य धेरै उहाँहरूको काम, धेरै कामको यो के भन्छ थुप्रो भनौँ न थुप्रो हुन पुगेकोले यो समयको सीमा घटाउनु पर्ने भएको रहेछ, र त्यसको लागि उहाँहरूले क्षमा याचना पनि गर्नुभएको छ, र भोलिदेखि फेरि सुचारु रूपमा नै हुने जानकारी पनि प्राप्त भएको छ। 11 बजेभित्र चाहिँ आज पोस्ट अफिसको कामहरू छन् भने सल्ट्याउनु होला, अब त्यतातिर प्रस्थान गरिहाल्नु होला। त्यस्तै डेन्टल सेन्टरले पनि एउटा मेसेज भर्खर पठाएको छ, कति 15 मिनट जति भएछ श्रोता, र उहाँहरूको चाहिँ स्टाफ क्रिटिकल स्टाफिङ भएका कारणले गर्दाखेरि केही सुविधा सेवाहरू आजको लागि चाहिँ सस्पेन्ड हुन सक्ने अथवा हुन पनि नसक्ने भनिएको छ। रुटिन अपोइन्टमेन्ट चाहिँ गर्नुभएको छ भने त्यो चाहिँ तिनीहरू चाहिँ हुने रहेछ, तर अब जस्तै अब अर्को अपोइन्टमेन्ट बनाउने टेलिफोनको रिसेप्सनमा चाहिँ अलिकति के भन्छ यो इन्टरमिटेन्ट हुने, ब्रेक हुने, तपाईँले चाहेको समयमा फोन नउठ्ने हुन सक्ने, अथवा इमर्जेन्सीहरू पर्यो भने त्यो यो आजको लागि तपाईँले चाहिँ डेन्टल सेन्टरमा त्यो सेवाहरू चाहिँ पाउन सक्नुहुने छैन। अब उहाँले कहिलेदेखि रुटिन जेनरल टाइमहरू सुरु हुन्छ त्यो फेरि उहाँहरूले अवश्य नै जानकारी गराउनुहुनेछ, र तत्पश्चात तपाईँहरूले आफ्नो चाहिँ के गर्नुपर्नेछ त्यस पछाडि बुक गर्नुको लागि अनुरोध गरेको छ, र उहाँहरूले पनि पर्न गएको असुविधाप्रति क्षमा याचना गर्नुभएको छ। एसडी योगी र रेशमा पुनलाई सुन्छ अब हामी श्रोता, बादल उपारीको देशैमा भन्ने गीतमा।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो BFBS गोर्खा रेडियो हो।

परिवर्तन ब्यान्डले गाउनु भएको समीप सुन्ने श्रोता सुमधुर गीत रहेछ यो पनि। आज बिहान विश्वकप 2026 अन्त्य भयो। स्पेन र अर्जेन्टिनाको खेल सकिएसँगै स्पेनले यो सालको चाहिँ विश्वकपको ट्रफी उचाल्न सफल रह्यो। एकका विरुद्ध 0 गोलमा अर्जेन्टिना पराजित भयो। स्पेनका फेरान टोरेसले 106 मिनेटमा चाहिँ फ्री किक गरेर त्यो फ्री किकलाई चाहिँ गोलमा परिणत गर्न सफल भए र स्पेन विश्व विजेता बन्न सफल रह्यो यो सालको। 106 मिनेट भनेपछि जम्मा जम्मी खेल उहाँहरूको चाहिँ 126 मिनेट खेल भएछ। एक्स्ट्रा टाइमहरू गरेर इन्जुरी टाइमहरू भएर भनेपछि 2 घन्टा + 6 मिनेटको खेल मजेदार लिनुभयो होला, पक्कै पनि रमाइलो गर्नुभयो होला ज जसले हेर्नुभयो। मैले चाहिँ हेर्न सकिनँ, उठ्नै सकिनँ श्रोता। हेर्न त मन थियो तर अब आफ्नो जागर नचलेपछि अरूलाई के भन्नु भन्ने जस्तो हो। तर खेल निकै रमाइलो भएछ ले गर्दाखेरि स्पेन 1-0। स्पेन 2026 फिफा वर्ल्ड कपको विश्व विजेता, बधाई छ टिम स्पेनलाई र अर्जेन्टिनालाई पनि बधाई छ। फाइनल्समा फर्स्ट रनर अप हुन सक्नुभयो उहाँहरू पनि र दुइटै टिमलाई हामी बधाई दिउँ। गीत सुनौ, सबिन राईले गाउनुभएको माया जालेमा परेको छ लाइनमा।

जालेमा सविन राईलाई सुन्यौँ हामीले। ब्रेविस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरू ज जसकोमा मोडनेट ल्यापटप छ तपाईँहरूको सर्भिसेस आज चाहिँ के अरे डाउन भएको छ, अहिले त्यति चलेको छैन र तपाईँहरू मोडनेट एक्सेस चाहनुहुन्छ भने चाहिँ वाइफाईमा जोडिनुपर्ने हुन्छ आजका लागि। यो चाहिँ अलि अर्जेन्ट अनप्लान्ड अर्जेन्ट आउटेज भएको जानकारी आएको छ केही समय अगाडि, र यो मोडनेट सर्भिसेसहरू अप एन्ड रनिङ भएपछि तपाईँहरूलाई फेरि पनि यस्तो जानकारी अवश्य नै आइहाल्नेछ र तपाईँहरूले चाहिँ सुचारु रूपमा आफ्नो काम गर्न सक्नुहुनेछ। अहिलेको लागि भने आउटेज भएको छ ब्रिटिस फोर्सेस ब्रुनेका मोडनेट ल्यापटप युजरहरूका लागि। हजुर, अब हामी कार्यक्रमको पहिलो घण्टाको अन्तिम आइपुगिसकेका छौँ श्रोता, र अब हामी जाँदा जाँदै इन्द्रकला राई अनि कुमार प्रयासले गाउनुभएको मारेको छ नि हौ भन्ने गीत सुन्दै कार्यक्रमको पहिलो घण्टालाई विदाय गर्नेछौँ। यो गीत पछाडि नेपालबाट समाचार आउनेछ 5 मिनटका लागि, र त्यस पछाडि हामी दोस्रो घण्टामा फेरि पनि भेट्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, साथ दिँदै गर्नुहोला।

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा 8,39,266 युवा वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा 7,92,187 जनामा झरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 6% कम युवा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरूङले खाडीमा देखिएको युद्धको त्रासका कारण यो वर्ष विदेश जानेको संख्या घटेको बताउनुभयो। विभागका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका मध्ये सबैभन्दा बढी युएईमा 1,83,580 गएका छन्। त्यसपछि मलेजियामा 1,28,000 छन् भने कतार जानेको संख्या 1,21,000 छ। साउदी अरेबियामा 1,23,000, कुवेतमा 43,300, रोमानियामा 33,300 र जापानमा 22,200 गएका छन्। गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कम युवा विदेश गएको देखिए पनि पछिल्लो 5 वर्षदेखि वैदेशिक रोजगारीमा जानेहरूको संख्या भने बढ्दै आएको छ। कारागारमा कैद सजाय भोगिरहेका कैदी बन्दीले प्रजनन अधिकार प्रयोग गर्न पाउने भएका छन्। कारागारमा भएका बन्दीहरूको नैसर्गिक मानवीय अधिकार तथा सन्तान उत्पादन गर्ने अधिकार कायम गर्न कारागार नियमावली 2083 मार्फत दाम्पत्य भेटघाट सुविधा ल्याइएको हो। मन्त्री परिषदको गत असार मसान्तको बैठकले नियमावली स्वीकृत गरेसँगै राजपत्रमा प्रकाशन भएको छ। नियमावली अनुसार कैद सजाय भोगिरहेका श्रीमान श्रीमती चिकित्सकको सिफारिशपछि निश्चित अवधिका लागि सँगै बस्न पाउनेछन्। प्रजनन अधिकार प्रयोग गर्न चाहने कैदीबन्दीका लागि कारागार प्रशासनले छुट्टै कक्षको प्रबन्ध मिलाउनु पर्नेछ। नियमावलीको नियम 26 भनिएको छ। नियमावलीको नियम 26 यो विषय उल्लेख छ। नियमावली अनुसार पति वा पत्नीसँग महिनामा एकपटक एकान्तमा भेटघाट गर्ने अनुमति पाइनेछ। तर यस्तो भेटघाटको निश्चित समय र अवधि भने सम्बन्धित कारागार प्रशासकले तोकिए बमोजिम हुने नियमावलीमा उल्लेख छ। यसका लागि शर्त राखिएको छ। सुविधा माग गर्ने बन्दी र पति वा पत्नी बीच कानून बमोजिम विवाह भएको आधिकारिक प्रमाण हुनुपर्नेछ। सम्बन्धित बन्दीले कारागारमा कम्तीमा 6 महिनाको कैद सजाय अनिवार्य रूपमा भुक्तान

निर्णय दिन सक्ने व्याख्या गरेको छ। ज्यान सम्बन्धी कसुरमा फैसला गर्दै सर्वोच्चको पूर्ण इजलासले यसअघि करणीको मुद्दामा भएको फैसलाको व्याख्या कायम नरहने समेत निर्णय गरेको छ। गत 17 वैशाखमा भएको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा सुकुरा उल्लेख छ। न्यायाधीशहरू कुमार रेग्मी, सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले यो निवेदन पुनः संयुक्तमा फिर्ता पठाएर यस्तो व्याख्या गरेको हो। भारत घर भएका भोला कुमार मोहम्मद नौसाद, मोहम्मद रहित र दीपा भट्टराई प्रतिवादी रहेको ज्यान सम्बन्धी कसुरमा उच्च अदालत पाटनले 19 मङ्सिर 2017 आजीवन कारावासको सजाय सुनाएको थियो। फैसला उप सर्वोच्चमा पुनरावेदन र साधक जाँचका लागि यो मुद्दा पेश भएको थियो, तर यो मुद्दामा सर्वोच्चबाट भएका दुई व्याख्या बाजिएको भन्दै केही कानूनी प्रश्नसहित संयुक्त इजलासले पूर्णमा पठाउने आदेश गरेको थियो। पोखरा बजारको बीच भाग भएर बग्ने सेती नदी थुनिएको 4 दिन बितिसक्दा पनि अवस्था उस्तै छ। पोखरा महानगरपालिका वडा नम्बर 15 र 17 को सीमानामा पर्ने रातो पहिरो क्षेत्रमा गत वैशाखमा आएको सुक्खा पहिरोले सेती बहने सतहको बाटोमा अवरोध भएपछि करिब 35-40 मिटर माथिबाट पानी बगिरहेको छ। पानी थुनिएसँगै पहिरो खसेको स्थानबाट माटो खस्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ। सेती नदी थुनिएको फोटो र भिडियो मीडिया र सामाजिक सञ्जालमा आएपछि मात्रै कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरुङ आइतबार दलबलसहित अवलोकनका लागि पुग्नु भएको थियो। घटनास्थल जिल्ला प्रशासन कार्यालय कास्कीबाट मात्रै 4 किलोमिटर पर छ। सर्वोच्च अदालतले ब्याङ्किङ तथा वित्तीय कारोबारमा अवरोध हुने काम मान्य नहुने जनाएको छ। सर्वोच्चको समिति इजलासले एकता संस्था विरूद्ध हुने अवाञ्छित र उच्छृङ्खल गतिविधि नियन्त्रणमा लिनु राज्यको दायित्व हुने समेत उल्लेख गरेको छ।

Radio, PFBS, Gorkha Radio. यो बीएफबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा. मझेरीको पनि दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ श्रोता. म धनराज राईले यो कार्यक्रमलाई डोर्याउँदै ल्याउँदैछु. अहिले दोस्रो घण्टाको बसाइमा पुगिसकेका छौँ. सम्पूर्ण श्रोतालाई, देश विदेश संसारभर हुनुहुन्छ हाम्रा श्रोता, तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत गर्न चाहे. हजुर, तपाईँले भर्खरै मात्रै रेडियो अथवा तपाईँहरूको सुन्ने माध्यम खोल्नु भएको छ भने ब्रुनाईबाट प्रसारित भइरहेको छ. प्रत्यक्ष प्रसारणमा छौँ र प्रत्येक हप्ता प्रत्येक दिन यही समयमा मझेरी कार्यक्रम सञ्चालन हुने गर्दछ र यो दोस्रो घण्टाको बसाइमा छौँ हामी. हजुर, मिठो गीत सुन्यौँ, लाखौँ तारा सञ्जीवनीको आवाजमा. र केही क्षणमा तारा प्रकाश लिम्बू र प्रविशा अधिकारीले गाउनुभएको अरे सुन भन्ने गीत सुनाउँछु. त्योभन्दा अगाडि त तपाईँहरूलाई यसो जानकारी गराउनै पर्यो, हामीसँग जोडिन चाहनुहुन्छ, विभिन्न किसिमका सन्देशहरू दिन चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ अथवा अनुरोध सङ्गीत अनुरोध गर्न चाहनुहुन्छ भने हामीसँग सम्पर्कमा अवश्य नै आउन सक्नुहुनेछ. फोन गर्न सक्नुहुनेछ, इमेल गर्न सक्नुहुनेछ र फेसबुक मेसेन्जर मार्फत म्यासेज पनि पठाउन सक्नुहुनेछ. जुनसुकै माध्यम चलाएर पनि तपाईँले हामीसँग जोडिन सक्नुहुनेछ. ब्रुनाईमा 11:12 गयो श्रोता, झन्डै 55 मिनट भनेछु. 11:12 गयो र हामी अब के गरौँ. बेलायतमा अहिले 4:12 गएको छ. नेपालमा चाहिँ 9:00 लागि 3 मिनट गएको छ. अन्य स्थानमा तपाईँहरूको कति ठाउँमा मध्यरात हुन आँटेको छ, कतिपय ठाउँमा बिहानै शुभ बिहानी हुँदै गरेको अवस्था छ. मिडल इस्ट साउदी अरेबियातिर गयौँ भने 6:12 गएको रहेछ. युरोपतिर 6:12 नै गएको छ. हजुर, यसरी विभिन्न समयमा तपाईँहरू चाहिँ सुनिराख्नु भएको छ, माया गरिदिनुहुन्छ, प्रतिक्रिया जनाउनुहुन्छ, हामी आभारी छौँ. हजुर, गीततर्फ लाग्यौँ, अरे सुन भन्ने गीत सुन्छौँ. तारा प्रकाश लिम्बू र प्रविशा अधिकारीले गाउनुभएको छ यो गीतलाई.

अरे सुन, तारा प्रकाश लिम्बू अनि प्रविशा अधिकारीले गाउनुभयो यो गीतलाई। ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको लागि एउटा अत्यन्तै जरुरी सूचना, यो हेल्थ भिजिटर असिस्टेन्टकोबाट आएको, हेल्थ भिजिटर डिपार्टमेन्टको लागि भन्दा नि द्वारा चाहिँ जानकारीमा आएको हो। भोलि हुन गइरहेको यो सनबर्ड क्लब चाहिँ क्यान्सल भएको छ, सस्पेन्ड भएको छ, तर हेल्थ भिजिटर क्लिनिक भने 9 बजेदेखि 11 बजेसम्म खुला रहनेछ। सनबर्ड क्लब हुने गर्दथ्यो यो टडलरहरूको, साना साना नानीहरूको लागि, आमाहरूसँग बुवाहरूसँग त्यहाँ यसो के कसो छ के टिप्स एन्ड ट्रिक्सहरू सिकाइने गरिन्छ उक्त सेसनमा, त्यो चाहिँ क्यान्सल भएको छ। तर हेल्थ भिजिटर्स क्लिनिक चाहिँ 9 बजेदेखि बिहानको 9 बजेदेखि 11 बजेसम्म खुला नै रहने जानकारी आएको छ। हजुर, अब एउटा गीत सुनौ फेरि, तिमी आऊ ल भन्दै हुनुहुन्छ युनिस शाही।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो PFBS गोर्खा रेडियो हो।

शान्तिश्री परियारले गाउँदै हुनुहुन्थ्यो यो गीतलाई, नयन मिठो स्वर कि धनी शान्तिश्री परियारको सोलो गीत त मैले सुनेको पो थिएन रहेछु श्रोता, मिठो रहेछ उहाँले गाउनुभएको यो गीत पनि, तपाईँले पनि यो गीतलाई पक्कै स्वीकार्नु भयो। हजुर एकैछिनमा म एउटा अनुरोधको गीत सुनाउँछु, छवि पुन दाईले फोक्सोन युकेबाट पठाउनु भयो जस्तो लागेको थियो, के लेख्नु भएको छ एकैछिनमा म पढेर तपाईँलाई सुनाउनेछु र कुन गीत माग्नु भएको छ त्यो पनि लाइन अप गरिराखेको छु। अब भने एकैछिन हामी आजको लागि मन्डे डिस्कभरी सेगमेन्टतर्फ हाम्रो ध्यान आकृष्ट गरौँ। वैज्ञानिकहरूले पहिलोपल्ट यो आकाशगङ्गाको स्पेसको कुरा गरौँ न श्रोता, केन्द्र नजिकै रहेको इन्टरस्टेलर ग्यास र धुलोको बादलमा एरिथ्रुलोज नामक चिनी भने चाहिँ सुगर फेला पारेका रहेछन् श्रोता। यो चाहिँ रास्पबेरी जस्ता फलफुलमा पाइने चार कार्बन भएको यो प्राकृतिक चिनी हो। अब चार कार्बन भने चाहिँ फोर कार्बन, अब यो केमिस्ट्री पढ्नुहुने श्रोताले त पक्कै बुझिसक्नुभयो मैले भन्न खोजेको, त्यो नेचुरल सुगर रहेछ यो रास्पबेरीमा पाउने खालको। इन्टरस्टेलर स्पेसमा कुनै पनि वास्तविक चिनी प्रत्यक्ष रूपमा भेटिएको यो पहिलो घटना रहेछ श्रोता। यो खोज चाहिँ, यो रिसर्च चाहिँ स्पेनका यिब्स र आई राम रेडियो टेलिस्कोपको सहयोगमा गरिएको रहेछ र अनुसन्धान चाहिँ नेचर एस्ट्रोनोमी जर्नलमा पनि प्रकाशित भइसकेको रहेछ। वैज्ञानिकहरूका अनुसार यस्तो चिनी जीवनका लागि आवश्यक रासायनिक पदार्थ बन्ने प्रक्रियाको महत्त्वपूर्ण हिस्सा हुन सक्छ। यस्ता चिनीहरू अन्तरिक्षमै बनेर उल्का वा धुम्रकेतु, यो कमेट्स र मेटेरियट्स भनिन्छ नि, मार्फत प्रारम्भिक पृथ्वीमा आइपुगेका हुन सक्छन् भन्ने चाहिँ उनीहरूको एक किसिमको निष्कर्ष रहेछ। तर यो निष्कर्ष नै अन्तिम हो भन्ने त होइन, र जस अनुसार चाहिँ हाम्रो शरीरमा भएका आरएनए र डिएनए जस्ता जीवनका आधारभूत अणुहरू बन्ने वातावरण तयार गर्न सहयोग गरेको हुन सक्छ भन्ने उनीहरूको अनुमान रहेको छ। उनीहरूको भन्नाले ती रेडियो टेलिस्कोपमा स्टडी गर्ने वैज्ञानिकहरूको। यो खोजले जीवनका आधारभूत रासायनिक तत्त्वहरू ब्रह्माण्डभरि अपेक्षाकृत रूपमा सामान्य हुन सक्छन् भन्ने सम्भावनालाई अझ बलियो बनाएको छ। अर्थात् पृथ्वी बाहिर पनि जीवनका लागि आवश्यक सामग्री बन्न सक्ने वातावरण अन्य ग्रह वा तारामण्डलमा हुन सक्ने आशा चाहिँ वैज्ञानिकहरूले व्यक्त गरेका रहेछन्। अब फेरि अर्को पनि एउटा छोटो समाचार लिइहालौँ, वैज्ञानिकहरूकै कुरा छ यो चाहिँ, फेरि यो पृथ्वीको जलवायुको कुरा छ। यसमा जलवायु परिवर्तनको एउटा महत्त्वपूर्ण मोड, यो क्लाइमेट माइलस्टोन पार गरिसकेको हुनसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्। पछिल्ला वर्षहरूमा विश्वको औसत तापक्रम लगातार बढ्दै गएको छ। संसारको समुद्र, जुनसुकै समुद्रको सतहको तापक्रम चाहिँ नयाँ रेकर्डमा पुगेको छ र चरम मौसमका घटना जस्तै भीषण गर्मी, डढेलो, बाढी र खडेरी झन तीव्र रूपमा बढ्दै गएका छन्। केही अनुसन्धानहरूले पृथ्वीको तापक्रम वृद्धि पहिले अनुमान गरिए भन्दा अझ छिटो भइसकेको सङ्केत पनि दिएका छन्। वैज्ञानिकहरूका अनुसार यदि यही गतिमा कायम रह्यो भने पृथ्वीका केही प्राकृतिक प्रणालीहरू जस्तै हिमनदी, वन र महासागरीय धाराहरू, वेभ्सहरू भनौँ न, टिपिङ पोइन्ट अर्थात् यस्तो अवस्थामा पुग्न सक्छन् जहाँबाट पुरानै अवस्थामा फर्किन निकै कठिन हुनेछ। यसले समुद्री सतह बढ्ने, जैविक विविधता घट्ने, खाद्य तथा पानीको सुरक्षामा गम्भीर असर पार्न सक्छ भन्ने उनीहरूको निर्ख्योल रहेको छ। उनीहरूले अझै पनि हरित गृह ग्यासको उत्सर्जन तीव्र रूपमा घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र जलवायु अनुकूल नीति अपनाउने हो भने सबैभन्दा खराब असरलाई केही कम गर्न सकिने भने बताएका छन्। ती विज्ञहरूको निष्कर्षले चाहिँ पृथ्वीको वातावरण लगभग 1 अर्ब भनेपछि 1 बिलियन वर्षमा चाहिँ सास फेर्न अक्सिजन स्तर कायम राख्न सक्षम नहुन सक्छ भनी सुझाव पनि दिएका रहेछन्। अब 1 बिलियन इयर भनेको त निकै हो समय श्रोता, तर पनि
समय छ भनेर अहिले नै अब सुरक्षाका उपायहरू नअपनाउने भए त भावी सन्ततिहरूको के अरे एक्जिस्टेन्स अस्तित्व नै हामीले सोच्न नसकिने स्थिति पनि आउन सक्छ र डायनोसोरहरू पृथ्वीबाट हराए जस्तै हाम्रो आफ्नै गल्तीले हामीले भावी सन्ततिहरूको नामो निशाना मेटाउने मा योगदान पो दिइरहेका छौँ कि भन्ने कुरा पनि हामीले यहाँबाट बुझ्न सकिन्छ। हजुर, अब एउटा अनुरोध गीततर्फ लागौँ। श्रोता छवि थापा मगर दाजुले अघि केही समय अगाडि सम्पर्क गर्नुभएको थियो। नमस्ते धनराज भाइ भन्नुभएको छ। नमस्ते दाजु, तपाईँलाई पनि र स्वागत छ। कुशल छु र कुशलताको कामना गर्दछु भन्नुभएको छ। धन्यवाद दाइ, तपाईँलाई पनि सोही कामना। केही समयको अन्तरालपछि आज फेरि हजुरको मिठो स्वरमा म झेरी कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु भन्नुभएको छ। धन्यवाद दाजु मेरो मिठो स्वर भन्नुभएकोमा। स्वर त अब त्यस्तै हो, दाजुले त गर्दा फेरि गीत पो गाउँ कि भन्ने भयो, तर गीत चाहिँ अब नगाउँ होला। फेरि एक दुईजना हुनुभएको श्रोताले पनि धन्यवाद बिएबिएस भनेर छोडिदिनु होला। उहाँ अगाडि लेख्नुहुन्छ, समयले साथ दिएमा साउने झरी बनी स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको गीत अनुरोध गर्नुभएको छ र हजुर लगायत यस बेला यो कार्यक्रम सुनिरहनुभएका देश र विदेशमा सम्पूर्ण श्रोताहरूप्रति समर्पण गर्न चाहन्छु, सुन्न अनि सुनाउन चाहन्छु भन्नुभएको छ। अवश्य पनि दाजु, गीत पनि लाइन अप भइसकेको छ, रेडी छ। हजुर साथै सम्पूर्ण श्रोताहरूको बाँकी पल शुभ रहोस्, धन्यवाद भन्दै उहाँ बिदा हुनुभएको छ। फोक्सटोन युकेबाट छवि थापा दाजु, तपाईँको अनुरोधमा र सम्पूर्ण श्रोताका लागि उहाँको अनुरोध गीत सुनौ, साउने झरी भनी नारायण गोपाल, स्वर सम्राट नारायण गोपालको आवाजमा।

हजुर छवि थापा मगर दाजुको अनुरोधमा फोक्सटोन युकेबाट गर्नुभएको अनुरोधमा यो मिठो गीत सुन्यो श्रोता. श्रावणको महिना पनि छ र साउन्डको झरीसँग सम्बन्धित गीत हामीले सुन्यौँ. रमाइलो मिठो स्वर सम्राटको स्वरको त अब बखान गर्नै परेन, त्यतिकै स्वर सम्राटको उपाधि पाउनुभएको होइन. र आशा गरौँ अन्य श्रोताले पनि यो गीत सुनेर मनोरञ्जन पक्कै लिनुभयो. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू तपाईँहरूले खै त आउनु भएन क्लेम गर्नलाई. हिज मेजेस्टी सुल्तान कप 2026 हामीले रन गरेको राफल ड्रको प्राइजहरूको अनाउन्स हामीले गरिसक्यौँ, तपाईँहरूले सुन्नुभयो. आउनुहोस् है, साह्रै ढिलो नगर्नुहोस्, अब केही समयलाई त हामी होल्ड गर्छौँ, होइन भने फेरि राफल टिकट रिड्र गर्नुपर्ने हुन्छ. जो जो आउनुहुन्न उहाँहरूको लागि चाहिँ फेरि अब सधैँ पर्खिराख्न सकिँदैन. लाइभ उहाँ फिल्डमा गरे जस्तै यो नम्बर एक, यो नम्बर दुई, यो नम्बर तिन भनेपछि तिनसम्म गन्दा पनि आउनु भएन भने अर्को ड्र गरिन्छ नि. त्यस्तै हुनसक्छ है, तपाईँहरू सुनिराख्नु भएको छ र तपाईँहरूको नम्बर याद गर्नुभएको छ भने टिकट लिएर आइहाल्नुहोस्, छिट्टै क्लेम गरेकोले जित्छ श्रोता. छुट्टीको समय छ, छुट्टीमा उपयोगी हुने प्राइजहरू थुप्रा छन्, डिनर, लन्च, ब्रेकफास्टहरू, कति त अब होटल स्टेको कुराहरू पनि छन्. तपाईँहरूले सबै क्लेम गरेर छिटो युटिलाइज गरिहाल्नुहोस् ढिलो हुनुभन्दा अगाडि. सञ्जीव सिंह राणा र कमला घिमिरेले गाउनुभएको 1-2 भन्ने गीत सुनौ. तपाईँहरूलाई पनि यो 1-2-3 20 प्राइजहरूमा कतिजनाले जितिसक्नु भएको छ, आउँदै गर्नुहोस् यो गीत सुन्दै सुन्दै गाडीमा.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

पूर्ण राईले गाउनु भएको जीवन माया सुन्यो बाँचे भेट होला भन्दै हुनुहुन्थ्यो अनि किन त्यस्तो भयो भन्ने कुरा पनि बुझ्नुभयो गीत सुनेर. पोस्ट अफिस फोर्सेस पोस्ट अफिस जो चाहिँ बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि महत्वपूर्ण एउटा निकाय हो. त्यसको एउटा रिड्युस्ड ओपनिङ आवर्स आएको छ श्रोता. यो विशेषतः समर लिभ समर स्ट्यान्ड डाउनको लागि हो र आज 20 जुलाईदेखि 31 अगस्टसम्मको लागि यो रिड्युस्ड ओपनिङ आवर्स आएको छ. तपाईँहरू अब मन्डे पोस्ट अफिस जान चाहनुहुन्छ भने बिहानको 9 बजेदेखि 11:30 बजेसम्म हुन्छ. ट्युजडे चाहिँ बिहानको 8 बजेदेखि 11 बजेसम्म हुन्छ. वेन्सडे बुधबार 9 बजेदेखि 11:30 बजेसम्म. बिहिबार बिहानको 8 बजेदेखि 11 बजेसम्म र शुक्रबार बिहानको 8 बजेदेखि 11 बजेसम्म चाहिँ पोस्ट अफिस खुल्ला रहनेछ. रिड्युस्ड आवर बनाइएको छ. स्टाफहरू पनि छुट्टीमा जानुहुन्छ उहाँहरू पनि ले गर्दाखेरि थोरै मान्छेले धेरै सेवा सुविधा दिन सक्नुहुन्न र ठिक्क समय मात्रै खोलेर उहाँले मिनिमम रिक्वायरमेन्ट मात्रै अपरेट गर्नुहुनेछ. हजुर अब एउटा अनुरोधको गीत सुनौ. परदेशी घिमिरे माइलोज्यू केही समय अगाडि आइपुग्नु भएको थियो र उहाँले चाहिँ हेलो नमस्ते डिआर राई सर भन्नुभएको छ. नमस्ते घिमिरेजी, तपाईँलाई पनि नमस्ते अनि स्वागत छ. आज पनि हजुरको लभली प्रोग्राम मजेरी सुरुदेखि नै अघि यो लक्की ड्रको कुरा गर्दादेखि नै सुन्नुभएको रहेछ. नम्बर भनेको थिएँ 331 भन्दै गर्दाखेरि नै देखि सुनिराखेको छु भन्नुभएको थियो. धन्यवाद छ तपाईँलाई. 6.32 किलोमिटर जगिङ पुरा गरी अब ड्युटीको तयारी गर्दैछु भन्नुभएको थियो. अब त तयारी पुरा भयो होला, ड्युटीतिर हिँड्न पनि भइसक्यो होला. हजुरको समय मिलेमा एउटा गीत झमझम पानी परेको बाई पूर्णकला बिसी भन्नुभएको थियो, सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा ह्याभ अ वन्डरफुल डे अहेड पनि भन्नुभएको छ. अवश्य पनि गीत तयारी अवस्थामा छ घिमिरेजी. तपाईँले आज पनि 6.32 किलोमिटर कुद्नुभयो, तपाईँलाई गुड वेल डन भन्न चाहेँ र सबैको जय होस् भन्दै बिदा हुनुभएको छ. अब ढिला नगरौँ, परदेशी घिमिरे माइलोज्यूको अनुरोधको गीत हामी पनि सुनौ. तपाईँहरू सम्पूर्णले सुन्नुहोस् र घिमिरेजी इन्जोय द सङ.

पूर्णकला बिसी अनि हरि सुनारले गाउनुभयो यो गीतलाई, र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो परदेशी घिमिरे माइलोज्यू। र हामी कार्यक्रम मझेरीको दोस्रो घण्टाको पनि अन्त अन्तमा आइपुगिसकेका छौँ श्रोता। ब्याकग्राउन्डमा सानो म्युजिक तपाईँहरूले सुनि नै राख्नु भएको छ, र अब हामी चाहिँ दोस्रो घण्टालाई बिदा गरौँ। जीबिहाङ राईले गाउनुभएको लमजुङ्गे डाँडैमा भन्ने गीत बाट नै र हामी तेस्रो घण्टामा भेट्नेछौँ। यो गीत सुनेपछि तपाईँहरूले नेपालबाट समाचार सुन्नुहुनेछ, त्यस पछाडि तेस्रो घन्टामा फेरि हाजिर भइ नै हाल्नेछु। इन्जोय द सङ एन्ड किप लिसनिङ बिएफबिएस गोर्खा रेडियो।

फिफा विश्वकप 2026ले विश्व फुटबल महासंघ फिफाका लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब 15 अर्ब अमेरिकी डलर आमदानी भएको जानकारी दिनुभएको छ। प्रतियोगिता शुरू हुनु अघि गरिएको 11 अर्ब डलरको अनुमान भन्दा यो उल्लेखनीय रूपमा बढ़ी हो। फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारी अनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आमदानी अपेक्षा भन्दा धेरै बढ़ेको हो। सेकेन्डरी मार्केटमा टिकट खरिद बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट 15% शुल्क लिने व्यवस्था छ। यो कीर्तिमानी आमदानीपछि विश्वभरका सदस्य फुटबल संघहरूले थप आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा छ। यद्यपि रकम कुन आधारमा र कति वितरण गर्ने भन्ने विषयमा फिफाले अझै अन्तिम निर्णय गरिसकेको छैन। विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलताका रूपमा हेरिएको छ। आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचन अघि उहाँले 200 भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ। विश्वकपबाट प्राप्त ठूलो आमदानीका कारण थप अनुदानको अपेक्षामा रहेका धेरै सदस्य संघले पनि अहिले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छैनन्। यसैबीच विश्वकपबाट भएको आर्थिक सफलताले भविष्यमा अमेरिकाले फेरि विश्वकप आयोजना गर्ने सम्भावना पनि बलियो बनेको छ। सन् 2038 विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र खुल्ने तयारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका पुनः विश्वकप आयोजना गर्न इच्छुक रहेको बताउनु भएको छ। उहाँले अमेरिकाले फेरि विश्वकप आयोजना गर्ने चाहना राख्दै यसपटक क्यानाडा र मेक्सिकोलाई सह आयोजक नबनाउने टिप्पणी गर्नुभएको छ। नेपाल राष्ट्र बैंकमा 3 जना डेप्युटी गवर्नर हुने व्यवस्था गर्न र सीईओको कुलिङ पीरियड घटाउन बैंकरहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा सहभागी बैंकरहरूले 3 जना डेप्युटी गवर्नर राख्ने व्यवस्था बनाउन सांसदहरूलाई सुझाव दिएका हुन्। अहिले 2 जना डेप्युटी गवर्नरको व्यवस्था छ। उनीहरूले बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओको कुलिङ पीरियड घटाउन पनि सुझाव दिएका छन्। बैंकरहरूले अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा बैंकिङ क्षेत्रका व्यवस्थामा व्यावहारिक संशोधन गर्न, बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउनुपर्ने सुझाव दिएका छन्। ऐनमा अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा बैंकिङ क्षेत्रका व्यवस्थामा व्यावहारिक संशोधन गर्नुपर्ने सुझाव समेत बैंकरहरूको छ। उत्तरी गोर्खाको धार्चे गाउँपालिकामा निर्माणाधीन 4.6 मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत

0: निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास लिएको छ। ढाँचे गाउँपालिका 4 र 5 को सिमाना जेरबु खोलामा निर्माण भइरहेको आयोजनामा करिब 2,286 मिटर माथिबाट पानी झारेर विद्युत उत्पादन गरिएको छ। उत्पादित विद्युत माछा खोला क्षेत्रमा रहेको विकास हाइड्रो पावरको प्रसारण संरचनासँग जोड्दै धादिङको बसेरी सल्यानटार हुँदै केन्द्रीय राष्ट्रिय प्रसारण लाइनमा जोड्ने बताइएको छ।
1: धादिङको जवाङ खोला र चितवनको फिस्लिङमा पहिरो खसेपछि गाड़ीहरू नागढुङ्गा नाकामा रोकिएका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ़ मुगलिन पोखरा सड़क खुला छ, तर मुगलिन काठमाडौँ सड़क भने अहिले बन्द छ। पहिरो पन्छाउनका लागि सवारी साधनलाई कुरिन्टारमा रोकिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार धादिङतर्फको पहिरो पन्छाउन पनि अझै केही समय लाग्नेछ। काठमाडौँ धादिङको सिमाना नागढुङ्गा र सिमलेतर्फ सवारी साधन रोकिएको छ। वर्षाका कारण रात्रिकालीन यात्रामा जोखिम हुने भनेर धादिङ प्रहरीले गए राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको थियो, तर पहिरो खसेकाले अहिलेसम्म पनि बाटो खुलेको छैन। खबर यति नै।

0: अनि फेरि पनि हार्दिक स्वागत छ बीएपीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। म धनराज राईले यो कार्यक्रमलाई आज सञ्चालन गरिरहेको छु। हजुर, आज साउनको 4 गते सोमबारको कार्यक्रम हो श्रोता, विक्रम सम्वत 2083 सालको, र तपाईँहरू पक्कै पनि आरामै हुनुहुन्छ, स्वास्थ्य हुनुहुन्छ भन्ने पूर्ण विश्वासको साथमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ। ब्रुनाईमा मध्याहको 12:10 गयो श्रोता। तेस्रो घण्टा हामीले सुरु गर्यौँ पिरिम नलाउने। मेलिना राई र आशिष गौतमले गाउनुभएको यो निकै मिठो गीतबाट र आज हामी बाँकी रहेका पलहरू समयहरू कति छ, अब झनै 50 मिनट 49 मिनट यस्तै यस्तै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै र अन्य विभिन्न जानकारीहरू चाहिँ आदान प्रदान गर्दै चाहिँ आजको बसाइलाई बिट मार्ने छौँ। र यदि तपाईँहरूले केही अनुरोध गीतहरू पठाउनु भयो भने सकेसम्म ती गीतहरूलाई तपाईँहरूलाई सुनाउने र चाहिँ अनुरोधकर्ताहरूलाई सुनाउने अभिप्राय सहित उपस्थित भएका छौँ। ढिला नगरौँ, अब B8 ले गाउनु भएको तिमी मेरो भन्ने गीत सुन्नतर्फ लागौँ।
1: तिमी मेरो

बीएडले तिमी मेरो सबै कुरा हो भन्ने खालको भाव रहेको गीत गाउनु भयो श्रोता। समाचार पनि हेर्दैछु। कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका 17 जना महिला सम्पर्क विहीन भएको कुरा यहाँ ब्रेकिङ न्यूजको रूपमा कान्तिपुर टेलिभिजनमा आइरहेको छ। तपाईँहरूले कान्तिपुर टेलिभिजन अथवा अन्य समाचार सञ्जालहरूमा के बाट हेर्दै हुनुहुन्छ सायद थाहा पनि पाइसक्नु भएको होला। कञ्चनपुर जिल्लातिर हुनुभएको श्रोता कोही हुनुहुन्छ भने यसो सोधीखोजी गर्नुहोस् है, तपाईँहरूको आफन्तहरू कतै पर्नु भएको छ भने। 3 जनासँग चाहिँ महिलासँग चाहिँ प्रहरीको टेलिफोन सम्पर्क भइसकेको भन्ने कुरा आएको छ। 17 जनामा 3 जना भनेपछि 14 जना चाहिँ हराउनु भएको रहेछ। निकै ठुलो जङ्गलतिरै पस्नु भएको थियो क्या। अब फेरि वर्षातको समय छ, भेलबाडीको समय छ, के अरे पहिरो खस्ने त्यस्तो नहोस्, तर पनि उहाँहरू को सकुशल उद्धारको हामी सबैले कामना गरौँ। अझै धिमाललाई सुन्न जाउँ अब, को आयो भन्दै हुनुहुन्छ।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

गाजर लाउनु पर्दैन भन्ने कुरा को गीत सुन्यो हामीले एसडी योगी अनि ऋतिका श्रेष्ठको आवाजमा. तपाईँ कतिको कोल्ड हार्टेड हुनुहुन्छ श्रोता? भावनाविहीन भनिँदो रहेछ यो. विशेषतः अङ्ग्रेजीमा चाहिँ कोल्ड हार्टेडले चाहिँ यो केही मनमा उयो नै नहुने, यो एक दयालुपन भनिन्छ नि, त्यस्तो सहानुभूति नहुने. यहाँ केही एउटा छोटो लेख भेटेको छु श्रोता तपाईँलाई यो सम्बन्धी, कोल्ड हार्टेड कस्तो कसरी चाहिँ मान्छे कोल्ड हार्टेड अब हो भनेर चिनिन्छ भन्ने, व्यवहारले कसरी पत्ता लाउने भन्ने कुरा, अनि किन गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ यहाँ चर्चा गर्न खोजिएको छ. कहिलेकाहीँ यस्ता साना साना बानीहरूले अरूलाई आफू कठोर वा असंवेदनशील देखाउन सक्छ. अलिकति हामी त्यतातिर ध्यान दिनुपर्छ होला भन्ने जस्तो लागेर मैले तपाईँहरूसँग सेयर गर्ने अनुमति चाहेँ. अरूको दुःख वा समस्याप्रति सहानुभूति नदेखाउनु, यो भनेको अब अरू पीडामा हुँदा पनि उनीहरूको भावना नबुझ्नु वा कुनै चासो नदिनु. त्यस्तो गर्नु भएन भने तपाईँ भावनाहीन कोल्ड हार्टेड पर्सनमा पर्नु हुँदो रहेछ श्रोता. अरूको भावनालाई व्यवस्था गर्नु वा के अरे मजाक उडाउनु, खिचिटिउरी भनौँ न, कसैले कसैको भावना वा अनुभवलाई चाहिँ सामान्य ठानेर हाँसोको विषय बनाउनुहुन्छ भने तपाईँ कोल्ड हार्टेड पर्सनका रूपमा चित्रित हुनुहुँदो रहेछ. अथवा तपाईँ होइन, हामी भनौँ न श्रोता, हामी पनि अब एउटा न एउटामा परिन्छ. आफ्नै फाइदालाई मात्र प्राथमिकता दियौँ भने पनि कोल्ड हार्टेड, के अरे अरूलाई असर परे पनि सधैँ आफ्नो स्वार्थलाई चाहिँ पहिलो स्थानमा राख्नेहरू चाहिँ यो कोल्ड हार्टेडको क्याटेगोरीमा परिदो रहेछ. र गल्ती हुँदा पनि माफी नमाग्नु, यो हामी थुप्रोले गर्छौँ, हुन त कति जानी जानी कति अन्जानमा हुन्छ. आफूले गरेको गल्ती थाहा हुँदाहुँदै पनि स्वीकार नगरी क्षमा नमाग्नु. क्षमा माग्यो भने त सकिगयो, त्यो गल्ती भयो, थाहा पाइयो, गरियो. तर थाहा पाएर पनि गरिएन भने चाहिँ कोल्ड हार्टेड हुनुहुन्छ तपाईँ भन्ने कुरा चाहिँ बुझिँदो रहेछ. र अरूलाई आवश्यक पर्दा सहयोग नगर्ने, सहयोग गर्न सक्ने अवस्थामा पनि जान जानी चाहिँ मद्दत गरेनौँ भने पनि हामी भावनाहीन व्यक्तिको रूपमा चित्रित हुन्छौँ आफ्नो साथीको सर्कलमा, समाजमा, जता पनि. र त्यस्तै मानिसहरूलाई भावना, मानिसहरूको भावनालाई नियन्त्रण वा प्रयोग गर्नु, आफ्नो स्वार्थ पुरा गर्न अरूको भावना वा विश्वासको फाइदा उठायौँ भने पनि हामी भावनाहीन मानिसमा गनिँदो रहेछौँ श्रोता. कठोर वा अपमानजनक शब्दहरू बारम्बार प्रयोग गर्नु, अरूलाई चोट पुग्ने वा भनौँ न अपमानित हुने भाषा वा शब्द बारम्बार प्रयोग गर्यौँ भने पनि त्यो राम्रो निको मानिँदैन श्रोता. र त्यस्तै सम्बन्धमा विश्वास र सम्मान नदेखाउन, सम्बन्धमा इमान्दारी, विश्वास र एक अर्काप्रतिको सम्मानमा कमी रह्यो भने पनि तपाईँ भावनाविहीन भावनाहीन व्यक्तिको रूपमा चित्रित हुने रहेछौँ हामी. अरूको सफलताप्रति खुसी नहुनु वा ईर्ष्या गर्नु, अब यो पनि धेरै थोरै, अब हामी मानिस हौँ, तपाईँले कतिको सम्झिनु भएको छ पहिला महेन्द्रमालामा मानिस मान्छे भनेको इखालु प्राणी हो भन्छ नि, त्यो अरूको खुसी प्रगति सफलतामा खुसी हुन सकेनौँ भने पनि त्यो हामी भावनाहीनको ब्रैकेटभित्र पर्ने रहेछौँ. अरूको उपलब्धिलाई देखेर बधाई दिनु पर्यो हामीले, होमा हो थप्नु पर्यो, होस्टेमा हैसे होइन हौसला दिनु पर्यो, अनि त यो ब्रैकेटभित्र बाट हामी बाहिर निस्कन सक्छौँ. र त्यस्तै अर्को आएको छ, आफ्ना व्यवहारले अरूलाई कस्तो असर पर्छ भनेर चाहिँ तपाईँहरूको वास्ता नगर्नु रहेछ श्रोता. वास्ता गर्नु पर्यो, आफ्नो बोली वा व्यवहारले अरूलाई दुःख दिन्छ कि दिँदैन, पुग्छ कि पुग्दैन भन्ने
गरेर चाहिँ अलिकति ध्यान दिनु पर्यो त्यता पनि हामीले होइन भने चाहिँ फेरि त्यो ब्राकेटभित्र अघि भन्यो नि हामीले त्यो ब्राकेटभित्र परि नै हालिन्छ हजुर यसरी दयालुपन सहानुभूति र सम्मान कुनै पनि राम्रो सम्बन्धको एउटा बेस भनौँ न श्रोता आधार हुन् यदि अहिले हामीले यहाँ चर्चा गरेका बानीहरू चाहिँ हामी आफूमा देख्छौँ अथवा देख्नुहुन्छ भने तिनलाई सुधार्ने प्रयास गर्दाखेरि व्यक्तिगत र सामाजिक सम्बन्ध चाहिँ अझै बलियो बन्न सक्छ भन्ने कुरा हामीले बुझ्नु पर्दो रहेछ अब व्यक्तिगत त भइगयो सामाजिक अब अफिसमा काम गर्नुहुन्छ कार्यस्थलमा भनौँ होइन अनि समाज सोसाइटीमा त भइ नै गयो हजुर यति कुरा गरौँ कोल्ड हार्टेड यो भावनाहीन भन्ने शीर्षकमा आजको लागि गीत सुन्न जाउँ काली काली एसटी म्यान फिचरिङ यङ 22 र

काली काली भन्ने जोसिलो गीत सुन्यो श्रोता, र यो समयमा भने एउटा छोटो जानकारी राख्न मन लाग्यो श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि विशेष त यो जानकारी हो, आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमबाट आएको। अब छुट्टीको समय छ अहिले, स्कुल गत हप्ता मङ्गलबारदेखि सुरु भइसक्यो, नानी केटाकेटीहरू अब हलिडे जाने, नेपाल जाने, युके जाने, जानेहरू त गइसक्नुभयो, यहाँ रहनुहुने कतै नजानुहुने यो समयमा उहाँहरूको लागि चाहिँ पारिवारिक छ, कति कति बच्चाहरूको लागि इभेन्टहरू छ, समर प्रोग्राम निकालिएको छ आजदेखि, यो हप्ताको आजदेखि सुरु भएर चाहिँ पछि अगस्तको सम्मको छ। तर आज चाहिँ अहिले चाहिँ के कुरा गरौँ भने, आज बिहान तपाईँहरू जानु नै भयो पक्कै अन्डर फाइभको प्यारेन्ट एन्ड टडलर्समा, र भोलि 21 जुलाईका दिन युथ क्लब हुँदैछ। यो चाहिँ स्कुल इयर 1-3 नानीहरूको लागि, र 10-12 हुन्छ यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा। त्यस्तै स्कुल इयर 4-8 नानीहरूको लागि मध्याह्नको 2-4 हुन्छ, चिटच्याट कम्युनिटी सेन्टरमा नै हुन्छ। यो दुइटै स्कुल इयरका लागि $4 प्रति बच्चा भनौँ न चाहिँ एन्ट्री फी भनौँ लाग्छ, स्न्याकहरू अनि उहाँहरूको खेल खेलाउने यताउताको लागि मेन्टेनेन्स फी भन्ने तरिकाले बुझ्दाखेरि हुन्छ। र स्कुल बस के अरे स्कुल बस र यो यी प्रोग्रामका लागि चाहिँ बसको व्यवस्था पनि गरिएको छ भन्ने कुरा बुझिएको छ। बसमा चढाउन भ्याउनु भन्न तपाईँ अन्त कतैबाट यो कार्यक्रममा सिधै ल्याएर ड्रप गर्न चाहनुहुन्छ भने पनि त्यो पनि स्वागत योग्य नै रहेको छ भन्ने कुरा आएको छ। अन्य जानकारीहरू हामी समय आउँदै गर्दाखेरि तपाईँहरूलाई जानकारी गराउने नै छौँ। अहिले भने प्रमोद खरेल एन्ड परम्परा ब्यान्डलाई सुन्न जाउँ सलल कर्णालीमा।

0: BFBS Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुलकर्ण रेडियो हो।

उर्गेन दोङ अनि मनिका राईले गाउनुभयो यो गीतलाई श्रोता पर्खाई भन्ने गीत। ब्रुनाईमा मध्याहको एक बज्नको लागि अब 14:30 बाँकी रहेको छ श्रोता। यो समयमा छोटो एउटा रोचक कुरा सेयर गर्न मन पर्यो। आफैले बनाएको कुरा आफैलाई थाहा नपाउँदा पत्तो नपाउँदा कस्तो होला, यस्तै घटना भएको रहेछ। यो सामाजिक सञ्जालमा फैलिरहेको छ यो कुरा रहेछ। यो कुरा चाहिँ एआईबाट बनेका तस्विरहरू पहिचान गर्न बनाएको मेटाको नयाँ एआई डिटेक्सन उपकरणले आफ्नै एआई सृजना गरेको केही तस्विर समेत सही रूपमा चिन्न नसकेको खुलासा भएको छ। र त्यो त्यस्तो कुराहरू चाहिँ अलिकति भाइरल जस्तै रहेको छ समाचार सञ्जालमा। रोइटर्सले गरेको परीक्षणमा मेटाको म्युज इमेज एआईबाट बनाएका 40 तस्विरमध्ये सबै मूल तस्विर पहिचान त भए, तर ती तस्विरका केही भागहरूलाई क्रप गरेर प्रयोग गरेपछि 55% तस्विर चाहिँ उक्त डिटेक्टरले चिन्न नै सकेन रहेछ। मेटाले कन्टेन्ट सिल नामक अदृश्य वाटरमार्क प्रणाली प्रयोग गरेको बताएको भए पनि धेरै क्रप वा सम्पादन एडिटिङ गरिएपछि त्यो सङ्केत कमजोर हुन सक्ने स्वीकार गरेको रहेछ श्रोता। विज्ञहरूका अनुसार वाटरमार्क प्रविधि उपयोगी भए पनि क्रप, रिसाइज वा एडिट गरेपछि यसको प्रभाव घट्न भने सक्छ। यो घटनाले विशेष गरेर डिफेक्ट तस्विरहरू पहिचान गर्ने काम अझै चुनौतीपूर्ण रहेको र एआई सामग्री पत्ता लगाउने प्रविधिमा चाहिँ अझै व्यापक सुधार आवश्यक रहेको चाहिँ जनाइएको छ। हजुर, त्यही त, अब आफ्नै के अरे उपलब्धि आफैले चिन्न नसक्नु अथवा त्यहाँबाट धोका खानु भनेको त साह्रै राम्रो ऊ त होइन, तर यो पक्कै पनि स्वीकार के अरे यहाँबाट यसलाई चाहिँ बिस्तारै अपग्रेड गर्दै पक्कै लानेछन्। अब एउटा अनुरोधको गीत सुनौ। खर्क गुरुङ मामाले केही समय अगाडि हामीलाई सम्पर्क गर्नुभएको थियो। उहाँ भन्नुहुन्छ, नमस्कार धनराज भान्जा भन्नुभएको छ, नमस्कार छ मामा, तपाईँलाई स्वागत छ। रेडियो सुन्दैछु, फिफा वर्ल्ड कप हेर्नु भा होला भन्नुभएको रहेछ। मैले हेरिनँ मामा, म चाहिँ निन्द्रा नै प्यारो भयो मेरो लागि यो वर्षको फिफाको लागि चाहिँ। अर्को समयमा चाहिँ ब्रुनाईको टाइमको मिल्ने समय मिल्यो भने चाहिँ म अवश्य नै हेर्ने छु भनेर बाचा पनि गरिहाले भयाला। अन्तमा इङ्ल्यान्ड 3rd पोजिसनमा आयो र युरोपले नै वर्ल्ड कप हात पारेकोमा खुसी भन्नुभएको छ। पक्कै पनि इङ्ल्यान्ड 3rd भयो र स्पेन पहिलो भयो विश्व फुटबलको महासङ्ग्राममा। अनि भान्जा, समय मिलेमा एउटा टिपिकल सङ सुन्दर बजार कटेसी कुन्छा भन्ने गीत चाहिँ माग्नु भएको छ उहाँले। रेजिना परियार र विवेक धितालले गाउनुभएको छ यो गीत र सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ सम्झना। हजुर लगायत सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई धेरै धेरै भन्दै चाहिँ बिदा हुनुभएको छ सम्झना पुर्याएर बिदा गर्न सम्झना गर्न चाहन्छु भन्दै धन्यवाद भनेर बिदा हुनुभएको छ। मामा, तपाईँले अनुरोध गर्नुभएको गीत अब हामी सुन्नेछौँ। सुन्दर बजार कटेसी, रेजिना परियार अनि विवेक धिताल को आवाजमा।

मिठो गीत सुन्यौ सुन्दर बजार कटेसी र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो खर्क गुरुङ मामा बेलायतबाट र उहाँ चाहिँ अहिले अल्डरसोटबाट सरेर अस्ति भर्खर सरेर रेडियो सुन्न नपाएको फ्रिक्वेन्सीमा भन्ने कुरा गर्दै हुनुहुन्थ्यो अहिले सायद एपबाट नै हामीलाई सुनिराख्नु भएको छ होला मामालाई फेरि पनि धन्यवाद दिन चाहे जुनै माध्यमबाट पनि तपाईँले हामीलाई सुन्न छोड्नुहुन्न त्यसका लागि हामी आभारी छौँ नूतन भुसालजी पनि आइपुग्नु भएको छ इजरायलबाट हर्ज लिया इजरायलबाट अस्ति मैले सोधेको थिएँ गलत उच्चारण त गरिनँ भनेर उहाँले सही उच्चारण गर्नुभयो भन्नुभएको थियो र नमस्कार ह्याभ अ ब्लेस्ड विक भन्नुभएको छ तपाईँलाई पनि धन्यवाद स्वागत छ अलि अबेर आइपुग्नु भयो भुसालजी र तपाईँको पनि ब्लेस्ड विक नै होस् हजुर अब हामी कार्यक्रम मझेरीलाई बिट मारौँ श्रोता साली राजु लामा र आशिष महरले गाउनुभएको छ यो गीतलाई यो गीत सुन्दै सुन्दै हामी कार्यक्रमबाट बिदा लिउँ तपाईँको बाँकी समय शुभ रहोस् सुखी रहनुहोस् खुसी रहनुहोस् स्वास्थ्य रहनुहोस् ब्रुनाईका श्रोता अब यो कार्यक्रम पछाडि तपाईँ साङ्गीतिक तरङ्ग कार्यक्रममा जोडिने हुनेछ आज साङ्गीतिक तरङ्ग कार्यक्रमलाई लिएर हाम्रा सहकर्मी दाजु लाल शाही उपस्थित हुनुहुनेछ मझेरी कार्यक्रमबाट म भने बिदा हुन्छु अन्य श्रोताहरू तपाईँहरू चाहिँ नेटवर्क कार्यक्रममा नै जोडिराख्नुहुनेछ तपाईँहरू सबैलाई म भोलि भेट्नेछु फेरि पनि नमस्ते।

0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब 15 अर्ब अमेरिकी डलर आमदानी भएको जानकारी दिनुभएको छ। प्रतियोगिता शुरू हुनु अघि गरिएको 11 अर्ब डलरको अनुमान भन्दा यो उल्लेखनीय रूपमा बढ़ी हो। फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारी अनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आमदानी अपेक्षा भन्दा धेरै बढ़ेको हो। सेकेन्डरी मार्केटमा टिकट खरिद बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट 15% शुल्क लिने व्यवस्था छ। यो कीर्तिमानी आमदानीपछि विश्वभरका सदस्य फुटबल संघहरूले थप आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा छ। यद्यपि रकम कुन आधारमा र कति वितरण गर्ने भन्ने विषयमा फिफाले अझै अन्तिम निर्णय गरिसकेको छैन। विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलताका रूपमा हेरिएको छ। आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचन अघि उहाँले 200 भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ। विश्वकपबाट प्राप्त ठूलो आमदानीका कारण थप अनुदानको अपेक्षामा रहेका धेरै सदस्य संघले पनि अहिले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छैनन्। मन्त्री परिषदको गत असार मसान्तको बैठकले नियमावली स्वीकृत गरेसँगै राजपत्रमा प्रकाशन भएको छ। नियमावली अनुसार कैद सजाय भोगिरहेका श्रीमान श्रीमती चिकित्सकको सिफारिशपछि निश्चित अवधिका लागि सँगै बस्न पाउनेछन्। प्रजनन अधिकार प्रयोग गर्न चाहने कैदीबन्दीका लागि कारागार तर यस्तो भेटघाटको निश्चित समय र अवधि भने सम्बन्धित कारागार प्रशासकले तोके बमोजिम हुने नियमावलीमा उल्लेख छ। यसका लागि शर्त राखिएको छ। सुविधा माग गर्ने बन्दी र पति वा पत्नी बीच कानून बमोजिम विवाह भएको आधिकारिक प्रमाण हुनुपर्नेछ। सम्बन्धित बन्दीले कारागारमा कम्तीमा 6 महिनाको कैद सजाय अनिवार्य रूपमा भुक्तान गरिसकेको हुनुपर्नेछ। कारागारभित्र बन्दीको आचरण र व्यवहार अनुशासित, शान्त र सुधार उन्मुख भएको हुनुपर्ने शर्त पनि राखिएको छ। महिला बन्दीले अधिकार प्रयोग गर्न चाहे कैद सजाय भुक्तान गरेर मुक्त हुँदा उमेर 40 वर्ष पुग्ने निश्चित हुनुपर्नेछ। पुरूष बन्दीको हकमा सम्बन्धित कैदी कैद सजाय भुक्तान गरेर मुक्त हुँदा श्रीमतीको उमेर 40 वर्ष कट्ने निश्चित हुनुपर्नेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा सहभागी बैंकरहरूले 3 जना डेप्युटी गवर्नर राख्ने व्यवस्था बनाउन सांसदहरूलाई सुझाव दिएका हुन्। अहिले 2 जना डेप्युटी गवर्नरको व्यवस्था छ। उनीहरूले बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओको कुलिङ पीरियड घटाउन पनि सुझाव दिएका छन्। बैंकरहरूले अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा बैंकिङ क्षेत्रका व्यवस्थामा व्यावहारिक संशोधन गर्न, बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउनुपर्ने सुझाव दिएका छन्। मा अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा बैंकिङ क्षेत्रका व्यवस्थामा व्यावहारिक संशोधन गर्नुपर्ने सुझाव समेत बैंकरहरूको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा 3,435 विपदका घटना भएका छन्। 4,531 घर परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी 914 आगलागीका घटना भएका छन्। सर्पदंशका 535, चट्याङका 229, लेक लागेका 55 घटना भएका छन्। जनाव राख नम्बरका 190, हुरी बतासका 478, पहिरो 495, बाढीका 171 घटना घटेका छन्। यस्तै भारी वर्षा 166 छन्। त्यसै गरी साउन 2 गतेदेखि हालसम्म मुलुकभर 58 विपदका घटना

0: एकजना शक्ति उपकरण र स्रोत साधन पर्याप्त भएकोले निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास लिएको छ। ढाँचे गाउँपालिका 4 र 5 को सिमाना जेरबु खोलामा निर्माण भइरहेको आयोजनामा करिब 2,286 मिटर माथिबाट पानी झारेर विद्युत उत्पादन गरिएको छ। उत्पादित विद्युत माछा खोला क्षेत्रमा रहेको विकास
1: गोर्खा रेडियो हो।
2: अब यति नै नमस्कार।

बिया बिया गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। औढर दानी आशुतोष अर्थ नारीश्वर रूपमा पूजित भगवान शिव सम्पूर्ण गणहरू सहित पूजनीय हुनुहुन्छ। त्यस्ता मनुष्य मात्रले निरन्तर सेवा शुश्रूषा गरेर मनुष्य मात्रको चित्तवृत्तिमा रहेका कामनाहरू एकै पटक भए पनि उहाँसँग जसले हात जोडेर माग्छ त्यसलाई प्रदान गर्नुहुने आशुतोष भगवान शिवको निरन्तर रूपमा उपासना गर्ने चित्तवृत्ति बनोस्, यही भगवान शिवसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ हामी। यस कार्यक्रममा विविध विषयहरूमध्ये एउटा विषयलाई लिएर केही चर्चाहरू गर्ने गर्दछौँ। विलम्ब नगरिकन आजको चर्चातर्फ लागौँ। आजको चर्चाको विषय छ श्रीमद् भागवत महापुराण, जो हामी सुन्ने गर्छौँ सप्ताहव्यापी रूपमा लगाउने गरिन्छ। निकै ठुलो जीवनको एउटा महान धार्मिक कृत्यको रूपमा यसलाई लिने गरिएको छ र वास्तवमा यसलाई निकै ठुलो व्यवस्थापनद्वारा सम्पन्न गर्न सकिने भएको हुनाले जसले पाए त्यसले श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह महापुराण लगाउन सक्दैन। त्यसैले एक ठाउँ कतै लगाइयो भने त्यहीँ जम्मा भएर यसको रसा स्वादन गर्ने, आफ्ना सम्पूर्ण पुण्यहरूको कमाईको भागीदार बन्ने र वास्तवमा जीवनलाई सफल बनाउने गरिन्छ। त्यही कथा सुनेर आज त्यही कथाको केही भाग म यहाँ प्रस्तुत गर्ने गर्दछु, जुन भाग साह्रै महत्त्वपूर्ण र सम्पूर्ण कथाहरूको सारको रूपमा हो भनेर बताइएको छ। त्यसैले जान्नेहरूले, बुझ्नेहरूले, मनिषीहरूले, चिन्तकहरूले बताएका कुरालाई नै तपाईँ हामी बिचमा रहेर हामी चर्चा गर्ने गर्दछौँ। हामीसँग कुनै योग्यता छैन, हामी केही गर्न सक्दैनौँ, हामीले केही जानेका छैनौँ, तर जान्नेहरूले बताएका कुराहरू पढ्ने त्यसमा एउटा हुलाकीको रूपमा तपाईँ समक्ष प्रस्तुत गर्ने जो एउटा अवसर प्राप्त भएको छ त्यसलाई वास्तवमा भगवानको कृपा नै मानेका छन् जान्नेहरूले। त्यसैले आजको यस कार्यक्रममा त्यही भागवतको एउटा प्रसङ्ग, सुरुको प्रसङ्ग, जो परिचित राजा यस सृष्टिका पृथ्वीका राजा हुनुहुन्थ्यो र उहाँलाई श्राप परेको हुनाले उहाँले त्यो श्राप तक्षक नागको दसाईबाट 7 दिनमा शरीर छाड्नुपर्ने भएको हुनाले उहाँले वास्तवमा त्यस्तो अवस्थामा गङ्गा तीरमा गएर बस्नुभएको बेलामा सम्पूर्ण ऋषिहरू, मनिषीहरू सबै आएर उहाँका वरिपरि घेरा हालेर बसिसकेका थिए र त्यही अवसरमा शुकदेवजीको पदार्पण हुन्छ र शुकदेवजी व्यास पुत्र हुनुहुन्छ र जन्मदा नै उहाँ भगवत प्राप्त, ब्रह्म प्राप्त गरेको महापुरुष हुनुहुन्छ। त्यसैले त्यस्ता महापुरुष अगाडि आएको देखेर राजा परीक्षित अत्यन्तै हर्षित हुन्छन् र अत्यन्तै ठुलो लाभ प्राप्त गरेको मानेर उहाँको स्वागत गर्छन्। उहाँलाई भन्छन्, तपाईँ जस्ता महात्माको स्मरण मात्रले पनि गृहस्थहरू तत्काल पवित्र हुन्छन्। फेरि दर्शन, स्पर्श, पाद प्रक्षालन र आसन आदि दिने अवसर मिल्यो भने त फेरि बाँकी नै के रहन्छ र? महायोगी, जसरी भगवान्का अगाडि दैत्यहरू आउन डराउँछन्, त्यसै गरी तपाईँको आगमनले, सन्निधिले ठुल्ठुला पापहरू पनि तत्कालै नष्ट भइहाल्छन्। पाण्डवहरूको वंशको बन्धुत्व स्वीकार गर्ने पाण्डवका प्रिय भगवान् श्रीकृष्ण आफ्ना फुपूका छोराहरूको खुसीको लागि पनि अवश्य ममाथि प्रसन्न हुनुभएको छ। त्यसैले तपाईँ यहाँ आउनुभएको छ। भगवान् श्रीकृष्णको कृपा नभएको भए तपाईँ जस्ता वनवासी, अव्यक्त गति परम सिद्ध पुरुष स्वयं आएर म जस्तो प्राकृत मनुष्यलाई किन दर्शन दिनुहुन्थ्यो? तपाईँ योगीका पनि परम योगी हुनुहुन्छ, परम गुरु हुनुहुन्छ। म तपाईँसँग परम सिद्धि र साधनको सम्बन्धमा प्रश्न गर्दछु। जो व्यक्ति मर्न लागेको छ उसले के गर्नुपर्दछ? अर्थात् मर्न लागेको व्यक्तिको कर्तव्य के हुन्छ? आखिरी मर्न त सबै लागेका छन्। अहिले जन्मेको बच्चाको पनि आयु कति छ कसैलाई थाहा छैन। त्यसैले संसारमा रहेका सम्पूर्ण प्राणीहरू मृत्युको मुखमा छन्, मृत्युको अगाडि छन् र जतिखेर पनि मर्न सक्छन्। त्यसैले उनीहरूको कर्तव्य के हुन्छ भनेर उहाँलाई प्रस्तुत गर्नुहुन्छ। भागवतको यो अत्यन्तै विशिष्ट पक्ष हो। यस्तो प्रश्न सुनेर शुकदेवजी अत्यन्तै हर्षित हुनुहुन्छ र शुकदेवजीसँग यश्रोतव्यमथो जप्यम यत्कर्तव्यम निर्भी प्रभो स्मर्तव्यम भजनीयम
वा ब्रूही याद वा विपर्यय भनेर अझै उहाँले प्रश्न गर्नुहुन्छ। हे प्रभु, यो पनि बताउनुहोस् कि मनुष्य मात्रले के गर्नुपर्दछ, कसको श्रवण जप स्मरण अर्थात् भजन गर्नुपर्दछ र कुन कुराको त्याग गर्नुपर्दछ। हे सुखदेवजी, तपाईँको नित्य दर्शन अत्यन्त दुर्लभ छ, किनभने गाई दुहुनका लागि जति समय लाग्छ त्यति समयभन्दा बढी तपाईँ यी गृहस्थहरूको घरमा बस्नुहुन्न भनेर यसरी राजा परीक्षितद्वारा राखिएको प्रश्नको उत्तरमा सुखदेवजीले भागवत सम्पूर्ण रूपमा सुनाउनुहुन्छ। आदरणीय श्रोता, हामी बीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। आज श्रीमद् भागवत महापुराणमा के प्रसङ्ग छ र कस्तो के हो त वास्तवमा त्यसको हामी चर्चा गर्दैछौँ। र परीक्षित राजा जो सात दिनभित्रमा तक्षक नागले डसेर मृत्यु हुने श्राप प्राप्त गरेका छन् र सारा पृथ्वीका राजा थिए, चक्रवर्ती राजा थिए, र उनी आएर गङ्गाको तीरमा बसे र सम्पूर्ण ऋषिहरू जो तत्कालीन अवस्थामा पृथ्वीमा थिए ती सबै उनका सान्निध्यमा आएर उनलाई घेरेर बसे। र त्यही प्रसङ्गमा सुखदेवजी भगवानको प्यारा भक्त थिए परीक्षित, उहाँ सङ्कटमा परेको देखेर उनको मद्दत गर्ने उद्देश्यले उनको मुक्तिको कामना गरेर अर्थात् कामना नभनौँ सुखदेवजी ले कामना गर्नुहुन्न, भगवानको प्रसन्नताका लागि सुखदेवजीलाई भागवतको कथा सुनाउने प्रसङ्गमा आएर बस्नु भएको थियो। र उहाँको स्वागत गर्दै राजा परीक्षितले प्रसन्न हुँदै प्रश्न गरे कि के गर्नुपर्छ मर्नेवाला मनुष्यले, अर्थात् निकट मृत्यु भएको मनुष्यको कर्तव्य के हो, उसले के जप्नु पर्दछ, के को स्मरण गर्नुपर्दछ र उसले कसको भजन गर्नुपर्दछ भनेर सोधे। वास्तवमा सबै मनुष्यहरू मर्नेवाला हुन्, त्यसैले सम्पूर्ण मनुष्यहरूको कर्तव्य जप ध्यान भजन नै हो। र त्यसको उत्तर दिँदै सुखदेवजी भन्नुहुन्छ, वरिया नेश ते प्रश्न कृतो लोकहितम निपह आत्मविद सम्मत पुंसाम श्रोतव्या दिशु यह पर, अर्थात् हे परीक्षित, तपाईँले लोकहितका लागि गर्नुभएको यो प्रश्न ज्यादै उत्तम छ। मनुष्यका लागि जति पनि कुराहरू सुन्न स्मरण गर्न र कीर्तन गर्न योग्य छन् ती कुराहरूमध्ये यो अत्यन्त श्रेष्ठ कुरा हो। आत्मज्ञानी महापुरुष यस प्रकारको प्रश्नको आदर गर्दछन्। श्रोतव्यादिनि राजेन्द्र नृणाम शान्ति सहस्रशः अपश्यतामात्मतत्त्वम् गृहेषु गृहमेदिनाम्। हे महाराज, जो गृहस्थहरू घरका काममा फसेका छन्, जसले आफ्नो स्वरूपलाई जान्न सकेका छैनन्, उनीहरूले हजारौँ कुराहरू सुन्नुपर्ने सोच्नुपर्ने र गर्नुपर्ने हुन्छन्। उनीहरूको रात निद्रा र स्त्री प्रसङ्गले बितिरहेको हुन्छ भने दिन चाहिँ धन कमाउने चिन्ता र परिवारको पालन पोषणको चिन्ताले बितिरहेको हुन्छ। असत्य आफ्ना सहायक भएका शरीर सन्तान र पत्नी आदिमा आसक्त भएर तिनीहरूको विनाशलाई देख्दा देख्दै पनि देख्दैन। त्यसकारण हे भरत वंशी राजा, जसले अभय पदलाई प्राप्त गर्न चाहन्छ, जसले आनन्दलाई प्राप्त गर्न चाहन्छ, जसले सुख प्राप्त गर्न चाहन्छ, उसले सर्वात्मा सर्वशक्तिमान भगवान श्री कृष्णको लीलाहरूको श्रवण कीर्तन र स्मरण गर्नुपर्दछ, अर्थात् भगवानको लीलाहरूको श्रवण कीर्तन र स्मरण गर्नुपर्दछ भनेर उल्लेख गर्नुभएको छ। अर्थात् परीक्षितको उत्तरमा उहाँले यसो भन्नुभएको छ सुखदेवजीले। सुखदेवजी यस्तो महापुरुष हुनुहुन्छ जो सम्पूर्ण ऋषिमुनिहरूद्वारा पनि पूजित हुनुहुन्छ। त्यस्ता सुखदेवजीले प्रश्न सुन्ना साथ स्पष्ट रूपमा भागवतको प्रसङ्गलाई उल्लेख गर्नुभयो। यिनै प्रसङ्गहरूको यो संक्षिप्त रूप हो र यिनै प्रसङ्गहरूको विस्तृत रूप नै श्रीमद् भागवत महापुराण हो। र त्यसमा भगवानका भक्तहरूको र भगवानका विभिन्न
लीलाहरू चरित्रहरूको उल्लेख गरिएको छ र त्यही नै सुन्नु श्रवण हो, स्मरण गर्नु अर्थ सम्झिनु, त्यसलाई पटक पटक विचार गर्नु स्मरण हो र त्यसैमा लागिरहनु वास्तवमा त्यही भजन हो, भगवानकै ध्यान जपमा लागिरहनु भजन हो। यही हो मनुष्यको कर्तव्य, यही गर्नुपर्दछ भनेर श्रीमद् भागवत महापुराणमा उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी श्रीमद् भागवत महापुराणको के छ विषय र कस्तो प्रकारले यो बताइएको छ त्यसैको चर्चा गर्दैछौँ। र राजा परीक्षितको प्रश्नमा जो हामीले अगाडि राखिसकेका छौँ, अर्थात् मर्ने बेलाको मनुष्यको कर्तव्य के हो, अर्थात् मर्नेवाला मनुष्यको कर्तव्य के हो र उसले के जप गर्नुपर्दछ, के स्मरण गर्नुपर्दछ, के को कीर्तन गर्नुपर्दछ र कसको भजन गर्नुपर्दछ भनेर प्रश्न गर्नुहुन्छ। र त्यही प्रश्नको उत्तरमा भन्नुहुन्छ सुखदेवजीले कि भगवान्को स्मरण, कीर्तन, जप, भगवान्को नाम जप, मन्त्र जप र भगवान्को भजन, सेवा, पूजा गर्नुपर्दछ भनेर उल्लेख गर्नुभएको छ। श्रीमद् भागवत महापुराण दुई किसिमले बताइएको छ, एउटा नैमिषारण्यमा 88,000 ऋषिहरूको सत्रमा श्री सुतजीले भागवत सुनाउनु भएको प्रसङ्ग आउँछ र अर्को राजा परीक्षितलाई श्री सुखदेवजीले, जो व्यास नन्दन हुनुहुन्छ, उहाँले भागवत सुनाउनु भएको छ र सुखदेवजीले भागवत केवल परीक्षितलाई मात्र एकपटक मात्रै सुनाउनु भएको छ, फेरि सुखदेवजीले भागवत सुनाउनु भयो भनेर कहीँ उल्लेख गरेको पाइँदैन। त्यसैले राजा परीक्षितले 7 दिनमा सुन्नुभयो र तक्षक नागले डस्नुभन्दा पहिले नै शरीर छोडेर भगवत धाम जानुभयो, अर्थात् मुक्त हुनुभयो, भगवत प्राप्ति गर्नुभयो र तक्षकले उहाँको शरीरलाई डसेर भस्म बनायो। उहाँलाई केही त्यो पीडा अथवा त्यसको केही जानकारी नै भएन परीक्षितलाई। त्यसैले गृहस्थहरू घरको काममा फसेर निद्रा र स्त्री पुरुष प्रसङ्गले रात बिताउँछन् र दिउँसो पैसा कमाउने हाई हाई गर्दै पैसाका पछि लागेर परिवारको पालन पोषणको चिन्ताले निचोरिरहेका मनुष्यहरूले आफ्नो सहायक अर्थात् आफ्नो सहयोगी मानिएका शरीर सन्तान र पत्नी आदि अर्थात् पति लगायतका विषयहरूमा जो आसक्त भएर रहेका छन् तिनीहरूको मृत्यु देखेर पनि, उनीहरूको नाश देखेर पनि उनीहरूलाई आफ्नो नाश हुन्छ भन्ने भान हुँदैन। त्यस्ता मूर्खहरूले दुःख पाइरहेका छन्। त्यस्ताले गर्ने केवल भगवान्को भजन हो, भगवान्कै कथाको श्रवण हो, भगवान्कै नामको कीर्तन हो, भगवान्कै मन्त्रको जप हो, यही गर्नुपर्दछ। यसैबाट शान्ति, सुख र समृद्धि प्राप्त हुन्छ भनेर सुखदेवजीले राजा परीक्षितलाई बताउनु भएको जो व्याख्यात्मक एउटा अवस्था हो, एउटा शास्त्र हो, त्यही श्रीमद् भागवत शास्त्र हो। त्यसमा विभिन्न भक्तहरू र भगवान्का चरित्रहरूको लीलाहरूको वर्णन गरिएको छ र त्यसको श्रवणबाट मनुष्यको कल्याण हुन्छ, आनन्द प्राप्ति हुन्छ, भगवत प्राप्ति हुन्छ भनिएको छ। त्यसैले यो अरू पापहरूको नाश गर्नका लागि र मनुष्य पुण्यको प्राप्तिका लागि पनि, भागवत विभिन्न कामनाहरू पूर्तिका लागि पनि श्रीमद् भागवत महापुराणको आयोजना गर्ने गरिन्छ। त्यसैले यसको श्रवणबाट प्राप्त हुने लाभ अथाह छ। त्यसैले यसको श्रवणतर्फ अग्रसर हुनु नै मनुष्य जन्मको सार्थकतातिर अगाडि बढ्नु हो भनिएको छ। त्यतैतर्फ लाग्ने प्रेरणा भगवान्बाट प्राप्त होस्, कृपा प्राप्त होस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

नमस्ते, गुड मर्निङ। बिहानको 6:37 गयो यति बेला। हजुर, यो बिहानको समय सोमबारको बिहानी शो नमस्ते युके सुरुवात भइसकेको छ। निकै लामो धुन पनि हामीले सुन्यौं र यसभन्दा अगाडि सत्यकला राईले गाउनु भएको गीत पनि सुनिरहेका थियौं। अब अरू कलाकारहरूको गीत पनि हामी पालै पालो सुन्दै जान्छौं सधैँ जस्तो नै। र आज बिहानीको यो शो लिएर म आशा उपस्थित भएको छु। आशा गर्छु यहाँहरू जाति नै हुनुहुन्छ, समय राम्रो नै बिताउनु भयो। हिजो अस्तिका दिनहरू विकेन्ड राम्रै भयो होला, विभिन्न कार्यक्रमहरू तपाईँहरूको थिए, त्यसो त हामी हाम्रो पनि थियो। र गोर्खा आर्क सपोर्ट बटालियनको जुन बर्थडे पार्टी थियो अत्यन्तै रमाइलो भयो, र अरू कार्यक्रमहरू पनि तपाईँहरूको त्यस्तै भव्य कार्यक्रमहरू थियो होइन, र पक्कै पनि इन्जोय गरिसक्नु भएको छ। र अब कहाँ के गर्नुभयो सेयर गर्न नभुल्नु होला। फुटबल, हजुर फुटबल हिजो तपाईँले इन्जोय गर्नुभयो, हामीले मैले पनि इन्जोय गरेँ, हामी सबैले गऱ्यौँ। एक्चुली विश्वभरका मानिसलाई एकत्रित गर्ने र एकतामा एकताको सूत्रमा बाँध्यो हिजो भन्नुपर्छ यो फुटबलले। फुटबलले यस्तै नै गर्छ, जब जब फुटबल हुन्छ, विश्वकप फुटबल होइन, अरू लिगहरू हुन्छन्, अरू अरू गेमहरू हुन्छन्, यस्तरी नै हुन्छ। तर सबभन्दा धेरै चाहिँ सायद फुटबलै हेर्छन् होला मानिसहरूले, र फुटबलको ह्याङओभर सिद्धिसकेको छ यो 2026 सालको लागि। अब फेरि अर्को वर्ल्ड कप हेर्नको लागि 4 वर्ष कुर्नुपर्छ होइन, र यो सालको हामी सबैले भरपूर इन्जोय गरिसकेका छौँ। र हिजो स्पेनको एकदमै राम्रो प्रदर्शन थियो, अर्जेन्टिनाका खेलाडीहरू 10 जनामा झरे, 10 जनामा झरेपछि चाहिँ गाह्रो भयो, एकदमै च्याप्नै गाह्रो, च्यापिएको च्याप्पे भयो। हुन त सुरुदेखि नै स्पेनले च्यापिरहेको थियो अर्जेन्टिनालाई होइन, र आज अब तपाईँहरूले स्कोर थाहा पाइसक्नु भएको छ, र कसको स्कोर मिल्यो होला त भन्ने कुरा पनि यहाँहरूले थाहा पाइसक्नु भएको छ। किन भन्दा हामीले यसै सम्बन्धी क्वेसन राखेका थियौँ, र आज त छिनोफानो पनि हुन्छ, र आज को विनर हुनुहुन्छ तपाईँले थाहा पाइहाल्नुहुन्छ। अलमोस्ट तपाईँहरूले थाहा पनि पाइसक्नु भयो, तर अब कतिजना हुनुहुन्छ त भन्ने कुरा मात्रै हो यहाँ, त्यो तपाईँले भन्नुभएको स्कोर मिलाउने। र आजदेखि फेरि नयाँ क्वेसन पनि सुरुवात हुन्छ, आजदेखि नयाँ प्रश्न पनि सुरु हुन्छ यो साताको लागि। र यो साता स्पेसल पुरस्कार छ फेरि यहाँहरूको लागि, यसपालि चाहिँ टिकट रहेको छ ओपन कन्सर्टको टिकट। हजुर, ओपन कन्सर्ट जो रसमुर एरिनामा हुँदैछ यसपालि फान्ब्रोमा, यसको लागि टिकट तपाईँहरूलाई उपलब्ध गराइनेछ, भाग लिन नभुल्नु होला यसपालि। अब के छ क्वेसन एकछिनमा हामी सुन्नेछौँ, अहिलेलाई भने अब अर्को गीततर्फ हामी एकैछिन ध्यान दिउँ। गाउँदै हुनुहुन्छ अस्मिता अधिकारी।

एक्सप्रेस गोर्खा रेडियो आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

सानु बाबु महर्जनले गाउनु भएको गीत हामीले अहिले सुनिरहेका थियौँ। यसभन्दा अगाडि अर्को गीत थियो, हामीले इन्जोय गरिसक्यौँ। अब चाहिँ सुगम पोखरेल र रीता केसीले गाउनु भएको गीत सुन्दै अगाडि बढ्ने हो। अस्मिता अधिकारीलाई पनि सुनिसकेका छौँ, आज सत्यकला राईलाई पनि सुनिसकेका छौँ। यो आवरमा चारवटा गीत हुने गर्छ, आधा घन्टामा चारवटा गीत। हजुर, नर्मली एक घन्टामा नौवटा गीत बज्नुपर्ने, तर आठवटासम्म चाहिँ हामी बजाइरहेका हुन्छौँ। अहिले बिहानको समय 7 बज्नको लागि 9 मिनट बाँकी रहेको छ। अब आज प्रमिस्ड यो साताको लागि राखिएको प्रश्न राख्नै पर्यो, होइन? र प्रश्नमा यसपालि एउटा हामीले धुन राखेका छौँ र तपाईँले अब यो गीत चिन्नुपर्नेछ। हजुर, यो गीत चिन्नुपर्छ। तपाईँलाई म अलिकति इन्ट्रो सुनाउँछु है त गीतको। प्रश्न यही नै हो यो साताको लागि राखिएको।

वाउ, यो चड्के यो एकदमै गिटारको धुन छ, त्यसमा अरू पनि छन् त होइन, यो एकदमै दामी एकदमै चर्चित पपुलर गीतको धुन हो, इन्ट्रो हो र यो कुन गीत हो तपाईँले चिन्नुपर्छ. हजुर ओके, यो कुन गीत हो, गीतको बोल भन्नुभए हुन्छ र यो कुन गीत कुन ब्यान्डको हो, यति नै हो मेरो प्रश्न. ओके, ब्यान्ड पनि भनिहालेँ, एकजना मात्रै हुनुहुन्न, यो गीत पछि बजाउने गाउने थुप्रै हुनुहुन्छ र यो एकदमै पपुलर धुन, कुन गीतको हो, कुन ब्यान्डको कुन गीतको हो, बस यति नै हो मेरो सोधाइ, कुन ब्यान्डको कुन गीतको हो. तपाईँले धेरै पटक सुन्नु भएको छ तर याद मात्रै नगर्नु भएको हो, कतिको त फेभरेट गीत नै होला होइन, त्यसैले गर्दाखेरि अब तपाईँको यो यो साताको लागि हामी यही नै धुन सुन्दै जान्छौँ, इन्जोय गर्छौँ. कुन ब्यान्डको कुन गीतको धुन हो, बस यति मात्र चिन्नु भए हुन्छ. यसपालि स्पेसल पुरस्कार ओपन कन्सर्टको दुईवटा टिकट छ यहाँहरूलाई, त्यही पनि VIP टिकट, एकदमै स्पेसल टिकट यहाँहरूको लागि रहेको छ. सो अब यो प्रश्न चाहिँ यही नै, अब आज लास्ट विकको आन्सर त अब थाहा भइसकेको छ हामीलाई, स्कोरहरू होइन, स्पेन भर्सेस अर्जेन्टिनाको गेम हिजो हामीले इन्जोय गऱ्यौँ, रातिसम्म इन्जोय गऱ्यौँ, रातभरिसम्म एक्स्ट्रा टाइम पनि एक्स्ट्रा टाइममा गयो होइन, पेनल्टी चाहिँ नहोस् भन्दै थिएँ, पेनल्टी भएन पनि होइन, हुन त त्यही दसजना विरुद्ध भर्सेस अब एघारजनाको गेम थियो, त्यस हिसाबले चाहिँ पेनल्टीमा जाने सम्भावना अलिक कमै हुन्छ, दसजना भएपछि गाह्रो पनि हुन्छ त्यसैले. हजुर, र हिजो दामी खेल थियो, तपाईँ हामी सबैले इन्जोय गरिसकेछौँ, सक्यौँ, खेल कसरी हेर्नुभयो, कहाँ हेर्नुभयो, कस्तो लाग्यो, सही भयो या भएन, कतिले सही भयो पनि भनेर भनेका छन् होइन, कतिले यता कतिलाई च्यापियो भनेर भनेका छन्, एनिवे यो तपाईँको आफ्नो विचार त्यो लेख्दै गर्नु होला है त. अब प्रश्न यही नै हो, इन्जोय गर्दै गर्नुहोस् यो साताको प्रश्न, म चाहिँ गीत सुनाउँछु यहाँहरूलाई. आज एकजना सानी नानी, स्कुले नानीहरूसँग मेरो धेरै भेट भएको छ अहिले र उनीहरूसँग कुराकानी गरिरहेको छु मैले, उनीहरूसँगको कुराकानी अर्थात् उनीहरूको आवाज पनि रेडियोमा ल्याउनको लागि हो, त्यसैले नानीहरूको आवाज पनि म सुनाउँछु. आज सान्डस्टमा बसोबास गर्ने एकजना स्कुले नानीसँगको कुराकानी छ, सुन्न नभुल्नु होला 8 बजे पछिको समयमा. अहिलेलाई मैले राखेँ सुगम पोखरेल अनि रीता केसीले गाउनुभएको यो गीत.

0: तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पश्चिम नेपालमा कमैया मुक्तिको घोषणा गर्यो। घोषणाको दुई दशक बितिसक्दा समेत मुक्त कमैया अझै पुनर्स्थापनाको पर्खाईमा छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: 2057 साल साउन 2 गते तत्कालीन देउवा नेतृत्वको सरकारले कमैया मुक्तिको घोषणा गर्दै पुनर्स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो। 2076 सालदेखि मुक्त कमैयाको पुनर्स्थापनाको जिम्मा स्थानीय तहलाई दिएपछि बाँकी रहेको पुनर्स्थापनाको काम अगाडि बढ्न नसकेको हो। मुक्त कमैया समाजका अनुसार हाल लुम्बिनी प्रदेशमा 1293 र सुदूरपश्चिम प्रदेशमा 1082 गरी 2375 मुक्त कमैया परिवार पुनर्स्थापनाको पर्खाइमा छन्। समाजका अध्यक्ष पशुपति चौधरी,
2: 175 जना अझै चाहिँ जग्गा पाउन बाँकी देखिन्छ भने दुई चरणको छानबिनले पनि हामीले राज्यको चाहिँ छानबिन प्रक्रिया गलत छ, यसलाई चाहिँ यो ढङ्गले सबै परिचय पत्र चाहिँ वास्तविक कमैयाहरू पाउन सक्दैन।
1: पछिल्लो समय अतिक्रमण हटाउने नाममा मुक्त कमैयाका टहरा समेत हटाउन थालिएको भन्दै पीडितहरूले थप आक्रोश पोखेका छन्। पुनर्स्थापनाको विकल्प नदिएर टहराहरू हटाउन लागेको भन्दै उनीहरूले सरकार प्रति तीव्र असन्तुष्टि पोखेका हुन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रातो र पहेलो परिचय पत्र पाएका 27,470 मुक्त कमैया मध्ये हालसम्म 25,195 जनाको पुनर्स्थापना भइसकेको छ। बाँकी भने अझै शिविर तथा सडक किनारमा अस्थायी रूपमा बस्दै आएका छन्।
0: सरकारले विस्थापित भूमिहीन सुकुम्बासीलाई स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ। भूमि समस्या समाधान समितिले पहिलो चरणमा 14 जनाको नाम सार्वजनिक गर्दै सम्बन्धित जिल्ला समिति र स्थानीय तहमा सम्पर्क गर्न आग्रह गरेको हो। सरकारले उनीहरूको नाममा देशभर कतै पनि घर जग्गा नरहेको पुष्टि भइसकेको जनाएको छ। तर सूचीमा परेका सुकुम्बासीहरूले भने आफूहरूसँग कुनै छलफल वा पूर्व जानकारी नगरी निर्णय गरिएको गुनासो गरेका छन्। काठमाडौँमै रोजगारी, बालबालिकाको शिक्षा र बसोबास जोडिएकाले जिल्ला फर्किन अन्यल र चिन्ता रहेको उनीहरूको भनाइ छ। यस्तै नेपाल महिला एकता समाजले सहमति बिना जिल्ला फर्काउने निर्णय तत्काल रोक्न र स्पष्ट पुनर्स्थापना योजना सहित मात्रै व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन मार्फत शुरू गरेको जनाएको छ। लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सबै सम्बन्धी काम अब अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ। अब सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्रै सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ। अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले 7 प्रदेशका लागि छुट्टा छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ। सेवाग्राहीले आफ्नो प्रदेश अनुसारको वेबसाइट मार्फत सेवा लिन सक्नेछन्। विभागका निर्देशक केशव खतिवडाका अनुसार राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा व्यक्तिगत विवरण स्वत भर्न सकिने व्यवस्था छ। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीले भने साभिककै प्रक्रिया अनुसार विवरण भरेर आवेदन दिनुपर्नेछ। विभागले पूर्ण रूपमा अनलाइन सेवा सञ्चालनमा आएपछि फारम भर्न र राजस्व तिर्न ब्याङ्कमा लाइन बस्नुपर्ने बाध्यता हट्ने तथा सेवा थप सहज, छिटो, पारदर्शी र झन्झट मुक्त हुने अपेक्षा गरेको छ। 1250 मेट्रिक टन डीपीए मल आज नेपाल आइपुग्ने भएको छ। सरकारले ग्लोबल टेन्डरबाट किनेको 30,000 मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा 10 जुलाईमा आइपुगेको थियो। त्यसमध्ये 1250 मेट्रिक टन मल 1 गते नेपालतर्फ ढुवानी शुरू भएको र आज नेपाल आइपुग्नेछ। बाँकी रहेको मल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको छ। प्याकेजिङ सकिएसँगै आजै अर्को एक रेख बिरगुन चलान भएको छ। बाँकी क्रमशः नेपाल भित्रिनेछ। आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्ममा साउन महिनालाई भगवान शिवको अत्यन्त प्रिय महिना मानिन्छ। सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान शिवको व्रत, पूजा आराधना, जप तप, अभिषेक तथा दान पुण्य गर्ने परम्परा छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रूसको पछिल्लो आक्रमणपछि थप हवाई सुरक्षा प्रणाली आवश्यक रहेको बताउनु भएको छ। जेलेन्स्कीका अनुसार रूसले गएको सप्ताहन्तमा युक्रेनमाथि 41 क्षेप्यास्त्र र 125 आक्रमणकारी ड्रोन प्रहार गरेको थियो। सेमी फाइनलमा स्पेनसँग 2-0 पराजित हुँदै फ्रान्स विश्वकप उपाधि होडबाट बाहिरे पनि कप्तान किलियन एम्बाप्पेले व्यक्तिगत रूपमा ऐतिहासिक

नमस्ते, गुड मर्निङ. फेरि पनि वेलकम ब्याक. आज बिहानको यो सो नमस्ते युकेमा बिहानको 7 बजेर अहिले ठिक 8 मिनट गयो. छोटो मिठो गीत बिहानी किरणको कुरा गर्दै हुनुहुन्थ्यो नवीन के भट्टराई. गीत त कति छिटो सिद्धिएछ, यो छोटो भएको कारणले गर्दाखेरि नै गीत पनि सिद्धिहाल्यो. र यतातिर फुटबलको झझल झल्को होइन, आज त्यसको ह्याङओभर छँदै नै छ. तपाईँमा पनि छ सायद, त्यो ममा पनि रहिरहेको छ ह्याङओभर. र फेरि आज अर्को एउटा एक्साइटिङ दिन, बेलायतको लागि नयाँ प्रधानमन्त्री आज पाउने दिन. बेलायतले नयाँ प्रधानमन्त्री आज पादेखि फेरि पाउनेछ भन्नु पर्यो. सर केयर स्टार्मर, प्रधानमन्त्री सर केयर स्टार्मर उहाँ अब निस्कनुहुन्छ नम्बर 10 आज. अनि नयाँ प्रधानमन्त्री एन्डी बर्नम प्रवेश गर्नुहुन्छ आज प्रधानमन्त्री कार्यालयमा. र सबैको ध्यान त्यतातिर रहेको छ आज चाहिँ बेलायतवासीको भन्नु पर्यो. र उहाँले के भन्नुहुन्छ त, अब आफ्नो एजेन्डा के छ उहाँको, उहाँले देशको लागि के कति कुराहरू ल्याउँदै हुनुहुन्छ, त्यो कुरा नै अलिकति सुन्न पाउनुहुनेछ आज. र यो सबै धेरै धेरैको ध्यान त्यतातिर छ त्यसैले गर्दाखेरि. र अब वेदर मौसमतिर पनि हाम्रो छँदै नै छ. मौसम त अलि एकदम ठिक्क ठिक्कको समय छ अहिले होइन, बाहिर निस्किँदा चिसो चिसो हुने र साँझ र बिहानको पखमा दिउँसो चाहिँ अलिकति न्यानो ठिक्कको छ भन्नु पर्यो. तर अब बिस्तारै तापक्रम फेरि बढ्छ मध्य यो साताको मध्य समयमा, विशेष गरिकन इङ्ल्यान्डमा हो, वेल्समा, इङ्ल्यान्डमा. अरू ठाउँतिर त त्यति साह्रो हुँदैन, प्राय नर्मली चिसो शीतल शीतल नै रहन्छ. र यो मौसम अब निकै भयो, घाम लागेको पानी नपरेको होइन, र अझै पनि छैन चार्टमा पानीको सम्भावना चाहिँ एकदमै कम मात्रै छ, अलिकति मात्रै हो. त्यही पनि सबै ठाउँमा चाहिँ होइन पानीको. यो साता पनि त्यस्तै हामी सुक्खा नै मौसम रहेको हामी पाउँछौँ. र यो एकदमै थोरै ठाउँमा मात्रै हो, अलिकति हल्का मात्रै, तर पनि अब चान्सेस मात्रै हो त्यो पनि. अहिले सबभन्दा लामो समयसम्म पानी नपरिकन यो सुक्खा भइरहेको सबभन्दा लामो ठाउँ चाहिँ

सरे सरेको वाइजली भन्ने ठाउँमा हो, 31 दिन भयो कन्टिन्यू यहाँ पानी परेको छैन सेन्ट्रल इङ्ल्यान्डको. हजुर, र अब आजको दिन हेर्दाखेरि नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड र इङ्ल्यान्डको पूर्वीय भेगमा बादल लाग्छ, अनि दिउँसो चाहिँ इङ्ल्यान्डका अन्य भूभागमा र वेल्समासम्म बादल फैलिन्छ, तर स्कटल्यान्डमा चाहिँ बादल हटेर घाम लाग्छ. छोटकरीमा आजको बारेमा भन्नुपर्दाखेरि मौसमको हिसाबले, र तापक्रम चाहिँ लन्डन एरियामा आज 24 डिग्री सेल्सियस हो म्याक्सिमम भनेको, अनि उता कार्डिफतिर 26 डिग्री सेल्सियस, बेलफास्टतिर 20, माथि स्कटल्यान्डमा 17 देखि 23 डिग्री सेल्सियस. र माथि बेलफास्ट स्कटल्यान्डतिर यस्तै नै रहन्छ नर्मली टेम्परेचर यो साता, अरू ठाउँमा चाहिँ चेन्ज हुन्छ. इङ्ल्यान्ड र वेल्समा चाहिँ अलि तलमाथि हुन्छ, अहिले चाहिँ शीतलै छ होइन. तर भोलि मङ्गलबार पनि यस्तै यस्तै नै रहन्छ, भोलि मङ्गलबार चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ छ, यो चाहिँ लन्डन अनि कार्डिफतिर. र भोलि मङ्गलबार सुरुमा चाहिँ इङ्ल्यान्ड, वेल्स र स्कटल्यान्डमा घमाइलो भए पनि दिउँसो चाहिँ घाम बादलको स्थिति हुनसक्छ एकछिन थोरै केही समय चाहिँ, र त्यसो त सुक्खा नै रहन्छ, घमाइलो नै धेरै हुन्छ भोलि मङ्गलबार पनि. र लन्डनमा तापक्रम 25 डिग्री सेल्सियस, अनि कार्डिफ र बर्मिङहामतिर 27 डिग्री सेल्सियस, त्यसभन्दा माथि चाहिँ सेम नै रहन्छ. पर्सि बुधबार उत्तरी हावा चल्छ, अलि शीतल बनाउँछ यसले उत्तरी इलाकातिर, तापक्रम 1 डिग्रीले मात्रै घट्छ भने यता लन्डनतिर चाहिँ तापक्रम फेरि 27 डिग्री सेल्सियस पुग्छ बुधबारको दिनमा, अनि कार्डिफतिर 27 डिग्री सेल्सियस. र उत्तरी हावा चल्छ, नर्दर्न आयरल्यान्ड, उत्तरी इङ्ल्यान्ड र मिडल्यान्डतिर बादल लाग्छ सुरुमा, अनि इस्ट मिडल्यान्ड भयो अनि मिडल्यान्डको अलिकति पूर्वीय भेग, इस्ट एङ्ग्लियाको केही एक दुईवटा ठाउँमा मात्रै केही बेर पानी पर्छ हल्का, अन्यथा सबै ठाउँमा घमाइलो र सुक्खा हुन्छ बुधबार पनि. अनि बुधबार पनि त्यस्तै छ, सुक्खा नै होइन प्राय, अलिअलि पानी पर्छ भनिहाल्ने तर सबै ठाउँमा होइन. र अब बिहिबार, बिहिबारतिर प्रवेश गर्दाखेरि पनि मौसम त्यस्तै नै छ, सुक्खा नै, अनि हावा चाहिँ उत्तरी हावा बुधबार चले पनि फेरि बिहिबार चाहिँ चल्दैन उत्तरी हावा, त्यसरी घाम बादल नै हुन्छ मौसम बिहिबारको दिनमा, सुक्खा हुन्छ र दिउँसो चाहिँ घमाइलो नै हुन्छ प्राय, बिहान घाम बादल भए पनि. तापक्रम लन्डनमा 26 डिग्री सेल्सियस, यता बर्मिङहामतिर पनि 26, कार्डिफतिर 27, माथि स्कटल्यान्डमा 17 देखि 21 डिग्री सेल्सियस हो, बेलफास्टतिर पनि 21 नै रहन्छ. त यस्तै छ चार्टमा मौसम हेर्दाखेरि, अगाडि सुक्खा नै, घाम लाग्ने नै होइन, बिचमा 27 डिग्री सेल्सियससम्म मौसम यो तापक्रम पुग्छ, र शुक्रबार पनि यसो हेर्दा त्यस्तै नै छ सुक्खा. माथि स्कटल्यान्डको उत्तर पश्चिम इलाकामा चाहिँ अलिकति पानी पर्न सक्छ केही बेर मात्रै, र फ्राइडे चाहिँ तापक्रम बढेर 29 डिग्री सेल्सियस हुन्छ लन्डनमा, 28 डिग्री सेल्सियस हुन्छ कार्डिफमा, माथि शीतलै हुन्छ. गीत सुरु गरेँ मैले अर्को मौसमको चर्चा यति नै गरिकन, यो एसडी योगी अनि रेश्मा पुनले गाउनु भएको रहेछ यो गीत.

कस्तो मजाको गीत रहेछ. एसडी योगी अनि रेशमा पुनले गाउनु भएको यो गीत हामीले इन्जोय गरिसकेका छौँ. बिहानीको समय छ अहिले, बिहानको 7:18 झनै लागेको छ यहाँ बेलायतमा. अनि नेपालमा चाहिँ दिउँसोको 12:00 अहिले ठिक 3 मिनट गयो. ब्रुनाई अनि हङकङतिर अहिले दिउँसोको 2:18 गएको छ. अब आजको पात्र एकचोटि हेरौँ. आज विक्रम सम्बत 2083 साल साउन महिनाको 4 सोमबारको दिन पर्यो. तदनुसार जुलाई 20 तारिक सन् 2026 दिन. अब तुलसी रोपण गर्ने दिन आउनको लागि 5 मात्रै बाँकी रहेको छ. गुरु पूर्णिमा पनि आउन लाग्यो, 9 बाँकी छ. खिर खाने दिन आउनको लागि अर्थात् साउन 15 दिन आउनको लागि 11 बाँकी रहेको छ. खिर खानुपर्छ साउन 15 दिन. हुन त साउनमा जतिखेर खाए पनि भयो खिर, होइन? हरियो चुरा हरियो लुगा लगाउने भनिन्छ साउनमा. र यो साउन महिना अब सुरुवात भइसकेको छ. आज त 4 दिन पनि पुग्यो र आषाढ शुक्ल पक्ष आज षष्ठी तिथि हो. आजको दिन एक्सचेन्ज रेट हेरौँ. वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङ 1 खरिद दर 206.88 रुपियाँ छ. बिक्री दर 207.68 रुपियाँ. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, 1 खरिद दर 206.88 रुपियाँ, बिक्री दर 207.68 रुपियाँ रहेको छ. अब सुन र चाँदीको मूल्य पनि हेर्नुपर्छ यति बेला.

ओके, सुन्न चाँदीको मूल्य आज प्रति तोला सुनको मूल्य कति, सुन्न चाँदीको कति भनेर हेर्नु पर्दाखेरि आज छापावाल सुन प्रति तोलाको मूल्य 2,84,600 रुपियाँ, 2,84,600 रुपियाँ प्रति तोला सुनको मूल्य छ र आज चाँदी प्रति तोलाको मूल्य 4,320 रुपियाँ, 4,320 रुपियाँ नेपाली बजारको यो सुन्न चाँदीको मूल्य भएको चर्चा भयो अहिले। अब गीत सुन्नुपर्छ फेरि अर्को। तपाईँहरूको मेसेज पनि हेरिरहेको छु म यहाँनिर, यहाँहरूले हजुर मेसेज पठाइरहनु भएको छ, कतिको गुड मर्निङ मेसेज छ, कतिले फुटबलको होइन फिफा वर्ल्ड कप फाइनल हेरियो बहिनी भान्जी भनेर हाम्रो खर्क गुरुङ मामाले लेख्नु भएको छ। तर धेरैले अर्जेन्टिनाले जित्छ भनेको थिए तर स्पेनले जित्यो र इङ्ल्यान्ड चाहिँ थर्ड पोजिसनमा आयो, खुसी लाग्यो त्यही भए पनि भनेर भन्नुभएको छ उहाँले। र एउटा गीत है भोलिको लागि भनेर पठाइदिनु भएको छ। इङ्ल्यान्डको इङ्ल्यान्डको गेम यहाँहरूले होइन यो फाइनल गेम सबै हेरिसक्नु भएको छ। मैले प्रश्न यो साताको लागि राखि पनि सकेको छु, यहाँको भोइस मेसेज पनि आउँदैछ। हाम्रो गङ्गा थापा आमाले भोइस मेसेज पठाउनु भएको छ, म हेरिरहेको छु। हजुर हाम्रो फुलमाया आशा बहिनी भनेर अघि नै सेवारो भनेर ताराप्रसाद चेमजङले पनि पठाइसक्नु भएको छ र हाम्रो रेशम खड्काजीले चाहिँ हाम्रो मिडल्यान्ड मेलाको तयारी भइरहेको छ है भनेर उहाँले हामीलाई मेसेज पनि पठाइदिनु भएको छ। हजुर अब यो साता त 27 जुलाईमा मिडल्यान्डको नेपाली मेला छ, भव्य रूपमा हुँदैछ मेलबोर्न पार्क नटिङहाममा, इन्जोय गर्न नभुल्नु होला है। त त्यही दिन फेरि 500 मिटरको रनिङ पनि छ, कम्पिटिसन 3 फेजमा हुँदो रहेछ, वर्ष वर्षका उमेर उमेरका मानिसहरूको लागि छ यो र पुरस्कार पनि आकर्षित नै छ होइन। र तपाईँहरूको यो रनिङ रनिङमा पनि भाग लिनुहुनेछ पक्कै पनि, रजिस्ट्रेसन टु बी डन बाई 24 जुलाई भनेर लेख्नु भएको रहेछ है यहाँहरूले, 24 जुलाईसम्म चाहिँ रजिस्ट्रेसन गरिसक्नु होला यसको लागि। ओके अब गीत, अर्को गीत सुन्नुपर्छ। यो गीत चाहिँ गाउने कलाकार हुनुहुन्छ ब्रिजेश श्रेष्ठ एन्ड

0: गोर्खा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
0: यो पीएफबीएस गोर्खा रेडियो हो।

अब पालो राशिफलको शम्भुराई सत्यकला राई उहाँहरूले गाउनु भएको गीत पछि लक्ष्मी अधिकारी पनि साथमा हुनुहुन्थ्यो उहाँहरूको। सुरु गरौँ मेष राशिबाट अब राशिफल। मेष राशिलाई आज अरूको गति हेरेर होइन आफ्नै तालमा अघि बढ्दा फाइदा होला। धेरै विकल्प देखिए पनि एउटा निर्णयमा अडिग रहनु बुद्धिमानी हुनेछ। कसैले सम्झेर गरेको सम्पर्कले अनुहारमा मुस्कान ल्याउनेछ। वृष राशिको भने घरभित्रको सानो परिवर्तनले दिनलाई रमाइलो बनाउनेछ। आफूले भनेको कुरा परिवारले सजिलै स्वीकार गर्नेछन्। धेरै सोचिरहनुभन्दा सुरु गरेको कामलाई अन्त्यसम्म पुर्याउनु राम्रो हुनेछ। मिथुन राशिको कुनै आकस्मिक घटनाले सोच्ने दृष्टिकोण बदल्न सक्छ। सबै सूचना सही नहोला, त्यसैले विचार गरेर मात्रै विश्वास गर्नुहोस्। र आज अलिकति यो साथीसँग अल्मलिँदाखेरि चाहिँ तपाईँको अलिकति साथीसँग भएको छोटो संवादले चाहिँ अल्मल हटाउन सक्छ, अर्थात् साथीबाट सहयोग हुन सक्छ भनिएको आजको दिन मिथुन राशिलाई भने। अब लागौँ कर्कट राशितर्फ। आफ्नो जिम्मेवारीबाट पछि नहट्नुहोला कर्कट राशि हुनेहरू। घरको एउटा सामान्य कुराले सबैलाई एकै ठाउँमा ल्याउनेछ। पैसा खर्च गर्नु अघि केही फेरि एकपटक सोच्नु राम्रो होला। सिंह राशिको भने तपाईँको निर्णयमा अरूले भरोसा गर्नेछन्। कसैले मागेको सहयोग दिनुभयो भने त्यसको मूल्य अवश्य देखिरहनेछ। देखावटी प्रतिस्पर्धामा समय खर्च नगर्नुहोला। आफ्नो स्वभाव जस्तो छ त्यस्तै आजको सबभन्दा ठुलो बल पनि हुनेछ। कन्या राशिको आज थोरै व्यवस्थित हुनुभयो भने दिनभरिको काम सहजै मिल्नेछ। थन्किएका कागजपत्र वा सामान मिलाउने मौका पनि छ आज। र शरीरले दिएको सङ्केतलाई पनि यसो ध्यान दिनुहोला अनि घरका ठुला बडाको सुझावलाई पनि व्यवस्था नगर्नुहोला। तुला राशिको भने आज कुनै निम्तो वा अचानक भएको भेटले दिनको रौनकता बढाउनेछ। धेरै समयपछि खुलेर हाँस्ने अवसर मिल्ला। कसैको सफलताबाट प्रेरणा लिनुहोस् र तुलना भने नगरिकन काम गर्नुहोला। वृश्चिक राशि, धैर्यले आज तपाईँलाई अगाडि बढाउनेछ। अरूले नदेखेको कुरा तपाईँले सहजै बुझ्न सक्नुहुन्छ। कुनै निर्णय तुरुन्तै दिनुपर्ने दबाव आए पनि समय लिएर सोच्नुहोला आजको दिन। धनु राशिको पालो अब। घर बाहिरको कामले दिनलाई व्यस्त बनाउन सक्छ। नयाँ ठाउँ वा नयाँ अनुहारको भेटले फरक अनुभव देला। धेरै योजना बनाउनुभन्दा एउटा काम पुरा गर्नु राम्रो हुनेछ। मकर राशि, रोकिएको कुरा फेरि चल्न थाल्नेको अनुभव हुनेछ। तपाईँको धैर्यको परिणाम बिस्तारै देखिन थाल्नेछ। अरूको आलोचना भन्दा आफ्नै लक्ष्यमा ध्यान दिनुहोला। कुम्भ राशि, कसैले दिएको सानो सुझावले ठूलो काम सजिलो बनाउन सक्छ। साथीसँग मिलेर बनाएको योजना अगाडि बढ्ने सङ्केत छ। बोल्ने भन्दा धेरै मानिसलाई सहजै बढी सम्मान पनि मिल्नेछ आज। अन्तमा मीन राशि, आफूलाई अचानक रूपमा थकित नबनाउनुहोला। दिनभरि सबैको अपेक्षा पूरा गर्न खोज्दा आफ्नै काम पछि पर्न सक्छ। मन परेको विषयमा केही समय खर्च गर्दा नयाँ ऊर्जा मिल्नेछ। राशिफल यहीसम्म आएर समाप्त भयो आजको लागि। हाम्रो पात्रबाट राशिफल राखिसकेपछि अब सुन्ने बेला छ गलबन्दी टाइटलको गीत। प्रकाश सपुत अनि शान्ति श्री परियार गाउँदै हुनुहुन्छ हाम्रो धनु बहिनीको लागि। उहाँले गीत यो सुनाइदिनु होला है भनेर लास्ट विक नै भन्नुभएको थियो। र धनु बहिनीको यो गीत सबैको लागि हो। फुलमाया दिदी, फुटबल सकियो बल्ल आनन्द भयो भन्नुभएको छ उहाँले। हजुर, कस्तो टेन्सन के फुटबलको है हामी सबैलाई। र उहाँले दिदी यो हप्ताको प्रश्नको उत्तर त आए पनि नपठाउने हो, म यो अर्ली बर्डको टिकट लिइसकेको छु, मैले त पहिल्यै यो मन्त्र ब्यान्डको सो हेर्ने भनेर नेपाली ओपन कन्सर्टको टिकट भनेर उहाँले भन्नुभएको रहेछ होइन। र यो क्वेसन चाहिँ एन्सर चाहिँ नपठाउने यसपालि भनेर उहाँले चाहिँ यस्तो राम्रो यो फान्ब्रो एयर सो हुँदैछ है। अब यो साता फेरि फान्ब्रो एयर सोको
दिन छ, समय सिजन छ भन्नु पर्यो. यो फानुमा तपाईँहरूले त पुरै त्यहीँ लाइभ हेर्न सक्नु हुँदो रहेछ. उहाँले एयर सोको एउटा झलक पनि पठाइदिनु भएको छ, अघि नै उडिसकेछन् बिहानकै होला यो पक्कै पनि, होइन उहाँ कामतिर जाँदै गर्दाखेरि खिचेर पठाइदिनु भएको छ. वा धनु बहिनी इन्जोय गर्नुहोस्, तपाईँहरू एकदमै लक्की त्यहाँको फानुका बासिन्दाहरू. एयर सो त्यहाँ त मजाले हेर्न पाउनुहुन्छ, टिकट पनि लिनु पर्दैन, होइन हामी टाढा टाढाको त टिकट पनि लिनुपर्ने हुन्छ. त्यहाँ फेरि भिन्दै रहनु त हुन्छ, धेरै समय अगाडि हेरेको थिएँ, अब फेरि पनि अहिले हेर्न जान चाहिँ मन छ, हेरौँ अब यो साल हुन्छ कि नेक्स्ट इयर, होइन इन्जोय गर्नुहोस् फानु अलुसटवासीहरूले एयर सो. अब प्रकाश सपुत र शान्तिश्री परियारले गाउनुभएको गीत उहाँको तर्फबाट सबैको लागि छ हाम्रो धनुगुरु.

0: BFBS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ।

सागर गुरुङले हो, जहाँ कहाँ जाउँ म भनेर भन्नुभएको। भर्खरै बिहानको 7:46 पनि गएछ अहिले बिहानको टाइम। अझै दुईवटा गीत तपाईँको लागि बाँकी नै रहेको छ। अहिले सागर गुरुङको यो छोटो मिठो गीतपछि पनि प्रश्न राख्न चाहन्छु। प्रश्नमा पनि गीतको धुन छ। हजुर, गीत चाहिँ छैन यसपालि। मैले यहाँनिर अलिकति इन्ट्रो चाहिँ राखेको छु, गीतको इन्ट्रो। यो तपाईँले कुन गीत हो चिन्नुपर्ने हुन्छ, सायद तपाईँको फेभरेट गीत पऱ्यो होला, होइन? यसपालिको प्रश्न यही नै हो, एउटा गीत, र यो गीत चाहिँ कुन ब्यान्डको कुन गीत हो। बस यति नै हो, ब्यान्ड भनेर भनिसकेको छ, इन्डिभिजुअल कलाकार नखोज्नु होला, होइन? अब ब्यान्डले नै हो यसरी बजाउने र गाउने त प्रायः जस्तो, र प्रायः हाम्रो नेपाली ब्यान्डहरू रक ब्यान्डहरू थोरै नै छन् कि, त्यसैले गर्दाखेरि सायद तपाईँले धेरै छिटै चिन्नुपर्ने हो। ओके, कोसिस गर्दै गर्नुहोस् है। त यो सुनाउँछु है म यसपालिको प्रश्न, यो साताको लागि राखिएको।

कुन गीत हो यो? हजुर, कुन गीतको यो इन्ट्रो हो, अर्थात् सुरुको धुन हो यो? कुन गीतको हो, कुन गीत कुन ब्यान्डको हो? बस त्यति नै हो सोध्न खोजेको चाहिँ, कुन ब्यान्डको कुन गीत हो? यहाँहरूले ब्यान्डको नाम भन्नु पर्यो अनि गीतको टाइटल भन्नु पर्यो, बोल भन्नु पर्यो, त्यति नै हो मेरो सधाई। र यसपालिको लागि स्पेसल यहाँहरूको लागि स्पेसल पुरस्कार छ, र नेपाली ओपन कन्सर्टको लागि टिकट छ तपाईँहरूको लागि, दुईवटा टिकट। र नेपाली ओपन कन्सर्ट अब बेलायतमा हुँदैछ, र यो कन्सर्ट हेर्नको लागि जानुहुनेछ, जहाँ मन्त्र ब्यान्डको धुमधाम अनि अरू विभिन्न कलाकारहरूको प्रस्तुति हुनेछ। र यो कार्यक्रममा तपाईँहरू गएर भरपूर इन्जोय गर्नको लागि नै टिकट उपलब्ध गराइएको छ। र अब यो चाहिँ रसमोर एरिनामा हुन्छ यसपालि, हजुर, रसमोर एरिनामा हुनेछ कार्यक्रम, र नेपाली यो ओपन कन्सर्ट मात्र होइन अरू कार्यक्रमहरू पनि छन् त तपाईँहरूको यो समरको सिजनमा धेरै छ कार्यक्रमहरू, यो कार्यक्रमहरूको चर्चा पनि म गरिहाल्न चाहन्छु यो बेलामा। हजुर, दुईवटा टिकट पाउनुहुन्छ है तपाईँहरूको, दुईवटा टिकट अब कस कसले पाउनुहुन्छ त्यो थाहा भइहाल्छ यो आउने शुक्रबारको दिनमा। तर आज चाहिँ फेरि लास्ट विकको विनर त तपाईँले थाहा पाउनुहुन्छ, लास्ट विकको विनर को हुनुहुन्छ त? थुप्रैले एन्सर पठाउनु भयो, र एन्सर एकदमै यहाँनिर चाहिँ धेरै थरीको एन्सर छ, धेरैले चाहिँ अर्जेन्टिनालाई भनेका छन्, र झन्डै आधा आधा नै छ, कतिले स्पेनलाई भन्नुभएको छ, कतिले अर्जेन्टिनाले जित्छ भनेर भन्नुभएको छ। र यहाँनिर तपाईँहरूको जुन जसले गोल गेस गर्नुभएको थियो नि यति हुन्छ होला भनेर, र मैले अहिलेसम्म यसो हेर्दाखेरि चाहिँ अर्जेन्टिनाले 0 भन्नुभएको व्यक्ति दुई कतिजना हुनुहुन्छ, 3 हुनुहुन्छ, तर उहाँहरूमध्ये पनि पक्का कतिले 2 भन्नुभएको छ, कतिले 1 भन्नुभएको छ, कतिले 3 भन्नुभएको छ, होइन? सो एकजना चाहिँ पक्का लक्की विनर यहाँ मैले देखिरहेको छु। सो उहाँको नाम हामी एनाउन्स गरि नै हाल्छौँ, प्रतीक्षा गर्दै गर्नुहोला है त, म फेरि क्रस चेक गर्दैछु यहाँ यसो एकचोटि। अन्टिल देन तपाईँहरूको तपाईँहरू त्यही एकछिन भरे 9 भइ नै हाल्छ, प्रतीक्षा गर्दै गर्नुहोला। प्रश्न यो साताको लागि राखिएको यही नै हो, एउटा मैले इन्ट्रो धुन राखेको छु, र कुन ब्यान्डको कुन गीत हो तपाईँले त्यो चिन्नुपर्नेछ। र अब एकछिनमा तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा गरौँ, अहिलेलाई गीत सुनाएँ मैले, शिव कैलाशले गाउनु भएको छ यो गीत, आउन वर वर भन्नुहुन्छ उहाँ।

शिव कैलाश भन्दै हुनुहुन्थ्यो आउन वर वर भनेर. बिहानको समय अहिले अब 8 बज्नै लागेको छ. 8 बज्नको लागि झन्डै 6.5 मिनट बाँकी रह्यो. एउटा अर्को गीत छ उज्यान साकेले गाउनु भएको, हामी सुन्दै समाचारतिर लाग्नेछौँ एकैछिनमा. तपाईँहरूको कार्यक्रमको चर्चा यतिखेर गर्न चाहन्छु म. यहाँहरूको कार्यक्रमहरू यो विकमा हुने निकै नै छ. आजै पनि एक्चुअली आज चाहिँ 20 जुलाईको दिनमा आज गल्कोट समाज युकेले 10th एनिभर्सरी 10औं वर्षगाँठ मनाउँदैछ. आजको दिन आज मन्डे 20 जुलाईमा साँझ 4 बजेदेखि कन्फरेन्स स्विट वेस्ट ब्रोमिजमा कार्यक्रम हुन्छ. कलाकारहरूको साथमा जमुना राणा, विष्णु खत्री, सपना रोका, उहाँहरूको साथमा आज एकदमै रमाइलो कार्यक्रम हुँदैछ. र यस्तै गरिकन अब मैले अघि ओपन कन्सर्टको कुरा गरेको थिएँ होइन, 2 पुरस्कार छ यहाँहरूको लागि, VIP टिकट यसपालिको लकी विनरहरूको लागि. र नेपाली ओपन कन्सर्ट चाहिँ 25 जुलाईमा रसमुर एरिना अल्डरसटमा हुँदैछ. यही 25 जुलाईमा दिउँसो 1 बजेदेखि राति 5:30 बजेसम्म हुनेछ. र यस्तै गरिकन अर्को कार्यक्रम चाहिँ यो 25 जुलाईदेखि 31 जुलाईसम्म चक्र विज्ञान कार्यक्रम हुन्छ. जीवन विज्ञान युकेले आयोजना गर्दैछ. नेपालबाट जीवन विज्ञानका गुरुद्वय रमेश गुरुदेव अनि यस्तै गरिकन भानु गुरुदेव दुवैजना आउँदै हुनुहुन्छ. यो प्रशिक्षणको लागि यहाँहरूसँग बस्नुहुनेछ प्लम स्ट्रिटमा 2 हप्ता नै. र पहिलो कार्यक्रम 25 देखि 31 जुलाईसम्म चक्र विज्ञान हुन्छ भने 1 अगस्तदेखि 7 अगस्तसम्म चाहिँ ऐश्वर्य विज्ञानको कार्यक्रम छ. र प्लम स्ट्रिटमा बिहान 8 बजेदेखि दिउँसो 5:30 बजेसम्म 7 दिन कन्टिन्यू हुन्छ. यो चक्र विज्ञान र ऐश्वर्य विज्ञान 7 दिनको हुनेछ. सो सम्पर्क गर्नुहोला. यहाँहरूले सरिता शर्माजीलाई सम्पर्क गर्न सक्नुहुन्छ 0732205708. यस्तै अरू कार्यक्रम 25 जुलाईमा हेर्दाखेरि चाहिँ अर्को कार्यक्रम छ, यो चाहिँ हो बारपाकी समाज युकेको भेटघाट कार्यक्रम. यही आउने शनिबार श्यामल कोडी स्कुलमा हुन्छ बिहान 10:30 बजेदेखि. यस्तै याङ्जाकोट परिवारको पनि वार्षिक भेटघाट छ यही शनिबार 11 बजेदेखि क्रानफोर्ड कलेज कम्युनिटी हलमा. र 85 समाज युकेको पनि वार्षिक भेटघाट छ यही शनिबार दिउँसो 12 बजेदेखि राति 9 बजेसम्म एल्डरवुड लेजर सेन्टर अल्डरसटमा हुनेछ. हजुर, र यिनै छन् तपाईँहरूको कार्यक्रमहरू. 27 जुलाईमा चाहिँ हेर्दाखेरि मिडल्यान्डमा नेपाली मेला हुँदैछ. नटिङहाम सहरमा घुम्न जान सक्नुहुन्छ. त्यसपछि उतै होइन उत्तरी भेगतिर घुम्नको लागि तपाईँहरूले यो एउटा सुनौलो मौका छ. नेपाली समाज नटिङहामले अर्गनाइज गर्दैछ 27 जुलाईमा दिउँसो 12 बजेदेखि मेलबर्न पार्क नटिङहाममा हुन्छ. र त्यहाँ विभिन्न स्टलहरू छन्, विभिन्न कार्यक्रमहरू हुन्छन्, मनोरञ्जनात्मक कल्चरलदेखि लिएर 500 मिटर रनिङ पनि छ है. तपाईँहरूले रजिस्ट्रेसन चाँडै गर्नुपर्नेछ 24 तारिकभित्र नै. फेज फेजमा हुन्छ, उमेर उमेरका मानिसहरूको दौड पनि छ प्रतियोगिता त्यो दिनमा. हजुर, रमाइलो कार्यक्रम छ, गएर भाग पनि लिन सक्नुहुन्छ. अब गीत सुनाउ आउनुहोस् तपाईँहरूको कार्यक्रम यो जुलाई महिनाको यति नै. अब उज्यान साकेले गाउनुभएको यो छोटो मिठो गीत सुन्दै समाचार

0: कञ्चनपुरमा च्याउ खोज्न गएका 14 जना महिला जो हिजोदेखि सम्पर्कविहीन भएका थिए उनीहरू सम्पर्कमा आएका छन्। यसै विषयमा जानकारी दिन भीमदत्त नगरपालिकाका नगर उपप्रमुख हामीसँग हुनुहुन्छ, नीलम जोशी।
1: हजुर, 19 नम्बर ओडामा हो यो घटना भएको।
0: हजुर,
1: हिजो जानु भएको उहाँहरू 14 जना महिला हुनुहुन्थ्यो।
0: हजुर,
1: अनि हिजो गएको उहाँहरू चाहिँ भित्र च्याउ टिप्न भनेर त्यो मसरुमको त्यो के टिप्न भनेर जानुभएको रहेछ। अनि त्यहाँ गइसकेपछि पानी सानी परेछ, बाटो अलमल लिएर उहाँहरू चाहिँ भित्रै बिर्सिनु भएछ के, बाटो नै देख्नु भएन रहेछ।
0: हजुर,
1: अनि रातिभरि चाहिँ एउटा चाहिँ रुखहरूको ओडारमा बसेर रात काटेछन्। अनि अहिले चाहिँ आफै आधी घन्टा जति भयो उहाँहरू आफै चाहिँ आउनुभयो, कुनै चोटपटक लागेको छैन, केही पनि भएको छैन। र भीमदत्त नगरपालिकाबाट उहाँहरूलाई हामीले चाहिँ हाम्रो नगर प्रहरी अनि एपिएफको सबैलाई चाहिँ विपद टोलीलाई चाहिँ उद्धार गर्न भनेर हामीले बिहानै खटाइसकेका थियौँ।
0: हजुर,
1: अनि अहिले चाहिँ उहाँहरू चाहिँ आफै चाहिँ आउनुभयो र वडा अध्यक्षज्यू पनि आफै जानु भएको थियो। अहिले मैले चाहिँ जानले त्यहाँ गइरहेको थिएँ, अहिले आफू पनि जाउँ भनेर जाँदाखेरि यसो फोन गरेको, अनि त्यहाँ त आइसक्नुभयो भनेर अहिले मैले जानु परेन भनेर मैले हजुरलाई कल गरेँ।
0: तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पश्चिम नेपालमा कमैया मुक्तिको घोषणा गर्यो। घोषणाको 2 दशक बितिसक्दा समेत मुक्त कमैया अझै पुनर्स्थापनाको पर्खाइमा छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
2: 2057 साल साउन 2 गते तत्कालीन देउबा नेतृत्वको सरकारले कमैया मुक्तिको घोषणा गर्दै पुनर्स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो। 2076 सालदेखि मुक्त कमैयाको पुनर्स्थापनाको जिम्मा स्थानीय तहलाई दिएपछि बाँकी रहेको पुनर्स्थापनाको काम अगाडि बढ्न नसकेको हो। मुक्त कमैया समाजका अनुसार हाल लुम्बिनी प्रदेशमा 1293 र सुदूरपश्चिम प्रदेशमा 1082 गरी 2375 मुक्त कमैया परिवार पुनर्स्थापनाको पर्खाइमा छन्। समाजका अध्यक्ष पशुपति चौधरी,
3: 2175 जना अझै चाहिँ जग्गा पाउन बाँकी देखिन्छ भने दुई चरणको छानबिनले पनि हामीले राज्यको चाहिँ छानबिन प्रक्रिया गलत छ, यसलाई चाहिँ यो ढङ्गले सबै परिचय पत्र चाहिँ वास्तविक कमैयाहरू पाउन सक्दैन।
2: पछिल्लो समय अतिक्रमण हटाउने नाममा मुक्त कमैयाका टहरा समेत हटाउन थालिएको भन्दै पीडितहरूले थप आक्रोश पोखेका छन्। पुनर्स्थापनाको विकल्प नदिएर टहराहरू हटाउन लागेको भन्दै उनीहरूले सरकार प्रति तीव्र असन्तुष्टि पोखेका हुन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रातो र पहेलो परिचय पत्र पाएका 27,470 मुक्त कमैया मध्ये हालसम्म 25,195 जनाको पुनर्स्थापना भइसकेको छ। बाँकी भने अझै शिविर तथा सडक किनारमा अस्थायी रूपमा बस्दै आएका छन्।
0: फिफा विश्वकप 2026ले विश्व फुटबल महासंघ फिफाका लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब 15 अर्ब अमेरिकी डलर आमदानी भएको जानकारी दिनुभएको छ। प्रतियोगिता सुरु हुनु अघि गरिएको 11 अर्ब डलरको अनुमान भन्दा यो उल्लेखनीय रूपमा बढ़ी हो। फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारी अनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आमदानी अपेक्षा भन्दा धेरै बढ़ेको हो। सेकेण्डरी मार्केटमा टिकट खरिद बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट 15% शुल्क लिने व्यवस्था छ। यो कीर्तिमानी आमदानीपछि विश्वभरका सदस्य फुटबल संघहरूले थप आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा छ। यद्यपि रकम कुन आधारमा र कति वितरण गर्ने भन्ने विषयमा फिफाले अझै अन्तिम निर्णय गरिसकेको छैन। विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलताका रूपमा हेरिएको छ। आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचन अघि उहाँले 200 भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ। विश्वकपबाट प्राप्त ठूलो आमदानीका कारण थप अनुदानको अपेक्षामा रहेका धेरै सदस्य संघले पनि अहिले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छैनन्। पछिल्लो 24 घण्टामा रूपन्देहीको सैना महिनामा सबैभन्दा बढी वर्षा भएको छ। मौसम विज्ञान विभागका अनुसार सैना महिनामा 153.2 मिलिमिटर वर्षा भएको छ। मदन पुरस्कार गुठीले गएको वर्षको मदन पुरस्कारका लागि उत्कृष्ट 10 कृतिको सूची सार्वजनिक गरेको छ। गएको वर्ष प्रकाशित र पुरस्कारका लागि गुठीमा आएका 298 मध्ये 10 कृति छनौट गरेको हो। केशव दाहालको इथा, केशवराज घिमालीको अज्ञात, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको सिमरन गौरको इतिहास सूचीमा परेका छन्। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 8:11 गयो। गीत हामीले सुन्दै थियौँ, अघि अनुप थामीले गाउनु भएको गीत छोटो मिठो सिद्धिसकेको छ। अब आजका पत्र पत्रिकाका हेडलाइनहरूतर्फ हामी एकैछिन ध्यान दिन्छौँ। आजको पत्र पत्रिकामा धेरै कुरा चाहिँ फुटबलकै रहेको छ। हजुर, फुटबलको अनि नयाँ प्रधानमन्त्रीको प्रसङ्ग आज धेरै छ आजको पत्र पत्रिकामा। र आजको पत्र पत्रिकामा हेर्दाखेरि यो सबभन्दा धेरै अब फुटबलकै कुरा छ। क्यारे हिजोको यो 2026 सालको फिफा वर्ल्ड कपको अन्तिम दिन समाप्त भइसकेको छ। हिजो हामीले सबैले फाइनल खेल हेऱ्यौँ, अब विश्वले नै हेऱ्यो र इन्जोय गर्यो। अझै बिचमा यो कलाकारहरू, पप स्टारहरूको जुन प्रस्तुति थियो नि, झन् सरप्राइजिङली बिचको यो ब्रेकमा भनौँ न, त्यतिखेर पनि एकदमै धेरैले इन्जोय गरे। मैडोना पनि आउनुभएको थियो साथमा, उहाँको साथमा अरू कलाकारहरू पनि हुनुहुन्थ्यो। साकिरा पनि, होइन, कोलम्बियन पप स्टार साकिरा, साउथ कोरियन ब्यान्ड बिटिएस, इभन मपेट, होइन, सबैले इन्जोय गराए हिजो। र हिजो फुटबलका लेजेन्डहरू पनि, रोनाल्डिनो, रोनाल्डो, उहाँहरू पनि आउनुभएको थियो। र हाफ टाइमको वर्ल्ड कपको जो लास्ट जुन सो थियो नि, वा त्यो सबले इन्जोय गरे। तपाईँले सायद कतै कतै कतै मिस गर्नुभयो भने चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ युट्युबतिर, अथवा त्यो सबै हेर्न सक्नुहुन्छ गेमहरू फेरि पनि, होइन। र यो हिजो एकदमै दामी थियो खेल। स्पेनले अर्जेन्टिनालाई एक गोलले हरायो, होइन, अर्जेन्टिनाले गोल लगाउन सकेन र 10 खेलाडीमा झरेको थियो। अलिकति फिजिकल पनि भयो गेम भनेर धेरैले भनिरहेका छन्। र स्पेनले अब यो हिजो वेल डिजर्भ गर्यो भनेर धेरै भन्छन्। र यो दोस्रो विश्वकप उपाधि हिजो स्पेनले जित्यो। यसभन्दा अगाडि चाहिँ स्पेनले 2010 सालमा विश्वकप उचालेको थियो र अर्जेन्टिनाले चाहिँ 2022 सालमा जितेको थियो। र अब अर्को उपाधि जित्ने सम्भा यो अर्को यो उसको आकाङ्क्षा चाहिँ, इच्छा चाहिँ पुरा हुन सकेन अर्जेन्टिनाको। र सबैभन्दा धेरै गोल गर्ने फ्रान्सका किलियन एम्बापे ले चाहिँ गोल्डन बुट पनि पाए। जम्मा 10 गोल गरे उनले, होइन, अहिले यो यसपालि वर्ल्ड कपमा। र अर्जेन्टिनाका लियोनेल मेस्सीले चाहिँ 8 गोल गरे। अब उनले उनको अब यो यसपालि गोल हुन सकेन, त्यसरी त्यो सम्भावना थिएन। र यस्तै गरिकन स्पेनका मिडफिल्डर रोडीले पनि उत्कृष्ट खेलाडीको गोल्डन बल उपाधि उनले पनि प्राप्त गरेका थिए। सो यो हिजोको गेम एकदमै रोमाञ्चक, एकदमै सबैले हेरेर इन्जोय गरे, विश्वले नै, होइन। र इङ्ल्यान्डका खेलाडीहरू पनि घर आएका छन् हिजो। उहाँहरू चाहिँ बर्मिङ्हाम एयरपोर्टमा उहाँहरू आउनु भएको थियो र उहाँहरूलाई वेलकम पनि गरियो। र यो विश्वकपकै बारेमा त्यही तस्विरहरू, होइन, त्यहाँ आएका पप स्टारहरूको तस्विरहरू देख्न सक्छौँ हामी, खेलाडीहरूको। र यसबाहेक फेरि अर्को एउटा एकदमै आजको पपुलर, हिजो अस्तिदेखिकै पपुलर सब्जेक्ट हो यो, अर्को चाहिँ फुटबलको अलावा बेलायतका नयाँ प्रधानमन्त्रीको चर्चा छ। हजुर, अब नयाँ प्रधानमन्त्री आज कार्यालयमा प्रवेश गर्नुहुन्छ एन्डी बर्नम र अहिले हालैका हालसम्म रहनुभएका प्रधानमन्त्री सर केर स्टामर भने उहाँ जहाँ निस्कनुहुन्छ 10 डाउनिङ स्ट्रिटबाट, र उहाँ अफ कार्यालयको बाहिर आएर उहाँले चाहिँ आफ्नो फेयरवेल स्पिच दिनुहुन्छ। र यस्तै त्यसपछि चाहिँ बल्ल राजालाई भेट्न बकिङ्हाम प्यालेस जानुहुन्छ उहाँ, होइन, उहाँहरू दुवैजना जानुहुन्छ एक्चुली। एन्डी बर्नम पनि, उहाँ अब नयाँका प्रधानमन्त्रीको रूपमा, र पुराना प्रधानमन्त्री चाहिँ फेरि विदा लिन जानुहुन्छ राजासँग, होइन। सो उहाँहरू दुवैजना चाहिँ आफ्नो यो स्पिच, विशेष गरिकन फाइनल एड्रेस सकिएपछि चाहिँ, सर केयर स्टामरको फाइनल स्पिच सकिएपछि चाहिँ उहाँहरू जानुहुन्छ। र त्यसपछि चाहिँ फेरि यता नयाँ प्रधानमन्त्री एन्डी बर्नमले चाहिँ उहाँले चाहिँ आफ्नो सम्बोधन पनि देशवासीको लागि गर्नुहुन्छ। र उहाँले अहिले के भन्नुहुन्छ त, उहाँको प्लानमा के छ भन्ने कुरा सबै नभने पनि केही चाहिँ राख्नुहुनेछ। र उहाँले चाहिँ उहाँको प्लानमा चाहिँ उहाँले चाहिँ कस्ट अफ लिभिङमा अलिकति ब्रिदिङ स्पेस हामी खोज्नेछौँ, यहाँका जनतालाई अलिक सहज हुन होस् भनेर उहाँले चाहिँ त्यो गर्न खोज्नु भएको छ। र उहाँको अरू पोलिसी के छन् त्यो चाहिँ
पक्कै पनि आगामी दिनमा आउनेछन्, तर आज पनि उहाँले केही भन्नुहुनेछ यो यो गर्छौँ भनेर, र उहाँले अब भन्नुभयो चाहिँ हामी थाहा पाउँछौँ। कतिले चाहिँ अब विशेष गरिकन यता कन्जर्भेटिभ पार्टीका लिडरले चाहिँ उहाँ डाउनिङ स्ट्रिट त जाँदै हुनुहुन्छ तर क्लियर प्लान बिना भनेर पनि भन्नुभएको छ, आलोचना गर्नुभएको छ। साथमा उहाँलाई एकदमै सफलताको कामना पनि गर्नुभएको छ र स्वागत पनि गर्नुभएको छ कन्जर्भेटिभ लिडर लगायत अन्य लिडरहरूले। र यो छ आजको प्रसङ्ग धेरै चाहिँ। र अर्को प्रसङ्ग यहाँ बेलायतको कुरा गर्नुपर्दाखेरि, अब विन्टर महिनातिर हामी बिस्तारै प्रवेश गर्छौँ होइन, हुन त अहिले समर सिजन नै छ, समर सिजनको बेलामा आज त शीतलै छ तर अब भोलि पर्सिको दिनमा फेरि 27 डिग्री सेल्सियससम्म तापक्रम पुग्छ म्याक्सिमम। तर पनि अब विन्टर महिनाको लागि तयारी त गर्नु पऱ्यो नि त सरकारले होइन, त्यसैले गर्दाखेरि यहाँनिर चाहिँ हाउस होल्ड आएको घर परिवारलाई चाहिँ हिट पम्पको रासनिङ गर्ने भन्ने कुरा छ। यहाँनिर चाहिँ नेट जिरोलाई ध्यान दिँदै रासनिङ पनि गर्ने, अनि अर्को सालको अन्तसम्ममा चाहिँ इलेक्ट्रिकल सप्लायरहरूले इलेक्ट्रिसिटी बिजुली जो जसले हामीलाई घरमा पुल्याउँछन् सप्लायरहरू छन् हो, उनीहरूले चाहिँ रिमोटली टाढैबाट चाहिँ हिट पम्पको सेन्ट्रल हिटिङलाई चाहिँ ब्रिटेनको इनर्जी सिस्टमलाई चाहिँ कोप गर्नको लागि एकदम हाई डिमान्ड छ नि त, यहाँ धेरै माग छ इलेक्ट्रिसिटीको बेलायतमा, त्यसैले यसलाई चाहिँ मिलाउनको लागि हिट पम्पलाई सेन्ट्रल हिट पम्पबाट चल्ने सेन्ट्रल हिटिङलाई चाहिँ इलेक्ट्रिसिटी कम्पनीहरूले रिमोटली टाढैबाट अलिकति मिलाउन सक्ने, टर्न डाउन गर्ने, कम्ती गर्न सक्ने सम्भावनाका कुराहरू पनि गरिएका छन्। र आज आउने प्रधानमन्त्रीसँग अब को आउनुहुन्छ नयाँ मन्त्रीहरू त्यो हेर्न बाँकी नै रहेको छ होइन, होम सेक्रेटरी को हुनुहुनेछ भन्ने कुराहरू, अब को आउनुहुन्छ उहाँको साथमा लाइनअप भरे थाहा पाउनुहुनेछ यहाँहरूले। र यिनै प्रसङ्गहरू पनि छन् पत्रिकामा भने। अर्को एउटा फ्रान्सतिरको कुरा हेरौँ, फ्रान्सको प्रसङ्ग चाहिँ फ्रान्समा अहिले अब फ्रान्समा मात्र होइन बेलायतमा पनि हो, अरू युरोपियन कन्ट्रीतिर पनि सुक्खा नै छ अहिले मौसम, दक्षिणी फ्रान्सको अरू दक्षिणी फ्रान्स भयो अझै तल परका देशहरूमा चाहिँ सुक्खा छ मौसम एकदमै, पानी नपरेको कारणले र गर्मी भएको धेरै भएको कारणले गर्दाखेरि भेजिटेबलहरू सागपातहरू विशेष गरिकन प्याज, हजुर प्याजलाई असर गरिरहेको छ। र अब बजारमा आउँदाखेरि चाहिँ अहिले फ्रान्सले चाहिँ यहाँ विभिन्न ठाउँहरूमा यो जानकारी पनि गराइसकेको छ कि त्यहाँको अब सुपर मार्केटहरूमा जानकारी पनि गराइसकेको छ, हिट वेभको कारणले गर्दाखेरि यहाँको बाली नालीलाई अलिकति असर गर्यो, त्यसैले गर्दाखेरि सर्टेजहरू हुन सक्छन् हाम्रो फ्रान्सको मेनुबाट चाहिँ, अब रेस्टुरेन्टका घरका मेनुहरूबाट अनियन प्याज चाहिँ हट्न सक्छ यो सालको लागि भनेर भनिएको छ हजुर। र कम्प्लिट नहटे पनि महँगो चाहिँ हुन्छ, थोरै प्राप्त गरे पनि त्यसैले महँगो भएपछि मानिसले त्यो नखाए पनि भनेर त्यसलाई युज पनि गर्दैनन् होइन, प्रयोग पनि गर्दैनन्। सो यो फ्रान्समा त्यो भइरहेको छ अहिले र हुँदैछ भनौँ, यो सचेत गराइसकेको छ सबैलाई। र यो अनियन प्याज मात्रै होइन कि, फ्रान्समा अरू पनि हो, स्यालोट्स, क्यारोट्स, लिक्स, फेनेल, ऱ्याडिस, गार्लिक, ब्लुबेरी, स्ट्रबेरी, यी सबै यिनीहरूलाई सबैलाई असर गरिरहेको छ, त्यसले गर्दाखेरि त्यसको सर्टेज हुनेवाला छ भनेर भनिएको रहेछ यो फ्रान्सतिरको कुरा भयो। अब 44 डिग्री सेल्सियससम्मको तापक्रम यो हिट वेभमा भइरहेको छ होइन, भयो म्याक्सिमम्, त्यसले गर्दाखेरि त्यसको असर सागपात भेजिटेबलमा परेको छ। यति नै गरौँ आजको पत्र पत्रिकाको हेडलाइन, अनि गीत सुनौ फुलकुमारी राजन राज शिवाकोटीले गाउनु भएको गीत राख्दैछु म अहिले। अनि आजको कुराकानीमा चाहिँ हुनुहुन्छ हाम्रो सानी नानीसँगको कुराकानी छ आज, जेनिसा राई जसलाई मैले सान्डस्टमा भेटेको थिएँ उहाँसँगको कुराकानी आज हामी सुन्दैछौँ, छोटो कुराकानी छ। र भोलि चाहिँ फेरि गोर्खा आर्क सपोर्ट बटालियनको बर्थडे उहाँहरूले कसरी मनाउनु भयो त्यस बारेमा जानकारी हुनेछन्, अर्थात् कुराकानी हुनेछन् त्यहाँ उपस्थित हुनुभएका महानुभावहरूसँग गरेको छु मैले।

0: तपाईको जीवन लाई व्यवस्थित गराउन तपाईलाई चाहिने जीवन कौशलहरु के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: is Gorkha Radio.
1: रोयल मिलिट्री स्यान्डर्स्टमा आज म केही नानीहरूसँग कुराकानी गरिरहेको छु. स्यान्डर्स्टको यो प्लेइङ ग्राउन्डमै छौँ हामी र यहाँ बसोबास गर्नुहुने केही नानीहरूसँग कुरा गर्ने क्रममा जेनिसा राई अहिले हाम्रो छेउमा हुनुहुन्छ र जेनिसा राईलाई बिएफ बेसमा म हेलो भनेर वेलकम भन्न चाहन्छु. हेलो जेनिसा.
2: हेलो.
1: ओके जेनिसा, तिमी स्यान्डर्स्टमा बस्न थालेको आई हर्ड तिमी अराउन्ड 3 इयर्स भएछ होइन. त्योभन्दा अगाडि तिमी कहाँ थियौ?
2: नेपाल.
1: हो, कहाँ नेपालको?
2: थाहा छैन.
1: ओके, नेपालमा पढेको तिमी? हो, कतिसम्म नेपालमा पढ्यौ?
2: इयर 3.
1: ए ओके, इयर 3 नेपालमा पढ्यौ. त्यसपछि यहाँ कति इयरमा जोइन गर्यौ?
2: इयर 3.
1: तिमी नेपालमा पनि अलिकति पढ्यौ, यहाँ पनि पढ्यौ, कहाँ मन पर्यो तिमीलाई?
2: नेपाल.
1: ल, तिमीलाई नेपालमा मन पर्यो. नेपाल कुन स्कुलमा पढ्थ्यौ?
2: थाहा छैन, मैले बिर्सेँ.
1: हो, नेभर माइन्ड, ठिकै छ. अब तिम्रो यहाँ स्कुलको नाम के हो?
2: कलेज टाउन प्राइमरी स्कुल.
1: जेनिसा, कलेज टाउन तिम्रो स्कुलमा चाहिँ कति छ तिम्रो साथीहरू?
2: आई हेभ 4 क्लोज फ्रेन्ड्स एन्ड लाइक अदर फ्रेन्ड्स.
1: क्लासमा स्टुडेन्ट कति छ?
2: 34.
1: वा, है. अनि एउटै क्लास छ?
2: यस.
1: अनि तिमी चाहिँ यहाँको कुन इयरमा पढ्छौ?
2: इयर 6.
1: इयर 6 भनेपछि त तिमी त अब नेक्स्ट सेकेन्डरी स्कुल जाने रहेछ होइन. तिमी कहाँ जाँदैछौ?
2: सेन्डर स्कुल.
1: ए हो, ल ल. अनि तिम्रो स्कुलमा चाहिँ तिमीले चाहिँ कतिको इन्जोय गरिरहेछ?
2: थोरै.
1: किन? तिमीलाई नेपाल मनपर्छ भनेर हो नि त होइन. अनि तिमीलाई चाहिँ कुन चाहिँ सब्जेक्ट मनपर्छ?
2: आर्ट.
1: हो, के बनाउँछ तिमीले आर्ट्समा, के ड्र गर्छ?
2: यु क्यान जस्ट लाइक कलर.
1: ओके. अनि स्पोर्ट्स मनपर्छ कि पर्दैन?
2: नो.
1: किन? वाइ?
2: बिकज इट्स टायरिङ.
1: ए हो र. अरू चाहिँ के गर्नु मन लाग्छ त घर आएपछि के गर्छ तिमीले?
2: स्लिप. म समटाइम्स कुकिङ गर्छु.
1: वा, हो र. तिमी के कुक गर्न सक्छ?
2: नुडल्स.
1: द्याट्स एभ्री वन्स फेभरेट. इभन मेरो पनि फेभरेट त्यही हो. सो आई नो हाउ टु कुक नुडल्स एज वेल, है. अनि तिमीले कुक गरेर अरूलाई पनि बनाउँछ कि आफूलाई मात्रै बनाउनु सक्छ?
2: म त आफूलाई मात्र बनाउँछु.
1: हो र. अनि तिमी फ्युचरमा चाहिँ के बन्ने?
2: भेट.
1: वा, हो र. कसरी तिमीलाई भेट बन्न मन लाग्यो?
2: मलाई एनिमल्सहरू चाहिँ मनपर्छ.
1: एनिमलमा चाहिँ के मनपर्छ?
2: क्याट्स, फक्सेस, डियर्स एन्ड
1: डग. मनपर्छ कि पर्दैन?
2: काइन्ड अफ.
1: ए हो, तिम्रो पेट छ?
2: एउटा क्याट अनि 5 गोल्ड फिसेस.
1: वाओ, क्याट अनि गोल्ड फिसहरू छ?
2: हजुर.
1: अनि तिमीले लुक आफ्टर गर्छ उनीहरूलाई?
2: हजुर.
1: तिमी यो स्यान्डर्सको यत्रो ठुलो एरियामा छ होइन, यहाँ फक्सहरू पनि देखिन्छ, अरू ऱ्याबिटहरू पनि देखिन्छ. के तिमी यहाँ देखिरहेका छौ? आई मिन के भेट्छ तिमीले यहाँ?
2: मैले चाहिँ फक्सहरू भेट्छ अनि डियर्सहरू.
1: हो र. कतिको नियर आउँछ तिनीहरू?
2: एकछिन त्यहाँ नियर आउँछ अनि त्यो पछि भाग्छ.
1: तिमीले केही दिन्छ तिनीहरूलाई खाना?
2: त्यो त दिनु मिल्दैन.
1: ए ओके ओके, यु आर नट अलाउड होइन, यहाँ दिन मिल्दैन, ठिक छ. तिम्रो गार्जेनको नामहरू भन न.
2: मेरो ममको नाम चाहिँ ज्योति राई अनि मेरो ग्रान्ड ड्याडको नेम चाहिँ प्रेम राई एन्ड माई ग्रान्ड मम्स नेम इज शान्ति लिम्बू खेम.
1: उहाँहरूलाई केही भन्ने यहाँबाट सरप्राइज दिने हो?
2: हजुर.
1: हाउ? से समथिङ टु देम.
2: हेलो.
1: ओन्ली हेलो?
2: हजुर.
1: ओके. अनि साथीहरूलाई चाहिँ, डु यु वान्ट टु से समथिङ टु देम एज वेल?
2: हेलो, हाउ आर यु?
1: नाम भन न उनीहरूको.
2: मेरो साथीहरू चाहिँ सलेना अनि वेलो अनि खारो अनि पेज. त्यति
1: हो. जेनिसा, नाइस टु टक टु यु. थ्याङ्क यू होइन, तिमीलाई यहाँ प्लेग्राउन्डमा भेट्दाखेरि हामीले कुरा गर्ने मौका पायौँ. जेनिसा, थ्याङ्क यू, बाई
2: बाई बाई.
0: BFBS Gorkha Radio.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bf।

मायामै अडेको रहेछ संसार भन्ने कलाकारहरू हुनुहुन्थ्यो शान्तिश्री परियार अनि पुष्कर सुनवार साथीहरू. बिहानको 8:48 गयो, अब समय सकिने लागेको छ नमस्ते युके कार्यक्रमको. 9 बजेसम्म मात्रै हो, म फुलमाया छु तपाईँको साथमा. अब छुटिनुपर्छ हजुर, फुलमाया स्ल्यास आशा, हजुर फुलमाया आशा. ओके, यहाँहरूले नै दिनुभएको नाम एकदमै प्यारो लाग्छ मलाई, प्यारो प्यारो नाम. आशा गर्छु तपाईँले पनि मन पराउनु भएको छ. यहाँहरूले आजभोलि मलाई फुलमाया भनेर सम्बोधन पनि गर्न थाल्नु भएको छ, एकदम खुसी लाग्छ. अब समय अब सकिने लाग्यो होइन, गीत त छ बाँकी तपाईँको लागि, तपाईँको मेसेजहरू पनि हेरिरहेको छु. अनि स्पेसल एनाउन्समेन्ट पनि छ यसपालि, अब लास्ट विकको विनर को हुनुहुन्छ भन्ने कुरा. र मैले यहाँ क्रस चेक गर्दै थिएँ कि, पुरै क्रस चेक गर्दै थिएँ, र मैले अघि एउटा त भनेको थिएँ तर फेरि जङ्कमा पनि पुगेको रहेछ. कति जङ्कमा हेरियो र जङ्कमा त्यहाँ छुटेको चाहिँ यसो हेर्दै गर्दा दुईजनाको भेटियो. त्यसैले गर्दाखेरि दुईजना मध्ये एकजनाको नाम निकाल्न पर्छ. र मैले फाइनल चेक गरेको छु, आशा गर्छु म रङ भएको छुइनँ होला. यसो तपाईँले कतै भेट मलाई मैले कतै गल्ती गरेँ भने यसो पठाइहाल्नु होला है, त मलाई तपाईँको भनाइराखिहाल्नु होला है. मैले दुईजनाको चाहिँ भेटेको छु, सबैले हामी सबैको प्रयास हो, सबैले लेख्नु भएको होइन कार्यक्रममा. अब को को आउनुहुन्छ उहाँहरूले लेख्दै गर्दै गरेर हामीले चाहिँ तपाईँको स्कोर कलेक्सन गरेका थियौँ, र कलेक्सन गरेर सबै सकिसकेको छ. हिजै आएर मैले पुरै चेक गरेर यहाँनिर राखेर गरेको थिएँ होइन, फेरि चेक गरेर, र फेरि आज फेरि पनि यसो क्रस चेक गरेका, त्यो ट्रिपल गर्नु पऱ्यो नि होइन, मेक स्योर त हुनु पऱ्यो 100%. त्यसैले गर्दाखेरि फेरि चेक गर्दाखेरि चाहिँ दुईजना, हजुर दुईजना हुनुहुँदो रहेछ त्यहाँनिर जङ्कमा चाहिँ एउटा छुटेको रहेछ. सो कहिलेकाहीँ इमेल यतातिरबाट यता नआएर जङ्कमा गइरहेको हुन्छ नि त होइन, सो त्यतातिर पनि यसो फाइनल चेक गर्दाखेरि त्यहाँनिर एउटा भेटियो. सो यो छ अहिलेको स्कोर चाहिँ, तपाईँले थाहा पाइ हाल्नुभयो, स्पेनको 1 र अर्जेन्टिनाको 0, र दुईजनाले भन्नुभएको छ प्रेम गुरुङ पार्क रोयल लन्डनबाट अनि शेरबहादुर गुरुङ एजवर लन्डनबाट, दुवैजना लन्डनबाट हुनुहुन्छ. ओके, अब कसको नाम आउँछ एकछिनमा है. त यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु. मैले यहाँहरूको नाम यसो हेर्दैछु, ह्याप्पी मन्डे भनेर आइसक्नु भएको छ हाम्रो यता देवेन्द्र गुरुङज्यू, अघि नै हो होइन, भर्खर उहाँ चाहिँ भर्खर आउनुभएको, तर अघि नै आउनुहुने हाम्रो श्रोताहरूमा चाहिँ को हुनुहुन्छ एकचोटि हेरौँ. झुमबहादुर गुरुङ अघि नै होइन, ताराप्रसाद चेमजोङजी अघि नै हो, रेशम खड्काजी पनि लै हाम्रोतिर नटिङहाममा चाहिँ अब मिडल्यान्डको मेलाको तयारी छ भनेर उहाँले पोस्टर पनि पठाइदिनु भएको. नूतन भूषालजी पनि आउनुभएको छ अघि नै, गीतको बोल लेखेर आउनु भएको छ होइन. निर्मला परिवेश राई पनि आउनु भएको छ, उहाँ त नेपाल हुनुहुन्छ, अल द वे नेपालबाट. कफी इज द बेस्ट मन्डे मोटिभेसन भनेर उहाँले पठाइदिनु भएको छ, भोइस मेसेज पनि राख्नु भएको रहेछ, छोड्नु भएको छ उहाँले. र यस्तै गरिकन उहाँको अरू के छ, केशोभा गुरुङ दिदी पनि आउनु भएको छ यो अल्सर्टबाट, अनि खड्के गुरुङ मामा अघि नै फुटबलको चर्चा गर्नुभएको थियो है, फाइनल हेरियो भनेर. विष्णु गुरुङ, गङ्गा थापा आमा, यहाँहरूको नि भोइस मेसेज छ. मेक मल्ल ड्युटीबाट सुन्दै हुनुहुँदो रहेछ. बमबहादुर गुरुङ उता ग्रिनफोर्डबाट, यहाँले भन्नुभएको गीतहरू मैले कति सुनाउन सकिरहेको छैन भनेर भने, किन भन्दाखेरि एआईले बनाएको गीत होइन, एआईले जेनेरेट गरेको गीत हामीले सुनाइरहेका छैनौँ है भनेर यहाँहरूलाई जानकारी गराउँ. कति चाहिँ यहाँहरूले थाहा पाउनुहुन्न होला सायद होइन, तर त्यो छ. अनि यस्तै गरिकन अरू विष्णु कुमारी विश्वकर्मा, वीरबहादुर पुन, ज्ञानु गुरुङ, धनु गुरुङ बहिनी, फुलमाया दिदी थ्याङ्क यू फर प्लेइङ माई सङ भन्नुभएको छ. टिका पूर्जा राई, ओके देवेन्द्र गुरुङ भर्खरै आउनु भएको होइन, र भर्खरै फेरि चेम थापाज्यू पनि आउनुभएको छ. राई प्रा भनेर भन्नुभएको छ, उहाँ फर्स्ट टाइम आउनु भएको रहेछ हौ, वा एन्सर पठाउनु भएको छ त. उहाँ मात्र दुईजनाले पठाउनु भयो आज एन्सर, अब मैले आज फर्स्ट पहिलोचोटि राखेको त हो नि होइन, पठाउँदै गर्नु होला, अझै टाइम छ, चेन्ज गर्न मिल्छ अझै पनि. टङ्क सेर्जनज्यू पनि आउनु भएको छ,
आज पनि म आज म पनि आज नमस्ते युके सुन्दैछु फान्ब्रो एयर सो आजबाट सुरु हुन्छ र यहाँको जानकारीको लागि यो सो हरेक दुई वर्षमा हुन्छ भनेर भन्नुभएको छ। वाउ, फान्ब्रो एयर सो हरेक दुई वर्षमा हुने एयर सो यहाँहरू त नजिकबाट हेर्न सक्नुहुन्छ। त्यहीँ वरिपरि माथि आकाशभरि घुमेको घुमेँ तपाईँहरूको होइन, अघि नै धनु बहिनीले पठाइदिई पनि सक्नु भएको छ। र फान्ब्रो एयर सो इन्जोय गर्नुहोस्, दुई वर्षमा हुँदो रहेछ, हरेक दुई वर्षमा गएर हेर्न सक्नुहुन्छ। मैले धेरै वर्ष अगाडि हेरेको थिएँ र पक्का यस्तो थ्रिलिङ हुन्छ कि त्यो त्यो एयर सो मोमेन्ट। प्लेन त नि तपाईँको टाउको माथि आए जस्तै हुन्छ, माथिबाट सिधै तल झर्छन् भने, अनि त्यहाँनिर ग्राउन्डमा आउनुभन्दा अलि अगाडिबाट चाहिँ फेरि उकालो लाग्छन्, यस्तो सिरिङ सिरिङ हुन्छ। मैले त्यो फिल गरेको थिएँ। आज भोलि अझै दामी होला है, अझै नयाँ नयाँ टेक्नोलोजीहरू आइसकेको छ, अझै नयाँ चिजहरू तपाईँहरूले त्यहाँ देख्न सक्नुहुन्छ, नयाँ एयरक्राफ्टहरू। सो इन्जोय गर्नु होला है त। ओके, थ्याङ्क यू जानकारीको लागि। अब विनरको नाम त एनाउन्स गर्न बाँकी नै छ होइन, यो गीत पनि बाँकी नै छ। प्रश्न एकचोटि सुनाऊ, यो साताको प्रश्नमा पनि गीत नै छ। यो गीत त गीत छैन है, वर्ड छैन, शब्द छैन, इन्ट्रो मात्रै मैले अलिकति राखेको छु गीतको, धुन मात्रै।

होमवर्क गर्नको लागि प्रशस्त समय छ यहाँहरूलाई. यही हो यसपालिको प्रश्नको लागि राखिएको यो धुन. मैले अलिकति इन्ट्रो राखेको छु, इन्ट्रो धुन, अगाडिको धुन राखेको छु र यो यो गीत तपाईँले चिन्नुपर्छ. कुन ब्यान्डको कुन गीत हो यो? गीतको टाइटल भन्नुहोस्, गीतको बोल भन्नुहोस्, त्यति नै हो. यो धुन चाहिँ कुन ब्यान्डको कुन गीतको हो? यति नै हो मैले सोधेको दुईवटा चिज भन्नुपर्छ, ब्यान्डको नाम अनि गीतको टाइटल. हजुर, प्रश्न यति नै हो. यही नै धुन राख्छु म. यो धुन बजिरहन्छ, तपाईँले होमवर्क गर्न भ्याउनुहुन्छ. अब ब्यान्डहरू धेरै छैनन्, त्यही माथि पनि रक ब्यान्ड धेरै छैन, यो नेपाली रक ब्यान्ड धेरै छैन. सो वान अफ द रक ब्यान्डको यो प्रस्तुति हो. बुझ्नुभयो होला होइन? यति भनेपछि छोटो गीत सुनाउँछु अनि यसपालिको विनर को हुनुहुन्छ एकैछिन पर्खिनु होला है. त दुईजनाको नाम त मैले राखिसकेको छु, भनिसकेको छु. उहाँहरूले स्कोर मिलाउनु भएको, दुईजनाको मात्र किन भन्नुभयो होला, भन्नुभएको छ स्कोर. यहाँहरूले चाहिँ यो गेमको फाइनल गेमको चाहिँ गोल कति कति हुन्छ होला भनेर सोधेको थिएँ. उहाँहरूले त्यो गोल मिलाउनु भएको छ क्या, स्पेनको 1, अर्जेन्टिनाको 0 भनेर. दुईजना हुनुहुन्छ, उहाँहरूमध्ये को हुनुहुन्छ विनर एकछिनमा.

0: मङ्गनी मेलिना राई गाउँदै हुनुहुन्थ्यो भन्दा त होइन रहेछ उहाँहरूको गीत त. ओके, उहाँहरूको आवाज भने यो चन्द्र शर्मा अनि जानुका तामाङले गाउनुभएको गीत हो. हजुर, अब यो गीत पछि लक्की विनरको नाम एनाउन्स गर्ने बेला भएको छ. यसपालिको लक्की विनर अब दुईजनाको मात्रै छ क्यारे नाम होइन, त्यसैले मैले सानो यो कपमा राखेको छु. हजुर, दुईजनाको नाम अब कसको नाम निस्कन्छ, यहाँ पुरस्कृत हुनुहुन्छ होइन. र अब यो हाम्रो ढ्याङ्ग्रो पनि ठोक्नै पर्यो ड्रम भन्न खोजेको. यसपालिको लक्की विनर अब दुईजनाको मात्रै स्कोर मिलेको छ है, दुईजनाको मात्रै स्कोर मिलेको छ. प्रेम गुरुङ पार्क रोयल लन्डनबाट अनि शेरबहादुर गुरुङ एजवेयर लन्डनबाट, एकजनाको नाम त निस्कि पनि हाल्यो. हजुर, ओके, दुईजना मध्ये लक्की विनर यसपालि पढ्नुभयो शेरबहादुर गुरुङ एजवेयर लन्डनबाट. शेरबहादुर गुरुङ एजवेयर लन्डनबाट तपाईँको नाम आयो, यहाँलाई बधाई छ. र अरू श्रोता जसले ज जतिले प्रयास गर्नुभयो यहाँहरूलाई पनि धेरै धेरै बधाई छ. अब फेरि अब यो साताको प्रश्न सुरु भइसकेको छ होइन, अब यसपालिको लागि यहाँहरूलाई चाहिँ गुड लक भन्न चाहन्छु. र यसपालिको लक्की विनर शेरबहादुर गुरुङ एजबेर लन्डनबाट यहाँलाई चाहिँ धेरै धेरै बधाई छ. अब एड्रेस पठाइदिनु होला है त. बिएफबिएसको चिन्ह भएको फुटबल अनि ग्लोबल बुलियन भल्ट आसपोर्ट क्यान्ट, जहाँ चाहिँ सुनचाँदीघर गहना एकदम बहुमूल्य चिजहरू तपाईँहरूले सुरक्षित राख्न सक्नुहुन्छ. आसपोर्ट ग्लोबल बुलियन भल्टको तर्फबाट भाउचर पनि हुनेछ. एड्रेस पठाइदिनु भयो भने हामी तपाईँको एड्रेस उहाँलाई पठाइदिनेछौँ. हाम्रो ग्लोबल बुलियन्ट वर्ल्ड का प्रोप्राइटर जनक राई भाइ हुनुहुन्छ, उहाँलाई पठाइदिनेछौँ. र अब यसपालिको प्रश्न अघि नै सुनिसक्नु भएको छ. अब यो साता पनि एकदमै आकर्षक पुरस्कार छ. नेपाली कन्सर्ट ओपन, नेपाली ओपन कन्सर्टको टिकट दुईवटा एकदमै स्पेसल टिकट, VIP टिकट छ है यहाँहरूको लागि. कसले जित्नुहुन्छ यो शुक्रबार एनाउन्स भइहाल्छ. प्रश्न मैले अघि नै सुनाइसकेको छु. यो जुलाई 25 तारिक रसमुर एरिना अल्डरसटमा हुने नेपाली ओपन कन्सर्टको लागि त्यो टिकटको लागि प्रयास गर्न नभुल्नु होला. अब मैले यहाँनिर निर्मला राई बहिनीको मेसेज यहाँ छोटो उहाँको हालखबर सुनाऊ. नेपालमा पुग्नु भएको छ उहाँ.
1: हेलो आशु दिदी, गुड मर्निङ. यसो रेडियो खोलेको त दिदीको मिठो स्वर सुने है. हजुर दिदी, हामी त नेपाल आएको है, रेनी सिजन छ, पानी धेरै पर्छ, तर आज चाहिँ उज्यालो दिन भएको छ. यसो काठमाडौँ वरिपरिको ट्राभल स्पट्स घुम्दै फिर्दै मेरो कान्छी छोरीलाई घुमाउँदै फ्यामिली भेटघाट गर्दैछौँ दिदी. अनि युकेमा समर होलिडे छ, जो जसले बेबेस सुन्नुहुन्छ सबैलाई ह्याप्पी होलिडे. सुखी हुनुहोस्, खुसी हुनुहोस्, रमाइलोसँग होलिडे मनाउनु होला भन्न चाहन्छु.
0: हजुर, ह्याप्पी होलिडे भन्नुभएको छ. अहिले त समर होलिडे सुरु छ, बच्चाहरूको स्कुल छुट्टी छ होइन, युनिभर्सिटीहरूको पनि स्कुल होलिडे छुट्टी छ. हाम्रो मनु राणा दिदीले अहिले कस्तो राम्रो भिडियो पठाइदिनु भएको छ कि, तालको है, वा कस्तो सुन्दर घमाइलो बेलामा बिहानी घाममा चाहिँ हाँसहरू हिँडिरहेको क्या, पानीमा तैरिरहेको हिँडिरहेको भन्न मिलेन हाँसलाई. हुन त पानी मुनि खुट्टा चलाइरहेको हुन्छन् उनीहरूले है, हाँस पुरा बच्चा लहरै जाँदैछ. वा धेरै दामी, धेरै धन्यवाद छ हाम्रो मनु राणा दिदीलाई. ताराप्रसाद चेम्जुङजी पनि आउनुभएको छ, धनवीर पुन पनि आउनुभयो. पुरस्कार दुवैलाई जनालाई दिँदा कस्तो होला भन्नुभएको छ कि हाम्रो तारा दाजुले. हुन त सही कुरा गर्नुभयो दाजु है, तर पहिलेदेखि मैले एकजनाको नाम निस्कन्छ उहाँले पाउनुहुन्छ यो चिन्ह भएको पुरस्कार भनेर भनिरहेको थिएँ. त्यसैले गर्दाखेरि त्यसैमा हामी स्टिक रहेका छौँ, तर केही छैन. अब नेक्स्ट टाइम फेरि, अब यसपालि चाहिँ दुईजनाको लागि टिकट छ है यहाँनिर. ओके, लक्की विनर शेरबहादुर गुरुङ हुनुभयो, एजवेयर लन्डन निवासी, यहाँलाई बधाई छ भन्दै अब छुट्टिन्छु. यसपालिको विनर उहाँ हुनुभयो, अब यो हप्ताको विनर को हुनुहुन्छ शुक्रबार थाहा भइहाल्छ. भाग लिँदै गर्नु होला है त, ओपन कन्सर्ट टिकट पाउनुहुनेछ. अब छुट्टी आजको कार्यक्रम नमस्ते युकेबाट. यहाँहरू सबैलाई शुभ दिन भन्न चाहन्छु, भोलि बिहानै भेटौँला. नमस्ते.

0: जंगलमा च्याउ खोज्न जाँदा हिजोदेखि हराएका कञ्चनपुरका 14 जना महिला सकुशल फेला पारेका छन्। उनीहरू आज आफै घर फर्किएका हुन्। भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशी,
1: 19 नम्बर ओडामा हो यो घटना भएको। हिजो जानु भएको उहाँहरू 14 जना महिला हुनुहुन्थ्यो, अनि हिजो गएको उहाँहरू चाहिँ भित्र च्याउ टिप्न भनेर, त्यो मसरुमको त्यो के टिप्न भनेर जानु भएको रहेछ। अनि त्यहाँ गइसकेपछि पानी सानी परेछ, बाटो अलमल लिएर उहाँहरू चाहिँ भित्रै बिस्रिनु भएछ के, बाटो नै देख्नु भएन रहेछ। अनि रातिभरि चाहिँ एउटा चाहिँ रुखहरूको ओडारमा बसेर रात काटेछन्। अनि अहिले चाहिँ आफै आधी घन्टा जति भयो उहाँहरू आफै चाहिँ आउनुभयो, कुनै चोटपटक लागेको छैन, केही पनि भएको छैन। र भीमदत्त नगरपालिकाबाट उहाँहरूलाई हामीले चाहिँ हाम्रो नगर प्रहरी अनि एपिएफको सबैलाई चाहिँ विपद टोलीलाई चाहिँ उद्धार गर्न भनेर हामीले बिहानै खटाइसकेका थियौँ। अनि अहिले चाहिँ उहाँहरू चाहिँ आफै चाहिँ आउनुभयो।
0: गएको वैशाख यता मुलुकभर 3,400 भन्दा बढी विपदको घटना भएको तथ्याङ्क आएको छ। ती विपदमा परेर 166 जनाको ज्यान गएको छ भने करिब 1,000 जना घाइते भएका छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार यो अवधिमा 3,435 विपदका घटना हुँदा 4,500 घर परिवार प्रभावित भएका छन्। यो अवधिमा सबभन्दा बढी आग लागेका 900 घटना भएका थिए। त्यस्तै सर्पदंशका 535, चट्याङका 229, लेख लागेका 55, जनावर आक्रमणका 190, ओरिबतासका 478, पहिरोका 495 सँगै बाढीका 171 घटना भएका छन्। यही अवधिमा भारी वर्षाका 166, डडेलका 191, हिउँ पहिरोका 2 र असिनाका 4 घटना भएको प्राधिकरणले जनाएको छ। अस्ति बिहानदेखि हिजो बिहानसम्म मुलुकभर 58 विपदका घटना हुँदा 3 जनाको मृत्यु र 13 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ। यातायात व्यवस्था विभागले कामका लागि भनेर 1 हप्ता कार्यालय नआउन आह्वान गरेको छ। आज सूचना जारी गर्दै विभागले करका दर र सिस्टम मिलाउनु पर्ने भएकाले अत्यावश्यक बाहेकका कामका लागि कार्यालय नआउन भनेको हो। यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीलाई थप व्यवस्थित गर्न डेटा स्थानान्तरण र प्रदेश सरकारबाट तोकिएका नयाँ करका दर रेट राखेर मिलाउने काम भइरहेकाले यो बेला अरू काम नहुने विभागको भनाइ छ। यो कामका लागि 1 हप्ता लाग्ने भएकाले कार्यालय नधाउन सूचनामा भनिएको छ। सरकारले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन अन्तिम पटक भन्दै निवेदनमा आएको छ। राष्ट्रिय भूमि आयोगले आउँदो 35 दिनभित्र स्थानीय तहका लगत संकलक मार्फत निवेदन पेश गर्न सूचना निकालेको हो। लगत संकलनको काम मुलुकभरका 66 पालिकामा हुनेछ। सरकारले विस्थापित भूमिहीन सुकुम्बासीलाई स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया थालेको छ। भूमि समस्या समाधान समितिले पहिलो चरणमा 14 जनाको नाम सार्वजनिक गर्दै सम्बन्धित जिल्ला समिति र स्थानीय तहमा सम्पर्क गर्न भनेको हो। सरकारले उनीहरूको नाममा देशभर कतै पनि घर जग्गा नरहेको पुष्टि भइसकेको पनि जनाएको छ। बर्ड फ्लूका कारण ललितपुर जावलाखेलको सदर चिडियाखाना 27 दिनसम्म बन्द हुँदा 3 करोडको क्षति भएको छ। बर्ड फ्लू संक्रमण देखिएपछि चिडियाखाना असार 5 बन्द गरिएको थियो। बर्ड फ्लू मुक्त भएपछि साउन 1 गतेदेखि खुलाइएको हो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सामान्य अवस्थामा सोमबारदेखि शुक्रबारसम्म दैनिक 1,800 र शनिबार आइतबार औसत 5,000 चिडियाखाना घुम्ने गरेका थिए। हिजो आज भने 800-900 जना आउने गरेका छन्। चिडियाखाना प्रवेश गर्न बाल बालिका र ज्येष्ठ नागरिकका लागि 100, विद्यार्थीका लागि 150 र अरूका लागि 250 शुल्क लिने गरिएको छ। गएको आर्थिक वर्षमा चिडियाखानाले करिब 18 करोड कमाएको थियो। यो वर्षको मदन पुरस्कारका लागि उत्कृष्ट 10 कृतिको सूची सार्वजनिक भएको छ। गएको वर्ष प्रकाशित र पुरस्कारका लागि मदन पुरस्कार गुठीमा आएका 298 मध्ये 10 कृति छनौट गरेको हो। केशव दाहालको इथा, केशवराज गेवालीको अज्ञात, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको सिमरौनगढको इतिहास सूचीमा परेका छन्। त्यस्तै वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्ड नाच, उमा सुवेदीको परिधि, सीमा आवासको महायुग, श्रवण मुकारमको सलह, नवराज केसीको स्पर्श र नदेशको हिउँद पनि उत्कृष्ट 10 सूचीमा परेका छन्। यी 10 कृतिमध्ये एउटाले 4,00,000 पुरस्कार पाउनेछ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको पछिल्लो आक्रमणलाई थप हवाई सुरक्षा प्रणाली आवश्यक रहेको बताउनु भएको छ। जेलेन्स्कीका अनुसार रुसले गएको सप्ताहन्तमा युक्रेनमाथि 41 क्षेपास्त्र र 125 आक्रमणकारी ड्रोन प्रहार गरेको छ। रुसी आक्रमणबाट किव सहित विभिन्न सहर प्रभावित भएका छन्। आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमण निकै विनाशकारी भएको भन्दै थप हवाई सुरक्षा क्षेपास्त्र उपलब्ध गराउन सहयोगी देशहरूसँग आग्रह गर्नुभएको छ। पछिल्लो 24 घण्टामा रूपन्देहीको सेना महिनामा सबभन्दा बढी वर्षा भएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

मसँग मिठो गीत श्रोताहरूलाई नमस्कार भन्दै कार्यक्रममा स्वागत भन्न चाहन्छु। म सञ्चालक विनोद खड्का बीएपीएस काठमाडौँबाट नेपालबाट प्रसारण भएको यो कार्यक्रम। त्योभन्दा पहिला हामी बेलायतमा थियौँ, बेलायतमा फुटबलदेखि धेरैको चर्चा गर्दै बिदा लिनुभयो आशा पुन बहिनीले बिहानको कार्यक्रम नमस्ते युके मनी। हप्ता व्यापी भन्नुपर्छ यो फुटबलको चर्चामा उहाँले गोल प्रडिक्सन मिलाउनेलाई पुरस्कार दिन्छु भन्नुभएको रहेछ। दुईजना मध्ये मिलेछ, प्रेमबहादुर गुरुङ, शेरबहादुर गुरुङ, हेजवेयर लन्डन भनेर भन्नुभयो। त दुईजनाको लकी ड्रमा शेरबहादुर गुरुङ लकी हुनुभयो। कसै कसैले त दुइटैलाई पुरस्कार दिए पनि हुन्थ्यो भन्नुभएको रहेछ। बहिनी रिजिट हुनुहुन्छ उहाँले, होइन अरू थुप्रै पुरस्कार छ नि पनि भन्दैहरू थियो। एनिवे शेरबहादुर गुरुङजीलाई यो भनौँ न सही प्रडिक्सन र लकी ड्रमा परेर जित्नु भएकोमा बधाई छ र कन्ट्याक्ट गर्नुहुन्छ होला। र अब फुटबल पनि सकियो होइन, फुटबल मेला भन्नुपर्छ महाकुम्भ। 48 देशले एकदम भनौँ न आफ्नो आफ्नो बेस्ट गर्नुभयो, तर जित्ने त आखिर एउटै हो, दोस्रो भएर केही भएन। अर्जेन्टिनाले एक गोल खाएर हार्न पर्यो सोदाहरू। यसपालि चाहिँ धेरैको प्रडिक्सन मिल्यो, कतिको मिलेन। एनिवे मेरो पनि मिल्न आँटेको थियो जस्तो लाग्छ, तर मिलेन सोदाहरू। 2-1 भनेको थिएँ, 1 मात्रै भयो, साथीभाइहरूले जिते। यस्तै प्रकारले रमाइलो अब यो महिना भरि चलेको फुटबल अन्त भयो, अब रेस्ट हुन्छ होला। फेरि अर्को भनौँ न 4 वर्षपछिको यो खेलमा 2030 अझै बढाउने खेलाडीहरू अथवा चाहिँ टिमहरू बढाउने पो कुरा सुन्छु म त। ओके, फिफाले यो आयोजना गर्दैछ। तपाईँहरूले लाइभ हेर्नुभयो, बेलायतको समय त राम्रो समयमा परेको थियो, हेर्नुभयो होला। हामी चाहिँ एकदमै गाह्रो पऱ्यो, फर्स्ट टाइम मैले लाइभ हेरेँ यसपालिको फुटबल। र हामी बिहानसम्मै हेर्दै थियौँ, पुरस्कार वितरण समारोहसम्म हेर्दै थियौँ। त्यस कारणदेखि आज अलिअलि निन्द्राले दुःख त दिएको छ भन्नु पऱ्यो होइन। एनिवे फुटबलको कुरा गर्नको लागि फुटबल हेर्नु पनि पऱ्यो, तर यसो हेर्दाखेरि 65-35 पोजिसन होइन मा चाहिँ अर्जेन्टिनाले त्यहाँ मात खायो। अट्याकिङमा पनि त्यस्तै थियो, टिम वर्क त्यस्तै थियो, ब्यालेन्स टिम, स्टारहरू सबै स्टार भन्नुपर्छ होइन। अनि कति 22 पटक अटेम्प्ट गोलमा धेरै ताली, तर त्यो तुलनामा अर्जेन्टिनाको 2-3 ताली मात्रै अट्याक भयो भनेर सुन्छु। गर्दाखेरि गोल हुने चान्सेस कम थियो, तर अन्तिम 5 मिनटमा मेसीले झन्डै गोल फर्काउन लागेका थिए, के भएर गोल भएन। एनिवे स्पेनले 16 वर्षपछि यो खेल जित्यो, बधाई छ भन्नु पर्यो। ओके, अब हामी विभिन्न समाचारको कुरा गरी हालौँ सोदाहरू, देश विदेशकामा सम्बन्ध पाल नेपालतिरको कुरा गर्नु पर्दाखेरि सबभन्दा पहिलो समाचार लाइसेन्सको कुरा रहेछ। लोकान्तर .com लेख्छ, लाइसेन्स स्वास्थ्य परीक्षण प्रक्रियामा ठूलो परिवर्तनको बारेमा 2 घन्टा अगाडिको यो फ्रेस न्युज हो सोदाहरू। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको स्वास्थ्य प्रमाण पत्र मान्यता दिन साथै प्रदेशका यातायात मन्त्रालयलाई अनुरोध गरेको छ। यसले भीडभाड, आर्थिक भार र सिन्डिकेट समस्या कम गर्ने अपेक्षा गरिएको छ सोदाहरू। अन्य खबरहरूमा बसपाको गेस्ट हाउसमा 25 वर्षीय युवतीको सफेला, हत्याको आशंका भनेर रातोपाटी लेख्दैछ। काठमाडौँको नयाँ बस पार्क स्थित गेस्ट हाउसमा 25 वर्षीय निशा सुनवार मृत फेला परेकी छिन् र गन्ध आएपछि संचालकले प्रहरीलाई खबर गरेका थिए। हत्याको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ, सब पोस्टमार्टमको लागि हस्पिटलमा पठाइएको छ। समाचार रातोपाटीबाट भने पशुपतिनाथमा साउनको पहिलो सोमबारमा भीडभाडको कुरा छ सोदा। थुप्रै फोटोहरू विभिन्न पत्र पत्रिकामा हेर्नु पाउनु छ, सेतो पाटीमा गएर पनि हेर्नुहोला। मैले यो समाचार सेतो पाटोबाट लिए। साउन महिनाको पहिलो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको छ। साउनमा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने र सोमबार व्रत पछि शिवको आराधना गरे अचल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ सोदाहरू। विश्वासमा चलेको संसार हो यो होइन। कतिले एकदम मेसीले चमत्कार गर्छन् भन्ने विश्वास पनि थियो, तर त्यो हुन सकेन। सार्वजनिक खरिदमा नयाँ युग, लो बिलिङ हट्यो, ई मार्केट प्लेस र रिभर्स अक्सन भन्ने समाचार रातोपाटी लेख्दछ। नेपालले सार्वजनिक खरिद ऐन
ऐनमा ऐतिहासिक संशोधन गरेको छ जसले लो बिलिङ प्रणालीको अन्त्य गरेको छ. नयाँ ऐनले एभरेज बिड मेथड ई मार्केट प्लेस र रिभर्स अक्सन लागू गरेको छ. ढिलाइ र न्यून गुणस्तरकामा कडा कारवाही र समय अगावै काम गर्नेलाई बोनसको व्यवस्था गरेको छ र यसले पूर्वाधार विकासमा रूपान्तरण ल्याउने लक्ष्य राखेको भन्ने समाचार यो आर्थिक समाचारबाट. अब लोडसेडिङ कुरा हिउँदमा लोडसेडिङको जोखिम तर बर्खामा चाहिँ खेर गइरहेको छ नेपालको बिजुली भनेर बीबीसी नेपाली सेवा लेख्छ. bbc.com भन्नुपर्छ. र नेपालमा बर्खामा बिजुली खेर जाने र हिउँदमा लोडसेडिङको जोखिम रहेको छ. निजी उत्पादकहरूले निर्यात अनुमति माग गरे पनि सरकारले दिएको छैन. भारतसँग प्रसारण लाइन क्षमता बढाउने सहमति भए पनि निजी क्षेत्रको सहभागिता सीमित छ भन्ने खबर सुधार. अब विश्वका कुरामा फुटबलकै अगाडि राखिहालौँ. स्पेनको खेल कसले पल्टाएछ त. स्पेनले फिफा विश्वकप 2026 को फाइनलमा अर्जेन्टिनालाई 1-0 हरायो. अतिरिक्त समयमा फेरान टोरेसले निर्णायक गोल गरे. स्पेनले बल नियन्त्रण रणनीतिमा वर्चस्व राख्यो. अर्जेन्टिनाका एन्जियो फर्नान्डेजले रातो कार्ड पाएका थिए. निको विलियम्स र टोरेस स्पेनका प्रमुख वैकल्पिक खेलाडी बन्न पुगे. सुतारू भने अब हामी फेरि नेपालमै रहेर एउटा वर्षाको कुरा गरौँ. 6 प्रदेशमा भारी वर्षाको सम्भावना छ. बारखरी .com लेख्छ, आज देशका 6 प्रदेशमा भारी वर्षाको सम्भावना छ. मनसुनको न्यूनचापी रेखा उत्तरतर्फ रहेकोले कोशी र सुदूर पश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुने देखिन्छ. अन्य प्रदेशमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ भने आज काठमाडौँमा 26 डिग्री सेल्सियस यहाँ पनि केही वर्षाको सम्भावना छ. बेलुकी समय दक्षिण पश्चिमी हावा छ 11 किलोमिटर प्रति घण्टाको वेगमा. भने धरान पोखरातर्फ जाउँ. पोखरामा आज बदली छ 29 डिग्री सेल्सियस तापक्रम र कुनै कुनै ठाउँमा छिटपुट वर्षा 31 अधिकतम न्यूनतम 25 हुने देखिन्छ तापक्रमको हकमा. धरानमा आज 42 डिग्री सेल्सियस अधिकतम 44 हुनेछ भने न्यूनतम 35. पुरा दिन घमाइलो हुनेछ. भोलि पनि मंगलबार यस्तै छ 44 हुने देखिन्छ. देश विदेशका समाचार सुन्नुभयो. नेपालतिरको अहिले टप न्युजहरू मैले राखेँ. भर्खर सम्प्रसिद्ध समाचार भने अब एउटा मिठो गीत राखौँ र फुटबलको चर्चा गर्नको लागि अब हिजो रातभरि उठेर हेर्नुभएका मित्रहरू चाहिँ प्रकाश थिमी सिन्हाजीलाई एकछिनमा ल्याउँ र तपाईँलाई पनि अनुरोध गरिहालौँ. तपाईँ कहाँबाट बिएफएस गोर्खाले सुन्दैछ, तपाईँलाई खेल कस्तो लाग्यो, कसले जित्नु पर्ने थियो, कहाँ चाहिँ ठिक भयो, रेफ्रीको डिसिजन कहाँ भएन तपाईँको, किनभने यु आर द जज, दर्शक जहिले पनि जज हुन्छ. कसले राम्रो खेल्यो भने भन्न सक्ने तपाईँको अधिकार र क्षमता हुन्छ, होइन? त्यस कारणले तपाईँकै कुरा चाहिँ राखौँला. र सही यसपालिको रिजल्ट सही टिमले जित्यो भन्नुहुन्छ कि होइन अर्जेन्टिनाले जित्नु पर्ने थियो भन्नुहुन्छ कि बेलायत र चाहिँ भनौँ न तेस्रो र चौथो प्लेसको लागि जुन चाहिँ खेल भएको थियो अचम्मकै खेल भएको थियो, होइन त? त्यत्रो लेभलमा अन्तिम समय अन्तिम चारमा पुग्ने टिमहरूमा पनि एउटै खेलमा 10-10 गोलसम्म हुँदो रहेछ. र बेलायतले 6 गोल, फ्रान्सले 4 गोल, यो पनि अचम्मको. त्यसमा पनि तपाईँको केही भन्नु छ, टिप्पणी दिनु छ भने लेख्नुहोला है त. हस् त, अब अहिलेलाई एउटा गीत सुनौ. तपाईँहरूलाई म एउटा गीत राख्न चाहन्छु. गाउने कलाकार हुन्छ तारा प्रकाश लिम्बू र अस्मिता अधिकारी. यो गीतपछि हामी लाग्छौँ कुराकानीतर्फ.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: ओके अश्रुलाई घुमाइदेऊ न, किडनी पनि तिमी, मुटु कलेजो पनि तिमीले. गाउने कलाकार हुन्छ विष्णु खाती र दीपिका भयाङ बो हुनुहुन्छ. श्रोताहरू, यो गीत रमाइलो गीत रहेछ. नयाँ नयाँ लोकगीतहरू बनिरहेका छन्, फोक दोहोरी गीत पर्यो भने. अब हामी कुराकानी फुटबलको चर्चा गरौँ. हाम्रा मित्र अत्यन्त व्यस्त हुनुहुन्छ र आज उहाँको प्रडिक्सन अस्ति गरेको ठ्वाक्कै मिल्यो. कुनै खेल बेला त प्रडिक्सन मिल्दैन नि, होइन? तर आज चाहिँ ठ्याक्कै मिलेको छ, यानि कि हिजो रातिको कुरा. प्रकाशजी, तपाईँलाई कार्यक्रममा स्वागत छ. देश विदेशबाट तपाईँको समीक्षा या विश्लेषण सुन्नको लागि बसिरहनुहुन्छ. वेलकम. सबभन्दा पहिला निन्द्रा पुग्यो कि पुगेन त? मलाई पनि अलिक गाह्रो गाह्रो परेको छ. म चाहिँ झन्डै 5-6 बजे नै समय बसे थ्रु आउट द नाइट.
1: मैले पनि अन्तिमसम्म त्यो प्राइज डिस्ट्रिब्युसनसम्म हेरेर सुतेको.
0: अनि
1: अब राम्रै भयो,
0: राम्रै भयो. कहाँ, घरमै हेर्नुभयो कि अन्य साथीभाइको बिचमा?
1: घरमै हेरेँ. म त्यति उत्साहित हुने खालको थिएन मेरो लागि. जो जित्दा पनि खास फरक नपर्ने, समर्थक भएर होइन कि, खालि फुटबल हेर्नको लागि.
0: कुराकानी गर्नु पर्यो, कसले कसरी खेल्यो, होइन? गेमको एनालिसिस गर्नुपर्छ, तपाईँको कामै त्यही हो, होइन? अनि तर अब यहाँ नेपालको कुरा गर्दाखेरि विभिन्न शहरमा धुमधामको साथमा हेरिएछ. कहीँ चाहिँ झगडा पनि परेर भने सुने, पोखरातिर केही भनौँ न, अब समूह समूह बिचको अलि द्वन्द्व भएछ भनेर सुनियो. काठमाडौँमा पनि विभिन्न ठाउँमा चाहिँ राम्रो अर्गनाइज गरेर हेरिएको भनेर सुनियो. तर राम्रो कुरा चाहिँ सबै के भन्छ, टेलिभिजनमा पनि प्रत्यक्ष प्रसारणको लागि अनुमति दिए, अन्तिम समयमा दिएर छ नि, होइन?
1: एनडिबी प्लसबाट पनि दिएको रहेछ,
0: होइन?
1: पहिलाको अभ्यास पनि थियो सायद त्यस्तो. र मलाई लाग्छ अब फाइनलबाट चाहिँ कोही वञ्चित हुनु नपरोस् पैसाकै कारणले भन्ने पनि भयो होला.
0: हो नि, अनि सबैले चाहिँ एप्रिसिएट गरेको. एनटिभीले पनि दिएको थियो, अरूले पनि दिएको थियो. क्यारे गर्दाखेरि हेरेर हेर्न पाए र जसले चाहिँ टेबलै बुक गरे, एउटा टेबलको 60,000 1,00,000, कुनै ठाउँमा 10,000, कुनै ठाउँमा 9,000 सुनेको थिएँ, होइन? टेबल बुक गरेपछि खानपिन सबै बन्दोबस्त कतिजनाको लागि भन्ने त्यस्तो त्यस्तो चलन छ आजकल. थमेलतिर ठुल्ठुला होटेल रेस्टुरेन्टतिर त्यो चलन छ. त्यो बुक गरेकोहरूले चाहिँ अब बुक क्यान्सल गर्नु भएन, जानै पर्यो. घरमा नभए चाहिँ आनन्दले घरकै सुविधामा हेर्न पनि मजै हुन्थ्यो नि, होइन त? ओके, ल त अब पहिलो खेलको कुरा गर्दाखेरि थर्ड प्लेसको लागि इङ्ल्यान्ड फ्रान्समा खेलेको थियो. 10 गोल हुनु यो लेभलमा के हो, यो किन कसरी भयो भने अचम्म मानेर मैले 2-3 ताली हेरेको त गोल त सफा सफा गोल छ नि, होइन? मिलोमा त छैन नि.
1: होइन, त्यो कस्तो भने, दुइटा टिमको लागि एउटा डिफरेन्स कस्तो भने, फ्रान्स चाहिँ सायद एम्बापेको लागि मात्रै खेलिरहेको जस्तो, इङ्ल्यान्ड चाहिँ थर्ड प्लेसको लागि भए पनि खेल्ने भनेर हुन्छ नि. तपाईँको अब हामीले फाइनल पुग्न सकेनौँ, तर अब म्याक्सिमम् हामीले योभन्दा बेस्ट दिन सक्ने भनेको थर्ड नै हो, होइन? अहिलेसम्मको 66 जुन वर्ल्ड कप जितिसकेपछिको बेस्ट रिजल्ट यसैलाई मान्न सकिन्छ. उनीहरूले त्यो सायद सेमी फाइनलको त्यो दुःखदायी एउटा पीडालाई चाहिँ बिर्सनको लागि भए पनि आफूलाई खेल्नुपर्छ भनेर. र अर्को कुरा चाहिँ के छ भने, उनीहरूले 4 मलाई लाग्छ प्लेनको 4 क्याप्टेन सहित 4 चेन्ज गर्यो, र अरूले चाहिँ कम्तीमा आफूलाई एउटा प्रुभ गर्ने एउटा अवसर पनि हो यो, किनभने त्यो मात्रै त छैन, फेरि भोलि युरोपियन च्याम्पियनसिप खेल्नुपर्ने छ, अरू म्याचहरू खेल्नुपर्ने छ, हरेक म्याचको एउटा इम्पोर्टेन्स त हुन्छ. त्यो भएर अरू प्लेयरहरू चाहिँ खुलेर उनीहरूले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरे. सायद के अरे, फ्रान्सले चाहिँ अलिकति लाइटली लिएको हो कि काहीँ न काहीँ भन्ने मलाई लाग्छ. र त्यो अनएक्सपेक्टेड गोलहरू त एकपछि अर्को भएर फर्स्ट हाफमै 4-0 भइसकेपछि चाहिँ सायद अलिकति होसमा आए जस्तो भयो फ्रान्स चाहिँ. अनि उसले आफ्नो नेचुरल गेम सेकेन्ड हाफमा खेल्यो, कति गोल फर्कायो पनि, एम्बापेको 2 पनि भयो. त्यसपछि अलिकति सेकेन्ड हाफ कम्पिटेटिभ भयो, नत्र फर्स्ट हाफ चाहिँ इङ्ल्यान्डले आफ्नो पक्षमा पुरै पार्यो कि. त्यो चाहिँ सायद अलिकति इजी खेलेको होला फ्रान्सले भन्ने मलाई लाग्छ, र इङ्ल्यान्डले चाहिँ अलिक बढी मेहनत गरेको देखिन्थ्यो.
0: तर गोल त एकदमै राम्रो राम्रो थियो नि, होइन?
1: एकदम फ्रान्सले गरेको गोल पनि तपाईँ हेर्नुहुन्छ भने, या इङ्ल्यान्डले गरेको पनि कुनै पनि गोल हेर्नुहुन्छ भने एकदम क्लासको गोलहरू थियो.
0: जुड
1: बेलिङ्हामले पछि गएर तपाईँले हेरेको त्यो लास्ट गोल गर्नु, उहाँले त्यो उहाँको 7 गोल पनि थियो इङ्ल्यान्डको लागि. 7 एउटै एडिसनमा गर्ने त्यो ठुलो कुरा थियो. जुड बेलिङ्हाम जो चाहिँ हामीले बढी नै एक्सपेक्ट गरेको, जुन सेमी फाइनलमा सोचे जस्तो हुन सकेन, तर थर्ड प्लेसको म्याचमा चाहिँ उहाँ बेन्चबाट गएर पनि आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नुभयो. इङ्ल्यान्डले ओभरअल भन्यो भने त्यो दिन एकदमै राम्रो, पर्फर्मेन्स गर्यो त्यो मात्रैलाई हेर्ने भने सेमी फाइनल बिर्सिने हुने चाहिँ त्यो दिन बेस्ट थियो इङ्ल्यान्डको.
0: एकजना खेलाडीको चर्चा मलाई पनि गर्न मन लाग्छ, उहाँको खेल मैले खेलखेलि हेर्दाखेरि फलो गर्दाखेरि एकदमै इफेक्टिभ र टिम प्लेयर र इन्डिभिजुअल ब्रिलियन्स पनि छ कि उहाँको. हुन त उहाँ आर्सेनलबाट खेल्नुहुन्छ होइन शाखा है, उहाँले अस्तिको थर्ड प्लेसकोमा चाहिँ दुई गोल पनि गर्नुभयो क्यारे होइन, गेम मिलाउन पनि हुन्छ उहाँ. एउटा भनिन्छ कि हामी फुटबल खेलाडीहरूको बिचमा कुरा भएको थियो हिजो अस्ति होइन, एकजना चाहिँ विपक्षीको टिमलाई हुडुल्ने भन्ने के जथाभावी बनाइदिने के, बल होल्ड गर्न सक्ने र बल चाहिँ सितिमिति लुज नगर्ने र उहाँसँग बल एक त्यो त्यस्ता खेलाडीसँग बल भयो भने सबै खेलाडी ड्र हुन्छन् के, नजिक तानिन्छन् र स्पेस क्रिएट हुन्छ र अरूलाई फाइदा हुन्छ, अरूलाई चाहिँ गोल हान्ने सम्भावना हुन्छ भनेर चाहिँ हामीले चाहिँ हाम्रो नेपाली भाषामा हाम्रो पल्टने भाषामा हुडुल्ने खेल्ने खेलाडी भन्थ्यौँ कि होइन, जसले उसको खुट्टामा सितिमिति बल लुज पनि नगर्ने तर पाँच छजनालाई नचाएको नचाए गर्ने के होइन, सर्ट स्पेसमा चाहिँ एकदमै डान्सिङ विथ द बल भन्ने स्किल भएकोले के गर्छ भने हुन त उसले बल होल्ड गर्छ तर उसले अरूलाई क्रिएट गर्ने सम्भावना हेरिरहेको हुन्छ कि होइन, त्यस्तो खेलाडीमा चाहिँ शाखा पनि एउटा हो जस्तो लाग्छ मलाई र उहाँले त्यो पनि गर्नुभयो. त्यस्तो अस्ति अर्जेन्टिनासँग खेल्दाखेरि त्यस्तो एउटा खेलाडी राखिदिएको भए राम्रो हुन्थ्यो कि भन्ने भनाइ पनि आएको छ, तपाईँ के भन्नुहुन्छ?
1: हो हो, अलिकति क्यालकुलेसनमा मिसक्यालकुलेसन भएको पनि हुनसक्छ जस्तो लाग्छ मलाई त्यो दिन. र इङ्ल्यान्डले त त्यो दिन आफ्नो भन्छ नि आफ्नो खुट्टामा आफै बन्छ हानेको जस्तो, 1-0 लिड गरेको टिमले त्यति डिफेन्सिभ भएर त्यति डिपमा गएर खेल्दाखेरि अपोनेन्टलाई चढेर खेल्न, अपोनेन्टले त्यो अब मेसी जस्तो टिमसँग खेल्दाखेरि मेसी भएको टिमसँग खेल्दाखेरि त्यति डिफेन्सिभ भएर खेल्यो भने चाहिँ उसले त 100% अगाडि बढेर खेल्छ आफ्नो नेचुरल गेम बिर्सेर उनीहरूले डिफेन्समा बढी ध्यान दिँदाखेरि मलाई लाग्छ इङ्ल्यान्डले आफूसँग आफ्नो हातमा भएको म्याच पनि गुमायो. पाँच मिनट भनौँ न 85+2 मिनटमा गोल खाएर तपाईँको चाहिँ म्याच फाइनल पुग्ने टिम बाहिरिनु पऱ्यो. साकालाई पनि खेलाएको भए सायद तपाईँले भनेको कुरा सही नै हो कि त्योभन्दा राम्रो बेस्ट पर्फर्मेन्स दिन सक्थ्यो कि भन्ने एउटा हो, तर ओभरअल त्यो दिन चाहिँ मलाई लाग्छ टिम नै जसरी हिजो तपाईँले अर्जेन्टिनाको कुरा गर्नुभयो भने अर्जेन्टिना जसरी अफ थियो नि तपाईँको गोल पछि 60 मिनट पछि चाहिँ पुरै अफ भएको थियो कि
0: अब हिजोको आजको अर्जेन्टिनाको खेल र इङ्ल्यान्डले थर्ड प्लेसको लागि फ्रान्ससँग खेलेको खेल भयो त यसपालि त त्यो ट्रफी त वर्ल्ड कप त बेलायतमा आउँथ्यो जस्तो लाग्छ मलाई होइन, एउटा सम्भावना कुरा यदि यस्तो भइदिया भए भन्ने कुरा पनि मजा आउँछ होइन. अब थर्ड प्लेसको गेमको ब्रिलियन्स र हिजोको अर्जेन्टिनाको फितलो प्रस्तुति, मेसीको त अनुहारै देखेको थिएन मैले कति मिनटसम्म त हि वाज नोवेयर टु बी सीन होइन, कहाँ देख्दै नदेख्ने,
1: एउटा दुईटा टच भन्दा बढी देख्न पनि पाउनु भएन होला सायद,
0: म देखेन. अलिकति अन्तिममा चाहिँ लास्ट 5-6 मिनटमा अलिकति एउटा दुईटा अटेम्प पनि र डेन्जरस क्रस पनि गरे हो तर अब गोल भएन, त्यसले गर्दाखेरि नतिजामा केही फरक परेन. तर ओभरअलमा चाहिँ जुन चाहिँ एक्सपेक्टेसन उसलाई माथि गरिएको थियो उसमाको पेट्रोल सकेको इन्जिन जस्तो पो भएको थियो त होइन.
1: अब एउटा फटिक पनि होला किनभने यत्रो लामो समयसम्म तपाईँको झनै 6 हप्ता 3-4 दिनको ग्यापमा यो लेभलको म्याचेसहरू खेल्दाखेरि त हरेक प्लेयरलाई काहीँ न काहीँ त्यो ऊ त एउटा शारीरिक थकान, फेरि अलमोस्ट सबै म्याच फुल टाइम खेलेको छ, कति म्याचेसहरू तपाईँको एक्स्ट्रा खेल्नु परेको छ, दुईवटा म्याच त तपाईँको अब हिजोसम्म भन्यो भने त 3 म्याच तपाईँको चाहिँ एक्स्ट्रा टाइममा गएको छ, अब त्यसले पनि होला. र बाँकी कुरा मैले तपाईँसँग बारम्बार भन्ने गरेका थिएँ कि अर्जेन्टिनाले एउटा मान्छेमा डिपेन्ड गर्नु चाहिँ उसको लागि घातक हुनसक्छ, अरू प्लेयरहरूले निस्किनुपर्छ, एउटा प्लेयर चलेन भनेपछि अरू प्लेयर निस्किने भने चाहिँ अर्जेन्टिनालाई कुनै पनि बेला गाह्रो हुनसक्छ भनेर मैले तपाईँलाई बारम्बार भनेको
0: पञ्चना
1: अहिले पनि आउँछ होइन, त्यो चाहिँ हिजोको दिन पर्यो कि उहाँहरूको लागि चाहिँ
0: मलाई त्यो रातो कार्ड पाउने खेलाडी हैको उहाँको चाहिँ खेल सुरुदेखि नै एकदम एग्रेसिभ भइरहेको थियो, कतिखेर यो निस्किन्छ जस्तो मलाई लागिरहेको थियो होइन, किनभने हि वाज प्लेइङ एग्रेसिभली मात्रै होइन कि डेन्जरसली पनि खेल्दै थियो कि उसले
1: एकदम फ्रस्ट्रेसन पनि देखिन्थ्यो किनभने उहाँहरूले आफ्नो नेचुरल गेम खेल्न नसकेपछि एउटा फ्रस्ट्रेसन हुन्छ नि प्लेयरहरूमा, त्यो चाहिँ अर्जेन्टिनाको प्लेयरहरूमा बारम्बार त्यो फ्रस्ट्रेसन देखिरहेको थियो. फलहरू तपाईँले हेर्नुहुन्छ भने अननेसेसरी फलहरू लिइरहेको देख्न पाउनुहुन्छ. अर्को पछि त्यो तपाईँको 5 नम्बरको प्लेयर मैले ठ्याक्कै नाम अहिले बिर्सेँ, पछि तपाईँले अब विपक्षी खेलाडीलाई जसरी उहाँले हात हाल्नुभयो, उहाँले मलाई लाग्छ ड्युरिङ द म्याच नै उहाँको पनि रेड कार्डको चान्सेस आयो थियो होइन. त्यसले गर्दाखेरि चाहिँ त्यो फ्रस्ट्रेसन पनि काहीँ न काहीँ काम गर्यो. अर्जेन्टिनालाई चाहिँ काहीँ न काहीँ आफू एउटा भनेको हामी अब फाइनल जितिसक्यौँ भन्ने खालको काहीँ न काहीँ त्यो घमण्ड तपाईँले त्यो एरोगेन्सी पनि देख्न सक्नुहुन्छ कि. एरोगेन्सीले सधैँ काम गर्छ भन्ने जरुरी छैन. स्पेनले आफ्नो डिसिप्लिन छोडेन, उसले आफ्नो फोकस छोडेन, उसले चाहिँ म्याचमा डिस्टर्बेन्स भएन ऊ होइन, एकदम फोकस आफ्नो आफ्नो लक्ष्यमा ऊ फोकस भयो. अर्जेन्टिना चाहिँ उसलाई डिस्ट्रोय गर्ने सोचमा अगाडि बढ्दा आफै डिस्ट्रोय भयो जस्तो फिल गर्छु मैले चाहिँ.
0: ओके, अब दुईटा खेलको मात्रै दुई टिमको मात्रै कुरा नगरिकन ओभरअलको कुरा गर्दाखेरि होइन, अब किनभने अब अहिले कुरा नगर्यो भने फेरि भोलि अलि बासी होला, त्यस कारण मैले कुरा गर्न चाहन्छु होइन. दुईपटक गोल्डन बुट जित्ने एम्बापे पहिलो खेलाडी बने, अरूहरूले पाएको पुरस्कारको पनि अब अलिक चर्चा गर्नुहोस् न त.
1: अब स्पेनले डोमिनेट गर्ने बित्तिकै मलाई लाग्छ स्पेनले डोमिनेट नगरेर यदि हिजो अर्जेन्टिनाले डोमिनेट गर्थ्यो भने त्यो ऊ पनि तपाईँको अवार्डहरू पनि पर्सनल अवार्डहरू पनि जस्तो मेसीले जित्ने चान्सेस थियो, गोलकिपरले जित्ने चान्सेस हुन्थ्यो होइन. त्यो चाहिँ अब फाइनलमा जुन टिम जित्यो त्यसैको अलिकति अब किपर उसैको राम्रो, रोड्रिगोले जसरी रोल गरेको थियो उसको हरेक म्याच एकदमै चाहिँ राम्रो थियो, मेसी र उहाँकै बिचमा कम्पिटिसन थियो भन्ने चाहिँ फाइनल अगाडि नै एउटा चर्चा आएको थियो. त्यो भएर त्यो चाहिँ फाइनल जसले जित्छ त्यसकै टिम हारियो हुने जस्तो देखिया थियो सिनारियो पनि. र मलाई लाग्छ अब स्पेनको यङ प्लेयरमा पनि उसले पाउनु डिजर्भ किन गर्छ भने उसले उसकै कारण उसले राम्रो खेलिरहेको थियो भन्ने कुरा देखिन्थ्यो. तिनवटा इन्डिभिजुअल अवार्ड उहाँले जित्नुभयो, बाँकी अब सेकेन्डमा चाहिँ अब मेसीले दुईटा अवार्डमा सेकेन्डमा हुनुभयो, उहाँ बेस्ट प्लेयरको अवार्डमा पनि सेकेन्ड अनि हाइएस्ट स्कोरमा पनि सेकेन्ड हुनुभयो. भनौँ एक कदम मात्रै पछाडि हुनुभयो उहाँ बेस्टको लागि चाहिँ. अब एम्बापेको कुरा गर्ने भने त एम्बापे चाहिँ हामीले एक्सपेक्टेसन गरेको अनुसार उहाँले सेमी फाइनलमा एउटा चाहिँ उहाँको प्रदर्शन कमजोर रह्यो, बाँकी अल हेर्ने हो भने चाहिँ अब उहाँको पर्फर्मेन्स चाहिँ हामीले सम्मानै गर्नुपर्छ. एउटा प्लेयरले एउटा एडिसनमा 10 गोल गर्नु, अब अहिले हिस्ट्रीमा चाहिँ 22 गोल गर्नु 3 संस्करणमा भनेको एउटा आउटस्ट्यान्डिङ प्लेयर हो. खालि उहाँको चाहिँ के भने टिमलाई च्याम्पियन बनाउन सक्नु भएन, फाइनल पुऱ्याउन सकेन, त्यो एउटा दिक्कत हो. तर इन्डिभिजुअल रूपमा हेर्ने हो भने चाहिँ
0: लगातार दोस्रो पटक गोल्डन बुटका अवार्ड जित्ने खेलाडी बने होइन, यसपालि 10 गोल अनि कतारमा 22 भएकोमा चाहिँ 8 गोल
1: गर्दाखेरि पहिलो एडिसनमा 4 गोल उसको उहाँको पहिलो एडिसनमा 4 गोल जहाँ चाहिँ फ्रान्सले वर्ल्ड कप पनि जितेको थियो. उहाँहरूको लागि त अब पर्सनली भन्यो भने त उहाँ पर्सनली मात्रै कुरा गर्यो भने त उहाँको लागि त वर्ल्ड कप भनेको त बेस्ट टाइम हो नि.
0: हो अब इतिहासको कुरा गर्दाखेरि पहिला चाहिँ यो भनौँ न गोल्डन बुट जित्ने चाहिँ वेस्ट जर्मनीको गर्ड मुलर रहेछन्, दोहोरो अङ्कमा गोल गर्ने होइन एम्बापे पछि होइन. त्योभन्दा पहिलाको कुरा गर्दाखेरि एकदम फुटबलको यो वर्ल्ड कपको रेकर्डै रेकर्ड, थुप्रै थुप्रै गजब गजब गोल छ होइन. एउटै वर्ल्ड कपमा चाहिँ 13 गोलसम्म गरेका रहेछन् होइन. फ्रान्सको जुस्ट फोन्टेनले चाहिँ 1958 चाहिँ खेलमा चाहिँ एउटै वर्ल्ड कपमा 13 गोलसम्म होइन आदि आदि गरेको रेकर्ड पनि छ. गर्दाखेरि त्यो भन्दा धेरै होला. अब तपाईँसँग चाहिँ अरू अरू कुरा सोद्धाखेरि मलाई के सोध्न मन लाग्यो भने चाहिँ अब भनौँ न खेलकै अब यो चर्चा गर्दाखेरि यो गोल्डन बुट आदि अवधि नभए मात्रै नभनेर ओभरअलमा चाहिँ यो भनौँ न अहिलेलाई सम्झना गर्न लागेको टिम चाहिँ कुन भयो त जसले वर्ल्ड कप पनि जितेन, सेमी फाइनल पनि आएन होइन, तर एउटा यसपालि चाहिँ छाप चाहिँ छोड्यो है यो गेम डिसिप्लिनमा पनि, खेलाडी मतलब दर्शकहरूको मन जित्ने, विश्वको मन जित्ने कुन चाहिँ टिम बने जस्तो लाग्छ तपाईँको विचार?
1: मलाई तिनवटा टिमको चर्चा गर्नु ठिक लाग्छ. एउटा केप भर्डे जसले चाहिँ पहिलोचोटि वर्ल्ड कप खेल्यो, जसले स्पेनसँग ड्र खेलेर आफ्नो यात्रा सुरुवात गर्यो, जसले अर्जेन्टिनासँग चाहिँ 3-2 हार बेहोरेर आफ्नो यात्राको अन्त्य गर्नु पर्यो, अन्तिम 32 गएर टिम सबैभन्दा चर्चामा रह्यो मलाई लाग्छ नकआउट चरणमा पुग्दाखेरि. एउटा त्यो टिम जसले चाहिँ टिम गेम खेलेर आफूलाई स्थापित गर्यो, सानो ठाउँ सानो देश भनेर भूगोल र जनसङ्ख्याले मात्रै होइन है फुटबल खेल्ने भन्ने एउटा म्यासेज त्यसले दिएको छ. अर्को नर्वे जसले 28 वर्षपछि आउँदाखेरि क्वार्टर फाइनलसम्मको यात्रा गरे, जहाँ चाहिँ हालान्डको एउटा राम्रो प्रभाव देखियो. हालान्ड एउटा म्याचमा नचल्ने बित्तिकै ऊ पनि त्यहाँबाट बाहिरियो, तर जसरी हालान्डले थ्रु आउट द टुर्नामेन्ट खेल्यो त्यो एउटा सम्झना लायक भयो. र अर्को भन्दा चाहिँ इजिप्टको पनि मलाई चाहिँ म अलिकति कन्भिन्स छु. इजिप्टले पनि राम्रो प्रदर्शन गर्यो. अब कतिले त अर्जेन्टिनालाई रेफ्रीले फेभर गरेर इजिप्ट हार्यो भन्ने पनि कतिको मत छ. अब त्यतातिर त म नजाउँ, तर इजिप्टले जसरी खेल्यो त्यसको चाहिँ प्रशंसा गर्नुपर्छ जस्तो लाग्छ मलाई.
0: ओके, अब कन्ट्रोभर्सीको अलिकति कुरा गर्दाखेरि भिआर माथि नै कन्ट्रोभर्सियल भएको छ. किन यो त्यतिको सबैको चित्त बुझाउन सकेन? यो टेक्नोलोजीले पनि चित्त नबुझाउन बुझाउन सकेको भने चाहिँ भिआर पर्यो होइन? त्यसले
1: मान्छे तपाईँ हामीले चाहिँ भने के भने मान्छे भने अलिकति पक्षपाती हुन्छ आफै पनि स्वभावैले होइन. हामीलाई चाहिँ के भने आफ्नो फेभरमा रिजल्ट आउँदा त्यो सही लाग्छ, अर्काको पक्षमा जाँदा हामीलाई त्यो गलत लाग्छ. त्यसले गर्दाखेरि हामी त्यो अलिकति मानवीय स्वभाव पनि हो. मलाई लाग्छ मेसिनमा चाहिँ त्यति ठुलो गल्ती भयो जस्तो मैले मानेको छैन. अलिकति फेभरिजम गरिदिए हुन्थ्यो भन्ने चाहिँ लाग्छ मान्छेलाई. छोडिदिएको भए भइहाल्छ यति त हो नि भने जस्तो लाग्छ. तर तपाईँ प्रविधि भनेको चाहिँ प्रविधिले सकेसम्म मलाई लाग्छ गल्ती गरे जस्तो मलाई लाग्दैन. भावना चाहिँ अलिकति हामी कसैप्रति
0: यो कसरी पुष्टि हुन्छ? पुष्टि हुन्छ गल्ती गर्दैन होइन, तर पर्सेप्सन होइन त्यसलाई अन्डरस्ट्यान्डिङ गर्ने चाहिँ मा चाहिँ फरक पर्छ. दुले त देखाइदिया छ नि,
1: तर रेफ्रीले लिने कुरामा तपाईँको चाहिँ रिभ्यू लिने कुरामा उसको मनसा उसको अन्तिम डिसिजन त उसको हुने भयो नि त.
0: एक्ज्याक्टली
1: लिन पनि सक्ने भयो या उसले लिन पनि सक्ने
0: हो. त्यसमा तपाईँ मेरो रेफ्रीको तिनटा भ्यू राख्यो भने तिनटाको फरक भ्यू आउन सक्छ. उसले देखाइदिएको दृश्यमा होइन त, स्लो मोसन रिवाइन्ड रिभ्यू जेमा जे भने पनि त्यसमा चाहिँ फरक पर्ने. त्यसै कारणले के भनिन्छ भने कति दुई चारजना हामी सल्लाह पनि गर्यौँ साथीभाइको बिचमा, किनभने हामी झन्डै 8 बजेदेखि बिहान 6 बजीसम्म थियौँ सँगै होइन. गर्दाखेरि क्रिकेटमा जुन चाहिँ डिसिजन माथिबाट आउँछ नि, यसो टाइम आउट लिएर चाहिँ माथि एक्सपर्टको पोइन्टमा जान्छ नि होइन, अनि आउट नट आउट देखाउँछ नि होइन, त्यो चाहिँ फाइनल डिसिजन भनेको मतलब के भयो भने माथि जुन चाहिँ प्यानल अफ जजेस बस्छन् होइन, 4-5 जना बस्छन्, उनीहरूको मेजोरिटीले यो कारणले यो आउट यो कारणले होइन भनेर एकदम फ्रेम बाई फ्रेम हेरेपछि एउटा चाहिँ डेमोक्रेटिक सिस्टममा भोटिङ गरेर नै अब लेस चाहिँ 3 जना छन् भने 2-1 होला अथवा 3-0 होला अथवा 5-5 जना छन् भने 4-1 होला अथवा 3-2 होला. त्यो चाहिँ फाइनल डिसिजन आएपछि द्याट इज द डिसिजन अफ दि माथि भनौँ माथिको जजको अथवा प्यानल अफ जजको. तर यहाँ चाहिँ के छ भने आखिर त रेफ्रीकैमै आउँदो रहेछ नि त. हो त्यसले गर्दाखेरि
1: काहीँ न काहीँ त्यो एउटा डाउट गर्ने ठाउँ चाहिँ फेरि पनि बाँकी रह्यो.
0: हो त्यस कारणले
1: कुरामा आयो मान्छेको नियतमा आयो.
0: हो क्रिकेट जस्तो बरु गरिदिएको भए त्यसले हिजोको गेममा दोस्रो गोललाई चाहिँ फ्रेम बाई फ्रेम देखाएको थियो नि होइन,
1: अफ
0: साइड थियो, एउटा हात नङ हो कि के हो भर्त गएको थियो होइन,
1: अलिकति कुम
0: कुम हो होइन. त्यसले गर्दाखेरि एउटा डिसिजन आउँछ, राम्रो डिसिजन आउँछ, कसैले प्रतिवाद गर्दैनन्, अब डिबेटेबल बन्दैन भन्ने एउटा भनाइ हो. एनिवे यो भिआरमा त्यति क्रिकेट जस्तो गरिदियो भने राम्रो हुन्थ्यो भन्ने धेरैको भनाइ छ. ओके, अब तपाईँले अब ओभरअल यो भनौँ न अब 48 देशको गेम चाहिँ धेरै जस्तो हामीसँग कुराकानी गर्नु हो होइन, कति पछि रिभ्यू गरेर भन्नुभयो होला, कति हेरेर भन्नुभयो, कति हाइलाइट्स गरेर भन्नुभयो. यसपालि चाहिँ ओभरअलै हेर्दाखेरि फाइनलको जुन चाहिँ भनौँ न अब अमेरिकाको जुन चाहिँ जो न्युयोर्कको चाहिँ त्यत्रो स्टेडियममा भएको माहौललाई चाहिँ कसरी हेर्नुहुन्छ भन्नुहोस् त, के कस्तो लाग्यो तपाईँलाई?
1: अब जस्तो अमेरिका भनेर चाहिँ वर्ल्ड कप के अरे फुटबलको लागि लोकप्रिय ठाउँ त होइन, तर मलाई लाग्छ जसरी यो वर्ल्ड कप 94 जस्तो लाग्छ मलाई अमेरिकाले 3 देशले एकैचोटि आयोजना गर्ने एउटा अवसर पायो. त्यसले चाहिँ मलाई लाग्छ फेरि पनि अमेरिकामा फुटबल लोकप्रिय हुनको लागि यसको एउटा रोल अझ पनि रहन्छ मलाई जस्तो लाग्छ. संसारभरको मान्छेहरू त्यहाँ पुगे, तपाईँको संसारभरको मान्छेहरू अहिलेसम्मको सबैभन्दा बढी दर्शकहरूले यो फुटबललाई हेरे. अब कतिलाई अमेरिका पुग्ने रहर पनि हुन्थ्यो होला यही वर्ल्ड कपको बहानामा, कतिले अमेरिका भिजिट पनि गर्यो. अब अमेरिकाको लागि मलाई लाग्छ यो चाहिँ सक्सेसफुल इभेन्ट हो जस्तो मलाई लाग्यो, र यसले चाहिँ फुटबललाई नै भनौँ न फुटबललाई नै लोकप्रिय बनाउनेमा अझ लोकप्रिय बनाउनेमा भूमिका खेल्यो. जसरी राष्ट्रपति ट्रम्पले आएर वर्ल्ड कप दिने एउटा त्यो माहौल बन्यो, यो सबै ओभरअल हेर्ने भने चाहिँ मलाई लाग्छ यसले सकारात्मक नै प्रभाव पर्छ फुटबलमा र अमेरिकामा पनि भन्ने लाग्यो मलाई.
0: अब फेरि अर्को कोइनको अर्को पाटोमा के छ भने हिजोको एकतर्फी म्याच हेर्दाखेरि डोनाल्ड ट्रम्प राष्ट्रपति चाहिँ हाई हाई गर्दै थिए अरे के किनभने त्यतिको भनौँ न अरू अरू गेम जस्तो एक्साइटिङ भएन, एकपछि अर्को लास्ट मिनटमा गोल, अर्कोले थप्ने, जितिरहेको दुई तिन भएर जितिरहेको पनि पल्टाइदिनेको त्यो रोमाञ्चक हुन्थ्यो। हिजोको त एकतर्फी गेम 65-35 पोजेसन होइन, गोलमा हानेको हाने स्पेनले, अर्जेन्टिनाले एउटा दुइटा मात्रै अट्याम्प, त्यसले गर्दाखेरि उसलाई चाहिँ बोर लायो रे भन्ने पनि कमेन्ट कता कता सिएनएनमा मैले सुनेको थिएँ।
1: होला होला त्यो हुन पनि सक्छ, एकदमै त्यो तपाईँको फुटबलको लागि चाहिँ हिजो हेर्ने खालको, फुटबलकै लागि मात्रै हेर्ने खालको गेम चाहिँ
0: थिएन। ओके, अनि अब धेरै मान्छेले चाहिँ अर्जेन्टिनाले चाहिँ मेसी म्याजिक हेर्न पाइन्छ भनेको निराशै भयो है अन्तमा चाहिँ। निराश हो। अब जाँदा जाँदै तपाईँसँग विश्वकप 2026 विजेताहरूलाई पदक ट्रफी मात्र होइन, अब त हिस्टोरिकल रिङ पनि, ऐतिहासिक औठी पनि भनेपछि यो गजब हुने भयो, एउटा राम्रो आइडिया निकाल्यो फिफाले होइन त।
1: हजुर, केही न केही एडिसनल चिजहरू दिइराख्नुपर्छ भनेर, त्यो आकर्षण बढाउनको लागि पुरस्कारको रकम तपाईँले हेर्नु भने पहिलाभन्दा डबल गरिएको छ, इन्डिभिजुअल प्लेयरहरूले पाउने चिजहरूमा गरिएको छ। यो त अब एउटा तपाईँ के भने सुनमा सुगन्ध थपिँदै जाने कुरा भयो
0: हो नि, यो चाहिँ राम्रो एउटा एउटा चाहिँ भनौँ न सन्तान दर सन्तान एउटा राखिने चिज पनि भयो नि त होइन, पास अन हुने चिज पनि भयो भने अब एक्ज्याक्टली। अनि अब यसपालिको 48 देश बनेको यो खेल पहिलो ताली भने त कता कता 72 कति बनाउने पनि कुरा छ अरे भनेर सुनिन्छ, 64-72 कति भनेको छ जस्तो लाग्छ, त्यो भएपछि त एकदमै लम्बे झन्डै 2 महिना जस्तो जाला जस्तो जाला त।
1: 64 चाहिँ अलि हतारै हो जस्तो लाग्छ मलाई, अहिले 48 नै यो इस्टाब्लिस भएको खण्डमा, किनभने 64 जानु भनेको चाहिँ अब सङ्ख्याको हिसाबले त होला तर क्वालिटीको हिसाबले चाहिँ 48 पनि त तपाईँको काहीँ न काहीँ कुनै न कुनै म्याचहरू त त्यति मजा नआउने पनि थियो नि त अब, तर अब धेरैलाई अवसर दिनुको लागि 64 भनेको होला, तर 64 अहिले हतारिनु हुँदैन जस्तो लाग्छ मलाई, केही एडिसन चाहिँ 48 ठिक होला जस्तो लाग्छ मलाई।
0: ओके, अब देश विदेशका हाम्रा श्रोता फुटबल प्रेमीहरूलाई तपाईँको कमेन्टहरू खुब मन परेको थियो, कमेन्ट मलाई भनेर सुनाइदिनुहोस् है दाई भन्नुभएको थियो, उहाँलाई तपाईँ के भन्नुहुन्छ भन्नुहोस् त।
1: उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, मैले यसरी रेगुलरली त धेरै काहीँ पनि गरिनँ, एउटा मात्रै मैले यो बिचमा अर्को एउटा मिडियामा गएर राउन्ड अफ 32 सकेपछि एउटा इन्टरभ्यू दिएको थिएँ, त्योभन्दा बाहेक चाहिँ मैले रिभ्यू जति सबै मेरो यही हाम्रो रेडियो मार्फत नै हो, त्यो कारणले मैले पनि अब आफूलाई एउटा सिक्ने अवसर पनि हो, जे कर्म गर्दै आएको छ त्यही कुरालाई फेरि शब्दमा पनि व्यक्त गर्ने, अब लेखेर आफ्नो चाहिँ रिपोर्टिङमा अरू विषयमा गरिन्थ्यो, अहिले चाहिँ एकपल्ट आफ्नो एक्सपिरियन्स गर्ने पनि एउटा अवसर तपाईँहरूले दिनुभयो, अब श्रोताहरूले मन पराइदिनुभयो, उहाँहरूले फिडब्याक दिनुभयो, म उहाँहरूलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: ओके, एकजना बहिनीले अस्ति मलाई विनोदाय हाम्रो तर्फबाट भनेर धनु गुरुङ बहिनीले भन्नुभएको थियो, सुनाइदिनुहोस् है भनेर भन्नुभएको थियो, आज मौका मिल्यो मैले तपाईँलाई अहिले नै भनौँ न लाइभमै सुनाइदिएँ ताकि तपाईँलाई चाहिँ थाहा हुनुपर्छ कि देश विदेशमा भएका नेपालीहरूले कति फुटबल मन पराउनुहुन्छ र हाम्रो रेडियो कति सुन्नुहुन्छ, तपाईँका हरेक आउटपुटहरूलाई कसरी सुन्नुहुन्छ र मूल्याङ्कन गर्नुहुन्छ भन्ने कुरा पनि हो होइन, गर्दाखेरि थ्याङ्क यू सो मच है तपाईँलाई सबैको तर्फबाट। हवस् त मैले बिदा लिएँ, थ्याङ्क यू। अब आराम गर्नुहोस्, अब आराम गर्नुहोस् केही दिनको लागि, अन्य मैले उहाँसँग विदा लिइहालेँ भने अब एउटा गीत सुन्नुहोस् सुतारू, त्यसपछि समाचारमा जानु पर्ला।

0: BFPS
1: BFPS
0: Gorkha Radio
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
3: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा अर्घाखाँसीको स्थित गंगा नगरपालिका चार अमराईमा रहेको अमरावती आधारभूत विद्यालयको स्वरूपमा आमूल परिवर्तन आएको छ। पुटौलबाट छवि पाण्डे।
1: बाहिरबाट हेर्दा पनि विद्यालयको भवन अत्यन्त पुरानो र जीर्ण देखिएपछि विद्यालयको अनुरोधमा गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको सबै कोठामा रंगरोगन गरिदिएको छ। त्यसका साथै विद्यालयको गोदाम कोठा र विद्यालय गेट समेतमा रंगरोगन गर्नुका साथै गेटमा राष्ट्रिय झण्डा समेत राखिदिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक ठाकुर पौडेलले ट्रस्टले विद्यालयको स्वरूप नै परिवर्तन गरिदिएको प्रतिक्रिया दिनुभयो।
2: राम्रो काम भयो, सम्पन्न भयो, राम्रो भयो सर। एकदम हजुर, हाम्रो त रंगरोगन भयो सर, सबै विद्यालयहरू नै। अनि त्यसपछि हाम्रो सर यो राष्ट्रिय चिन्हहरू पेन्टिङको कामहरू भयो। हाम्रो चाहिँ अब राष्ट्रिय चिन्हहरू त्यो झण्डाहरू भयो, लालीगुराँसहरू भयो, यिनीहरू सर पेन्टिङ गर्ने काम भयो, रोइ नै भयो गरियो पेन्टिङ भन्दा पनि। अनि एउटा स्टोर रुम बनाइयो, काम चाहिँ एकदमै राम्रो नै भयो।
1: विद्यालयका अनुसार विद्यालयको स्वरूप परिवर्तनमा गोर्खा वेलफेयर ट्रस्टको भूमिका महत्वपूर्ण छ। विद्यालयले अहिलेसम्म यति धेरै सहयोग कुनै पनि सरकारबाट नपाएको जनाएको छ। सहायक प्रधानाध्यापक पौडेलका अनुसार राज्यको आँखा नपुगेको 90% दलित समुदायका विद्यार्थी अध्ययन गर्ने यो विद्यालयको स्वरूप परिवर्तनमा ट्रस्टले गरेको सहयोग र गुणस्तरीय कामप्रति विद्यालय परिवारले सधैँ आभार प्रकट गरेको छ।
2: गरेको चाहिँ यो ट्रस्टै नै हो, त्यसले गर्दा हामी एकदमै आभारी छौँ ट्रस्टप्रति। रङरोग त सर हाम्रो त 6 कोठा भयो सबै। हाम्रो एकदमै अब तपाईँको अङ्गालीबाट फ्रन्ट साइजमा राष्ट्रिय चिन्हहरू पेन्टिङ ड्रइङ गरिदिनु भएको छ, बाहिरपट्टि पेन्टिङहरू त्यहाँ बिरालीकै कलरमा छ, त्यहाँ येलो कलरमा होइन, धेरै चेन्जेबल भयो सर।
1: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार विद्यालयको रङरोगनका लागि ट्रस्टले 2,70,000 र विद्यालयको 27,000 रुपियाँ खर्च भएको छ। सानो लगानीमा पनि ठुलो काम हुन्छ भन्ने कुरा यो विद्यालय एक उदाहरण बनेको छ।
0: जंगलमा च्याउ खोज्न जाँदा हिजोदेखि हराएका कञ्चनपुरका 14 महिला सकुशल फेला परेका छन्। उनीहरू आज आफै घर आएका हुन्। भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशी।
3: 19 ओडामा हो यो घटना भएको। हिजो जानु भएको उहाँहरू 14 महिला हुनुहुन्थ्यो, अनि हिजो गएको उहाँहरू चाहिँ भित्र च्याउ टिप्न भनेर, त्यो मसरुमको त्यो के टिप्न भनेर जानु भएको रहेछ। अनि त्यहाँ गइसकेपछि पानी सानी परेछ, बाटो अलमल लिएर उहाँहरू चाहिँ भित्रै बिस्रिनु भएछ के, बाटो नै देख्नु भएन रहेछ। अनि रातिभरि चाहिँ एउटा चाहिँ रुखहरूको ओडारमा बसेर रात काटेछन्। अनि अहिले चाहिँ आफै आधी घन्टा जति भयो उहाँहरू आफै चाहिँ आउनुभयो, कुनै चोटपटक लागेको छैन, केही पनि भएको छैन। र भीमदत्त नगरपालिकाबाट उहाँहरूलाई हामीले चाहिँ हाम्रो नगर प्रहरी अनि एपिएफको सबैलाई चाहिँ विपद टोलीलाई चाहिँ उद्धार गर्न भनेर हामीले बिहानै खटाइसकेका थियौँ। अनि अहिले चाहिँ उहाँहरू चाहिँ आफै चाहिँ आउनुभयो।
0: गएको वैशाख यता मुलुकभर 3,400 भन्दा बढी विपदका घटना भएको तथ्याङ्क आएको छ। विपदमा परेर 166 जनाको ज्यान गएको छ भने करिब 1,000 जना घाइते भएका छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार यो अवधिमा 3,435 विपदका घटना हुँदा 4,500 घर परिवार प्रभावित भएका छन्। यो अवधिमा सबभन्दा बढी आग लागिका 900 घटना भएका थिए। यस्तै सर्पदंशका 535, चट्याङका 229, लेख लागेका 55, जनावर आक्रमणका 190, हुरी बतासका 478 र पहिरोका 495 सँगै बाढीका 171 घटना भएका छन्। यही अवधिमा भारी वर्षाका 166, डढेलोका 191, हिउँ पहिरोका 2 र असिनाका 4 घटना भएको प्राधिकरणले जनाएको छ। अस्ति बिहानदेखि हिजो बिहानसम्म मुलुकभर 58 विपदका घटना हुँदा 3 मृत्यु र 13 घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दीले प्रजनन अधिकार प्रयोग गर्न पाउने भएका छन्। कारागारका बन्दीको नैसर्गिक मानवीय अधिकार तथा सन्तान उत्पादन गर्ने अधिकार कायम गर्न कारागार नियमावली 2083 मार्फत दम्पत्ति भेटघाट सुविधा ल्याइएको छ।
4: मन्त्री परिषदको गत असार मसान्तको बैठकले नियमावली स्वीकृत गरेसँगै राजपत्रमा प्रकाशन भएको छ। नियमावली अनुसार कैद सजाय भोगिरहेका श्रीमान श्रीमती चिकित्सकको सिफारिशपछि निश्चित अवधिका लागि सँगै बस्न पाउनेछन्। प्रजनन अधिकार प्रयोग गर्न चाहने कैदीबन्दीका लागि कारागार प्रशासनले छुट्टै कक्षको प्रबन्ध मिलाउनु पर्नेछ। नियमावली अनुसार पति वा पत्नीसँग महिनामा एकपटक एकान्तमा भेटघाट गर्ने अनुमति पाइनेछ। यस्तो भेटघाटको निश्चित समय र अवधि भने सम्बन्धित कारागार प्रशासकले तोके बमोजिम हुने नियमावलीमा उल्लेख छ। यसका लागि शर्त राखिएको छ। सुविधा माग गर्ने बन्दी र पति वा पत्नी बीच कानून बमोजिम विवाह भएको आधिकारिक प्रमाण हुनुपर्नेछ।
5: यो BFBS कुल

सुन्नुभयो गीत प्रिजोल नेपालीको आवाजमा गीतको बोल वरदान कसरी मात्नेछु भन्ने उहाँको भनाई सुधारु अब हामी काठमाडौँको सौगातको दोस्रो चरणमा प्रवेश गरिसकेका छौँ यो चरणमा तपाईँलाई फेरि पनि स्वागत छ म सञ्चालक विनोद खड्काको अहिले नेपालको समय ठिक दिनको 2:53 जाँदैछ र केही सेकेन्ड भयो तपाईँहरू सुन्दै हुनुहुन्छ विभिन्न देशमा बेलायतमा अहिले बिहानको 10:09 गयो ब्रुनाईमा अहिले बेलुकीको 5:09 भने स्ट्यानली यानि कि फोकल्यान्ड टापुमा अहिलेको बिहानको 6:09 जाँदैछ बिलिज पनि हाम्रा पल्टनका सदस्य हुनुहुन्छ उहाँलाई पनि गुड मर्निङ भन्न चाहन्छु फुटबल हेर्नुभयो होला बिहानको 3:09 जाँदैछ सदारू कहिले कहिले मैले आजको दिन विगतका घटनाक्रमहरूमा नेपालको के कसो रहेछ भने खोज्ने गर्दछु भने आजको दिन नेपालमा केही पनि त्यस्तो इभेन्टहरू देखेको छैन तर यो महिना यानि कि साउन महिनामा केही केही इभेन्टहरू भए एउटा दुइटा म तपाईँलाई राख्न चाहन्छु है त के भएछ ओके सबभन्दा पहिला हुन त साउने सङ्क्रान्ति हामीले मनाइसकेका छौँ गइसक्यो आज त हाम्रो साउनको पनि धेरै भइसक्यो कति भएछ ठ्याक्कै भन्नुपर्दाखेरि साउन महिनाको आज 4 होइन त आजको दिन नभने पनि यो बेलामा के भएछ भन्दाखेरि भोलि चाहिँ एउटा दिन छ जहाँ चाहिँ कङ्ग्रेसका संस्थापक नेता प्रजातान्त्रिक आन्दोलनका प्रमुख नेता विश्वेश्वर प्रसाद कोइराला यदि कि बिपी यानि कि बिपी कोइरालाको निधन भएको दिन हो विक्रम सम्बत 2039 श्रावण 21 जुलाईको दिन पर्दछ त्यो गर्दाखेरि नेपाली र अङ्ग्रेजी क्यालेन्डरमा त एक दुई दिन तलमा थियौँ होला तर 21 जुलाईको दिन यानि कि भोलि हो आज त 20 हो होइन त उहाँको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठुलो शून्यता सिर्जना गरेको मानिन्छ श्रोताहरू यो त भयो नेपालको भोलिको यानि कि दिनमा घटेको घटना त्यही यही बेलामा साउन महिनामा 2007 विक्रम सम्बतमा साउन महिनामा राणा शासनको अन्त भए प्रजातन्त्रको स्थापना भएको यो महिना परेको श्रोताहरू र यसै गरी 2017 तत्कालीन राजा महेन्द्रद्वारा निर्वाचित सरकार विघटन र प्रधानमन्त्री बिपी कोइराला सहित नेताहरू पक्राउ र पञ्चायती व्यवस्थाको सुरुवात भएको दिन पनि यही साउन महिनामै रहेछ श्रोताहरू विक्रम सम्बत 2046 जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएको महिना पनि साउनै हो नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको महिना पनि 2052 साउन महिनामा पर्यो भने 63 दोस्रो जनआन्दोलनपछि संसद पुनर्स्थापना र शान्ति प्रक्रियाको मार्ग प्रशस्त भएको महिना पनि यही हो भने अर्को साउन महिनाको मा भएको घटनाक्रम पोलिटिकल घटनाक्रम भन्नुपर्छ 2065 नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको महिना हो भने नेपालको नयाँ संविधान जारी पनि 72 साउन महिनामै भएको रहेछ अब विदेशका केही इभेन्टहरू एकछिनपछि सुनाऊ तर त्योभन्दा अगाडि हामी कुराकानीतर्फ लगौँ यहाँलाई हाम्रा सिनियर नेपालका जर्नलिस्ट र चाहिँ एडिटर हुनुहुन्छ उहाँ चाहिँ दिनेश त्रिपाठी अधिवक्ता हुनुहुन्छ दिनेश त्रिपाठी

सँगको कुराकानी थन्जङ जीले गर्नुभएको छ। वर्तमान सरकारको अख्तियार अनुसन्धान आयोगको कानूनी स्वरूपमा परिमार्जन गर्ने संकेत दिएको छ। यसले भ्रष्टाचार निवारण र आफू अनुकूल र कानूनलाई सहजता दिन यो प्रयास भएको हो भन्ने प्रश्नमा उहाँको छलफल सुनौ। सिनियर जर्नलिस्ट नभएर चाहिँ उहाँ चाहिँ सिनियर एडभोकेट हुनुहुन्छ। ल, उहाँको कुराकानी दिनेश त्रिपाठीजीको कुराकानी सुनाउन मन लागेको छ, तर यहाँ अलिक खदा खदा केही नमिलेको जस्तो लाग्यो, त्यस कारणले एकैछिनको लागि म तपाईँहरूलाई मिठो गीत सुनाउँछु। गीतपछि यो कुराकानी राख्न चाहन्छु। फेरि रङ कुराकानी भयो भने मजा आउँदैन होइन त। यो बिचमा तपाईँहरूलाई म एउटा गीत सुनाउँछु है त।

0: अंशुपन्तको यो गीतलाई मैले रोके, अलिकति मैले सुनाए श्रोताहरू, करिब दुई मिनट जति भने, अब दिनेश त्रिपाठीजीसँग कुराकानी राख्न म सक्षम छु भन्नु पर्यो।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इश्यू अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनुजङ गुरुङको तर्फबाट आज कार्यक्रम इश्यू अफ द डेमा कुराकानी गर्दैछौ निजी क्षेत्रको भ्रष्टाचार हेर्ने आशय सहितको सरकारले रणनीति योजना सार्वजनिक पनि गरेको छ र सँगसँगै त्यसमा पीएम डेलिभरी युनिट गठन गर्ने भनेर पनि सार्वजनिक सञ्चार माध्यमहरूमा यो सूचनाहरू बाहिर आइसकेको छ। यसमा मूलत सरकारले निजी क्षेत्रमा हुने भ्रष्टाचार हेर्ने आशय सहितको योजना ल्याएको छ। त्यसमा मन्त्री परिषदले गत 18 असारमा स्वीकृत गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति योजनामा निजी क्षेत्रको भ्रष्टाचारको प्रसंग पनि उल्लेख गरेको छ। अब अघिल्लो सरकार योभन्दा अगाडिको सरकार जतिखेर नेपाली कंग्रेस र एमालेको संयुक्त रूपमा बनेको सरकारले पनि यो विषयलाई बाहिर ल्याउन खोजेको थियो, कानून बनाउन खोजेको थियो, तर पछि हट्न पर्ने अवस्था सिर्जना भयो र यो प्रसंगमै कुराकानी गर्नुपर्दाखेरि वर्तमान सरकारले केही समय अगाडि निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरू चाहिँ विज्ञापन नदिने कुरा पनि आएको थियो, एकदर प्रणाली लागू गरेर केवल सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन दिने कुरा चाहिँ उल्लेख गरेको थियो। यो चाहिँ केही समय अगाडि सर्वोच्च अदालतमा मुद्दा परेको थियो र त्यो मुद्दाको फैसला पनि सर्वोच्चले गरिसकेको छ, हिजो आएको छ, यसको फैसला खारेज पनि गरिदिएको छ सरकारले। यो प्रसंगसँग केन्द्रित रहेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग छोटकरीमा कुराकानी गर्दैछु। दिनेश सर, कार्यक्रम स्वागत छ यहाँलाई।
2: धन्यवाद,
1: समय दिनुभएकोमा धेरै धन्यवाद छ, व्यस्त हुनुहुन्छ। मैले अघिल्लो यो पृष्ठभूमि बताएँ, यो सरकारले चाहिँ निजी क्षेत्रलाई पनि हेर्ने जुन कुरा आएको छ यो भ्रष्टाचारको विषयमा, अघिल्लो सरकारले यसलाई चाहिँ पछाडि हट्नु पनि स्थिति आयो, फेरि यो अहिलेको गभर्मेन्टले यसलाई फेरि अगाडि बढाउन खोजिरहेछ, यो खास कति सफल हुन सक्छ यसमा चाहिँ?
2: यसमा यसको अवधारणागत एउटा चाहिँ स्पष्टता हुनु जरुरी छ। पहिलो कुरा चाहिँ एउटा हुन्छ आर्थिक अपराध, विभिन्न किसिमको आपराधिक आर्थिक अपराधहरू छन् होइन, कर्पोरेट फ्रडका कुराहरू छन्। अर्कोतिर के छ भने यो भ्रष्टाचारको कुरा, भ्रष्टाचार के छ भने स्टेट इन्स्टिट्युसनमा बसेका व्यक्तिहरू जसले सार्वजनिक पद धारण गरेको छ, जो राष्ट्र सेवक हो र जसले अन्य किसिमको सार्वजनिक पद धारण गरेको छ, त्यसले आफ्नो व्यक्तिगत फाइदाको लागि राष्ट्रलाई हानि र आफूलाई गैर कानुनी लाभ, राज्यलाई गैर कानुनी नोक्सानी र आफूलाई गैर कानुनी लाभ गर्न खोजेको छ भने त्यो चाहिँ भ्रष्टाचारको परिभाषाभित्र पर्छ। त्यसको लागि सार्वजनिक पद धारण गरेको व्यक्ति हुनु पर्यो, राष्ट्र सेवक हुनु पर्यो, स्टेटसँग जोडिएको व्यक्ति हुनु पर्यो, प्राइभेट व्यक्तिलाई पनि मुद्दा चलाउनको लागि राष्ट्र सेवकसँग सार्वजनिक पद धारण गरेको व्यक्तिसँग मिलोमतोको आधारमा उसले मिलोमतो गरेर उसलाई उसले केही अपराधमा संलग्न छ, घुस पाएको छ या मिलोमतो गरेर अरू किसिमको राष्ट्र सेवक या सार्वजनिक पद धारण गरेको व्यक्तिहरूसँग मिलोमतो गरेर अपराध गरेको छ भने त्यो भ्रष्टाचारभित्र पर्छ। त्यसमा चाहिँ के हो भने अख्तियारले हेर्ने भनेको राज्य संयन्त्रबाट भएको, राष्ट्र सेवकले गरेको, सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको जुन आर्थिक अनियमितता हो, राष्ट्रलाई गैर कानुनी हानि पुर्याउने कुरा भयो, आफूलाई गैर कानुनी लाभ गराउने कुरा हो, त्यो कुरामा चाहिँ उसले चाहिँ अनुसन्धान र अभियोजन गर्छ। तर अब अरू चाहिँ के छ, अरू किसिमका आर्थिक अपराधहरू छन्, कर्पोरेट फ्रडहरू छन्, त्यसलाई चाहिँ अब अख्तियारले हेर्न मिल्दैन, किनभने अख्तियार भनेको जसले अख्तियारी पाएको छ, अख्तियारी भन्नाले कसको, राज्यको अख्तियारी, राज्यको जो स्टेट अथोरिटीमा छ, अथोरिटीमा हुनु पर्यो, अथोरिटी भनेको चाहिँ अख्तियारी, राज्यको अख्तियारीमा हुनु पर्यो। उसले यदि मिसयुज अफ पावर गरेर यदि स्टेटलाई नोक्सान गराएको छ, आफूलाई फाइदा गराएको छ भने त्यो चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिभ्यूभित्र पर्यो, त्यसको क्षेत्राधिकारभित्र पर्यो। अब अरू किसिमको कसैले ठगी गरेको होला, ट्याक्स चोरी गरेको होला, मूल्य अभिवृद्धि कर चोरी गरेको होला, कर्पोरेट फन्डको अरू कुराहरू गरेको होला, इन्साइडर ट्रेडिङ गरेको होला, अब यो सबै किसिमको कालो बजारी गरेको होला, यस किसिमको जुन अपराधहरू छन् त्यो प्राइभेट सेक्टरबाट भएको, त्यो अख्तियारले हेर्न चाहिँ मिल्दैन।
1: अघिल्लो सरकारले पनि यसलाई अनुसन्धान गर्नको लागि भनेर कानुन बनाउन कोसिस गर्यो, पछाडि हट्नु पनि स्थिति आयो।
2: यो चाहिँ किन पछाडि हट्नु पर्यो भने, किनभने यो अवधारणागत रूपमा कन्सेप्चुअली मिल्दैन, कन्सेप्ट गृहशास्त्र मिल्नु पर्यो नि। आखिर स्टेट एक्सनबाट भएको अपराध एउटा हुन्छ, अर्को चाहिँ के हुन्छ भने यो अरू अन्य किसिमको अपराधहरू, ठगीको अपराध होला, अनि त्यो त राज्यको एउटा प्राइभेट सिटिजनले गरेको जुन अपराध हुन्छ, प्राइभेट सेक्टरले गरेको जुन आर्थिक अपराध हुन्छ, त्यो चाहिँ भ्रष्टाचार होइन, त्यसको लागि स्टेटको अथोरिटीमा भएको हुनु पर्यो, राज्यको अख्तियारी प्राप्त गरेको व्यक्तिले राष्ट्रको अख्तियारीलाई मिसयुज गरेको हुनु पर्यो।
1: तपाईँले भन्नुभएकै कुरा चाहिँ यहाँ मैले ठाकी दशक जस्तै यहाँ भन्नु पर्दाखेरि आम सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्दाखेरि जुन अहिलेको वर्तमान सरकारले यो असार 18 गते चाहिँ एकीकृत भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति योजनालाई स्वीकृत गरे नि त्यसलाई टेकेर यो भनौँ न अब अहिले अख्तियारलाई चाहिँ अलिकति मजबुत बनाउने अथवा चाहिँ अख्तियारमा चाहिँ भएका विषयमा चाहिँ उनीहरू चाहिँ आफ्नो अनुकूलको काम गर्न खोज्ने खालका कामहरूको लागि पनि उनीहरूले काम गर्न खोजेको जस्तो पनि बाहिर सूचना आयो होइन अब अहिले यो जुन निजी क्षेत्रसँग जोडिएको विषय गैर सरकारी सहकारीलाई पनि भ्रष्टाचारको दायरामा ल्याउने भन्ने कुरा गर्यो अब सरले भन्नुभएको कुरा हेर्दाखेरि त कानुन त त्यो त बाजिने स्थिति आयो नि त मुद्दा पर्न सक्ने सम्भावना कति देख्नुहुन्छ त यसमा चाहिँ
2: त्यो मिल्दैन त्यो चाहिँ पहिला पनि धेरैचोटि गर्न खोज्यो तर अब यो चाहिँ कन्सल्टेसनमा जाँदाखेरि यो कुरो मिलेन त्यस कारण अब ठिक छ प्राइभेट व्यक्तिलाई पनि लाग्छ मुद्दा तर के छ भने त्यहाँ कहीँ न कहीँ राज्य जोडिनु पर्यो राज्यको निकाय जोडिनु पर्यो राज्यको पदाधिकारी जोडिनु पर्यो राष्ट्र सेवक जोडिनु पर्यो सार्वजनिक पद धारण गरेको व्यक्ति जोडिनु पर्यो त्यो जोडिँदाखेरि त्यहाँ एउटा मिलोमतोको आधारमा भएको त्यो त्यसलाई चाहिँ कभर गर्छ तर एउटा इन्डिभिजुअल एउटा प्राइभेट सिटिजनले गरेको जुन अपराध हो आर्थिक अपराध हो आर्थिक अनियमितता हो त्यसमा सबै व्यक्ति त स्टेट अथोरिटी युज गर्ने व्यक्ति होइन नि त स्टेटको अथोरिटी युज गर्ने व्यक्तिले गरेको कामले मात्रै कभर गर्न मिल्छ
1: दिनेश सर तपाईँले अहिले भन्नुभएको कुरा हेर्दाखेरि त सरासर कानुन बाजिने कानुनले चाहिँ बर्खिलाफ गरेको कुराहरू चाहिँ उहाँले गर्न खोजेको भनेपछि यो कसको चाहिँ भनौँ न सुझावमा कसरी गयो त्यहाँ पनि त कानुनविदहरू छ कानुनको चाहिँ जानकारी भएको मान्छेहरू छ होइन किन यस्तो खालको कुरा बाहिर आउँछ जस्तो लाग्छ यहाँलाई चाहिँ
2: अब यसमा के छ भने यो सरकारमा बसेका व्यक्तिहरूलाई उनीहरूलाई चाहिँ क्लियरिटी केही पनि छैन राज्य के हो बुझा छैन कानुन के हो बुझा छैन स्टेट क्राफ्ट के हो बुझा छैन त्यसको बारेमा कुनै पनि विषयमा एउटा अवधारणागत स्पष्टता केही पनि छैन नभएको कारणले गर्दाखेरि अब चाहिँ के छ भने त्यो जे पनि गर्न खोज्छन् को आधारमा गर्न खोज्छन् स्टन्टबाजी गर्न खोज्छन् तर स्टन्टबाजी चाहिँ टाढासम्म लाँदैन त्यसले एकछिनको लागि सामाजिक सञ्जालमा वाहवाही भए पनि त्यसले कुनै चाहिँ समस्यालाई समाधान गर्दैन
1: हजुर अब केपी ओलीजीले पनि त यहाँले अहिले भन्नुभएको जस्तै कामहरू गर्न खोज्नु भयो उहाँ पनि पछाडि फर्किनु पर्यो होइन
2: जस्तो भन्नुहोस् न अब अरू किसिमको अपराधलाई जस्तो सम्पत्ति शुद्धिकरण विभाग छ त्यसले प्राइभेट सिटिजनलाई पनि व्यक्तिले पनि आर्थिक अपराध गरेको छ आफू सम्पत्ति जोडेको छ सम्पत्तिको स्रोत खोलेको छैन भने त्यहाँ कारवाही गर्न त मिलिहाल्यो नि अब भ्रष्टाचारमै त कसरी कारवाही गर्न मिल्छ भ्रष्टाचार हुनलाई त
1: हजुर अब यो प्रसङ्ग सँगसँगै अब अलिकति मुद्दामा जुन सर्वोच्चले फैसला गरे नि होइन त्यो फैसलाले किसिमले नेपाली सञ्चार माध्यमहरूलाई चाहिँ राहत पनि मिलेको जस्तो पनि देखियो सर्वोच्चले खारेजै गरिदिइसकेको छ सरकारले गरेका नि स्वयं यहाँले पनि त्यसमा बहस गर्नुभयो अब यो जुन यही उसमा चाहिँ अब अख्तियारको चाहिँ उहाँले चलाउनु खोज्नु भएको छ अब त्यस्तै खालको अभिगत उहाँले भोग्नुपर्ने हो कि फेरि
2: अब यसमा यस्तो छ अहिले के छ भने यो जुन त्यो सरकारी जुन विज्ञापन थियो त्यो चाहिँ प्राइभेट मिडियालाई नदिने भनेर सरकारले एकदमै निरङ्कुश सर्वसत्तावादी नीति अख्तियार गर्यो सरकारले के गर्न खोज्यो भने प्राइभेट मिडियालाई इन्डिरेक्टली एउटा सेन्सर गर्न खोज्यो डेथ पेनल्टी दिन संविधानको धारा नै 2 कुनै पनि मिडियालाई माध्यमलाई सटडाउन गरिने छैन बन्द गरिने छैन दर्ता खारिज गरिने छैन भनिएको छ तर अप्रत्यक्ष रूपमा यो गर्न खोजियो अप्रत्यक्ष रूपमा त्यसलाई कन्ट्रोल गर्न खोजियो अप्रत्यक्ष रूपमा मिडियालाई आर्थिक रूपमा नाकाबन्दी गर्न खोजियो आर्थिक रूपमा मिडियालाई नाकाबन्दी गरेर आर्थिक स्रोतलाई सुताउन खोजियो अब यसबाट के हुन्छ भने मिडिया सर्भाइभ गर्न सक्दैन मिडिया बिनाको लोकतन्त्र हुँदैन त्यस कारण यो जुन यसो हेर्दाखेरि अब विज्ञापन मात्रै रोकेको जस्तो देखिन्छ तर गहिरिएर हेर्ने हो भने यो चाहिँ एउटा लोकतन्त्रको मुटु र आत्मामाथि गरिएको प्रहार हो किनभने मिडिया भनेको दिस इज अ लाइफ ब्लड अफ डेमोक्रेसी मिडिया भनेको डेमोक्रेसीको यो एउटा अक्सिजन सिलिन्डर हो मिडिया बिनाको लोकतन्त्र हुँदैन यो रक्त प्रवाह हो एउटा लाइफ ब्लड हो डेमोक्रेसीको लागि त रगत नै सुकाउनु खोज्यो र त्यस कारण चाहिँ के छ भने यसले के गर्नु खोज्यो भने जस्तो जुन कुरो तपाईँ प्रत्यक्ष रूपमा गर्न मिल्दैन त्यो कुरा अप्रत्यक्ष रूपमा पनि गर्न मिल्दैन
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेर विचार गर्नु
3: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
4: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
5: यो BFBS कुलकर्म रेडियो हो।

0: बाँच्ने
1: ओके ऱ्याप भर्सन पनि समेटेको गीत रहेछ सारी बोलको गीत गाउने कलाकार भारतीय कलाकार हुनुहुन्छ सन्जु राठौर शब्द रश्मि विराग र चाहिँ तनिष्क चाहिँ संगीतमा श्रोताहरु अब हामी कुराकानी जाउँ आज 17 जना महिलाहरू सकुशल उद्धार गरिएको जङ्गलमा भेटिएको भन्ने कुरा सुनेका थियौँ त्यसले गर्दाखेरि यो कुराकानी गर्नु कञ्चनपुरको शुक्ला फाँडातर्फ जाउँ निकुञ्जमा भाइ आइतबार छेउ टिप्न खोज्न गएका 17 महिला हराए तर तिनीहरू सुरक्षाकर्मीको फोन सर्कलमा सम्पर्कमा आएछन् उद्धार समेत भयो भनेर चाहिँ भन्नुहुन्छ हाम्रो मित्र चित्राङ्गजी चित्राङ्गजी नमस्ते स्वागत छ यहाँलाई
2: नमस्ते
1: श्रोताहरूमा
2: पनि हिजो बिहानैदेखि निकै एउटा चिन्ताको विषय बनेको थियो खास गरी यो शुक्ला फाँटा निकुञ्जको आसपासका बस्तीहरू यो कञ्चनपुरको महेन्द्रनगरमा रहेको यो भीमदत्त नगरपालिकाको 19 नम्बर वडा पर्छ बागफाटा भन्ने त्यहाँबाट 14 जना महिलाहरू र त्यस्तै अलिक पर गएपछि बेलदानी गाउँपालिका आउँछ बेलदानी गाउँपालिका पनि त्यसको केही भाग शुक्ला फाँटासँग जोडिएको छ त्यहाँबाट 3 गरेर 2 ग्रुपमा 2 समूहमा महिलाहरू यो अहिले यति बेला अब केही दिनदेखि वर्षा भइरहेछ च्याउ खोज्ने त्यो च्याउ टिप्ने र त्यस्तै यो अर्को च्याउको एउटा भेराइटी यहाँ पाउँछ पुटपुटे च्याउ भन्छ त्यो डल्लो डल्लो भएको कालो भएको यो स्थानीय बजारमा चाहिँ नै 500-600 किलोदेखि लिएर 700-800 किलोसम्म पनि बिक्री हुन्छ त्यो र त्यो न्युरो सङ्कलन गर्नेहरू तिनीहरूको ग्रुप गएछ भित्र गइसकेपछि अब अबेर साँझसम्म घर नफर्किँदा निकै चिन्ता भयो दुइटै गाउँमा बेलडाँडीमा पनि यहाँ बागफाटामा पनि उनीहरूको खोजी सुरु भयो नेपाली सेना सशस्त्र प्रहरी यो टोली र आरक्षी निकुञ्जभित्र रहेको सुरक्षाकर्मीहरू पनि परिचालित भए र बिहानसम्म आज बिहान सोमबार बिहानसम्म पनि उनीहरूको अत्तोपत्तो थिएन उनीहरू सम्पर्कविहीन हुन पुगेका थिए त्यसपछि निकुञ्जले 9 हात्ती त्यसमा सेना निकुञ्जका कर्मचारीहरू ड्रोन समेत प्रयोग गरेर निकै खोजतलास गरिरहेको अवस्थामा बिहान 3 चाहिँ फेला परे भन्ने खबर आएपछि
1: नेटवर्क
2: लागेछ एकजना महिलासँग बेलडाँडीको महिलासँग टेलिफोन रहेछ उसले चाहिँ फोन गरेर हामी सकुशल छौँ एउटा सिमलको बोर्ड मुनि बसेका छौँ हामीहरू भनेर खबर गरेछ त्यस्तै अर्को ग्रुप यो खोजीवर्गको ग्रुपले बाँकी 14 पनि फेला पारे अहिले भर्खरै जिल्ला प्रहरी कार्यालयका प्रमुखजीले चाहिँ हाम्रो त्यहाँको फोनमा गर्नुभएको थियो यस हिसाबले उहाँले त्यो अहिले 17 नै आफ्नो घरमा सकुशल पुगिसकेका छन् भन्ने खबर आधा घन्टा अघि मात्र थाहा भयो अब यो यस्तो छ यो अब यो बर्सातको समयमा च्याउ खोज्नेहरू च्याउ यो हिउँ टिप्नेहरू एकातिर हुन्छ र यस्तो बेलामा कहिले काहीँ हाम्रो पहाडी भेगमा विषालु च्याउले पनि अब मान्छेहरूको के अरे अकाल मृत्यु भएको खबरहरू पनि आउँछ पुरै परिवर्तन भएको नि आउँछ तर यिनीहरूले टिप्ने च्याउ चाहिँ यो सिजनल यति बेलाको च्याउ हो यो बजारमा राम्रो मूल्य पाउने भावनाले आफ्नो केही आम्दानी होस् फुर्सदको समय छ धान रोपाइ सकेपछि यो आसपासको जङ्गल जोडिएको जङ्गल शुक्ला फाँटासँग जोडिएको बस्तीका व्यक्तिहरूको सकुशल उद्धार भएर पीडित परिवारहरू जो एकदमै अप्ठ्यारोमा पर्नु भएको थियो निकै चिन्ता फैलिएको थियो त्यो शान्त भएको थियो उनीहरूको सकुशल उद्धार भएको खबर बिहानसम्मको जुन के हो भन्ने एउटा त्रासको वातावरण थियो त्यो चाहिँ समाप्त भएको छ
1: अनि अब हराउनेको मुख्य कारण चाहिँ बाटो भुल्यौँ भनेर भनेको सुने मैले त्यही हो कि के हो
2: पहिलो कुरा त यो अहिले जङ्गल पस्ने बेला नै होइन नेपालको वन प्रशासनको नियममा पनि एउटा के छ भनेदेखि असारदेखि कार्तिकसम्म चाहिँ कार्तिकमा गएर मात्र असोजसम्म जङ्गलमा नपस्ने भन्ने कुरा छ त्यो अङ्ग्रेजहरूको जमानादेखि नै अब जब भारतमा अङ्ग्रेजहरूको शासन रहेको बेलादेखि नै एउटा कस्तो परिपाटी रहेछ भनेदेखि असारको यो जो चैत वैशाखमा साल फोरेस्टमा जाने जो साल बिउहरू खस्छ माथिबाट त्यो हावाहुरीले बगेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने उडाएर पुग्ने त्यो भएको अवस्थामा तिनीहरू भर्खरै त्यहाँबाट तिनीहरू जर्मिनेसन हुने तिनीहरू चाहिँ उम्रिने बेला हुन्छ
1: यस
2: बर्खामा वर्षा याममा चाहिँ जङ्गलमा पस्यो भने त्यहाँ रहेका बोट बिरुवाहरूलाई कुल्चेर अथवा टलेर नोक्सान हुन सक्छ भन्ने नजाने भन्ने कुरा छ। अब सुक्ला फाटा त आफैमा पनि त्यो फाटा एरिया छ, त्यहाँ विशाल तपाईँको यो ठुलो फाटा छ, ठुलो घाँसे मैदान छ, त्यो घाँसहरू अब बढ्न थालेको छ। अहिले बढेको घाँस बढ्दै गएपछि त्यसलाई मङ्सिरदेखि कार्तिक मङ्सिरदेखि त्यो काट्न सुरु हुन्छ, खर काट्ने भन्छ त्यसलाई। यस्तो बेलामा यो वास्तवमा जङ्गल पस्ने होइन, तर अर्को के छ भने सुक्ला फाटा आफैमा एउटा टापु जस्तो छ, चारै बस्ती नेपालको बस्ती र एउटा साइडतिर भारतीय बस्तीहरू भएको र बिचमा एउटा टापु छ र यहाँ त्यो टापु क्षेत्रभन्दा बाहिर टापु जस्तो क्षेत्र जङ्गल क्षेत्रभन्दा बाहिर बसोबास गर्ने मानिसहरूको दाउरा घाँस त्यसपछि आफ्ना पाल्तु जनावरहरूलाई त्यहाँ लगेर छोड्ने चराउने यो हामीले देखिरहेका हुन्छौँ। उनीहरूको लागि जङ्गल पस्ने आउने भन्ने कुराहरू एक धेरै चाहिँ सजिलो अथवा दैनिक काम जस्तै देखिएको हुन्छ। तर अब यति बेला जो पगडण्डीहरू हुन्छ जहाँ मान्छेहरू पैदल हिँड्छन् त्यस्तो जङ्गलको सडकहरू र फायर लाइनहरू यहाँलाई थाहा होला जो छुट्याएको हुन्छ त्यसको पनि त्यो पनि चिनिँदैन किनभने त्यो आसपासमा घाँस बढेर ठुलो हुन्छ। यस्तो अवस्थामा तिनीहरू गयो होला मलाई लाग्छ। अब त्यो खोज्दै च्याउ खोज्दै अगाडि बढ्दै च्याउ खोज्दै अगाडि बढ्दै गरी यस्तो ठाउँमा पुगे ती त्यहाँबाट तिनीहरूलाई फर्किनलाई र आफ्नो बाटो पहिलाउन पनि गाह्रो पर्यो। रात पर्दै गयो, साँझ धमक्क हुँदै गयो, उनीहरूले आफ्नो जानकारी दिएका रहेछन् त्यहाँ सुरक्षाकर्मीहरूलाई कसरी तपाईँहरूभित्र अलपत्र पर्नुभयो त कसरी सम्पर्क विहीन हुनु पुग्नुभयो भनेर भन्दाखेरि हामी अब अगाडि यो च्याउ खोज्दै गयौँ, साँझ पनि हुँदै थियो, घरबाट 11 बजे दिउँसोतिर बिहानतिर निस्केको सबैले चाहिँ कसैले अलिअलि पाए, हामी पनि खोज्दै थियौँ। खोज्दा खोज्दै अगाडि बढ्दा बढ्दै हामी त यस्तो ठाउँमा पुग्यौँ कि जहाँबाट घर फर्किने बाटो पनि बिर्स्यौँ, रात पनि पर्न थाल्यो। त्यसपछि 3 जना चाहिँ अलग बसेर छन्, 14 जना चाहिँ अलग बसेर एउटा ग्रुपमा समूहमा भएको हुनाले भनिन्छ त्यो धेरै ठुलो ग्रुपलाई चाहिँ कहिलेकाहीँ चितुवा बाघहरूले पनि झम्टिन सक्ने अथवा ऊ गर्न सक्ने यसबाट पनि उनीहरू जोगिएका छन्। त्यो पनि एउटा सुखद कुरा नै हो जोगिएका छन् र उनीहरूले यसो हेर्दाखेरि के देखिन्छ भने यो ठुलो एउटा रिस्क लिएर अब सुक्ला फाटा आफैमा चाहिँ अब त्यो बाघ गैँडा हात्ती महाकालीमै देखिरहेका छ। अस्ति भर्खरै घुम्दा यति बेला चाहिँ हात्तीको चाहिँ अब यो मुभमेन्ट भइरहेको छ। यस्तो अवस्थामा घर छोडेर जानु नपर्ने अब त्यही पनि अब सकुशल घर फर्किन पाए। अब यस्तो किसिमको लागि रोकथाम गर्नुको लागि निकुञ्ज प्रशासनले पनि यसरी जानेलाई चाहिँ आफ्नो जुन उनीहरूको क्याम्प छ त्यहाँ चाहिँ चौकी छ ती चौकीहरूमा रहेको सुरक्षाकर्मीलाई पनि अलिकता सतर्क गराउनुपर्ने आवश्यकता देखिन्छ।
1: यो बाहेक अब हुन त त्यहाँ हिंसक जनावर पनि छ र भारतीय टाइगर रिजर्भ नजिकै छ, बोर्डर जोडिएको छ, त्यो खतरा पनि निकै छ नि होइन त?
2: निश्चित रूपमा खतरा छ। वास्तवमा अब यो हामीले सबैले बुझेकै कुरा हो। पहिले के कस्तो थियो भनेदेखि यो पुनर्वास क्षेत्र जो कैलाली र कञ्चनपुरसँग जोडिएको थियो त्यो पुनर्वास उहिलेको जिल्ला सदरमुकाम भनेर चिनिन्थ्यो। बेलोरीदेखि लिएर कञ्चनपुर जिल्लाको दक्षिणी सीमा क्षेत्र सिधै भएर आएर महाकालीको पारी दोधरा चाँदनीसम्मको सीमा क्षेत्र भारतको पिलिभित र दक्षिणतर्फ भारतको लखिमपुर खिरी जिल्लासँग उत्तर प्रदेशको जिल्लासँग जोडिएको छ। यता आएपछि यो दोधरा चाँदनीको केही भूभाग र त्यसपछि टनकपुरसम्मको माथि चुरेको फेरीसम्मको एरिया चाहिँ उत्तराखण्ड भारतको उत्तराखण्ड राज्यसँग जोडिएको छ, चम्पावत जिल्लासँग जोडिएको छ, उधमसिंह नगर जिल्ला पनि त्यही पर्छ र खास गरी यो उत्तर प्रदेशको पिलिभितदेखि लखिमपुरको यो दुधवा नेसनल पार्क भएको ठाउँसम्म पुरै चाहिँ यो उत्तर प्रदेशमा पर्छ। पिलिभितमा पनि एउटा टाइगर रिजर्भ रहेको छ र पिलिभित एउटा ठुलो रिजर्भको रूपमा पनि चिनिन्छ किनभने त्यहाँ पनि भारतका धेरै ठाउँबाट मानिसहरू त्यो बाघ हेर्नलाई अवलोकन गर्नको लागि सफारीमा त्यहाँ आउने घुम्न आउने गरेको छ। त्यहाँ ठुलो पार्क छ, भारतको राष्ट्रिय पार्क छ र यिनीहरूको नेपालको वन्यजन्तु पनि भारततर्फ आउजाउ गर्ने अब वन्यजन्तुलाई त जहाँ जङ्गल गयो जहाँ आफ्नो चरण
1: अथवा बोर्डरसँग मतलब भएन
2: क्रस बोर्डरसँग मतलब भएन उनीहरू पुगिरहेका हुन्छन्। त्यस्तै दुधुवाको बाटो पनि यो कञ्चनपुरको पुनर्वास क्षेत्रतिर पुरै जोडिएको छ। हामी देख्छौँ त्यो गढी फन्टा नाका देखि हाँक्दाखेरि त्यहाँपट्टि पर्ने भूभाग मोना नदीको दामतिर पर्ने भूभाग जम्मै कञ्चनबुर्गो हो. त्यहाँ पनि झन् त्यो दुधवा राष्ट्रिय निकुञ्जसँग भारतको जोडिएको छ. यसरी चारैतिरबाट जोडिएको यो शुक्ला फाटा आफै एउटा विचित्र अवस्थाको छ. किनभने त्यसैले मैले भनेको टापु टाइपको भन्ने कुरो जङ्गल छ, त्यसको चारैतिर बस्ती छ. त्यस कारणले यो भित्र भएको वन्य जन्तुलाई जोगाउने, वनस्पतिलाई जोगाउने बहुमूल्य काठहरू सालका फरेस्ट त्यहीँ छ, ठुलो मैदान त्यहीँ छ. प्राकृतिक एउटा जाने जैविक विविधताले भरिपूर्ण यो ठाउँलाई जोगाउनलाई एकातिर ठुलो आर्मीको पुरै गढ नै राखेको छ. के अरे मजगाउँ भन्ने ठाउँमा जहाँ यसको हेडक्वार्टर छ, शुक्ला
1: फाटा एयरपोर्टको नजिक
2: हजुर त्यो त्यहाँ चाहिँ गढको हेडक्वार्टर छ. अनि आएर यो धनगढी महानगरको राजमार्गको किनारमा पर्ने अर्जुनीमा चाहिँ यसको एउटा अर्को गुल्मो चाहिँ त्यहाँ राखिएको छ. अझ दक्षिणी भेगमा जाँदाखेरि बेलोरी नजिक बेलदानीमा पनि एउटा क्याम्प राखिएको छ. त्यो क्याम्पले पनि यो आर्मीले पनि यो सुरक्षा दिइरहेछन्. तर अब यो मनसुन सुरु भइसकेको छ, छिन छिनमा पानी परेको हुन्छ. यस्तो अवस्थामा
1: जे होस् अब बासिन्दाहरू जङ्गलमा आश्रित पनि छन्, जान पनि पर्छ, तर आफ्नो सेफ्टी राखेर जाएर राम्रो हुन्छ. ग्रुपमा गए राम्रो भयो यसपालि, होइन, एकल दुकल भए बाको आक्रमण पर्थ्यो होला. मैले भन्न खोजेको अघि पिलीभित र अन्य ट्राइबल रिजर्भसँग जोडेको कारण चाहिँ कहिले कहिले म्यान इटर्सहरू यताउति जाने, उता इन्डिया पनि मार्ने, यतातिर नेपाली भनौँ न आम जनतालाई मारेको खबर आइरहेको हुनाले मैले यो कुरा गरेँ. म यहाँ तपाईँलाई मैले धन्यवाद भन्दै बिदा लिनुपर्छ. अब सिधै तपाईँहरू तपाईँबाट छुटिएर म पोखरातर्फ जाउँ, पोखराको इभेन्टतर्फ लागौँ है. त थ्याङ्क यू सो मच.
2: हस् हस्
1: नमस्कार नमस्कार. चित्राङ्गजीसँग मैले बिदा लिएँ, अब पोखरातर्फ जाउँ, समयको अभाव छ. कृष्णजी नमस्ते.
0: हजुर नमस्कार.
1: नमस्कार, के छ त पोखरातिर पानी परेको छ छैन, यसो अपडेट दिनुहोस् न. पोलिटिकल अपडेट, त्यहाँको सोसल अपडेट, इभेन्टहरू, फुटबल के भयो कसो भयो, यसो पाँच सात मिनटमा सर भनिदिनुहोस् त.
0: विनोद सर, यहाँ अहिले यति बेला पोखराको मौसममा हल्का पानी परिराखेको अवस्था छ. आज बिहानदेखि यहाँ घाम लाग्न सकिराखेको छैन र पानी पनि ठुलो परिराखेको छैन. पानी पर्ने रोकिने क्रम जारी छ. सामान्य हिसाबले पानी परिराखेको हिसाबले यहाँ अहिलेको यहाँको मौसम अत्यन्त सुन्दर, शान्त, एकदम शीतल भएको अवस्था चाहिँ
1: भने. अब फुटबल हिजो फाइनल भयो, युवा युवतीहरू एकदमै रेस्टुरेन्टतिर गएर ठाउँ ठाउँमा गएर देखाउने ठाउँमा कमन प्लेसमा गएर हेरे भनेर सुनियो. त्यहाँ केही अप्रिय घटना त भएन
0: विनोद सर? त्यस्तो कुनै अप्रिय घटना भएको चाहिँ अहिलेसम्म त्यस्तो सार्वजनिक भएको छैन. त्यो घटना केहीले पोखरामा भयो भन्ने हिसाबले कतै सामाजिक सञ्जालहरूतिर पनि देखियो, तर कुनै पनि घटना यहाँ अहिलेसम्म हिजो घटेको अवस्था छैन. स्थानीय प्रशासन प्रहरीले त्यो कुनै शान्तिपूर्ण रूपबाट नै फुटबलको वर्ल्ड कपको फाइनल सम्पन्न भएको छ र भएको र उहाँ दर्शकहरूले सहज रूपबाट शान्तिपूर्ण रूपबाट नै खेल अवलोकन गर्नुभएको जानकारी छ. र यहाँ वर्ल्ड कपको जुन फाइनलको लागि पोखरा महानगरपालिकाले नै अग्रसरतामा यहाँका विभिन्न 11 स्थानमा जुन मुख्य बजार क्षेत्र मुख्य चोकहरूमा ठुलो तिन ठुलो पर्दामा एलइडीमा चाहिँ फुटबल हेर्ने व्यवस्था मिलाएको थियो. त्यही अनुसार सबैभन्दा ठुलो युवा युवती वृद्ध वृद्ध पनि सहभागी हुनुहुन्थ्यो. ठुलो समूह चाहिँ पोखराको पृथ्वी चोकमा जम्मा भएको अवस्था थियो भने सँगसँगै पोखराकै अर्को पर्यटकीय क्षेत्र लेक साइडको हल्लन चोकमा पनि एलइडीमा ठुलो पर्दामा हेर्ने व्यवस्था भएको होला. त्यहाँ पनि ठुलो सङ्ख्यामै सहभागिता रहेको अवस्था थियो. तर हिजो कस्तो भयो भन्दाखेरि पानी परिराखेको अवस्था र जब मध्यरातमा जब पानी झन् ठुलो पानी परिसके पछाडि पनि फुटबल प्रेमीहरू छाता ओढेर कतै ओत लागेर र प्लास्टिक ओढेर भए पनि त्यो फुटबलको आनन्द लिएको अवस्था थियो, देखिन सकिन्थ्यो. र पर्यटकीय क्षेत्र भएको हिसाबले पर्यटकहरू पनि कतिपय स्वदेशी पर्यटकहरू पनि पोखरामा बसेर फुटबल हेर्नको लागि आएको भन्ने चाहिँ हामीले जानकारी पाएका थियौँ. केही पर्यटकहरू त्यही फुटबल हेर्नको लागि मात्रै आउनुभएको अवस्था थियो. र पोखराका लेकसाइड क्षेत्रका अधिकांश रेस्टुरेन्ट तथा रिजोर्टहरू चाहिँ भरिभराउ नै भएको अवस्था थियो पर्यटकहरूको हिसाबले. त्यो हिसाबले पनि फुटबलको जुन फाइनल खेल थियो स्पेन र अर्जेन्टिना बिचको, त्यो खेल चाहिँ उत्सुकतापूर्वक यहाँका पोखरेलीहरूले ठुलो सहभागितामा चाहिँ यहाँ हेर्नुभयो र त्यस्तो कुनै घटना चाहिँ घटेको अवस्था छैन।
1: त्यही त हिजो आज म यसो चिया खाँदै थिएँ बाहिरतिर, त्यो सुने के यो चिया चौतारीको गफ हुन्छ नि, अनि हो होइन भनेर बुझ्न तपाईँले मैले फोन गरिहालेँ, किनभने हाम्रा पोखरेली श्रोताहरू संसारभरि हुनुहुन्छ, आफ्नो गाउँठाउँमा कहाँ चाहिँ अप्रिय घटना भयो मलाई भनौँ न अब म्याटर अफ कन्सर्न पनि भइहाल्यो। अनि अन्य कुरामा चाहिँ मैले कता कता समाचार देखेको थिएँ कि पोखरामा भाडामा लिएर विदेशी नागरिकहरूलाई राखेर अनि त्यहाँको भनौँ न अन्य अन्य कारोबार लागु औषधहरूको कारोबार गरेको मान्छेहरू घर भाडामा एकान्तमा लिएर गर्ने त्यो गिरोह सक्रिय छन् भनेर सुनेको थिएँ, यो चाहिँ के हो?
0: हो दिनेश सर, हजुरले जुन भन्नुभएको कुरा खासो नै हो, केही दिन अगाडिको मात्रै घटना हो र भारतीय नागरिकहरू जो पर्यटकको आवरण पर्यटकको भेषमा आएर चाहिँ यहाँ इलिगल गतिविधिहरू लागु औषध कारोबार त्यसको सार प्रचार र बिक्री वितरणमा संलग्न भएको चाहिँ फेला परेको थियो। स्थानीय प्रशासनले त्यो छापा मार्दाखेरि एउटा यही पोखरा 18 जुन लेक साइड नजिकैकै एउटा एकान्तको एउटा घरमा चाहिँ लुकीछिपी हिसाबले लागु औषधको कारोबार भइराखेको र त्यसमा भारतीय नागरिकहरू 2 नेपाली र 7 भारतीय नागरिक गरी 9 प्रहरीले पक्राउ गरेको अवस्था थियो। यो 1 हप्ता अगाडिको घटना हो र त्यो हिसाबले अहिले पर्यटकहरूको आवरणमा पनि आएर यस्ता गैर कानुनी गतिविधिहरू भइरहेको जुन अवस्था पछाडि प्रहरीले यो अलिकति चेक जाँचलाई र सुरक्षा निगरानीलाई अलिकति बढावा दिएको, अलिकति चेक जाँचलाई अलि गति दिएको अवस्था चाहिँ छ। स्थानीय जिल्ला प्रहरी कार्यालय तथा यहाँका वडा प्रहरी कार्यालयहरूले आफ्नो आफ्नो मातहतको इलाकामा आफ्नो मातहतको क्षेत्रमा प्रहरी गस्तीलाई अहिले बढाइराखेका छन्। तपाईँलाई म अलिकति जानकारी पनि गराउँ, केही महिना अगाडि सायद 2 हुनुपर्छ यही एउटा ट्रान्सपार्टी भएको जुन स्थान थियो जुन लेकसाइडसँगै जोडिएको जुन खरे क्षेत्र त्यही नजिकै नै फेरि यस्तो लागु औषधको एउटा ठुलो कारोबार भइरहेको ठुलो विदेशी नागरिकहरू चाहिँ त्यो अवस्थामा पक्राउ परेको अवस्था थियो अवस्था छ।
1: ओके, तपाईँले ट्रान्स पार्टीको बारेमा तपाईँले स्थलगत रिपोर्ट पनि गर्नुभयो र प्रहरीका अधिकृतहरूसँग पनि मलाई कुरा गराइदिनुभयो र बेला बेलामा तपाईँको जुन चाहिँ कन्ट्याक्ट छ त्यसलाई प्रयोग गर्दै गर्नुहोला, किनभने भित्रभित्री इन्फर्मेसन आउँछ होइन, सही इन्फर्मेसन आउँछ। र आजलाई यति गरौँ, तपाईँले फुटबल लाइभ हेर्नुभयो कि हाइलाइट्स हेर्नुभयो?
0: होइन, मैले लाइभ नै हेरेँ भिलो सर, म पनि लेफ्ट साइड क्षेत्रमै लेफ्ट साइडमै गएर फुटबलको लाइभ नै हेरेको।
1: ल, तपाईँको टिम जित्यो या के भयो?
0: तपाईँको हिसाबले मेरो कुरा गर्दाखेरि मैले अर्जेन्टिनाको सपोर्टमा थिएँ, तर जुन हिसाबको खेल फाइनलमा अर्जेन्टिनाले प्रस्तुत गर्नुपर्ने गर्न पर्थ्यो गरी बिगर्न जुन खेल आफ्नो प्रदर्शन गरिराखेको थियो, तर त्यो प्रदर्शन फाइनलमा गर्न नसकेको हो कि भन्ने चाहिँ
1: प्रश्नवाचक चिन्है छैन। 65-35 पोजिसन, गोल अटेम्प्ट होइन, अनि गोल, अनि खेलको स्पिरिट, टिम वर्क, सबैमा अर्जेन्टिना चाहिँ फाइनलमा चाहिँ जुन चाहिँ पहिला पहिलाको प्रस्तुति थियो त्यो चाहिँ एउटै देखाउन नसकेको, र मैले त कति बेलासम्म चाहिँ कहाँ छ मेसी भनेर खोजिरहेको थिएँ, कहीँ पनि देखाएको थिइनँ होइन। एनिवे हस् त, थ्याङ्क यू सो मच तपाईँलाई है, हस् नमस्कार, थ्याङ्क यू, हस् हस्। यहाँ थियो कृष्ण दवाडीजी पोखराको अपडेट दिँदै, मौसम सम्बन्धी र लागु औषध र अन्य कुराहरू कुराकानी गर्दै हुनुहुन्थ्यो। एकैछिन एउटा गीत सुनौ त, राजनाथ शिवाकोटी र मान्डवी त्रिपाठी गाउनुहुन्छ यस गीतलाई, त्यसपछि हामी समीक्षामा जान्छौँ। निरा राणा भाटजी आउनु भएको छ आजको यस दैनिक समीक्षा लिएर।

0: ओके, राजन राज सेवा कोठी र मानवी त्रिवाटीको गीत थियो र गीतलाई छुट्टा क्षमा चाहन्छु भने समीक्षालाई समय दिउँ। आइसक्नु भएको छ निरा राणा भाटजी। निराजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्कार, धेरै धेरै धन्यवाद।
0: ओके, विभिन्न पत्र पत्रिका छ, धेरै फुटबलकै चर्चा होला, के छ यसो पटक सुनाइनुहोस् न हाम्रो श्रोतालाई। मुख्य
1: अब फुटबलको चर्चा त हाम्रो अब आज दिनैभरि छ, यहाँले पनि गरिसक्नु भएको छ। तर अब पत्र पत्रिकामा चाहिँ फुटबलको कुरा गर्नुपर्दाखेरि विभिन्न पत्र पत्रिकामा मुख्य स्थान पाएको छ फुटबलले, होइन? विश्वकप फुटबल अब सकिएको छ, अहिलेसम्म त चर्चा गरिन्थ्यो, अब चाहिँ के को चर्चा गर्ने भन्ने चिन्ता पनि कतिपय हजुर सुनिन्छ, होइन? अब विश्वकप यो त अब यहाँले चर्चा गरिहाल्नु भयो, मैले चाहिँ के चर्चा गरौँ भन्ने भयो।
0: तपाईँले डोनाल्ड ट्रम्पको नाम लिँदै हुनुहुन्थ्यो, के भयो? उहाँ चाहिँ विवादमा पर्नु भएको छ क्या हो, के छ त?
1: अब ट्रम्प विवाद भनेर पनि आएको छ समाचारमा,
0: सुनाउनुहोस्।
1: हजुर, यो चाहिँ नागरिक दैनिकले छापेको छ। उत्कृष्ट फुटबल र समर्थकहरूको उत्साह नै विश्वकपको मुख्य आकर्षण हो, तर केही विवादहरूले पनि ती पक्ष छायामा पारे। सोमाली रेफ्री ओमर आठान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिका कारण सबैभन्दा प्रभावित बन्नुभयो। उहाँलाई अमेरिका प्रवेश अनुमति दिइएन र अमेरिकी अधिकारीहरूले सुरक्षा सम्बन्धी चिन्ता देखाउँदै उहाँको प्रवेशलाई अस्वीकार गरे भन्ने कुरा छ। इरानी टोलीले पनि अमेरिकी सरकारी नीतिका कारण कठिनाई भोग्नु पर्यो यो विश्वकपमा। आफ्नो प्रशिक्षण शिविर एरिजोनाबाट मेक्सिको सारेपछि इरानी खेलाडी र टोलीले धेरै दुःखको सामना गर्नु पर्यो। त्यसै गरी अमेरिकी भिजा प्रतिबन्धका कारण खेल सकिएको केही घण्टामै इरान अमेरिका छाड्न बाध्य भयो। र अन्तिम सोह्रमा बेल्जियमसँगको खेलअघि अमेरिकी स्ट्राइकर फोलारिन बलगुन माथिको एउटा खेलको प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग हस्तक्षेप गरेको खुलासा भयो। र यो घटनापछि धेरै अमेरिका विरुद्ध पनि उभिए र अमेरिका विरुद्ध खनिए पनि, होइन? त्यस्तो पनि भयो र बेल्जियमले अमेरिकालाई 4-1 पराजित गर्दाखेरि व्यापक रूपमा खुसियाली मनाइयो र यो विवादले फिफा अध्यक्ष इन्फान्टिनोलाई असहज अवस्थामा पुर्यायो र यसले सन् 2027 अर्को कार्यकालका लागि उहाँको पुनः निर्वाचन सम्भावनामा असर पर्ने चाहिँ देखिँदैन भन्ने चाहिँ छ यहाँ लेखिएको। र एसिया अफ्रिका र दक्षिण अमेरिकाका शक्तिशाली क्षेत्रीय फुटबल महासङ्घहरूले उहाँको पुनः निर्वाचनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् र यो विश्वकपको सफलतालाई आधार बनाएर इन्फान्टिनोले विश्वकपलाई अझ विस्तार गर्ने योजनालाई अगाडि बढाउने अपेक्षा गरिएको छ भन्ने कुरा छ। धेरै कुराहरू आएका छन्, होइन? यो चाहिँ अब कति
0: सफलताको बीचमा धेरै राम्रा राम्रा भए कुराहरू भए, तर चाहिँ के कमी कमजोरी भयो यसपालिको वर्ल्ड कपमा भन्ने कुरा यहाँ उजागर गरिएको रहेछ, होइन? अरू प्रसङ्गमा जाउँ।
1: अरू प्रसङ्गको कुरा गर्दाखेरि अब वर्षा नै छ, अहिले त अब साउन लागेको छ, धेरै वर्षा हुने महिना पनि छ, होइन? अझै भदौ बाँकी नै छ र आजदेखि ठुलो वर्षाको क्रम घट्दै जाने भनेर नयाँ पत्रिका दैनिकले छापेको छ। शनिबारदेखि भइरहेको ठुलो वर्षा आजदेखि क्रमशः घट्दै जाने आकलन गरिएको छ, तर मुलुकभर नै साँझ बिहान र राति मध्यसम्मको वर्षाको सम्भावना भने कायमै छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार ठुलो वर्षा कम हुँदै जाने भएकाले रेड अलर्ट हटाइएको छ र विभागले शनिबार र आइतबारका लागि, अस्ति र हिजोका लागि कोशी, बागमती, गण्डकी र लुम्बिनीका 23 जिल्लामा रेड अलर्ट जोखिम भनेर जारी गरेको थियो र विभागले रेड अलर्ट हटाए पनि आजका लागि कोशी, बागमती, गण्डकी प्रदेश अनि लुम्बिनीका पूर्वी भूभाग र सुदूरपश्चिममा कञ्चनपुर, डडेलधुरा, दार्चुला र बैतडीमा सुन्तला रङको संकेत दिएको छ। त्यहाँ ठूलो वर्षा हुन सक्ने र बाढी पहिरोको जोखिम भएकाले सतर्क रहनुपर्ने यसले जनाउँछ र यो बाहेक बाँकी क्षेत्रमा भने पहेँलो रङको संकेत दिएको छ, यसको अर्थ अध्यावधिक हुनुपर्छ भनेर। जे होस्, आजदेखि ठुलो वर्षाको क्रम चाहिँ घट्दै जाने भनेर छ, अलिकति
0: राहत हुने भयो, होइन? तर रोपाई चाहिँ यसपालिको वर्षाले केही न केही त भयो, होइन? यसपालि नै
1: केही न केही भयो, अब खोला नाला बढेर फेरि त्यो नजिकका बासिन्दालाई चाहिँ डर चाहिँ छ उहाँहरूलाई। त्यस्तो छ। अब नयाँ पत्रिकामै अर्को एउटा छ यो समाचार, यस्तो खालको समाचार मैले चाहिँ पढ्न पाएको थिइनँ, होइन? कैदीबन्दीलाई कारागारमै प्रजनन अधिकार, यो शीर्षक छ, यो टेकराज थामीले लेख्नु भएको छ समाचार। कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीले प्रजनन अधिकार प्रयोग गर्न पाउने भएका छन्। कारागारमा रहेका बन्दीहरूको नैसर्गिक मानवीय अधिकार तथा सन्तान उत्पादन गर्ने प्रजनन अधिकार कायम गर्ने कारागार नियमावली 2083 मार्फत दाम्पत्य भेट भेटघाट सुविधा ल्याइएको छ र मन्त्री परिषदको 32 असारको बैठकले नियमावली स्वीकृत गरेसँगै राजपत्रमा प्रकाशन भएको छ र यो नियमावली अनुसार कैद सजाय भुक्तान गरिरहेका श्रीमान श्रीमती चिकित्सकको सिफारिसपछि निश्चित अवधिका लागि सँगै बस्न पाउनेछन्। प्रजनन अधिकार प्रयोग गर्न चाहने कैदीबन्दीका लागि कारागार प्रशासनले छुट्टै कक्षको प्रबन्ध मिलाउनु पर्नेछ र यो नियमावलीको नियम 26 भनिएको छ, प्रजनन अधिकार संरक्षणका लागि कानूनले तोके अनुसारका बन्दीले माग गरेमा कारागार प्रशासकले चिकित्सकको सिफारिस बमोजिम निश्चित समयसम्म पति पत्नीलाई सँगै बस्ने व्यवस्था मिलाउनु पर्नेछ भन्ने कुरा छ र सुत्केरी हुँदाखेरि के गर्ने यी कुराहरू पनि छन् होइन यो नियमावलीमा।
0: तर यो ग्राउन्ड ब्रेकिङ हो हाम्रो नेपालको लागि, तर अरू देशमा त पहिलेदेखि भएको थियो होला होइन, र त्यही नै भनौँ न अब कति त सिकिन्छ अनुसरण गरिन्छ हाम्रो कामको लागि। यो चाहिँ एउटा राम्रो सोचाइ हो यो नयाँ सरकारले गर्न खोजेको भनेर भनौँ, किनभने सबैको त्यो अधिकारलाई हनन गर्नु भएन होइन। कैद सजा एउटा ठाउँमा छ त उनको पारिवारिक एउटा भनौँ न एउटा चाहिँ बच्चा उत्पादन गर्ने चाहिँ उनको अधिकारलाई वञ्चित गर्नु भएन होइन।
1: यसमा पनि कन्डिसनहरू दिइएको छ होइन, कस्तालाई दिने त कस्तोलाई नदिने भन्ने कुरा छ, छोराछोरी धेरै भएकाहरूको हकमा के गर्ने भन्ने पनि छ होइन, धेरै कुराहरू छन्, अरू कुराहरू आउला।
0: तर विवाह गरेको चाहिँ सर्टिफिकेट चाहिँ हुनु पर्यो भन्ने पनि रहेछ त होइन। अरू के छ त,
1: अब रोगमा मात्रै होइन शवमा पनि कर भनेर शिवहरि घिमिरेले नयाँ पत्रिकामा लेख्नु भएको छ। सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामी समेत ऋण काटेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले भन्छ मुलुकभर विशिष्टीकृत स्वास्थ्य उपचारको करिब 55% सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन्। तर सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट, एम्बुलेन्स, शव वाहन र रगतको प्रयोगदेखि डायलिसिस र क्यान्सर को उपचारसम्म मात्रै होइन कि मृत्युपछि शव गृहमा शव राखे बापत पनि 3% दरले चाहिँ कर लिन थालेको छ भनेर भनिएको छ। र कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै चेकजाँच गराउँदा हरेक फरक फरक शीर्षकमा तोकिएको दर रेटमा 3% कर थपेर आउने कुल बिल तिर्नुपर्छ र यो करलाई स्वास्थ्य समता शुल्क नाम दिइएको छ भनेर यसरी चाहिँ भनिएको छ। जेउस अब शवमा पनि कर भनेर यहाँ चाहिँ यो समाचार छापिएको छ।
0: ओके, कर चारैतिर तिर्नु पर्ने, विशेष गरी एनी इन्कम इज ट्याक्सेबल भनेर सुनेको थिएँ होइन। अरू के छ त,
1: अब अरू कुरा गर्नुपर्दाखेरि विदेशिनेको संख्या चाहिँ अलिकति कम भएको छ भन्ने कुरा छ। गत वर्ष काम खोज्दै 7,92,000 विदेशीका थिए। गएको आर्थिक वर्ष 2082-83 रोजगारी खोज्दै विदेशिने नेपालीको युवाको संख्या चाहिँ 7,92,000 पुगेको छ र यो अघिल्लो आर्थिक वर्ष 81-82 तुलनामा 47,000 कम हो। भनेपछि 47,000 कम चाहिँ विदेशिएका रहेछन्। वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा 8,39,000 भन्दा बढी युवा वैदेशिक रोजगारीमा गएकामा गएको आर्थिक वर्षमा 7,92,000 भन्दा बढी चाहिँ गएका रहेछन् र यो अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा 6% कम युवा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ भनेको छ। यो पनि एउटा मुख्य समाचार हो, किनभने हाम्रो समस्या छ नि त, विदेशी नै रोजगारी नपाएर होइन, अनि फेरि विदेशिएपछि विभिन्न समस्याहरू आउने, पारिवारिक समस्या लिएर धेरै कुराहरू। अब अर्को समाचार छ अन्नपूर्ण पोस्ट दैनिकमा, 20 सचिव सहित 2,000 कर्मचारी घर जाँदै भनेर सुरेन्द्र काफले लेख्नु भएको छ।
0: रिटायरमेन्ट हुने अगाडि नै जाने भन्ने कुरा हो कि के हो त,
1: चालु आर्थिक वर्षमा 2,000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्। अनिवार्य अवकाश हुँदै रहेछ उहाँहरूको, जसमा 20 त सचिव मात्रै छन् र राष्ट्रिय किताबखाना निजामती को अभिलेख अनुसार आर्थिक वर्ष 83-84 58 उमेर हद तथा 5 पदावधि पूरा भई 1,985 कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्, जसमा 87 सहसचिव, 206 उपसचिव र 320 शाखा अधिकृतको अवकाश हुँदैछ। सहायक स्तरका 773 र श्रेणीविहीनतर्फ 579 अनिवार्य अवकाशमा जान लागेका छन्। र हाल संघ प्रदेश तथा स्थानीय तहमा 92,520 जना कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखाना का महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभएको छ भनेको छ यहाँ यो समाचारमा जनाइएको छ र को को सचिव हुनुहुन्छ त भनेर चासो हुन सक्छ नि त 20 जना सचिव यो वर्ष घर जाँदै हुनुहुन्छ साउन 4 गते भनेपछि साउन 4 भनेको त अब आजै हो
0: हजुर
1: अब उहाँहरूको कुरा गर्नुपर्दाखेरि आज चाहिँ किरण राज शर्माको अवकाश हुँदैछ वरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका शर्मा मुख्य सचिवका दावेदार हुनुहुन्थ्यो तर सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनाएको छ कार्कीलाई मुख्य सचिव बनाएपछि शर्मा विदामा बस्नुभएको थियो र उहाँ 5 वर्षीय सचिवको अवधि पुरा भएकाले साउन चारमा हाजर सेवानिवृत्त हुँदै हुनुहुन्छ र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अतिरिक्त समूहमा रहेका सचिव लोकनाथ पौडेल उमेर हदका कारण साउन 7 गते अवकाशमा जाँदै हुनुहुन्छ र प्रधानमन्त्री कार्यालयका अतिरिक्त समूहमा रहेका हरिप्रसाद मैनाली पनि उमेर हदका कारण साउन 19 गते सेवानिवृत्त
0: केहीको नाम लिनुभयो सबैको नाम लिन सकिएन होइन यति नै गरौँ होइन त श्रोताहरू समय अभाव पनि भयो झन् झन् एउटा गीत पनि सुनाउनु पर्नेछ गर्दाखेरि यो गीत राखौँ पूजन राई गाउनुहुन्छ यस गीतलाई पूजन राई नै हो उहाँको नाम हस् त हामी दुवै

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: हराएका भिमदत्त नगरपालिका 19 बाघफाँटाका 14 जना महिला आज घर फर्किएका छन्। उनीहरू हिज बिहान 11 बजेतिर जंगल पसेका थिए। हराएको करिब 25 घण्टापछि घर आइपुगेकी बाघफाँटाकी मनिता चौधरी, हिजोको दिन र गएको रात कसरी बिताउनु भयो?
4: बाटो बिर्सेर रात परिहाल्यो अनि बसेर रात बिताएँ।
3: कतिखेर छिर्नु भएको थियो तपाईँहरू जंगल?
4: जंगल 11 बजे।
3: तपाईँहरूले घडीहरू हेर्ने ढिलो भयो भन्ने केही सोच्नु भएन?
4: नै, मोबाइल नयाँ छैन, पानी परिरहेछ भनेर लगेन।
3: त्यहाँ पुगेपछि के गर्नु भयो अलिकति भनिदिनु न।
4: थोरै थोरै पत्पुरा टिप्यो अनि त्यसपछि बाटो बिर्सिहाल्यो।
3: तपाईँहरूले बाटो बिर्सिएको कति बेलातिर थाहा पाउनु भयो?
4: हामी पछि 3 बजेतिर निस्क्यौँ अनि खोज्दा खोज्दा बाटो पाएन अनि राति भइहाल्यो।
3: तपाईँहरू सबै 14 जना एकै ठाउँमा हुनुहुन्थ्यो?
4: एकै ठाउँमा तल।
3: कसरी बस्नु भयो मनिताजी?
4: सबैजना एकै पिठो लगाएर पुरा यसरी जनाएर आउँछौँ भनेर सबैजना दिउँदै रातभरि।
3: खानेपिनु केही छैन? खानेकुराहरू केही लानु भएको थिएन? खाजाहरू घर कतिखेर फर्किने भनेर जानु भएको थियो तपाईँहरू?
4: एकैछिनमा फर्किन्छु भनेर गयो।
3: च्याउ धेरै रहेछ जङ्गलमा, टिप्दा टिप्दै बिर्सिनु भएको हो कि? साथीहरू के सल्लाह गरेर बस्नुभयो तपाईँहरू त्यहाँ बस्दाखेरि?
4: अब राति भइसक्यो, अब राति हेर्दाखेरि जनावर भित्रिन्छन् भनेर अब यही बसौँ, सबैजना सल्लाह गरे यही बस्छौँ। फेरि सबैजना सल्लाह गरेर अब नहिँडौँ, बाटो पनि भेटिने होइन, अझै टाढा जान्छन् कि यही बसिराखौँ, पछि बिहान भएपछि बाटो खोजौँला भनेर त्यही बसेर सबैजना सल्लाह गरेर नै रातभरि जागे।
3: अनि राति जनावरहरू आउने, लामखुट्टे लाग्ने त्यस्तो केही भयो कि भएन मनिताजी?
4: लामखुट्टे टोक्थे जनावर त एकचोटि कितालको आवाज सुने, बिहान हात्ती भेटाए धेरै।
3: हात्ती धेरै नै थियो जङ्गलभित्र?
4: एक ठाउँ 3 कति थिए 3 कि 4 अनि यस्तै 1-2 हेरी हेरी आए।
3: अनि बिहान तपाईँहरू उठेर हिँड्न थाल्नु भयो?
4: बिहान उज्यालो भएपछि अलिअलि बेसी 9 बजेतिर हिँडे।
3: राति पानी आयो कि आएन मनिताजी?
4: आयो, रातभरि यस्तरी भिजेर बस्यो। 3 बजे रातिदेखि त अझै बढी आयो।
3: राति डर कतिको लाग्यो मनिताजी?
4: धेरै लाग्यो।
3: बाघहरू आउँछ कि आउँदैन त्यो जङ्गलमा?
4: बाघ त्यसको चाहिँ के थाहा भएन, कीर्तनको आवाज आउँथ्यो अनि टाढा टाढा स्टार्ट बोले जस्तो डम डम सुनिन्थ्यो, डर लाग्थ्यो।
3: घरको याद कतिको आयो?
4: घरको याद त आयो, बच्चा थियो सानो 3 वर्ष, अब मम्मी छोरा कहिले थिएन, अब राति त बच्चा पढ्छन् मम्मीलाई अनि धेरै याद आयो।
3: बिहान कति 5 बजेतिर उठेर हिँड्नु थाल्नु भयो?
4: अनि उज्यालो हुन दियो अनि आयो, 6 बजेतिर आयो तबदेखि हिँड्दा हिँड्दा हिँड्दा बाटो खोज्दा।
3: कस्तो हुँदो रहेछ जङ्गलभित्रको त्यो अनकन्टार ठाउँ?
4: धेरै अप्ठ्यारो, बाटोमा जाने मान्छेलाई त धेरै अप्ठ्यारो।
3: तपाईँहरू फर्केर कति घन्टा हिँडिसके पछाडि चाहिँ जङ्गल क्रस गर्नुभयो तपाईँहरूले? तपाईँहरूले दिशा चाहिँ कसरी फेला पार्नु भयो घरतिर फर्किने मनिताजी?
4: पछि पानी परेको थियो सर अनि अलिअलि देखेपछि सूर्य देखेपछि अनि बल्ल थाहा पाए यता छ भनेर।
3: घामको बाटो पछ्याउँदै आउनु भयो? अनि घर आइपुग्दाखेरि कति जति बजे थियो?
4: मैले त हेरेन,
3: तपाईँहरूलाई खोज्नको लागि सेना प्रहरी सशस्त्र गाउँका मान्छेहरू सबै खटिएको चाहिँ मान्छेहरू भेट्नु भयो तपाईँहरू बाटामा फर्किँदै गर्दा?
4: नै, कसैलाई भेटेन, भेटेन कसैलाई।
3: जङ्गलको छेउमै छ तपाईँहरूको घर?
4: सुक्ला फाटाको नजिकै।
3: अनि घर आइसकेपछि सबभन्दा सुरुमा कसलाई देख्नु भयो?
4: मम्मीहरू आएको थियो माइतबाट।
3: ए, तपाईँले सानो नानी छाडेर गएको भन्नुभयो, छोरीले के भन्यो घर फर्किने बित्तिकै? अझै कति दिन जङ्गलमा बस्नुपर्छ भन्ने लाग्यो कि लागेन भन्थ्यो कि?
4: सर आज पनि यही राति बस्नुपर्छ भनेर, अझ त जनावर देखे कहाँ बस्ने भनेर चिन्ता डर लाग्यो थियो। आज त फेरि बल्ल बल्ल निस्के।
3: थकाइ कतिको लाग्छ तपाईँहरूलाई निन्द्रा थकाइ?
4: धेरै, हिँड्दा हिँड्दा हिँड्दैदेखि।
3: जङ्गल जाँदाखेरि के कुरा चाहिँ गर्न नहुने रहेछ भन्ने
4: आजदेखि सिके?
3: अब जाने कि नजाने जङ्गल?
4: अब त नै।
3: घरका परिवारले के भनेका छन्?
4: अबदेखि नजानु भने।
3: लेबर नेता एनडी बर्नहम आज बेलायती नयाँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ। सन् 2016 यता बेलायतमा प्रधानमन्त्री फेरिएको यो 7 पटक हो। राजालाई राजीनामा बुझाउन अघि वर्तमान प्रधानमन्त्री सर किर स्टार्मरले प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा भाषण दिने अपेक्षा छ। त्यसपछि एनडी बर्नहम पनि राजदरबार गएर प्रधानमन्त्री कार्यालय जाने तालिका छ। सरकारले सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हाल शनिबार र आइतबार सार्वजनिक विधा दिइएको छ। हवस् त, खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर उठाउन हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखराका श्रोताहरूले पनि अर्थात् पोखरेली श्रोताहरूले पनि रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर हामीलाई सुन्न सक्नुहुनेछ, श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोता, कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उठान मैले हरि राईको स्वर शब्द सङ्गीत रहेको एउटा सुमधुर गीतबाट गरिसकेको छु। अरुणको तिर तिरै तिर माछी झैँ खेल्ने मेरी मायालाई आउँछु म जाल बुनेर, अर्थात् मायालाई जालभित्र पार्ने प्रण गर्दै हुनुहुन्थ्यो गीतकार, सङ्गीतकार अनि गायक हरि राई। र हरि राईको स्वर शब्द सङ्गीत रहेको यो गीतबाट आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उठान गरिसकेको छु। लागु श्रोताहरू, आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 4 गते षष्ठी तिथि सोमबार, नेपाल सम्बत 1146। तदनुसार आज जुलाई महिनाको 20 तारिक सन् 2026 र आशा छ यो सप्ताहन्त यहाँको सुखदै बित्यो भन्ने। र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, नेपालमा आज पनि मौसममा बदलाव देखेको छ र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमानमा आशाकाले जनाएको छ। सूर्योदय नेपालमा 5:20 जाँदा भएको थियो, सूर्यास्त चाहिँ भरे साँझ 6:29 जाँदा हुँदैछ। बिस्तारै दिनहरू छोटिने क्रम सुरु भए जस्तै लाग्न थालिसकेको छ। र श्रोताहरू, यो सप्ताहन्त विकेन्डमा पक्कै पनि यहाँले विश्वकपको आनन्द लिनुभयो होला।

फिफा विश्वकपको आज बिहानको खेलको रौनकता र उत्साह आशा छ अझै पनि सकेको छैन होला। यहाँहरूले सपोर्ट गरेकै टिमले पक्कै पनि ट्रफी चुमेको छ र कतिले अब उपविजेता बनेको टिमलाई पनि यहाँहरूले चुन्नुभएको थियो होला। र अमेरिकाको न्यू जर्सीमा सम्पन्न फाइनल खेलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 हराएर स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको छ। खेलको अधिकांश समय श्रोताहरू बल स्पेनले आफ्नो नियन्त्रणमा राखे तापनि खेल अतिरिक्त समयमा पुगेको थियो। न्यू जर्सी स्थित मेट लाइफ रङ्गशालामा भएको फाइनल खेलको अतिरिक्त समयको करिब 106 मिनटमा स्पेनका फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्दा यस अघिका विश्वकप विजेता अर्जेन्टिना दोस्रो भएर घर फर्कन बाध्य भए। विजयी टिमलाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। स्पेनलाई शुभकामना भन्दै एउटा रमाइलो गीत राख्न चाहन्छु। यतिखेर भने बबिना किरातीको स्वरमा शब्द सङ्गीत भुवन थुलुङको रहेको छ।

दुई दिने माया लाइदेऊ न के छ र भुवन थुलुङको शब्द संगीत अनि गायिका बबिना किरातीको स्वरमा रहेको गीत पश्चात आदरणीय श्रोताहरू अब भने बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेछ र पक्कै पनि यहाँहरू कार्यक्रम सुन्दै हुनुहुन्छ होला, विशेष गरी विश्वकपको यो रौनक धाङधङ्गिता अझै बाँकी छ होला र यहाँहरूलाई त त्यो समय सेड्युल मिलेर पनि नेपालभन्दा बाहिरका श्रोताहरूलाई त राम्रै भयो, तर हामीलाई चाहिँ यहाँ छर्लङ्गै रात काट्नु पर्यो। आजको रात दुई घन्टा करिब नपुग मात्रै हामी सुत्न पाएका छौँ। फुटबलको यो चार वर्षको कुम्भ मेला हिजो नेपालमा चाहिँ आजबाट आज बिहानबाट सकिएको छ। अब चार वर्षसम्म विश्व च्याम्पियनको रूपमा स्पेनलाई पाइसकेछौँ र कार्यक्रम स्वर्णिम संगम यो फुटबलको रौनकता बीच पनि सुन्दैन छ नि। सोमबारको बसाई भनेको श्रोताहरू, यो बसाईको पहिलो चरणमा म आज पनि यहाँहरू माझमा एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो चरणमा भने चाहिँ तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनु भएका प्रतिक्रिया अनि आज भने चाहिँ तपाईँहरूले गीत पनि अनुरोध गर्न सक्नुहुन्छ र तपाईँले सुन्न चाहनुभएका कुनै पनि गीतहरू छन् भने म कार्यक्रमको दोस्रो घन्टा अर्थात् दोस्रो चरणमा दोस्रो खण्डमा यहाँहरूका प्रतिक्रिया र गीतहरूलाई समेट्दै जानेछु। तर यति बेलामा चाहिँ कार्यक्रमको यो बसाईमा म यहाँहरू माझमा एउटा गीती कथा राख्नेछु र यो कथाको शीर्षक रहेको छ फेरि तिम्रो सम्झना। फेरि तिम्रो सम्झना यो कथा लेख्नु भएको छ विशालजित पालिखे, जो आफै गीतकार पनि हुनुहुन्छ। विशालजित पालिखेको कलमबाट लेखेको यो गीती कथा यहाँहरू माझमा राख्नेछु आजको यो बसाईको पहिलो चरणमा फेरि तिम्रो सम्झना शीर्षक रहेको छ र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा यसलाई सम्यक मात्र ठानिदिनु होला भन्दै अब भने म कथा त राख्ने नै छु, तर त्यसभन्दा अगाडि एउटा गीत राख्न चाहन्छु। जीवन चामलिङ राईको स्वरमा रहेको, शब्द र लय पनि उहाँकै रहेको छ र पछिल्लो समय चाहिँ श्रोताहरू ओरिजिनल गायक जीवन चामलिङको स्वरमा रहेको गीत चाहिँ अनाधिकृत रूपमा चाहिँ एआईबाट निर्माण गरेर चाहिँ निकै नै भाइरल भनेको छ। एआईको गीत चाहिँ धेरै नै टिकटक लगायत विभिन्न सोसियल साइटमा बहुचर्चित भनेको छ। अहिलेलाई भने चाहिँ म ओरिजिनल गीत नै राख्न चाहन्छु। यो गीतमा स्वर रहेको छ जीवन चामलिङ राईको, शब्द र सङ्गीत पनि उहाँकै रहेको छ र गीत पश्चात भने म यहाँहरू माझमा आजको लागि तयार पारेको गीती कथा फेरि तिम्रो सम्झना राख्नेछु र दोस्रो खण्डमा चाहिँ तपाईँ आदरणीय श्रोताले लेखेर पठाउनुभएका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई समेट्दै जानेछु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: हजुर, आदरणीय श्रोताहरू, बीएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोताहरू, आज सोमबार र सोमबारको स्वर्णिम सङ्गम सधैँ जस्तै आज पनि व्यवसायको यो पहिलो खण्डमा म यहाँहरू माझमा एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो खण्डमा अर्थात् दोस्रो चरणमा भने चाहिँ तपाईँ आदरणीय श्रोताहरूका प्रतिक्रियाहरूलाई कार्यक्रममा समेट्दै जानेछु अनि तपाईँले आज भने गीतहरू अनुरोध गर्न सक्नुहुनेछ र तपाईँले सुन्न चाहनुभएका कुनै गीतहरू छन् भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ र तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो खण्डमा म समेट्दै जानेछु र तपाईँका प्रतिक्रियाहरूलाई पनि कार्यक्रमको दोस्रो चरणमा नै म समेट्नेछु। तर पहिलो चरणमा भने चाहिँ श्रोताहरू म सधैँको सोमबार जस्तै आज पनि एउटा गीती कथा राख्न गइरहेछु र यो कथाको शीर्षक रहेको छ फेरि तिम्रो सम्झना। यो फेरि तिम्रो सम्झना कथा लेख्नु भएको छ विशालजीत पालिखेले। अब कथा कसको सम्झना हो सुनेपछि यहाँले पक्कै पनि अनुमान लगाउनुहुनेछ र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा चाहिँ म यसलाई सम्यक मात्र ठानिदिनुहोला भन्दै अब नै यहाँलाई म विशालजीत पालिखेल लेख्नुभएको कथा फेरि तिम्रो सम्झनातिर नि लैजान चाहन्छु।

दार्जिलिङ नेपालको पूर्वोत्तर सीमासँगै जोडेको रमाइलो पहाडी काखमा बसेको सुन्दर सहर, जहाँको सुन्दरता आफैमा पार छ, त्यसैमाथि दार्जिलिङको छुकछुकी रेलको पनि आफ्नै विशेषता छ। अनि त्यही छुकछुकी रेल चढाउने मेरो चाहना र अनुको इच्छा मिल्दोजुल्दो नै थियो। मैले अनुलाई पहिलोपल्ट हेटौडामा भेटेको थिएँ अनि त्यति नै बेला दार्जिलिङको प्रसङ्ग दार्जिलिङसँगै पूर्वी पहाडी जिल्ला इलाम पाँचथर र ताप्लेजुङ घुम्ने थप चाहना समेत हामीले बनाएको थियौँ। देशको सङ्घीय राजधानी काठमाडौँबाट करिब 200 किलोमिटर पर हेटौडामा हाम्रो भेट भएको थियो। मैले एउटा गैर सरकारी संस्थामा काम पाएको थिएँ र मसँगै मेरा साथीले पनि सोही गैर सरकारी संस्थामा काम पाएको थियो। तर त्यस कार्यालयको केन्द्रीय कार्यालय भने काठमाडौँमा नै भएकोले हामीले नोकरीको पत्र काठमाडौँमा बुझायौँ। तर पत्र बुझेको भोलिपल्ट हामी बिहान हेटौडाको लागि निस्क्यौँ। हामी नयाँ ठाउँ जाँदै थियौँ। नयाँ ठाउँ नौलो नलाग्ला भन्ने कुरामा दुई मत नै थिएन। त्यसैमाथि जीवनकै एउटा नौलो र सुखद अनुभूतिले हामीलाई छोइरहेको थियो। हामी काठमाडौँबाट हेटौडाका लागि निस्केपछि हाम्रो बस मुङलिङ हुँदै नारायणघाट, त्यसपछि हेटौडातर्फ लाग्दा त्यसबीचमा पर्ने मनमोहक दृश्यले हामीलाई साह्रै रमाइलो महसुस गराइरहेको थियो। अनि मनभरि जागिरे जीवनको सुरुवातले मनमा अनेकौँ कौतूहलता जन्माइरहेको थियो। हामी करिब 4 बजीतिर हेटौडामा पुग्यौँ। त्यहाँ एउटा लजमा बस्ने व्यवस्था मिलाएर केही बेर आराम गरेपछि हामी अर्थात् म र अनिस साँझतिर बजारतिर घुम्न निस्क्यौँ। नयाँ ठाउँ भएकोले हामीलाई साह्रै रमाइलो लागिरहेको थियो। हेटौडा बजार घुम्दै जाँदा पहिलोपटक मैले अनु तिमीलाई त्यहीँ हेटौडाको व्यस्त बजारमा देखेको थिएँ। अनि त्यही देखाइ एउटा छाप भएर खै कतिखेर मनमा छाइसकेछ। अनु खै के भनौँ, पहिलो भेटमा नै म तिमीलाई बिर्सनै नसक्ने भएको थिएँ। तिम्रा ती लचालु मुस्कान अनि शर्माएर हेरेका ती दृश्यले मेरो मनमा एक प्रकारको मोहनी लगाइसकेको थियो। तिमी यति सुन्दर लाग्यो कि तिम्रो सुन्दरताको बारेमा म बयान गर्नै सक्दिनँ। त्यसबेला म मात्र होइन तिम्रो बारेमा कसैले पनि बयान नै गर्न सक्दैन जस्तो लाग्थ्यो, किनकि बयान गर्ने शब्दहरू पाउन पनि गाह्रो हुन्छ। यस्तो लाग्थ्यो फेरि सुन्दरतालाई भावनासँग बाँधेर हेर्नु त्यति उचित नहुन पनि त सक्ला। साँच्चै अनु, तिमीलाई पहिलोपटक देख्दा मेरो मनमा वसन्त ऋतुको आगमनमा सम्पूर्ण वातावरण जसरी रमणीय हुन्छ नि त्यस्तै आभास भएको थियो। त्यति मात्र होइन, तिम्रो मुहार हेर्दा कोमल गुलाब फक्रे झैँ लाग्दथ्यो। त्यसैले मेरो आँखा तिमीमा मात्रै अडिएको थियो। मेरो मनले तिमीलाई पहिलोपटक देख्दैमा आफ्नो बनाऊ बनाऊ जस्तै लाग्दै थियो। तर तिम्रो र मेरो परिचय त थिएन, त्यसैले त्यो दिन तिमी आफ्नो बाटो लाग्यौ। त्यसपछि म र अनिस आफ्नो बाटो लाग्यौँ र होटलतिर आयौँ। तर मेरो मन भने अनु, तिम्रो सुन्दरताले चोरिसकेको थियो। जुन सुन्दरता सिङ्गो बसन्त फक्रे जस्तै थियो, ऋतुराज जस्तै थियो, साँच्चै नढाँटी भन्ने भने ऋतुराज बसन्तनी जस्तो लागेको थियो।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

राति होटेलमा आएपछि खाना खायौँ अनि कोठामा सुत्नको लागि गयौँ। निन्द्रै लागेन। तिम्रो झझलको मात्र मेरो आँखा वरिपरि आइरहन्थ्यो। साँच्चै तिमी त ऋतुहरूमा पनि हरियाली बसन्त नै थियौ, फुलहरूमा तिमी कोमल गुलाब नै थियौ, अनि नदीहरूमा दाज्नु पर्दा तिमी पवित्र गङ्गा नै थियौ। यति मात्र कि तिम्रो बयान कसैले गर्न सक्दैन थियो होला जसले कलमको खेती गर्ने कवि र साहित्यकारलाई समेत चुनौती दिइरहेको थियो। तर भोलि बिहानै हाम्रो नयाँ ठाउँको नयाँ अफिसको पहिलो दिन भएकोले बेलैमा जानुपर्ने थियो। त्यसैले बेलैमा सुत्नुपर्ने हुनाले म सुत्ने प्रयास गरेँ। आहा, निन्द्रा लागेन। अनेकौँ कोसिस गर्दा पनि तिम्रो सुन्दरताले घरिघरि मनलाई ढकढकाइरह्यो। अनि यसरी नै कल्पनासँग पाउठे जोरी खेल्दा खेल्दै कत्तिखेर निधाएछु पत्तै भएन। तर हिजो त्यत्रो लामो यात्रा गरेकोले थाकेर होला हामी बिहान उठ्न अलि ढिलो भएछ। त्यसपछि हाम्रो पहिलो दिनको कार्यालय जानको लागि तयारीमा लाग्यौँ। अलि ढिलो भएकोले हामी हतार हतार कार्यालयतर्फ लाग्यौँ। जब हामी आफ्नो कार्यालयमा पुग्यौँ तब मलाई एकदमै आश्चर्य लाग्यो। आश्चर्य मात्र होइन, खुसी पनि लाग्यो। त्यो के भने, तिमी पनि त त्यही कार्यालयमा काम गर्दिरहेछौ। म त्यस दिन साह्रै खुसी भए। अनु, साँच्चै साह्रै खुसी भए। हाम्रो पहिलो कार्यालयको दिन भएको हुनाले सम्पूर्ण कामहरू तिमीले नै सम्झाएका थियौ हामीलाई। यसरी हाम्रो दोस्रो परिचय भएको थियो त्यस दिन। र त्यतिखेर पनि तिमीले दार्जिलिङको छुकछुक रेलको प्रसङ्ग कोट्याएको थियो। दार्जिलिङ घुम्ने अनि त्यो सानो छुकछुक रेल चढ्ने अनि मिलेमा इलामको कन्याम र पाँचथर हुँदै ताप्लेजुङको पाथिवारा दर्शन गर्ने कुरा त्यही बेला तिमीले भोलेका थियौ। हामी त्यस दिनपछि नियमित जस्तै भेट हुन थाल्यौँ। कहिले खाजा खान जाने त अनि कहिले अफिस आउने जाने बहानामा। फेरि अफिस पनि त एउटै थियो नि, त्यसले नियमित भेट हुने नै भइहाल्थ्यो, होइन? हो अनु, यिनै दिनचर्यासँगै हामी धेरै नजिक भएका थियौँ। अनु, तिम्रो त हेटौडामा आफ्नै घर भएकोले आफ्नै घर बस्थ्यौँ। म र साथी अनिस भने डेरा खोज्दा नपाएको धेरै भइसकेको थियो। होटलमा बसेको होटलको बसाई महँगो त हुने नै भयो। यो सम्झेर तिमीलाई डेरा खोजिदिन आग्रह हामीले गरेका थियौँ र तिमीले पनि तिम्रो आफ्नै घर नजिकै एउटा फ्ल्याट मिलाइदिएका थियौ। त्यसपछि त झन् अफिस मात्र होइन, हाम्रो भेट त अब त अफिस बाहेक पनि हुन थाल्यो। हामी बिस्तारै नजिक भएको हाम्रो साथी अनिसलाई पनि थाहा भइसकेको रहेछ। अनु, तिमी नियमित अफिस र घर आउने जाने क्रममा सधैँसँगै हुन्थ्यो, तर पनि तिमीले मलाई मन पराएको कुरा कहिले गरेनौ नि, न त मैले नै गरे। मात्र हामीले एक आपसमा मनमा नै मन पराएका थियौँ।

अनु, मैले त पहिलो भेटमा नै तिमीलाई साह्रै मन पराउन थालिसकेको थिएँ। तिमीले पनि मलाई मन पराएको अनुभूति त हुन्थ्यो, तर पनि हामीले एक अर्काबीच यो कुरा गर्न सकिरहेका थिएनौँ। एक दिन उपयुक्त मौका मिलेमा तिमीलाई बताउने विचारमा थिएँ म। तिमी र म नजिक हुँदै गयौँ। यसै क्रममा हामी बिदाका दिनहरूमा विभिन्न रमणीय स्थलहरू घुम्न जाने गर्दथ्यौँ। हाम्रो यसरी नै रमाइलो दिनहरू बित्दै गएको थियो। हामी एक अर्कालाई देख्न नपाए पानी बिनाको माछा छटपटाए झैँ हुन्थ्यो। एक दिन मलाई अफिसबाट अर्कै दुर्गम जिल्लाको एक गाउँमा करिब एक महिनाको लागि जानुपर्ने भयो। मलाई तिमीलाई छोडेर जान त मन थिएन, तर के गर्ने, नोकरी गरेपछि जान्न भनेर कहाँ सुख पाइँदो रहेछ र। त्यसैले भोलि बिहानै म जाने निर्णय गरे। म भोलि बिहानै उठेर गए त्यस गन्तव्यतिर। म करिब दुई दिन हिँडेपछि त्यो दुर्गम गाउँमा पुगे। अनु, दुई दिनसम्म हिँडेर गएको हुनाले त्यो रात त भुसुक्खै निधाएछु। त्यस दुर्गम ठाउँ मेरो लागि सबै कुरा नयाँ हुने नै थियो। मलाई तिमी सामु नपाउँदा साह्रै न्यास्रो लाग्ने गर्दथ्यो। मलाई भोक निन्द्रा के हो थाहा हुनै छाडिसकेको थियो। जब म तिमीबाट यसरी टाढा भए तब झन् तिम्रो कमीको महसुस हुन थाल्यो। म एक्लै बस्नै नसक्ने मलाई अनुभव भयो। अनु, एक रात धेरै बेरसम्म निदाउन सकिन। मैले धेरै सोचेर एउटा निर्णय लिएँ। म अब जति सक्दो चाँडो काम सकेर यहाँबाट फर्कन्छु र मैले तिमीलाई आफ्नो मनको कुरा सबै भन्ने निर्णय गरे। त्यसपछि म जति सक्दो चाँडो काम सक्न तल्लीन भए। उता तिमी भने एक महिनाको लागि यस गाउँमा आउँदा तिमी पनि मामाको छोराको विवाहको लागि करिब एक हप्ता बिदामा धरान गएकी रहेछौ। करिब एक महिना हामी छुटिएर बस्न पनि मलाई साह्रै गाह्रो भएको थियो। आज भने म यस दुर्गम गाउँको काम सकेर हेटौडा फर्कँदै थिएँ एउटा मिठो सपना बुनेर। म सोच्दै थिएँ, अनु, आजको दुई दिनमा हेटौडा पुग्छु र म तिमीलाई आफ्नो मनको कुरा भन्छु भन्ने ठुलो आशा थियो मनमा। दुई दिनपछि म साँझ पख हेटौडा आइपुगेको थिएँ। एकदम झरी परिरहेकोले बजारदेखि कोठासम्म म रुच्दै आएँ। साथी अनिस पनि कोठामा नै रहेछ। म चिसो कपडा फेरेर कोठामा बस्दै थिएँ। अनिसले चिया लिएर आयो। हामी चिया खाँदै आफ्नो मिल्ने साथी करिब एक महिनासम्म भेट नभएकोले आफ्नो त्यो विकट ठाउँको बसाई र आफ्नो काम गर्ने अफिसको गतिविधिको बारेमा कुरा गर्न थाल्यौँ। यो त मात्र बहाना थियो, म त केवल तिम्रो बारेमा बुझ्न साह्रै व्याकुल थिएँ। हामीले धेरै बेर कुरा गर्दा पनि तिम्रो बारेमा अनिसले केही कुरा नगरेकोले मैले नै सोधेँ अनिसलाई। त्यसपछि मलिन स्वरमा अनिसले भन्यो कि तिमी त आफ्नो मामाको छोराको विवाहको लागि धरान गएर फर्केर आउँदा तिमी चढेको बस दुर्घटनामा परि तिमी यो संसारबाट धेरै टाढा कहिल्यै नआउने गरी गइसकेको कुरा मुस्किलले भन्यो अनिसले मलाई। अनि यो कुरा सुन्दा म त छागाबाट खसी जस्तै भए र सोचे मैले किन तिमीलाई मेरो कुरा भन्न सकिन। यही कुराको पश्चाताप छ आज पनि अनु मलाई। तिमी त संसारबाट टाढा भइसक्यो, तर पनि म तिम्रै सम्झनामा आज पनि पर्खी बसेको छु।

हजुर आदर्शहरू यति जेलीहरू माझमा मैले राखेँ सधैँको सोमबार जस्तै आज पनि बेबेस गोर्खा रेडियोको कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको पहिलो खण्डमा एउटा गीतिकथा र आजको गीतिकथा लेख्नु भएको थियो कथाकार विशालजित पालिखीले फेरि तिम्रो सम्झना शीर्षक रहेको थियो र यो कथाको लागि म विशालजित पालिखी कथाकारलाई धन्यवाद दिन चाहन्छु र यो कथाको कथावस्तुलाई आज मैले जोड्नको लागि चारवटा गीत राखेको थिएँ। सुरुमा मैले गीतकार लीलाराज काममाङको गीत रचना परेश राई र मेचु धिमालको स्वरमा रहेको एउटा गीत राखेँ। पुष्कर छुनालको सङ्गीत रहेको थियो लैजाउन कान्छा। यहाँ दार्जिलिङको प्रसङ्ग उठेथ्यो, दार्जिलिङको रेलको कुरा उठेथ्यो र इलाम र ताप्लेजुङको पाथीबरासम्म पुग्ने कथाको कथावस्तु रहेको कारणले पनि मैले पाँच थरका गीतकार लीलाराज काममाङले लेख्नुभएको लैजाउन कान्छा यो गीत राखेँ। त्यसपछि मैले राम थापाको सङ्गीत, राजेन्द्र रिजालको गीत रचना र अरुण थापा मगरको स्वरमा रहेको गीत ऋतुहरूमा तिमी बोलको गीत राखेँ, जहाँ एउटी नारीको प्रशंसा गरेको थियो अर्थात् कथाको पात्र अनुलाई ऋतुसँग जोडिएको थियो र मैले यो गीत राखेको थिएँ। र कर्णदासको स्वरमा मध्याह ब्यान्डको गीत राखेँ, मनमा नै मन पराइसके बोलको गीत राखेँ। अनि अन्तमा कथाको कथावस्तुलाई बिट मार्ने क्रममा भने मैले यशोदा पराजुलीको स्वरमा रहेको गीत राखेँ। फेरि तिम्रो सम्झनाले यो आजको कथावस्तुको शीर्षक पनि अर्थात् गीतिकथाको शीर्षक पनि फेरि तिम्रो सम्झनाले रहेको थियो र फेरि तिम्रो सम्झनाले यो गीत राखेँ। यशोदा पराजुलीको स्वरमा रमेश दाहालको गीत रचना, गणेश पराजुलीको सङ्गीतमा रहेको गीतसँग जोडेका सम्पूर्ण सर्जकहरूलाई धन्यवाद दिन चाहन्छु। र अब भने म एउटा गीत राख्न चाहन्छु श्रोताहरू यहाँहरू माझमा र गीत पश्चात भन्ने यहाँहरूले हाम्रो बिएबिस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ र यो गीतमा स्वर रहेको छ रचना जिसीको, शब्द सङ्गीत रचना जिसीकै रहेको छ। साउन लागिसकेको छ, भेल पहिरो सुरु भइसकेको छ र यो गीतले पनि यस्तै यस्तै बिम्ब टिपेको छ। साउने खोला उर्लेर आयो माछा मार्नु दुवाली छेकेर, यो गीतमा अनुप्रास मिलाउनु माछा मार्नु दुवाली छेकेर लेखे तापनि बाढी आएको पहाडी खोलामा माछा मार्ने दुस्साहस चाहिँ कसैले नगर्नुलाई, गीतलाई इन्टरटेन्मेन्टको रूपमा मात्र लिनुलाई भन्दै अहिले पनि यो गीत राख्न चाहन्छु।

0: pe Live Buddy.
1: On air.
0: App-mai.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सार्वजनिक विधाको पुनरावलोकन गर्न सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रधानमन्त्री कार्यालय सहित चार मन्त्रालयका प्रतिनिधि राखिनेछ। शनिबार र आइतबार दुई दिन सार्वजनिक विधा शुरू भएता परेको असहज सहज अवस्थाबारे अध्ययन गर्न कार्यदल गठन भएको हो। कार्यदलले 15 दिनभित्र सार्वजनिक विधाबारे अध्ययन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ। पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग सीमादरबारमा छलफल गर्दै उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको बताउनु भएको हो। छलफलमा प्रधानमन्त्री शाहले यो क्षेत्रका व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पुँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताउनुभयो। छलफलमा पुँजी बजारका सरोकारवाला संस्थाका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी नीतिगत संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिएका छन्। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। यस्तै ब्याङ्क तथा वित्तीय संस्था मार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र ब्याङ्कले आवश्यक कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ। मोरङ सुन्दर हरैचा 10 को सुकुना माध्यमिक विद्यालयमा छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा विद्यालयका 2 जना शिक्षक र 1 जना सवारी चालकलाई पक्राउ गरिएको छ। प्रहरीले सुन्दर हरैचा 10 का चालक प्रदीप भट्टराई सहित सुन्दर हरैचा 2 का शिक्षक किशोरलाल गच्छेदार र सुन्दर हरैचा 12 का अर्का शिक्षक अविरल मास्केलाई पक्राउ गरेको हो। उनीहरूमाथि विद्यालयका केही छात्रालाई मोबाइलबाट व्यक्तिगत सन्देश पठाउने, परीक्षामा पास गराइदिने आश्वासन दिने र अमर्यादित व्यवहार गरेको आरोप छ। तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पश्चिम नेपालमा कमैया मुक्तिको घोषणा गर्यो। घोषणाको 2 दशक बितिसक्दा समेत मुक्त कमैया अझै पुनस्थापनाको पर्खाइमा छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: 2057 साल साउन 2 गते तत्कालीन देउवा नेतृत्वको सरकारले कमैया मुक्तिको घोषणा गर्दै पुनर्स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो। 2076 सालदेखि मुक्त कमैयाको पुनर्स्थापनाको जिम्मा स्थानीय तहलाई दिएपछि बाँकी रहेको पुनर्स्थापनाको काम अगाडि बढ्न नसकेको हो। मुक्त कमैया समाजका अनुसार हाल लुम्बिनी प्रदेशमा 1293 र सुदूरपश्चिम प्रदेशमा 1082 गरी 2375 मुक्त कमैया परिवार पुनर्स्थापनाको पर्खाइमा छन्। समाजका अध्यक्ष पशुपति चौधरी,
5: 2175 जना अझै चाहिँ जग्गा पाउन बाँकी देखिन्छ भने 2 चरणको छानबिनले पनि हामीले राज्यको चाहिँ छानबिन प्रक्रिया गलत छ, यसलाई चाहिँ यो ढङ्गले सबै परिचय पत्र चाहिँ वास्तविक कमैयाहरू पाउन सक्दैन।
4: पछिल्लो समय अतिक्रमण हटाउने नाममा मुक्त कमैयाका टहरा समेत हटाउन थालिएको भन्दै पीडितहरूले थप आक्रोश पोखेका छन्। पुनर्स्थापनाको विकल्प नदिएर टहराहरू हटाउन लागेको भन्दै उनीहरूले सरकार प्रति तीव्र असन्तुष्टि पोखेका हुन्।
5: लुम्बिनी
4: र सुदूरपश्चिम प्रदेशमा रातो र पहेलो परिचय पत्र पाएका 27,470 मुक्त कमैया मध्ये हालसम्म 25,195 जनाको पुनर्स्थापना भइसकेको छ। बाँकी भने अझै शिविर तथा सडक किनारमा अस्थायी रूपमा बस्दै आएका छन्।
3: नेपाल राष्ट्र ब्याङ्कमा 3 जना डेप्युटी गभर्नर हुने व्यवस्था गर्न र सीईओको कुलिङ पिरियड घटाउन ब्याङ्करहरूले सुझाव दिएका छन्।
6: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा राष्ट्र ब्याङ्क ऐन संशोधन विधेयकमाथिको छलफलमा सहभागी ब्याङ्करहरूले 3 जना डेप्युटी गभर्नर राख्ने व्यवस्था बनाउन सांसदहरूलाई सुझाव दिएका हुन्। अहिले 2 जना डेप्युटी गभर्नरको व्यवस्था छ। उनीहरूले ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओको कुलिङ पिरियड घटाउन पनि सुझाव दिएका छन्। ब्याङ्करहरूले अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा ब्याङ्किङ क्षेत्रका व्यवस्थामा व्यवहारिक संशोधन गर्न, बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई राष्ट्र ब्याङ्कको नियमनमा ल्याउनु पर्ने सुझाव दिएका छन्। ऐनमा अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा ब्याङ्किङ क्षेत्रका व्यवस्थामा व्यवहारिक संशोधन गर्नुपर्ने सुझाव समेत ब्याङ्करहरूको छ।
3: काठमाडौँ नयाँ बस पार्कको गेस्ट हाउसमा एक युवतीको शव फेला परेको छ। गेस्ट हाउसको कोठामा कैलाली धनगढी उपमहानगरपालिकाकी 25 वर्षीय निशा सुनारको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: BS Gorkha Radio.

हजुर आदरणीय श्रोताहरू, यो सुमधुर युगल गीत मैले यहाँहरूमा आज भनेर राखेँ जनकवि केशरी धर्मराज थापाको शब्द संगीत अनि स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणाको स्वरमा। र यसै सुमधुर गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम संगमको व्यवसायको दोस्रो खण्ड अर्थात् दोस्रो चरणको उठान गरिसकेछु र बेबेस गोर्खा रेडियो सुनेर बस्नु नै सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वर्णिम संगमको व्यवसायको दोस्रो खण्डमा पनि पुनः स्वागत गर्न चाहन्छु। र श्रोताहरू, मैले कार्यक्रमको पहिलो खण्डमा भने यहाँहरू माझमा एउटा गीत कथा राखेको थिएँ, फेरि तिम्रो सम्झना शीर्षक रहेको थियो कथा, विशालजित पालिखेले लेख्नु भएको थियो। र अब भने तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई पनि कार्यक्रममा समेट्दै जानेछु। र यहाँ लेख्नुहुन्छ रघु भट्टराईजीले बस्टनबाट छोटो प्रतिक्रिया लेख्नु भएको छ, लहै यताको बिहानीबाट मैले पनि सबै सबै रेडियो प्रेमी श्रोतालाई नमस्ते भनिसकेँ है भनेर लेख्नु भएको छ, सुरुमै लेख्नु भएको थियो। रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। उसै गरी बस्टन बाट रघुजी सँगसँगै यता नर्थ क्यारोलिनाबाट आन्पी परदेशजी पनि प्रकृतिको सुन्दरताहरू मार्फत मैले पनि यतैबाट अभिवादन है यासिङ, अनि उता बोस्टनका हाम्रा रघु भट्टराईजीलाई पनि बिहानी सँगै घर अगाडि फुलेका सुन्दर फुलहरूसँगै प्रकृतिसँग रमाउँदै बेबेस गोर्खा रेडियो सुन्दै बसिरहेको छु भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। म हाम्रा एनपी परदेशीजीलाई पनि यसै गरी, यहाँ शर्मिला अधिकारीजी लेख्नुहुन्छ कनेक्टिकट युएसएबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ निकै लामो प्रतिक्रिया लेख्नु भएको छ, द्वारिका थापा मगर सरलाई नमस्कार छ है, व्यस्त हजुर मात्रै हो र हौसालाले भरिपूर्ण भएको मायाको शब्द कोर्नुहुन्छ, हाम्रो पनि 4.5 अक्षरको धन्यवाद भए पनि कुरा सुन्नु पर्यो नि, एकहोरो त रोटी पनि त पाक्दैन नि, अति भएर आज तुलसी सरसँग गुहार मागेको छु, लौ न तुलसी सर 4.5 अक्षरसहितको मेरो यो सानो कोसेली द्वारिका थापा मगर सरलाई थापा सरलाई रेडियोबाट सुनाइदिनु पर्यो भनेर बिन्ती बिसाए, मेरो दुई शब्द हजुरको लागि बेबेस गोर्खा रेडियोको आँगनीमा बिसाए है भनेर लेख्नु भएको छ कनेक्टिकट युएसएबाट। उहाँको दुई शब्द पनि म सुनाइहाल्छु, उता जर्मनीमा बस्नु द्वारिका थापा मगरजी कार्यक्रम सुन्दै हुनुहुन्छ होला, झर्छौ सधैँ रेडियोको आँगनीमा जुनकरी झै झुलुक्क, झर्छौ सधैँ रेडियोको आँगनीमा जुनकरी झै झुलुक्क, अडिएर एकैछिन हेर्दैनौ पुलुक्क, देश फरक भए पनि तिमी जस्तै व्यस्त छु मै पनि, अहिले कहिले काहीँ त आउने गर घामको किरण बनी, फेसबुक र टिकटकमा मेसेज पठाउँछौ, नेपालको घाम सरकारी काम हाजिरी जनाउँछौ, चाहिँदैन वाह वाह चाहिँदैन ताली, भेट हुँदा बोल दाजु गर बरु गाली, तिमीले टेक्ने धरती एउटै मैले पनि टेक्ने, किनकि किन होला कहिले पनि तिमीलाई नभेट्ने, आउनलाई त आउँछौ सधैँ दिइहाल्छौ सिधा, मनको कुरा साट्नै पाउन्न मागिहाल्छौ बिदा, मनको कुरा साट्नै पाउन्न मागिहाल्छौ बिदा, बेबेस गोर्खो गोर्खा रेडियो सुन्नु नि सम्पूर्णमा पनि मेरो नमन भनेर उहाँले विशेष गरी हाम्रा बेबेस गोर्खा रेडियोका नियमित श्रोता हुनुहुन्छ द्वारिका थापा मगरजीलाई सम्झनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रा कनेक्टिकट युएसमा रहनुहुने होमा माफनुला शर्मिला अधिकारीजीलाई, शर्मिला अधिकारी कान्छीश्वरीजीलाई धन्यवाद दिन चाहन्छु। यहाँ थुप्रै प्रतिक्रिया देखिरहेको छु, पढ्दै जानेछु। यहाँ लेख्नुहुन्छ सुमिन विवश सावान, सेवा र नमस्कार सर, म पनि सुरुबाटै कार्यक्रम सुन्दैछु है, कलङ्कीबाट छोटो सम्झना, आदरणीय दाजु नारायण रामाजी, दिदी बिमा कुमारी दुरा, बहिनी सुमी लिम्बु र गायिका मन्जु पसेनाजीलाई, तीज गीतको तयारीमा हुनुहुन्छ उहाँहरूलाई हार्दिक बधाई छ है तुलसी सर, मलाई चिन्नु नै सबै सबैमा मिठो सम्झना आशेवार हो भनेर लेख्नु भएको छ सुमिन विवस्तावाजीले, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र उहाँहरूको यो तीजको कोसीले आउँदै गरेको कुरा लेख्नु भएको छ र हामी कामना गर्छौँ उहाँहरूको यो गीत श्रोता दर्शकहरूले अत्यन्तै धेरै रुचाइदियोस् भन्दै यहाँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। सुमिन विवश सामा जो आफै पनि गीतकार हुन्छ, लोकशैलीका गीतहरू धेरै लेखिसक्नु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ सुमी लिम्बु, उहाँ पनि काठमाडौँबाटै हुनुहुन्छ, आदरणीय कार्यक्रम सञ्चालक तुलसी सर सेवारो नमस्ते, आज पनि थानकोरबाट सुन्दैछु कार्यक्रममा, आज पनि एउटा गजल कोरेर पठाएछु, गजलले स्थान पाउने आशा गरेको छु है भनेर लेख्नु भएको छ, ल तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु, गजलहरू सृजनाहरू बिहिबारको कार्यक्रममा पठाउनु भयो भने झन् राम्रो, तर आज पठाइहाल्नुभयो मैले नाइ भन्न त सक्दिनँ। उहाँ लेख्नुहुन्छ आज पनि थानकोटबाट सुन्दैछु कार्यक्रम भनेर एउटा

गजल लेखेर पठाउनु भएको रहेछ। सुनाउनको साउनको पहिलो बिहानी डोल्पा आगोसँग मुस्कुरायो, साउनको पहिलो बिहानी डोल्पा आगोसँगै मुस्कायो, लोतोसँगै वर्ष दिनको दुःख पनि आज बगायो। साउनको पहिलो बिहानी डोल्पा आगोसँगै मुस्कुरायो, लुतोसँगै वर्ष दिनको दुःख पनि आज बगायो। धुवासँगै उड्न रोग शोक र मनको सबै पीडा, धुवासँगै उडुन् रोग शोक र मनका सबै पीडा, हरेक आगनीमा फक्रियो सुख शान्ति र मिठो क्रीडा, पुर्खाले छोडेको यो अमूल्य संस्कार नबिर्छौँ, पुर्खाले छोडेको यो अमूल्य संस्कार नबिर्छौँ, आफ्नो पहिचान जगाउँदै पुस्तौँ पुस्तासँगै हिँडौँ। आगोको ज्वाला होइन आशाको उज्यालो बलिरहेको छ, आगोको ज्वाला होइन आशाको उज्यालो बलिरहेको छ, डोल्पाको साउनमा आज पनि संस्कृतिले मुटु जितिरहेको छ, डोल्पाको साउनमा आज पनि संस्कृतिले मुटु जितिरहेको छ भनेर आज मैले विशेष गरी यो साउने सङ्क्रान्तिको दिन चाहिँ यो कर्णाली प्रदेशको पहाडी जिल्ला डोल्पामा चाहिँ यो घर घरको छतमा, त्यहाँ त अब ढुङ्गा र माटोको घर भएको कारणले पनि घरको माथि धुरीमा छतमा चाहिँ आगो बालेर लुत्तो फाल्ने परम्परा रहेको थियो, र डोल्पामा गएको साउन एक गते यसरी घर घरको माथि छानोमा, कौशीमा त नभन् छानोमा यसरी आगो बालेर चाहिँ लुतो फकाए भगाएको तस्विरहरू मैले पनि आज हाम्रो अफिसियल फेसबुक पेजमा राखेको थिएँ। यही तस्विरहरू उहाँले सिर्जना लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु सुमी लिम्बूज्यूलाई। अनि उहाँले साउथ कोरियाबाट खेम लिम्बू, बेलायतबाट आदिनी दाई लीलाराज काम्बाङ, अनि एनपी परदेशी लगायत सबैलाई मिठो सम्झना र माया भन्दै ओझेल परे है नमस्कार भनेर लेख्नु भएको छ सुमी लिम्बूले। सुमी लिम्बूले यो गजल लेख्दै गर्दा मलाई पनि उहाँलाई धन्यवाद दिनको लागि चार लाइन बोल्न मन लाग्यो। डोल्पाले अब सिटामोल कुर्न नपरोस्, हुम्लाले अकालमा मर्न नपरोस्, डोल्पाले अब सिटामोल कुर्न नपरोस्, हुम्लाले अकालमा मर्न नपरोस्, कर्णाली विकट होइन अब विरासत बनोस्, कर्णाली विकट होइन अब विरासत बनोस्, जुम्ला र मुगुले पनि नुन खोज्दै तराई झर्न नपरोस्, जुम्ला र मुगुले पनि नुन खोज्दै तराई झर्न नपरोस् भन्दै अब भने किरण बरालले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु यो बसाइमा, जुन गीतमा स्वर रहेको छ शिशिर योगीको र सङ्गीत पनि शिशिर योगीकै रहेको छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: BFDS गोर्खा रेडियो।

चलचित्र प्रेम पिण्डको यो गीत राखी श्रोताहरू, मैले यहाँहरू माझमा आशा भोसलेको स्वरमा गीत रचना वरिष्ठ गीतकार यादव खरेलको रहेको थियो, सङ्गीत सम्बोजित बाँसकोटाको रहेको थियो र यो गीतको साथ सम्पूर्ण श्रोतालाई कार्यक्रमको व्यवसायमा फेरि पनि स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोताहरू, यो गीत चाहिँ यहाँ बेलायतबाट आसपोर्ट केनबाट मिनी कालीकोटी राईजीले अनुरोध गर्नुभएको थियो। उहाँ लेख्नुहुन्छ, नमस्ते तुलजाई, सुरुबाट नै रेडियो सुनेर बसिरहेको छु। साह्रै सुन्दर गीती कथा अनि सुन्दर तस्विर, अनि आज गीत अनुरोध गर्ने दिन पनि भएको हुनाले मलाई चाहिँ गहिरी खेतको सिरै हान्यो वर्षा रेम यामको करौतीले। बोलको गीत टाइम भएमा सुनाइदिनु हुन अनुरोध गरे है भन्नुभएको छ, गजबले सुनाइसकेको छु टाइम पनि भएर, यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ नर्थ क्यारोलिना युएसएबाट एनपीजी लेख्नुहुन्छ, एनपी प्रतिजी, दामी दामी डोल्पाको गीत मुक्तक सबै सबै भनेर लेख्नुभएको छ, धन्यवाद दिन चाहन्छु। हाम्रो एनपी प्रतिजीलाई मैले अघि हाम्रा सुमी लिम्बूको गजल पढेर थोरै बोलेको थिएँ, अनि रघु भट्टराईजीले पनि बस्टनबाट डोल्पाको प्रसङ्गले धेरै कुरा पो जोडे त हौ, तर कस्तो पीडादायक परिस्थिति भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई। अनि हरि राईजी लेख्नुहुन्छ फेल्तम लन्डनबाट, आज मैले कार्यक्रमको सुरुवातमै हरि राईले गाउनुभएको उहाँकै शब्द सङ्गीत रहेको गीत राखेको थिएँ, अरुणको तिरै तिर। र यति बेला यहाँ हरि राईजी लेख्नुहुन्छ, तुलसर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुबाट नै सुनेर मनोरञ्जन लिइरहेको छु है, अनि आजको गीती कथा साह्रै राम्रो सुन्दर र मर्मस्पर्शी लाग्यो, उस्तै मिठो गीत सङ्गीत कथाकारज्यूलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि, साथै हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँभरि निरन्तरता पाइरहोस् शुभकामना। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै भावुक बनाइदिनु भयो, कथाकार र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना। अनि सर आज मिल्छ भने चाहिँ गीतकार आदरणीय दिदी होमा पायम लिम्बू ज्यूले लेख्नुभएको मर्मस्पर्शी गीत साथै प्रमोद खरेलजीले गाउनुभएको शीतलु जुन भन्ने गीत आफ्नै अभिरुचिमा अनि तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुनाउन र आफू पनि सुन्न चाहन्छु, धन्यवाद हरि राई फेल्थम लन्डन भन्ने लेख्नु भएको छ, हरि राईजीलाई धन्यवाद दिन चाहन्छु फेल्थम लन्डनबाट कार्यक्रम सुनेर प्रतिक्रियाको माध्यमबाट जोडिनुभयो र गीत माग्नु भएको छ, गीत अवश्य सुनाउनेछु है त कार्यक्रम सुन्दै जानुहोला भन्न चाहन्छु। अनि यहाँ सुमिन विवश सामा लेख्नुहुन्छ, तुल सर हजुरको आवाजमा गीती कथा सुन्दा मन एकदमै भावुक भयो, अनासै आँखाबाट आँसु झर्यो, शब्द भाव र प्रस्तुतिले मुटुको गहिराईसम्म छोयो, साथ यस्तै सशक्त सिर्जना र मिठो प्रस्तुतिका लागि धेरै धेरै धन्यवाद, हजुरको आवाज अझै धेरै श्रोताको मन छुने विश्वास छ, हार्दिक शुभकामना। तपाईँसँगै आजका गीती कथाका लेखकज्यूलाई पनि आशेवा र तुलसीज्यू भनेर यहाँ सुमिन व्यवस्थाले लेख्नु भएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुरुदेखि नै सुनिरहनु भएको छ उहाँले पनि, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ होमा पायम लिम्बू बेलायतबाट हुनुहुन्छ, सेवा र तुलसीज्यू आहा कति राम्रो नाइस सिन देखियो भनेर, यो गाउँघरको है, यो विशेष गरी डोल्पाको सिन हो र यो चाहिँ मैले आज यहाँहरू माझमा हाम्रो अफिसियल फेसबुक पेजमा राखेको छु, पक्कै पनि यो दृश्य चाहिँ गएको साउन एक गते हाम्रो गाउँघरतिर पनि त लुतो फ्याँक्ने प्रचलन छ नि, तपाईँलाई थाहै होला, र यो लुतो फ्याँक के को तस्विर मैले यहाँहरू माझमा राखेको थिएँ, मन पराइदिनु भयो, यो चाहिँ डोल्पा जिल्लाको पनि ठुलीभेरी नगरपालिका वडा नम्बर 7 र 8 जुफालमा चाहिँ गत साउन एक गते बालिएको यो तस्विर राखेछु, घरका माथि छतमा धुरीमा बालेको आगोको तस्विर, गाउँघरमा यसरी लुतो फालिने प्रचलन रहेछ र उहाँ लेख्नुहुन्छ होमा पायम लिम्बू अगाडि, र आज भने गीत माग्ने दिन भएकोले गीतकार तेन्जी पाखरिनज्यूको नयाँ गीत 12 बजेपछि सुनाइदिनु होला है भनेर लेख्नु भएको छ, अब त 12 मात्रै होइन युकेको त एक बन्द पनि लागेछ, म सुनाउँछु है त केचिनपछि, अनि उहाँलाई केही समय भयो अलिक सन्चो छैन, अहिले पनि उहाँमा अलिकति बिसन्चो भएको समाचार सुनिरहेछु भन्नुभएको रहेछ, ओहो तेन्जी पाखरिनज्यू शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु, के भयो तपाईँ जस्तो हट्टाकट्टा स्वस्थ मान्छेलाई
कामना गर्छु छिटो निकुनुहोस् है। त्यसैले उहाँलाई गेटुल छुन भन्दै नयाँ गीत सुनाउन चाहन्छु, सबैको मङ्गल होस् नोगेन भन्नुभएको होमा पाइम लिम्बुले, यहाँलाई पनि धन्यवाद दिन चाहन्छन्। होमाजीको गीत चाहिँ यहाँ हरि राईजीले फेल्तम लन्डनबाट अनुरोध गर्नुभएको छ, पहिला म यो गीत सुनाइहाल्छु। प्रमोद खरेलले गाउनुभयो गीत हरि राईको अनुरोधमा फेल्तम लन्डनबाट, अनि यसमा शब्द रचना होमा पायम लिम्बूको रहेको छ, सङ्गीत तारा प्रकाश लिम्बूको रहेको छ, र त्यसपछि म हाम्रो तेन्जी पाखरिनजी अलिकति अस्वस्थ भएको कुरा लेख्नु भएको छ र उहाँ अहिले पनि डक्टरको चाहिँ उसमा जानुभएको रहेछ फलोअपमा, र होमाजीलाई यो जानकारीको लागि धन्यवाद दिन चाहन्छु। र हामी पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तेन्जी पाखरिन लेख्नुभएको नयाँ गीत सुनाउने नै छु अहिलेलाई, भने चाहिँ नरुनु प्रिय हरि राईको अनुरोधमा।

गीतकार होमा पायम लिम्बुकको गीत रचना रहेको यो गीत राखे प्रमोद खरेलको स्वरमा हरि राईजीले फेल्थम लन्डन भएको छ। यो गीत अनुरोध गर्नुभएको थियो र उहाँले मलाई धन्यवाद पनि भनेर लेखिसक्नु भएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि आज गीती कथा त मैले राखिसकेको छु कार्यक्रमको अघिल्लो चरणमा, र गीत माग्ने दिन भएको हुनाले धेरै गीतहरूको अनुरोध आएको छ। र यति बेला पनि यहाँ होमा पायम लिम्बुले पनि गीतकार तेन्जी पाखरिनजीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एउटा गीतको अनुरोध गर्नुभएको छ। बिल्कुलै नयाँ गीत हो, केही समय अगाडि मैले यो गीत पेबेस गोर्खा रेडियोबाटै पनि रिलिज गरिसकेको छु। यस गीतसँगै जोडेका सङ्गीतकार गायिका दिपा तामाङसित पनि कुराकानी गरेको थिएँ, र यति बेला मैले यही गीत राख्न चाहन्छु यहाँहरू माझमा। दिपा तामाङ र शुभ तामाङको स्वरमा गीत रचना तेन्जी पाखरिनको रहेको छ, सङ्गीत यसमा दिपा तामाङकै रहेको छ, र होमा पायमजीले शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ। तेन्जी पाखरिनजी छिटो निकाउनुहोस् है त भन्दै अहिलेलाई पनि यही गीत यहाँहरू माझमा।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि
1: हजुर श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम छोडिमसँग म फेरि पनि सम्पूर्ण रेडियो सुनेर बस्ने तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मङ्गलबार सोमबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा मैले व्यवसायको अघिल्लो खण्डमा एउटा गीत कथा राखेको थिएँ र कथाको बारेमा यहाँहरूको प्रतिक्रिया परिरहेको छु। र यतिखेर भने काठमाडौँको मौसममा केही बदलाव पनि आएको छ श्रोताहरू, बाहिर पानी परिरहेको छ र भित्र भने रेडियो स्टुडियोमा बसेर तपाईँसित बोल्दै गर्दाखेरि अबको केही समय पश्चात कार्यक्रम सके पश्चात घर फर्किने क्रममा सधैँ जस्तै फेरि पनि ट्राफिक जामको त्यो झमेला भेर्नु भन्नु झमेला बेहोर्नु पर्ने अर्को एउटा बाध्यता आइ नै हाल्यो भन्न चाहन्छु, किनकि पानी पर्ने साथ काठमाडौँको यो ट्राफिक चाहिँ अत्यन्तै अस्तव्यस्त भइहाल्दछ। ठुलो पानी पर्यो भने त सडक नै बन्द हुने अवस्था पनि आएको हामीले देख्दछौँ र केही दिन अगाडि माइतीघर मण्डलामा त्यस्तै भएको थियो। कामना गरौँ पानी रहनेछ भन्दै अब नै तपाईँहरूको प्रतिक्रिया पढिहाल्छु। यहाँ लेख्नुहुन्छ ललित गुरुङ दाई र सती गुरुङ भाउजू बेलायतबाट हुनुहुन्छ। डियर तुलसी सर नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ र निकै आनन्दित भइरहेका छौँ सर। फुटबलको ह्याङओभर नसकिँदै फेरि प्रेमिकासँग आफ्नो मनको कुरा राख्न नपाएको गीत कथा सुन्दा लाग्यो यो कथाले धेरै श्रोताको मन छोएको होला। तपाईँको जीवन्त प्रस्तुतिले यस गीतिकथालाई अझ भावपूर्ण बनाइदिएको छ। तपाईँहरू दुवैलाई हार्दिक धन्यवाद भनेर कथाकार र मलाई धन्यवाद भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रो ललित गुरुङ दाई र सती गुरुङ भाउजूलाई। उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ र बेलायतबाटै लेख्नुहुन्छ यहाँ खेल मोती लिम्बु हुन्छ। नमस्ते सेवारो तुलसीजी, म पनि यो मिठो गीत सङ्गीतको साथसाथै गीतिकथा पनि सुनिरहेको छु है। अनि आज भने मिल्छ भने तपाईँकै रचनाको एउटा गीत सुनाइदिनुहोस् न भनेर उहाँले चाहिँ मैले लेख्नुभएको गीत माग्नु भएको रहेछ। अब मैले नै बोलिरहेको कार्यक्रममा मेरै गीत माग्नु भन् पनि अरूको कार्यक्रममा माग्नु भने सजिलो हुन्छ। यद्यपि म तपाईँको लागि कुनै न कुनै गीत त म राख्ने नै छु भन्दै यहाँले कार्यक्रम सुन्दै जानुहोला भन्न चाहन्छु। होमा पायम लिम्बुले पनि मैले माए गीत साथै मेरो गीत पनि मजाले सुने हजुर, अनि गायक हरि राईज्यूलाई धेरै धेरै धन्यवाद भन्नु लेख्नु भएको छ। बेलायतबाट हुनुहुन्छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु होमा पायम लिम्बुलाई। अघि हरि राईजीले उहाँको गीत माग्नु भएको थियो र मैले राखिसकेको छु। यहाँ नूतन भूषालजी इजरायलबाट लेख्नुहुन्छ, सञ्जालको कारणले दूर दराजमा रहेका हाम्रा संस्कार संस्कृतिहरू देख्न पाइने सकारात्मक पक्ष हो। नमस्कार सर, कथा सुरुदेखि नै सुने, पहिले त रोमान्टिक रमाइलो लाग्दै थियो तर अन्तमा वियोगान्त बन्न पुगेर मन नै खल्लो भयो। जे होस् कथा मार्मिक थियो, त्यस्तै गीतहरूले कथालाई जीवन दिएको थियो, कथा वाचन अब्बल हुने नै भयो सधैँ जस्तै। अनि विशालजीजीलाई बधाई साथै प्रस्तुत तुलसी सर प्रति नमन, अनि हरि भाइको चट्ट चट्ट रुमाल सुनाइदिनु होला है भन्नुभएको छ। हरि राईजीले गाउनु भएको चट्ट रुमाल यो डुएट गीत हो, मेलिना राईसँग गाउनुभएको गीत माग्नु भएको छ। केही समयपछि सुनानेछु, कार्यक्रम सुन्दै जानुहोला है त। नूतनजीलाई यही भन्न चाहन्छु। अनि यहाँ द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, उहाँ अहिले जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। नमस्कार तुलसी, साथै आजको छोडिम सङ्गम कार्यक्रम मार्फत गीतकथा सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा नमन, साथै सृजनशील हातहरूलाई हार्दिक नमन गर्दछु। कथा वास्तविक जीवनमा घटेको घटनामा आधारित रहेछ। तुलसीजी यस्तो दुःख सम्झनाहरू कसैलाई नहोस् भन्दै तुलसीजी मिठो एवं मार्मिक प्रस्तुतिको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्दै एक गीत हजुरकै रोजाइमा मेरो सम्धी लीलाराज कामाङ शर्मिला अधिकारी लगायत सम्पूर्ण श्रोताहरूलाई सुनाइदिनु दिनुहोला भन्दै बिदा भए। म द्वारिका थापा मगर, हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ। द्वारिका थापा मगरजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अघि तपाईँलाई नै सम्झेर शर्मिला अधिकारीजीले कनेक्टिकट युएसएबाट एउटा छोटो सूचना पठाउनु भएको थियो। झर्छौ सधैँ रेडियोको आगनीमा जुनकेरी झै झुलुक्क, अडिएर एकैछिन हेर्दै हुनु पुलुक्क भनेर लेख्नु भएको थियो। मैले तपाईँलाई यो प्रतिक्रिया सुनाइसकेको छु, सुन्नु पनि भयो होला भन्न चाहन्छु। यहाँलाई धन्यवाद दिन चाहन्छु। र यहाँ नूतन भुषालजीले अनुरोध गर्नुभएको गीत नै म आज चाहिँ म हरि राई र मेलिना राईको स्वरमा रहेको गीत सुनाउन चाहन्छु। हरि राईकै शब्द सङ्गीत रहेको छ र यो गीत चाहिँ म द्वारिका थापा मगरजीको लागि पनि सुनाउन चाहन्छु, अनि खेलमोती लिम्बूको लागि पनि सुनाउन चाहे है त। अनि द्वारिका थापा मगरजीले फेरि थप्नु भएको छ, मेरो लागि यति मिठो मुक्तक लेखी हाम्रो लोकप्रिय रेडियो मार्फत पठाइदिनु भएकोमा कवियत्री शर्मिला बहिनीलाई हृदयदेखि नै धन्यवाद भनेर लेख्नु भएको छ। तपाईँलाई फेरि पनि मेरो तर्फबाट र शर्मिलाजीको तर्फबाट धन्यवाद भन्दै अब नै हरि राई र मेलिना राईको स्वरमा रहेको यही रमाइलो रोमान्टिक गीत सुनाइहाल्छु है त।

चट्टर रुमाल सानो यो रमाइलो गीत राखे यहाँहरू माझमा गीतकार नूतन भूषालले अनुरोध गर्नुभएको थियो इजरायलबाट जो आफै कुशल शब्द शिल्पी गीतकार हुनुहुन्छ हरि राईजीले गाउनुभयो गीत भनेर उहाँले अनुरोध गर्नुभएको थियो र यो गीत चाहिँ आज मैले विशेष गरी नूतनजी लगायत ख्यालमोती लिम्बू र द्वारिका थापा मगर र सम्पूर्ण श्रोताहरूको लागि पनि सुनाएको थिएँ र यहाँ लेख्नुहुन्छ हरि राईजीले आदरणीय वरिष्ठ गीतकार नूतन दिदज्यूलाई धेरै धेरै धन्यवाद सुनाइदिनुहोस् है सर मेरो गीत पनि अनुरोध गरिदिनु भएको रहेछ साथै दिदीलाई पनि मेरो तर्फबाट शुभ दिन लेख्नु भएको छ हरि राईजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु अनि प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्सोट युकेबाट लेख्नुहुन्छ प्रेम दाई नमस्कार तुलसी उपस्थिति मात्रै जनाए है भनेर लेख्नु भएको छ प्रेम विश्वकर्म दाईले दीप ज्वेलरी अल्सोट युकेबाट प्रेम दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो उपस्थिति मात्रै जनाइदिनु भयो यो ठुलो कुरा सायद पछलमा व्यस्त हुनुहुन्छ होला व्यस्त हुनु राम्रो कुरा हो र दाईको यो दीप ज्वेलरी बेलायतको अल्सोट र यता राम बजार पोखरामा पनि छ जस्तो लाग्छ दुवैतिर चाहिँ ग्राहकहरूको चाहिँ अत्यन्तै भिडभाड बढोस् भन्ने हाम्रो तर्फबाट कामना छ सधैँ नै व्यस्त भएर पनि पसलमा रहेर हामीलाई सुनिदिनुहुन्छ र युके जाने कलाकारहरू सबैजसोलाई पसलमै पनि बोलाएर दाईले यसो खादा लगाएर चिया पिलाउँदै गरेको चिया कफी पिलाउँदै गरेको हामी तस्विरहरू देख्ने गर्दछौँ खुसी लाग्छ कलाकारलाई माया गर्ने दाई हुनुहुन्छ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको म बिसौनीतिर आइसकेको छु पुछारतिर आइसकेको छु र यो व्यवसायको पुछारमा बिसौनीमा खेमराज गुरुङको स्वर शब्द सङ्गीत र एउटा गीत राख्न चाहन्छु र बिस्तारै अब खेमराज गुरुङको स्मृति दिवस पनि आउँदैछ श्रोताहरू भदौ लाग्ने साथ म सम्झिहाल्छु मेरा अभिन्न मित्र खेमराज गुरुङलाई जो हामी माझ उहाँको भौतिक शरीर त छैन यद्यपि उहाँले गाउनुभएका गीतहरूले अनन्तकालसम्म उहाँलाई बचाइराख्नेछ र यति बेला भने कार्यक्रमको पुछारमा म खेमराज गुरुङको स्वर शब्द सङ्गीत र एउटा गीत यहाँहरू माझमा सार्दै म पनि कार्यक्रम स्वर्णिम सङ्गमको आजको यो व्यवसायबाट ओझेल पर्न चाहन्छु बिदा हुन चाहन्छु आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु अनि सुनेर जोडिनुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको कथाका कथाकार विशालजित पालिखेजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र खेलमोती लिम्बूले पनि मलाई धन्यवाद भनेर लेख्नु भएको रहेछ फेरि पनि धन्यवाद दिन चाहन्छु तुलसीजी सुनेर खुसी लाग्यो भन्नुभएको छ साह्रै खुसी लाग्यो मलाई पनि यहाँलाई धन्यवाद दिँदै खेमराज गुरुङको स्वरबाट गीत यहाँहरू माझमा राख्दै बिदा हुन चाहन्छु तपाईँहरूको बाँकी बल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते

0: लेबर नेता एन्डी बर्नहम बेलायतको प्रधानमन्त्री बन्नु भएको छ। बकिङहम प्यालेसमा राजा चार्ल्सलाई भेटेपछि एन्डी बर्नहम औपचारिक रूपमा बेलायतका प्रधानमन्त्री बन्नु भएको हो। सर कियर स्टार्मरले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ। राजीनामा दिँदै गर्दा उहाँले आफ्नो काम सकिएको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा उहाँको भाषण सुन्न कर्मचारी र मन्त्रीहरू भेला भएका थिए।
1: The most humbling aspect of this job is the front row seat you get to witness the greatest things of this country in action. To see every day immeasurable acts of resolve, grit, decency and compassion.
0: बर्नहमले प्रधानमन्त्री बनेसँगै मन्त्रीमण्डल गठनको तयारी गर्नुभएको छ। तर डाउनिङ स्ट्रीटका पूर्व उपप्रमुख बारोनेस पेनले मन्त्री नियुक्ति सोच जस्तो सजिलो नहुने प्रतिक्रिया दिनुभएको छ।
2: They might have views on what name they might like the department to have. You do occasionally get people who don't want to take the role that they're being offered. I think particularly now for Andy, because he doesn't have a shadow cabinet in place and there's a lot of uncertainty about who will get which role, they may take longer those conversations than would otherwise be the case.
0: बीबीसीका क्रिस म्यासनले बर्नहमले कठिन चुनौतीको सामना गर्नुपर्ने दावी गर्नुभएको छ।
3: There's no novelty value in recent years of these moments because we've seen them so frequently. So how does an incoming prime minister grab people's attention and hold it when people will think, well, I heard of Keir Starmer's 10-year plan and now I'm about to hear of Andy Burnham's 10-year plan. So how does he break the trend of prime ministers who arrive here and talk about the long term and they're out the door pretty much in short order?
0: सरकारले चालू आर्थिक वर्षमा कुनै पनि स्थायी पदपूर्ति नगर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति गर्न पाउने छैनन्। सरकारका विभिन्न दरबन्दी गर्दा फाजिलमा पर्ने कर्मचारीहरू व्यवस्थापन गर्नुपर्ने भएकाले स्थायी पदपूर्ति नगरिने निर्णयमा उल्लेख छ। यस्तै बढी हुन जाने कर्मचारीलाई भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाइने पनि निर्णय भएको छ। सरकारले सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन अन्तिम पटक भन्दै निवेदन मागेको छ। राष्ट्रिय भूमि आयोगले आउँदो 35 दिनभित्र स्थानीय तहका लगत संकलक मार्फत निवेदन पेश गर्न सूचना निकालेको हो। लगत संकलनको काम मुलुकभरका 66 पालिकामा हुनेछ। बाजुरामा जीप दुर्घटना हुँदा 9 घाइते भएका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दुर्घटनामा परि जीप चालक हिमाली गाउँपालिका 2 नाती खोला निवासी 25 वर्षका जनवीर बुढा सहित 9 घाइते भएका हुन्। हिमाली गाउँपालिका 5 क्युडीको कुवाडी क्युडी भित्री कच्ची सड़क खण्डमा आज दिउँसो करिब 1:30 बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप सड़कको माथिल्लो मोडबाट करिब 10 मिटर तल खसेको थियो। घाइते मध्ये 4 अवस्था मध्यम छ भने 5 अवस्था सामान्य छ। सरकारले विस्थापित भूमिहीन सुकुम्बासीलाई स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। भूमि समस्या समाधान समितिले पहिलो चरणमा 14 नाम सार्वजनिक गर्दै सम्बन्धित जिल्ला समिति र स्थानीय तहमा सम्पर्क गर्न आग्रह गरेको हो। सरकारले उनीहरूको नाममा मुलुकभर कतै पनि घर जग्गा नरहेको पुष्टि भइसकेको जनाएको छ। तर सूचीमा परेका सुकुम्बासीहरूले भने आफूहरूसँग कुनै पनि छलफल वा पूर्व जानकारी नगराई निर्णय गरिएको गुनासो गरेका छन्। काठमाडौँमै रोजगारी बालबालिकाको शिक्षा र बसोबास जोडिएकाले जिल्ला फर्कन अन्यल र चिन्ता रहेको उनीहरूको भनाइ छ। यस्तै नेपाल महिला एकता समाजले सहमति बिना जिल्ला फर्काउने निर्णय तत्काल रोक्न र स्पष्ट पुनस्थापना योजना सहित मात्रै व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ। पुँजी बजारका सरकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग सिंहदरबारमा छलफल गर्दै उहाँले नेपालको पुँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले पुँजी बजार क्षेत्रका व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गर्नुभएको छ। छलफलमा पुँजी बजारका सरकारवाला संस्थाका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी नीतिगत संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिएका छन्। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढी पुर्याउनु पर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन, मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर प्रिय श्रोता तपाईँले। र यो गीत पुरानो चलचित्र युगदेखि युगसम्मबाट मैले सुनाएँ तपाईँको लागि। र यो गीतमा अहिले आवाज उदित नारायण झा र अनुराधा पौडवालको सुन्दै हुनुहुन्थ्यो। पक्कै पनि तपाईँ सबैले इन्जोय गर्नुभयो होला भन्ने आशा गर्दछु। चड्के गीत रहेको थियो र यही मिठो गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवा कोसेलीको पनि सुरुवात भइसकेको छ। र यो गीत सँगसँगै कार्यक्रमको सुरुवात गरेर तपाईँ सबैलाई मैले स्वागत अभिवादन टकाइसकेकी छु। र यहाँहरू सबैजनाले आज पनि सधैँ चाहिँ मलाई कार्यक्रममा साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु। आज चाहिँ नि यस्तै मिठा मिठा पुराना पुराना गीत सङ्गीतहरू तपाईँको लागि राख्दै सुन्दै सुनाउँदै अगाडि लिएर जाने मेरो तयारी छ, किनभने आज सोमबारको दिन हो र प्रत्येक पटक प्रत्येक सप्ताह सोमबारको दिनमा हामी यस्तै पुराना पुराना गीत सङ्गीतहरू सुनेर मनोरञ्जन लिने गर्छौँ। एकैछिन अतीतका सुन्दर यादहरूमा हामी हराउने गर्छौँ र विगतका दिनहरूलाई सम्झना गर्ने गर्छौँ। र आज पनि यही क्रमलाई मैले निरन्तरता दिँदैछु, तपाईँहरू सबैजनाले पक्कै पनि साथ दिनुहुनेछ भन्ने आशा गर्दछु म। त नेपाली पात्रलाई पल्टाइहालौँ सबैभन्दा पहिला। आज चाहिँ नि विक्रम सम्बत 2083 साल, अहिले चाहिँ हामी श्रावण महिनामा छौँ, श्रावण महिनाको 4 गते हो आज। तदनुसार 20 जुलाई 2026 आज चाहिँ पर्न गएको छ सोमबारको दिन, आषाढ शुक्ल पक्षको षष्ठी तिथि। त आजको यो कार्यक्रम, आजको यो दिनको कार्यक्रममा अब विविध सरसामग्रीहरू छन् तपाईँको लागि, राख्दै अगाडि बढ्नेछु। मसँग कुरा अनि हेल्थ सेगमेन्ट यो चरण अन्तर्गत हुन्छ भने अर्को

हामी नेपाल दर्पण सुन्नेछौँ। हाम्रो यी दिदी सूर्यकुमारी पन्तज्यूको प्रस्तुतिमा नेपाल दर्पण तपाईँको लागि म राख्नेछु हाम्रो कार्यक्रमको दोस्रो चरण अन्तर्गत। सधैँको सोमबार हामी सुन्ने गर्दछौँ है। अनि 3 बजेको समाचार पश्चात अन्तिम चरणमा भने तपाईँलाई म लिएर जानेछु हाम्रो दाजु योगराज राईले तयार पार्नुभएको एउटा सामग्रीतर्फ, जसमा चाहिँ उहाँले जुन 1RGR को भलिबल टिम र नेपाल कप टिमको विनर्सहरूलाई चाहिँ कङ्ग्रा लेटरी प्रोग्राम भएको थियो त्यसको विषयमा तयार पार्नुभएको सामग्री छ, म तपाईँसँग सेयर गर्नेछु कार्यक्रमको अन्तिम चरणमा। त प्रिय श्रोताबृन्द, यो चाहिँ जानकारीहरू मैले तपाईँलाई राखेँ सुनाएँ कार्यक्रममा के कस्ता सरसामग्री आज छन् भनेर, तपाईँको लागि एकपछि अर्को राख्दै नै जाने मेरो तयारी छ, सुनेर साथ दिनुहोला है। र अब यतिखेर अगाडि बढ्नु पर्दाखेरि अब तपाईँ सबैलाई अब गीत सङ्गीत त भइ नै हाल्यो, मिठा मिठा गीत सङ्गीतको अलावा सरसामग्रीहरू त छँदैछन् त्यो सुनाइ पनि हाल्छु। र अब तपाईँले चाहिँ हिजो भएको वर्ल्ड कप फाइनल, जुन फिफा वर्ल्ड कप फाइनलको खेल भएको थियो, त्यसमा चाहिँ बडो रुचिपूर्ण ढङ्गबाट पक्कै पनि हेर्नुभयो होला होइन। र यस कारण गर्दाखेरि तपाईँहरू सबैले अब हुन त कतिले स्पेनलाई चाहिँ सपोर्ट गर्नुभएको थियो होला, कतिले अर्जेन्टिनालाई सपोर्ट गर्नुभएको थियो होला, हाम्रो प्रश्न पनि यही अनुसार राखेका थियौँ। आज बिहान यसको छिनोफानो पनि तपाईँले सुन्नु नै भयो होइन, स्पेन र अर्जेन्टिनाले चाहिँ कति कति स्कोर गर्नुहुन्छ होला भनेर हामीले चाहिँ नि प्रश्न राखेका थियौँ, र त्यसको उत्तर त हिजो नै हामीले पाइहाल्यौँ इभिनिङमा होइन। र यो चाहिँ पटकको जुन हाम्रो वर्ल्ड कप फिभर छ त्यो हिजोदेखि पूर्ण रूपमा सम्पन्न भइसक्यो होइन, संसारभरिकै मान्छेहरूलाई एकजुट गरेर एकै ठाउँमा ल्याउने यो प्रत्येक 4 वर्षमा हुने वर्ल्ड कप, जुन फिफा वर्ल्ड कप भनेर भन्छौँ फुटबलको यो खेल होइन, अब 4 वर्षसम्मको लागि फेरि पनि हामीले कुर्नुपर्ने हुन्छ। अब चाहिँ 2030 हुन्छ एकैचोटि, र अब त्यति बेलाको ड्रामा कस्तो हुन्छ त्यो पनि हेर्नुपर्छ होइन। अब अहिले सोसियल मिडियाका प्लेटफर्महरूमा हेर्ने हो भने एकदमै भनौँ मान्छेहरू अलिकति डिभाइसिभ भएर चाहिँ नि कुरा गरिरहेका छन्, तर धेरैले चाहिँ धेरैभन्दा धेरैले चाहिँ अर्जेन्टिनाको जुन टिम छ यसको जुन रफनेस छ खेलमा, जुन प्रकारले रफली उनीहरूले खेले, कति फाउलहरू गरे, कति अग्रेसिभ पाराले खेले होइन, त्यो कुराको चाहिँ घोर निन्दा भइ पनि रहेको छ। हामी आफैले हेर्दाखेरि पनि वेल त्यो चाहिँ हामीले एकदमै आम मान्छेले नै महसुस गर्न सक्ने कुरा हो, ओपनली अग्रेसिभ होइन आफ्नो चाहिँ आफ्नो प्रतिद्वन्दी टिमहरू प्रति, त्यस प्रकारको चाहिँ एउटा चाहिँ अर्जेन्टिनाको टिममा उनीहरूको प्लेयर्समा त्यो एक प्रकारको चाहिँ भावना देखियो, एउटा चाहिँ एकदमै हेल्दी स्पोर्ट्सम्यानसिपलाई चाहिँ अभ्यास गर्नुपर्ने हो यस प्रकारका अन्तर्राष्ट्रिय खेलहरूमा, तर अर्जेन्टिनाबाट त्यो भएको जस्तो लागेन। एउटा चाहिँ आम दर्शक रूपमा हेर्दाखेरि त्यो कुरा गर्दाखेरि मलाई पनि त्यस्तो फिल भएको थियो है। र अब यो जति पनि हाम्रो सोसियल मिडियाका प्लेटफर्महरू छन् यहाँ पनि यस्तो कुराहरू आइ नै रहेको छ एकदमै, झन् त्यसलाई हेर्दै जाँदाखेरि त कति भित्रभित्रका कुराहरू पनि हामीलाई थाहा हुन्छ है। त्यो कारण गर्दाखेरि स्पेनले वेल डिजर्भड एउटा चाहिँ जुन हिजोको विक्ट्री थियो त्यो हासिल गर्यो, र अब 4 वर्ष पश्चात कसले कसरी खेल्छ भन्ने कुरा हेर्न बाँकी रहेछ। लेट्स होप इङ्ल्यान्डले चाहिँ नि होइन अब नेक्स्ट टाइमको वर्ल्ड कपमा चाहिँ नि बाजी मारोस्। यसपटक पनि हामीले निकै नै इङ्ल्यान्डलाई चाहिँ सपोर्ट गरेका थियौँ, विच इज लो एकदमै भनौँ न, हामीले चाहिँ राइटफुली इङ्ल्यान्डलाई नै सपोर्ट गर्नु नै पर्ने थियो होइन, गर्थ्यौँ पनि, तर अब त्यो इङ्ल्यान्डको जुन खेल छ त्यो चाहिँ अब अगाडि बढ्न सकेन सेमी फाइनलसम्म पुगेर होइन, दुःख त्यसमा छँदैछ, तर पनि देयर इज अलवेज नेक्स्ट टाइम भनेर भन्नु पनि पर्ने हुन्छ। 48 देशहरूले कम्पिट गरेको यो खेलको जुन क्रम छ यसमा तेस्रो स्थानमा आउनु पनि ठुलो कुरा हो भन्दा सायद फरक पर्दैन होला जस्तो लाग्छ मलाई है। र अब आजबाट बेलायतले नयाँ प्रधानमन्त्री पनि पाएको छ होइन, एन्डी बनम, तपाईँले पनि यसलाई हेरिराख्नु भएको छ होला, न्युजलाई फलो गरिराख्नु भएको छ होला होइन। र अब आशा गरौँ उहाँको कार्यकालमा राम्रा राम्रा कुराहरू हुन्, सकारात्मक कुराहरू हुन्, जति पनि समस्याहरू अब छ अहिले त्यसलाई सल्भ गर्ने उहाँले काम गर्नुहोस्। हुन त कुनै पनि प्रधानमन्त्रीले म चाहिँ प्रधानमन्त्रीत्व हासिल गरेर चाहिँ देशलाई राम्रो बनाउँछु भनेर नै आएको हुन्छ, तर पनि परिस्थिति कहिलेकाहीँ तलमाथि भइदिन्छ
गरिन्छ होइन, कहिलेकाहीँ चाहिँ अब त्यस्तै सिचुएसनहरू क्रिएट हुँदाखेरि अब गर्न चाहेको कुराहरू पनि गर्न सकिँदैन र अब गर्न नचाहेको कुराहरू गर्नुपर्ने स्थिति पनि आउन सक्छ। त्यो कारण गर्दाखेरि अब अहिले चाहिँ सर के स्टामरको ठाउँमा अहिले नयाँ प्रधानमन्त्री एन्डी बर्नम आउनुभएको छ। लेट्स सी उहाँले कस्तो काम गर्नुहुन्छ। म्यान्चेस्टरको मेयर धेरै टर्मको लागि उहाँ रहनुभएको थियो, म्यान्चेस्टरमा राम्रो राम्रो काम गर्नुभएको हामीले सुनेका पनि छौँ र त्यही नै उहाँको जुन कार्यशैली चाहिँ अब बेलायतभरि नै लागू हुन्छ अथवा राम्रोसँगले चाहिँ उहाँले चाहिँ अगाडि बढाउनुहुन्छ देशलाई भन्ने हामी आशा गरौँ। यदि नै कुरा गर्दै अगाडि बढ्न चाहे प्रिय श्रोताहरू, मौसमको पनि अलिकति कुरा गर्नुपर्ने हुन्छ। मौसम आज बदली छ धेरै ठाउँमा, हल्का फुल्का रूपमा घाम त लागि पनि रहेको छ आफ्टरनुनमा, तर धेरै ठाउँमा चाहिँ बदली नै छ। स्पेसली यो उत्तरी अनि उत्तर पश्चिमी भूभागतिर बदली छ, वर्षा छ, अनि मध्यवर्ती र दक्षिणी ब्रिटेनको भूभागहरूमा चाहिँ नि न्यानोपन बढेको महसुस गर्न सकिन्छ र आज राति पनि यस प्रकारको मौसम नै रहने देखिएको छ। केही उत्तरी भूभागहरूमा चाहिँ नि हल्का फुल्का वर्षा हुनेछ, अन्यत्र सुक्खा रहने देखिएको छ। त मौसमी विवरण पनि मैले तपाईँसँग सेयर गरेँ। आज पुरानो पुरानो गीत सङ्गीतहरू सुनाउँदैछु। यही सिलसिलामा अब भने दिल एक मन्दिर, यो चलचित्र धेरै पुरानो चलचित्र हो, श्याम श्वेत जमानाको भनौँ होइन, ब्ल्याक एन्ड व्हाइट एराको यो गीत छ। लता मङ्गेशकरको आवाजमा एकदमै मिठो गीत छ, दिल एक मन्दिरबाट हामी सुन्छौँ यतिखेर।

0: BFBS Gorkha Radio.
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
2: BFVS गोर्खा रेडियो

हजुर आदरणीय श्रोता वृन्द, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पाली परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराकानीमा हामी यस सेगमेन्ट अन्तर्गत ध्यान दिने गर्दछौँ र आज पनि अब यही सिलसिलालाई अगाडि बढाउँदैछौँ यस हेल्थ सेगमेन्ट अन्तर्गत। त आजको लागि भने यो विषयवस्तुको कुरा गर्नुपर्दा हड्डीको बारेमा हामी कुरा गर्छौँ। उमेर बढ्दै जाँदाखेरि हड्डीहरू पनि अलिक कमजोर हुँदै जान्छन्, तपाईँलाई थाहा भएकै कुरा हो होइन, र हड्डीहरू कमजोर हुँदै गर्दाखेरि यो छिटै नै भाँच्न सक्ने, फ्र्याक्चर हुन सक्ने समस्या आउन सक्ने चाहिँ सम्भावना धेरै हुन्छ। र यो कुरालाई ध्यानमा राख्दै आज अब उमेर बढ्दै जाँदा हड्डीहरूलाई कसरी मजबुत गराउन सकिन्छ त भन्ने विषयवस्तुमा केही टिप्स म तपाईँसँग सेयर गर्न चाहन्छु। बढ्दो उमेर सँगसँगै धेरै प्रकारको समस्याहरूले चाहिँ हामीलाई सताउने गर्छ, त्यो एकदमै नर्मल कुरा हो होइन। जस्तो कि हृदय रोग भयो, क्यान्सर आदि इत्यादि भयो, यो थुप्रै रोगहरू चाहिँ यो समय सँगसँगै उमेर बढ्दै जाँदाखेरि आउने समस्याहरू हुन्। यसै गरिकन बिस्तारै बिस्तारै हाम्रो हड्डीहरू पनि कमजोर हुन थाल्छ, जसलाई अस्टियोपोरोसिस भनेर पनि भनिन्छ। विभिन्न शोधहरूको अनुसार 50 अधिक उमेरका मानिसहरूलाई चाहिँ कुनै न कुनै समयमा हड्डी कमजोर भएको समस्या हुने नै गर्छ। हुन त उमेर बढ्दै जाँदाखेरि हड्डीहरूलाई मजबुत बनाउनको लागि विभिन्न कुरामा ध्यान दिन सकिन्छ, जस्तो कि सही खानपान, शारीरिक गतिविधि, सप्लिमेन्ट आदिको मद्दत पनि लिन सकिन्छ। आज यिनै विषयवस्तुमा चाहिँ यो आजको सेगमेन्टलाई मैले केन्द्रित गरेकी छु प्रिय श्रोतावृन्द। र जसरी चाहिँ हाम्रो आयु बढ्दै जान्छ उसै गरिकन हाम्रो हड्डी धेरै कमजोर हुँदै जान्छ, यसलाई अस्टियोपोरोसिसको जोखिम बढ्ने एउटा स्थितिको रूपमा पनि लिन सकिन्छ। खास गरी महिलाहरूमा यो जरुर हुन्छ, किन भन्दाखेरि मेनोपज भइसके पश्चात चाहिँ नि यसको सुरुवाती 5-7 वर्षभित्रमा महिलाहरूको बोन डेन्सिटीको जुन एउटा प्रतिशतको कुरा गर्ने हो, बोन डेन्सिटी चाहिँ 20%ले कम हुन्छ। यो धेरै नै कम भएको हो भन्दा फरक नपर्ला, यानि कि जुन हाम्रो शरीरको हड्डीको घनत्व छ त्यो एकदमै कम भएर जान्छ, अनि घनत्व कम हुने बित्तिकै सानो चोटले पनि हड्डीहरू भाँच्न सकिने, फ्र्याक्चर हुन सक्ने समस्या हुनसक्छ, सम्भावना हुनसक्छ, खतरा हुनसक्छ, यो त एकदम नेचुरल हो होइन। यसलाई चाहिँ हामीले सही डायटको सेवन गर्नु जरुरी छ, शारीरिक गतिविधि तथा सप्लिमेन्टहरूको सेवनबाट बढ्दै गएको आयुको साथसाथमा हड्डीहरूलाई पनि मजबुत बनाइराख्न सकिन्छ। यसमा सबैभन्दा अगाडि हामी सही खानपानको कुरा गरौँ। एन्टी इन्फ्लेमेटरी डायट चाहिँ एकदमै जरुरी हुन्छ यो हाम्रो जुन हड्डीको चाहिँ समस्यामा, विशेष गरिकन हड्डी कमजोर हुने समस्यामा भनौँ न होइन। यस्तोमा चाहिँ सब्जीहरू भयो, फलफुलहरू भयो, माछा भयो, नट्स अनि विभिन्न प्रकारको होल ग्रेनहरूलाई सामेल गर्नु एकदमै राम्रो हुन्छ। यो विशेष गरिकन मेनोपज यानि कि रजोनिवृत्ति पश्चात हुनेवाला जुन बोन लस छ महिलाहरूमा, यसको प्रक्रियालाई चाहिँ बिस्तारै स्लो गर्नमा यसले मद्दत गर्छ। यदि राम्रो खालको हामीले सही डायट लिइरहेका छौँ भने बोन डेन्सिटी कम त हुन्छ तर वात्तै हुँदैन, बिस्तारै बिस्तारै हुन्छ, तब धेरै लामो समय लाग्न सक्छ त्यसमा। तर सुट्टै बोन डेन्सिटी घट्ने हो भने केही वर्षभित्रमा नै हामी त एकदम कमजोर हुन्छौँ होइन। यसर्थमा यो प्रक्रियालाई, यो बोन लसको प्रक्रियालाई चाहिँ स्लो गर्नको लागि पनि यस प्रकारको चाहिँ खानाहरूमा ध्यान दिनु जरुरी हुन्छ, स्पेसली वुमेनहरूले 50 नागिसके पश्चात बिस्तारै बिस्तारै मेनोपजको एउटा प्रक्रिया पनि सुरु हुँदै जान्छ धेरै महिलाहरूमा। यस्तो बेलामा खानपानमा ध्यान दिनु जरुरी हुन्छ। र बढ्दो आयुमा हड्डीहरूलाई मजबुत बनाउनको लागि चाहिँ प्रोटिन र क्याल्सियमको साथ साथमा भिटामिन के र म्याग्नेसियम जस्ता माइक्रो न्युट्रियन्ट्सको जरुरत पनि पर्दछ। त महिलाहरूको हकमा 50 माथिको उमेर समूहको अनि पुरुषहरूको हकमा चाहिँ नि 70 माथि उमेर समूहको यहाँहरूलाई चाहिँ 1200 मिलिग्राम क्याल्सियमको जरुरत पर्दछ दिनानुदिनको कुरा गर्नुपर्दा, एभ्री डे होइन। यसको सबैभन्दा राम्रो तरिका भनेको भोजन नै हो। हाई पोटासियमवाला फल तथा सब्जीहरूको सेवन गर्नु जरुरी छ, जसमा जस्तो कि यो केरा भयो, सकरखण्ड भयो, पालुङ्गो आदि भयो, यसलाई सामेल गर्नु राम्रो हुन्छ। अनि म्याग्नेसियमको लागि चाहिँ नट्स, सिड्स, सुक्खा बिन्स तथा होल ग्रेन एकदमै राम्रो यो चाहिँ तरिका हो खानपानको है, जसले गर्दाखेरि बोन डेन्सिटीलाई चाहिँ इन्ट्याक्ट राख्नमा अथवा भनौँ त्यसलाई सकेसम्म मजबुत बनाइराख्नमा चाहिँ मद्दत मिल्दछ। प्रोटिन एकदमै जरुरी छ हाम्रो हड्डीहरूको मर्मतको लागि, यसर्थमा प्रोटिन लिनु पनि जरुरी छ। विविध शोधहरूको अनुसार जो मानिसहरूले प्रोटिनबाट क्यालोरी प्राप्त गर्छन् उनीहरूमा अस्टियोपोरोसिस हुने जोखिम धेरै नै कम रहन्छ भनेर पनि भनिएको छ।
सही खानपानको साथसाथमा शारीरिक गतिविधि यो पनि बडो जरुरी छ. बोन डेन्सिटीलाई म्यानेज गर्नको लागि एक्सर्साइज अत्यन्तै जरुरी छ. हुन त एक्सर्साइज अन्य थुप्रै स्वास्थ्यसँग सम्बन्धित समस्याहरूमा चाहिँ जरुरी छ भनेर भनिन्छ. ओभरअल हेल्दी रहनको लागि एक्सर्साइज इज अ मस्ट, है, चाहिन्छ है चाहिन्छ. र मांसपेसीहरूलाई जसरी एक्सर्साइजको माध्यमबाट मजबुत फ्लेक्सिबल बनाउन सक्छौँ, त्यस्तै हड्डीहरूलाई पनि एक्सर्साइजको मद्दतबाट हामीले मजबुत र फ्लेक्सिबल बनाउन सक्छौँ. हड्डीहरूको लागि राम्रो एक्सर्साइज भनेको चाहिँ नि हिँड्नु वा वेट लिफ्टिङ हो. एक सप्ताहमा कमसेकम 5 दिन 30 मिनटको लागि हामीले चाहिँ नि यो एक्सर्साइज गर्नै पर्छ है. सप्ताहभरिमा कुल 2.5 घन्टा यानि कि 150 मिनटको एक्सर्साइज जरुरी छ. विशेष गरिकन 65 वर्षभन्दा अधिकको उमेर समूहको लागि त यो अत्यन्तै जरुरी छ, किनभने यसबाट धेरै प्रकारले चाहिँ स्वस्थ रहन सकिन्छ. स्पेसली बोन फ्लेक्सिबिलिटी अनि बोनको जुन हड्डीको जुन मजबुती छ अनि साथसाथमा जुन हाम्रो मसल्सको फ्लेक्सिबिलिटी भनौँ न मांसपेसीको फ्लेक्सिबिलिटी र यसको मजबुतीको लागि पनि एकदमै जरुरी हुन्छ. अनि प्रत्येक दिन हिँड्नाले मेनोपज पश्चात हुने हिप फ्र्याक्चर तथा यस्तै रिस्ट फ्र्याक्चर भयो, हात खुट्टाको कुनै पनि फ्र्याक्चर अथवा टुट्ने जुन जोखिम छ यो धेरै हदसम्म कम हुन्छ. शोधको अनुसार हप्तामा 2 दिन चाहिँ 30 मिनटको लागि हाई इन्टेन्सिटी रेजिस्टेन्स यानि कि एचआइटी हिट ट्रेनिङ भनेर भनिन्छ, यो अथवा इम्प्याक्ट ट्रेनिङबाट पनि बोन डेन्सिटी तथा हड्डीहरूको ढाँचामा सुधार आउँछ. योगको माध्यमबाट पनि हाम्रो जुन जोर्नीहरू छन् शरीरका विभिन्न जोर्नीहरू जसमा चाहिँ हामीलाई चाहिँ अकडन महसुस भएको छ, अड्किएको जस्तो अप्ठ्यारो भएको जस्तो महसुस भएको छ, पीडा महसुस भएको छ भने यसमा योगद्वारा पनि राहत मिल्न सक्छ. र योग चाहिँ विशेष गरिकन फ्लेक्सिबिलिटीको लागि पनि अत्यन्तै राम्रो मानिन्छ.

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

हजुर त आदरणीय श्रोतावृन्द बीएबीएस भर्खर रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, अनि भर्खरै मात्र एउटा मिठो गीत तपाईँले सुनिसक्नु भएको छ। हामीले छोटो साङ्गीतिक विश्राम लियौँ र अब फेरि पनि अगाडि हामी हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्रीलाई जोड्न चाहन्छौँ। र यस अन्तर्गत भने आज हामी बोन विकनेसको बारेमा कुरा गर्दैछौँ, हड्डीको कमजोरीको बारेमा कुरा गर्दैछौँ। र यसको कुरा गर्नुपर्दाखेरि हामीले यो सन्तुलनको बारेमा पनि विशेष ध्यान दिनुपर्छ, किनभने विशेष गरिकन हाम्रो जुन सन्तुलन बिग्रिएर हामी ढल्यौँ लड्यौँ भने चोटपटक लाग्ने सम्भावना बढिरहन्छ। विशेष गरिकन बढ्दो आयु सँगसँगै कमजोर भएको हड्डीहरू छिटै नै भाँच्न सकिने, फ्र्याक्चर हुन सक्ने सम्भावना रहन्छ। र विभिन्न शोधहरूको अनुसार 55 अधिक आयुका मानिसहरू जसको सन्तुलन सही हुँदैन उनीहरूलाई अस्टियोपोरोसिस हुने खतरा 2 गुणाले बढेर जान्छ। यसकारण गर्दाखेरि लड्नबाट बच्नको लागि जरुरी छ सन्तुलन सही होस्, र यदि सन्तुलनको समस्या छ भने यसमा सुधार ल्याउने कोसिस पनि गर्नुपर्छ। अनि सन्तुलनको लागि जरुरी छ हाम्रो आँखाको जुन पावर भनौँ न है, नियमित तौरबाट यसको लागि दृष्टिको जाँच पनि गर्नुपर्छ, किनभने उमेर सम्बन्धित क्याटराक्स र म्याकुलर डिजेनरेसन जस्ता दृष्टिलाई कम गर्ने समस्याहरूले गर्दाखेरि पनि सन्तुलनलाई प्रभावित गर्न सक्छ। सन्तुलन हरायो भने लड्न सकिन्छ, लड्यो भने हात खुट्टा अथवा शरीरको कुनै पनि हड्डी चर्कन सक्छ, भाँचिन सक्छ। अब हामी सप्लिमेन्टको पनि अलिकति कुरा गरौँ। यदि डायटबाट पर्याप्त मात्रामा क्याल्सियम मिलिरहेको छैन भने यसको लागि डक्टरको सल्लाह लिएर क्याल्सियम कार्बोनेट वा क्याल्सियम सिट्रेट जस्तो सप्लिमेन्टको सेवन गर्न सकिन्छ। यदि कब्जियतको दिक्कत छ भने यस्तो सप्लिमेन्टको सेवन गर्न सही रहन्छ जसमा म्याग्नेसियम रहोस्। हड्डीहरू चाहिँ भिटामिन डीलाई राम्ररी अवशोषित गर्नमा सक्षम हुन्छन्, यसको लागि भिटामिन डीको जरुरी पनि हुन्छ। तर भोजनबाट पर्याप्त मात्रामा भिटामिन डी मिल्दैन, यसकारण गर्दाखेरि यसको सप्लिमेन्टको सेवन गर्न सकिन्छ। त यो चाहिँ सप्लिमेन्टको हामीले अलिकति कुरा गऱ्यौँ, र अब हामी धुम्रपान र मद्यपानको पनि कुरा गरौँ। बढ्दो आयु सँगसँगै धुम्रपान गर्नाले बोन लसको आशंका अझ बढेर जान्छ। यसै गरिकन 65 अधिक आयुका मानिसहरूलाई प्रत्येक दिन मात्र 1 युनिट मद्यपान पिउनाले पनि बोन लसमा तेजीसँगले चाहिँ यसको चाहिँ बोन लस तेजीसँगले हुनसक्छ। यसकारण गर्दाखेरि यो दुइटै कुराहरूबाट जति टाढा राख्न बस्न सकिन्छ त्यो एकदमै जरुरी छ है, यो मद्यपान र धुम्रपानबाट टाढा बस्नु जरुरी छ। यिनी चाहिँ गरिकन सही वजनको पनि अलिकति कुरा गरिहाल्छु म। यदि बढ्दो आयु सँगसँगै वजन कम रहन्छ भने यसबाट बोन लस तथा फ्र्याक्चर हुने जोखिम बढेर जान्छ है। त्यो कारण गर्दाखेरि यदि वजन ज्यादा छ भने यसबाट चाहिँ तपाईँको जो आर्म्स भयो अनि जुन रिस्टहरू भयो यसमा फ्र्याक्चरको जोखिम पनि बढेर जान्छ। यसकारण गर्दाखेरि वजन कम अथवा ज्यादा दुइटैमा हामीले ध्यान दिनुपर्ने रहेछ। त कन्क्लुजनमा आउनु पर्दाखेरि आदरणीय श्रोतावृन्द, बढ्दो उमेर सँगसँगै हड्डीहरू कमजोर हुनु आम कुरा हो, एकदमै नर्मल कुरा हो है। तर केही टिप्सहरूलाई ध्यानमा राखेर यसबाट बस्न सकिन्छ। सही डाइटको सेवन गर्ने, नियमित एक्सर्साइज गर्ने तथा अल्कोहल र स्मोकिङ जस्तो कुराहरूबाट चाहिँ टाढा रहने, यसले पनि बढ्दो आयु सँगसँगै हड्डीहरूलाई मजबुत नै राख्नमा मद्दत मिल्न सक्छ। हुन त डक्टरको सल्लाह बिना कुनै पनि भनौँ कदम नचाल्नु होला है, किनभने यो जरुरी छ कि कुनै पनि उपाय एकजनालाई काम गर्छ भन्दैमा अर्कोलाई पनि उस्तै तरिकाले समान रूपबाट काम गर्छ भन्ने चाहिँ छैन। यस अर्थमा आफ्नो डक्टरको सल्लाह लिएर कसरी आफ्नो हड्डीलाई मजबुत गराउन सकिन्छ त्यसतर्फ ध्यान दिनु जरुरी हुन्छ। र बढ्दो आयु सँगसँगै धेरै बिरामीहरू पनि आउँछन् होइन, र ती बिमारीहरूलाई ध्यानमा राखेर नै डक्टरले कुनै पनि प्रकारको डायट वा एक्सर्साइजको सल्लाह दिन्छन्। यस कारणले गर्दाखेरि डक्टरको सल्लाह लिएर मात्र कुनै पनि प्रकारको उपाय अथवा टिप्सहरूलाई अप्नाउनु होला भनेर म भन्न चाहन्छु यतिखेर। आदरणीय श्रोतावृन्द, यति नै गरौँ आजको लागि। अब हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गतको यो विषयवस्तु जसमा चाहिँ हामीले कुरा गऱ्यौँ आज हड्डीहरूलाई कसरी उमेर बढ्दै जाँदाखेरि कमजोर हुने हड्डीहरूलाई कसरी मजबुत राख्न सकिन्छ भन्ने विषयवस्तुमा कुरा गऱ्यौँ। यही सिलसिलामा अब भने अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरि हेल्थ सेगमेन्टलाई यतिमै सम्पन्न गर्दै अगाडि 2 बजेको समाचारतिर लाग्ने बेला पनि भइसकेको छ र समाचार सुन्छौँ
त्यस पश्चात कार्यक्रमको अर्को चरणमा हामी फेरि पनि हाजिर हुने नै छौँ है त, फेरि पनि भेट्नेछौँ भनेर भनौँ। अहिलेको लागि अब हेल्थ सेगमेन्टको यो छोटो मिठो आजको टिप्स यतिमै सम्पर्क गर्न चाहन्छु। आशा गर्दछु यी टिप्सहरूले तपाईँलाई पक्कै पनि मद्दत गर्छन् र यी टिप्सहरूलाई तपाईँले उपयोग गर्ने कोसिस पक्कै पनि गर्नुहुनेछ भन्ने पनि म आशा गर्दछु यतिखेर।

0: तथा मौसम विज्ञान विभागले पर्सि बुधबारदेखि वर्षा कम हुँदै जाने बताएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आज र भोलि मुलुकका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभएको हो। हाल मुलुकभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ। आज राति मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघ गर्जन र छट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र छट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा राति पनि भारी वर्षा हुने सम्भावना छ। बाढ़ी पहिरो डुबान तथा गेघ्रान बहावको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरूद्ध एउटा मात्र उजुरी परेको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा प्रस्तावित प्रमुख आयुक्त कार्की, आयुक्त गुरु वाग्ले र राजीव सुब्बा विरूद्ध उजुरी आह्वान गरेको थियो, तर वाग्ले र सुब्बा विरूद्ध उजुरी नपरेको हो। समितिमा आएको अर्को उजुरीमा भने संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियाबारे सुझाव छ। उजुरीमा गोला प्रथादेखि नियुक्तिका विषयमा सुझाव प्रस्तुत गरिएको छ। समितिले भोलि उजुरी खोलेर वितरण गर्ने तयारी गरेको छ। समितिले उजुरीकर्तालाई बोलाएर छलफल गर्ने प्रचलन छ। साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि भोलि नै सांसदहरूलाई वितरण गर्ने तयारी छ। सुनवाईको मिति पनि भोलि नै तय गरिनेछ। आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्ममा साउन महिनालाई भगवान शिवको अत्यन्त प्रिय महिना मानिन्छ। सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान शिवको व्रत, पूजा, आराधना, जप तप, अभिषेक तथा दान पुण्य गर्ने परम्परा चलिआएको छ। साउने सोमबार श्रद्धापूर्वक व्रत बसी भगवान शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास छ। यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन मार्फत शुरू गरेको जनाएको छ। लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अब अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ। अब सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्रै सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ। अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टा छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ। सेवाग्राहीले आफ्नो प्रदेश अनुसारको वेबसाइट मार्फत सेवा लिन सक्नेछन्। विभागका निर्देशक सब खतिवड़ाका अनुसार राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा व्यक्तिगत विवरण स्वतः भर्न सकिने व्यवस्था छ। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीले भने साविकै प्रक्रिया अनुसार विवरण भरेर आवेदन दिनुपर्नेछ। लेबर नेता एन्डी बर्नम बेलायतको नयाँ प्रधानमन्त्री बन्नु भएको छ। बकिङहम प्यालेसमा राजा चार्ल्सलाई भेटेपछि बर्नम औपचारिक रूपमा बेलायतका प्रधानमन्त्री बन्नु भएको हो। आज सर कियर स्टार्मरको राजीनामा लगत्तै बर्नहमको नियुक्ति भएको हो। गएको शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै बेलायतको 59 प्रधानमन्त्री बन्नुभएको हो। राजा चार्ल्सले बर्नमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बकिङहम दरबारले जनाएको छ। एन्डी बर्नम बेलायतमा 5 वर्षभित्रै प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुनुहुन्छ। यसअघि जुन 22 तारीखमा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले आज राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। स्टार्मरले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताउनु भएको छ। बर्नमले आफ्नो सरकार सर्वसाधारणको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गर्नुभएको छ। ग्रेटर म्यान्चेस्टरका पूर्व नगर प्रमुख बर्नम गएको जूनमा उपनिर्वाचन जितेर सांसद बन्नुभएको हो। डाउनिङ स्ट्रीटमा बोल्दै बर्नमले आफू 10 वर्षमा मुलुकको 7 प्रधानमन्त्री बनेको बताउँदै अब एउटा समीक्षा र नयाँ संकल्पको समय आएको बताउनु भएको छ।
1: I am acutely conscious that I am the 6th person in the last 10 years to walk up this street. The 7th Prime Minister since 2016. Making this a moment for reflection and new resolution.
0: नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गरी मुलुकको हरेक क्षेत्रलाई ऊर्जावान बनाउन आफ्नो चुनौती हुने उहाँको भनाइ छ। सेमी फाइनलमा स्पेनसँग 2-0 पराजित हुँदै फ्रान्स विश्वकप उपाधि होडबाट बाहिरिए पनि कप्तान किलियन एम्बापेले व्यक्तिगत रूपमा ऐतिहासिक प्रदर्शन गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस कुलकर्म रेडियो हो।
3: Listener Digital, entertaining the nation.

मेरो मनको ढुकढुकीमा मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले आशा भोसलेको आवाजमा। यो चलचित्र परिवारको गीत धेरै पुरानो चलचित्र हो प्रिय श्रोताहरू, र यस चलचित्रको यो गीत मैले सुनाएँ। आज अतीतका सुन्दर गीतहरू सुन्ने सुनाउने पालो हो, पुरानो पुरानो गीत सङ्गीतहरूको पालो हो। यस अर्थमा यस्ता गीतहरू सुनाएर तपाईँलाई कार्यक्रममा अगाडि लिएर जाँदैछु। त यो बेलामा तपाईँको लागि अब कार्यक्रम अन्तर्गतको दोस्रो चरणको यो प्रस्तुतिलाई लिएर हाजिर भएकी छु। यहाँहरू सबैलाई सुस्वागत एवं न्यानो अभिवादन, मेरो सप्रेम नमस्कार टक्राउन चाहेँ। यहाँहरू सबै सबैले सुनेर कार्यक्रममा हामीलाई साथ दिइरहनु भएको छ भन्ने आशा पनि गर्न चाहेँ। यो बेलामा समय दिउँसोको अहिले 2:11 जाने आँटेको छ, र यतिखेर कार्यक्रममा अब तपाईँको लागि नेपाल दर्पण राख्ने मेरो तयारी छ। र नेपाल दर्पण भन्ने बित्तिकै तपाईँलाई थाहा छ, नेपालको बारेमा नै जानकारी भएका थुप्रै थुप्रै जानकारी समेटिएको यो कार्यक्रम हो। दिदी हाम्रो हुनुहुन्छ सूर्यकुमारी पन्तज्यू, उहाँले तयार गर्ने गर्नुहुन्छ, र यसैलाई नै तपाईँको सेवामा राख्ने मेरो तयारी पनि छ। यो बेलामा तपाईँहरू सबै सबैले सुनेर साथ दिनुहुन्छ होला भन्ने पनि आशा गर्दछु। त प्रिय श्रोताबृन्द, अब पुरानो पुरानो गीत सङ्गीतहरू सुन्ने सुनाउने क्रममा अगाडि अर्को एउटा मिठो गीत तपाईँको लागि म यो चलचित्र नसीबबाट सुनाउँछु। अब पुरानो गीत भन्दाखेरि नेपाली हिन्दी दुवै खालका गीतहरू हामी सुन्छौँ है यो बेलामा, र आज चाहिँ अब यो चरण अन्तर्गतको अर्को गीतको रूपमा चलचित्र नसीबको एउटा गीत सुनाउँछु, अनि यसको साथसाथमा अगाडि तपाईँलाई नेपाल धर्मतर्फ लिएर जाने तयारी पनि मेरो रहेको छ। र त्यसतर्फ लाग्नुभन्दा पूर्व एउटा भर्खरै मात्र जानकारी हामीलाई प्राप्त भएको छ, जुन तपाईँसँग सेयर गर्न चाहन्छु। र यो चाहिँ सम्पूर्ण 92 इन्टेकका नम्बरीहरूको लागि, उहाँहरूको परिवारको लागि रहेछ। र यो 92 इन्टेकले आफ्नो यो एनुअल जुन भेटघाटको कार्यक्रम छ यो तय गरेको छ। अब यही अगस्त महिनाको 15 तारिकको दिनमा, यो शनिबारको दिन हो, समर भेला उहाँहरूको चाहिँ यो तय भएको छ। र सम्पूर्ण 92 इन्टेकका नम्बरीहरू, बहिनी दाजु दिदी बहिनीहरू, साथै छोराछोरी र आमा बाबाहरू सबै सबैलाई स्वागत गरिएको छ। र यसको लागि चाहिँ नि यो चाहिँ तपाईँहरूको कार्यक्रमको लागि अथवा भनौँ यो कार्यक्रमको लागि विस्तृत जानकारी लिन चाहनुहुन्छ भने भक्त राईज्यूलाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 07827725829 वा श्री थापाज्यूलाई सम्पर्क गर्न सक्नुहुन्छ 07387744453 अनि टेक राईज्यूलाई फोन नम्बर 07795106571 सम्पर्क गर्न सक्नुहुन्छ। त यति नै जानकारी मैले राख्न चाहेँ, र यसको साथसाथमा अगाडि यो चलचित्र नसिबको गीत रहेको छ, म तपाईँको सेवामा यो गीत राख्दै तपाईँलाई अगाडि लिएर जान चाहन्छु हाम्रो आजको नेपाल दर्पणतर्फ।

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 900 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो DFBS कुलकर्म रेडियो हो।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल दर्पण कार्यक्रममा पुनः एकपटक यहाँहरूलाई हार्दिक स्वागत गर्दै श्रोताहरू, यो हप्ता परेको छ हरिशयनी एकादशी, जसको निकै नै महत्त्व पनि रहेको छ। र साँच्चै भन्यो भने श्रोताहरू, हामी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ लिने गर्दछौँ, हरिशयनी एकादशी र हरिबोधिनी एकादशी। र यो हप्ता परेको छ हरिशयनी एकादशी र चतुर्मास सुरु हुने हप्ता पनि हो। त्यसैले आज म यसै सम्बन्धी चर्चा र नेपाल दर्पणको दोस्रो चरणमा म तपाईँहरूलाई अनि अर्को एउटा विषयतर्फ लानेछु, अर्थात् अर्को विषय भन्दाखेरि म सुदूरपश्चिमतिर लानेछु, जहाँ साँच्चै भन्यो भने एउटा पुरातात्विक महत्त्वका निकै महत्त्वपूर्ण वस्तुहरू हामी त्यहाँ पाउने गर्दछौँ। त आजको कार्यक्रम चाहिँ म हरिशयनी एकादशीबाट अलिकता सुरु गरिहालौँ। हामी वातावरण सम्बन्धी कुरा गर्छौँ, दिनानुदिन हाम्रा वातावरण प्रदूषित बन्दै गएका छन्। तर हाम्रा रीतिरिवाज, चाड पर्वहरू यस्ता छन् श्रोताहरू, र तिनीहरू सबै हाम्रा यी वातावरणसँग सम्बन्धित नै छन्। र साँच्चै भनौँ भने हाम्रा चाड पर्वहरू पनि वातावरण अनुसार नै हामीले मनाउँदै आएका पनि पाउँछौँ। अर्थात् मानिस वातावरणसँग घनिष्ठ सम्बन्ध राख्ने प्राणी हो। स्वच्छ वातावरण बिना हामी यो धरतीमा जीवित रहन पनि सक्दैनौँ। स्वच्छ वातावरणको लागि त्रिकालदर्शी ऋषि मुनिहरूले चतुर्मासमा स्वास्थ्यलाई र अन्य वनस्पतिहरूलाई संरक्षण र सम्वर्धन गर्ने नियम पनि बसालेका छन्। तुलसीको महत्त्वका बारेमा यहाँ म अहिले चर्चा गर्दैछु। आषाढ शुक्ल एकादशीको दिनदेखि हामी तुलसी रोपेर जल चढाउँदा त्यसै दिनदेखि हामीलाई जन्मदेखि मृत्यु पर्यन्त चाहिने आँप, चाँप, बल, पिपल, बेल, रुद्राक्ष, समी, आँक, पयो आदि वृक्षहरू किन नरोप्ने, र यस्तै खालको यो एकादशी पनि मानिन्छ। त्यसो हामी एक महिना अगाडि नै यसको बीजारोपण गरिसकेका हुन्छौँ र त्यसलाई जल चढाउने पूजा गर्ने चाहिँ हरिशयनी एकादशीदेखि सुरु हुन्छ। न्वारन, पास्ने, विवाह, व्रतबन्ध आयो कि कति यी वृक्षहरूलाई हामी खोज्न त आइरहने गर्छौँ, तर हाम्रो घर आँगनमा यी वृक्ष वनस्पतिलाई हामीले रोपेको खण्डमा वातावरण सन्तुलन पनि हुने, हाम्रो स्वास्थ्यलाई पनि निकै फाइदा पुग्ने हुन्छ। यो एकादशीको सार्थकता यसैमा निहित छ। श्रोताहरू, एकादशीको चर्चाभन्दा पनि म अहिले हामी यो साउन महिनामा भएको हुनाले म अलिकता यो साउन महिनामा के कस्तो प्रकारको गतिविधि हुन्छ, साउन महिनाको पनि निकै नै महत्त्व छ। त्यसो त असार साउन वर्षा भेलको पानी हो, हिलो मैलो को पानी हो, तर यसै बखतमा हाम्रा खेतीपातीहरू पनि प्रशस्त मात्रामा हुने गर्दछन्, रोपाई यसै महिनामा हुने गर्दछ। र त्यसैले यो असार साउन पनि हाम्रो जनजीवनमा निकै महत्त्वपूर्ण मानिन्छ। श्रोताहरू, साँच्चै भनौँ भने साउन महिनाको आफ्नै प्रकारको विशेषता छ, र साउन महिनामा शिवजीको महिमा पनि त्यत्तिकै रहेको छ। र जहाँ जहाँ हाम्रा अधिराज्यभरि जहाँ जहाँ शिव मन्दिरहरू छन् ती ठाउँमा निकै घुइँचो लाग्ने गर्दछ, भक्तजनहरू त्यहाँ धाउने गर्दछन्। र हाम्रो पशुपतिनाथको त झन् कुरै नगरौँ, त्यहाँ त हरेक दिन जस्तै नै भिड रहने गर्दछ, तर साउन महिनामा अझ विशेष भिड हुने गर्दछ। र त्यसमा पनि साउनको सोमबार बयान गरेर साध्य नै हुँदैन। त्यसो त शिवरात्रि हो, वर्षमा सबभन्दा धेरै नै घुइँचो हुने, भक्तजनहरूको त्यहाँ जमघट हुने त्यो बेला हो, शिवरात्रि भयो, सतबिज छर्ने भयो, तर साउन महिना पनि कम हुने गर्दैन। र यो साउन महिनामा विशेष गरेर महिलाहरूले साउनको महिनामा व्रत बसेर, निराहार सक्नेहरूले निराहारै व्रत बसेर शिवजीको पूजा आराधना गर्ने महिना हो। शिवजीको पूजा आराधना त्यसो त अधिराज्यभरिका सबै शिवजीको मन्दिरमा हुने गर्दछ। शिवजीको पूजा आराधना सोमबारको दिनमा पुराणहरू सुन्ने, पूजा आराधना गर्ने, व्रत बस्ने अनि भजन कीर्तन गर्ने यो दिनमा गरिन्छ। विशेष गरेर पशुपतिनाथमा त महिलाहरूको नै उल्लेख भिड रहने गर्दछ। साउन महिनामा नीलकण्ठ भगवान्लाई जलाभिषेक तथा रुद्राभिषेकको ठूलो महत्त्व पनि रहेको पाइन्छ। वेद मन्त्र उच्चारणको साथमा शङ्कर भगवान्लाई जल अर्पित गर्नु नै यो आध्यात्मिक
जीवनको एउटा महत्त्व पनि मानिन्छ। जलमा विष्णु भगवानको बास हुन्छ भनिन्छ, जसलाई नार भनेर भनिन्छ। त्यो धेरै धार्मिक कुराहरू म तपाईँहरू समक्ष अहिले राख्न चाहन्न। श्रोताहरू, साँच्चै भनौँ भने यो समयमा विषपानबाट शङ्कर भगवान नीलवर्ण हुन गई, उनको नाम नै नीलकण्ठ रहन गएको हामी धार्मिक कथाहरूमा सुन्ने गर्दछौँ। कालकूट विषको प्रभावका कारण आफ्नो कण्ठलाई डाह भएको, डाह शान्त गर्न देवगणहरूले शिवजीलाई जल अर्पण गरेको भनेर भनिन्छ। यसै कारणले शिवलिङ्गमा जल अभिषेक गर्ने गरिन्छ। यही कारणले साउन महिनामा शिवजीलाई जल चढाउँदा आफ्नो मनको चिताएको फल प्राप्त हुने विश्वास पनि रहिआएको छ भक्तजनहरूमा। जलको अभिषेक गर्दा वर्षा र शान्ति फल, कुशको जलले अभिषेक गर्दा शान्ति, 1000 मन्त्रोच्चारण सहित घिउको धाराले अभिषेक गर्दा वंश वृद्धि, दुधले अभिषेक गर्दा बुद्धि निर्मल, तोरी या तिलको तेलले अभिषेक गर्दा शत्रु नाश हुन्छ भनेर हाम्रा धार्मिक ग्रन्थहरूमा भनिएको पाइन्छ। त्यसैले शिवजीको साउन महिनाको व्रत महिला तथा पुरुष दुवैले बस्ने भए तापनि महिलाहरूले आफ्नो सौभाग्यको लागि धुमधामले बस्ने गर्दछन्। र साँच्चै भनौँ भने सौभाग्यका सामग्रीहरू यो साउन महिनामा विशेष रूपमा हामी बजारमा सजाएर राखिएको पनि हामी देख्छौँ। र यो महिनामा मेहेदी लगाउने, चुरा धागो पोते लगाएर सौभाग्यका सामानहरू ग्रहण गरेर मन्दिरमा गएर पूजा आराधना गर्ने चलन छ। र प्रथम चरणमा म तपाईँहरूलाई एउटा गीत सुनाउँछु र दोस्रो चरणमा हाम्रो भेटघाट छँदैछ। एकछिन तपाईँ गीत सुन्नुहोस् है त।

गर्नु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको रोक अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा आइपुगेका छौँ। पहिलो चरणमा मैले साउन महिनाको महत्त्वको बारेमा, शिवजीको आराधना के कस्तो प्रकारले गरिन्छ त्यसको बारेमा चर्चा गरेँ। श्रोताहरू, अहिले चाहिँ म तपाईँहरूलाई एउटा साँच्चै भनौँ भने निकै ऐतिहासिक महत्त्व पुगेको एउटा ठाउँको चिनारी गराउन चाहन्छु। हामी भनौँ पुराना इतिहास चिनाउने हाम्रा यी भनौँ यी चिजहरू सम्झना साथ काठमाडौँ उपत्यकालाई नै सुन्ने गर्दछौँ। तर उपत्यकामा मात्रै यस्ता चिजहरू छैनन्, अधिराज्यका धेरै ठाउँमा हामी सुन्ने गर्दछौँ। अधिराज्यका धेरै ठाउँमा यस्ता पुरातात्विक वस्तुहरू रहेका छन्। आज म तपाईँहरूलाई यो सुदूर पश्चिमतिर लान्छु, त्यहाँ भएको एउटा अति नै महत्त्वपूर्ण माने डडेलधुरा जिल्लामा रहेको अझै मेरु कोटको बारेमा अलिकता भए पनि सुनाउन चाहन्छु। डोटेली संस्कृति र इतिहासको मूल थलोको रूपमा चिनिने अझै मेरु कोट डडेलधुरा जिल्लाको अझै मेरु गाउँपालिका हाट गाउँ कोटमा पर्दछ। 22 राज्यकालीन डोटीको राजधानी अझै मेरो कोटमा प्राचीन कलाबाट दरबार, टेबल, पानीका नाला, तबेला, बैठक कक्ष, पोखरी आदि धेरै बनेका छन्। यहाँ वास्तुकलाको आकर्षक नमुना पनि थिए। करिब 800 वर्ष अघि डोटेली राजाले ग्रीष्मकालमा बस्ने ठाउँका रूपमा यो दरबारबाट शासन चलाएको इतिहास पाइन्छ। अझै मेरो कोटको मुख्य दरबार भएको डाँडालाई सर्पले बिरे जस्तै गरी गाड नदीले घेरेको पाइन्छ। यो गाड भन्दाखेरि त्यहाँ सानातिना नदी नालालाई गाड भन्ने चलन छ। श्रोताहरू, त्यो गाडले त्यहाँ घेरेको पाइन्छ। दरबारको संरचना सबै भत्केको अवस्थामा छ। यत्रो पुरातात्विक महत्त्वको यो वस्तु त्यहाँ भत्केको अवस्थामा पाइन्छ। इतिहास अनुसार सुरुमा मुख्य दरबार 7 तलाको थियो। त्यस वरपर भाई भारदारका लागि निर्मित हवेलीहरू थिए। ती पनि भग्नावशेष भइसकेका छन्। छेउतिर राजाका घोडा बाँध्ने स्थान छ। दरबारको पूर्व दक्षिणबाट रानीलाई पानी भर्न र नुहाउनको लागि नदीसम्म जाने भूमिगत बाटो ढुङ्गाले चिनेर बनाइएको थियो, जहाँ कोटदेखि नदीसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका 25 झ्यालसहितको प्राचीन सिँढी पनि छन्। कोट स्थलदेखि तल गाड नदीको किनारमा बैठक स्थल छ। गाडको केही माथि 2 आकर्षक देवल छन्। नजिकैको कर्पुटार खेतको सिरानीमा पानी खाने 3 प्राचीन नाउलाहरू छन्। अझै मेरो कोट निर्माणका विषयमा विभिन्न तर्क पनि पाइन्छ। श्रोताहरू, थरी थरीका भनाइमा एउटा के पनि पाइन्छ भने कत्तुरी राजवंशका राजा अजय पाल देवले 11 शताब्दीको सुरुवाततिर यसलाई बनाएका हुन्। अजय पाल राजाको नामबाट नै अझै मेरो कोटको नामाकरण भएको हो भनेर भनिन्छ। अझै मेरो कोटका प्रथम राजा रञ्जना पालले कोटको स्थापना 13 शताब्दीमा गरेको उल्लेख पाइन्छ। कसै कसैले अझै मेरो कोटको स्थापना 13 शताब्दीको उत्तरार्धमा कत्तुरी वंशका 2 भाइ राजकुमार शास्त्रपाल र नेरपाय देवले 1419 त्योभन्दा पहिले नै सिन्जा राज्यसँग लडाईँ जितेर कोटको स्थापना गरेको मान्दै गर्दछन्। यस कोटलाई केहीले राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्दै गरेका छन्। तर वास्तवमा यो कोट कत्तुरी वंशका पाल राजाहरूले नै निर्माण गरेको प्रमाणहरू भेटिन्छन्। रैका राजवंशका नागी मल्लले 1441 अझै मेरुलाई कब्जा गरेपछि मात्रै अझै मेरु कोट नागी मल्लको कोटका रूपमा चिनिन गएको हो। यो ठाउँमा राजा निरय पाल देवका ताम्रपत्र र 1419 शिलालेखहरू पाइन्छन्। यसरी श्रोताहरू, यहाँ यो अझै मेरो कोटको बारेमा अहिले म कुरा गरिरहेकी छु र त्यस्तै गरेर भैरव कोट पनि निकै प्रसिद्ध मानिन्छ। डोटीमा रहेको दरबारमध्ये मुख्य दर हो यो दिपायल सिलगढी नगरपालिका 2 गनौर गौडा डाँडामा रहेको भैरव कोट राजदरबार।
शक्तिशाली मानिएको डोटी राज्यलाई तत्कालीन राजाले करिब 400 वर्ष यही दरबारबाट शासन चलाएका थिए। राजा कल्याण मल्लले भैरवकोट दरबार बनाएका हुन्। तत्कालीन टोटेली राजाले गर्मी याममा डणेलधुराको अजय मेरो कोट तथा हिउँदमा भैरवकोट दरबारबाट राजकाज चलाउने गर्दथे। नेपाल एकीकरणको अभियानसँगै नेपाल एकीकरणको अभियानसँगै 1847 गोर्खाली सेनासँग पराजित भएपछि डोटी राजा दरबार छोडेर सिंगाही गएका थिए। त्यसैता दरबार प्रयोग भिन्न हुँदा दरबारको भुइँतलाको भाग मात्रै अवशेषका रूपमा रहेको छ। कोडदेखि नदीसम्म रानीले स्थानका लागि स्नान गर्नको लागि जाने भूमिगत बाटो अहिले पुरिसकेको छ भने दरबारमा प्रयोग भएका आकर्षक ढुङ्गाहरू चोरी भइसकेका छन्। कोटसम्म जानको लागि दिपायल सिलगढी नगरपालिकाले निर्माण गरेको सिँढी र रेलिङ भत्किसकेका छन्। लामा ढुङ्गा र तोरीको पिना प्रयोग गरेर दरबार निर्माण गरिएको छ। यस्ता धेरै दरबारहरू अहिले पनि छन्। 22-24 राज्य हुँदाखेर ती स्थानमा धेरै यस्ता दरबारका अवशेषहरू अहिले पनि छन् जुन पुरातात्विक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छन्। यस्ता थुप्रै दरबारहरूको चर्चा म पछिल्ला कार्यक्रमहरूमा यहाँहरू समक्ष राख्दै जानेछु। आजको लागि म तपाईँहरूको लागि एउटा गीत सुनाएर आजको नेपाल दर्पण कार्यक्रमबाट म बिदा हुन चाहन्छु। तपाईँहरू यो गीत सुन्नुहोस्, मलाई बिदा दिनुहोस्। नमस्कार।

0: लेबर नेता एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री बन्नुभएको छ। बकिङहम प्यालेसमा राजा चार्ल्सलाई भेटेपछि बर्नहम औपचारिक रूपमा बेलायतका प्रधानमन्त्री बन्नुभएको हो। आज सर कियर स्टार्मरको राजीनामा लगत्तै बर्नहमको नियुक्ति भएको हो। गएको शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नहम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै बेलायतको 59औं प्रधानमन्त्री बन्नुभएको हो। राजा चार्ल्सले बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बकिङहम दरबारले जनाएको छ। एन्डी बर्नहम बेलायतमा 5 वर्षभित्रै प्रधानमन्त्री बन्ने 4थो व्यक्ति हुनुहुन्छ। यसअघि जुन 22मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले आज राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। स्टार्मरले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताउनु भएको छ। बर्नहमले आफ्नो सरकार सर्वसाधारणको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गर्नुभएको छ। ग्रेटर म्यान्चेस्टरका पूर्व नगर प्रमुख बर्नहम गएको जुनमा उपनिर्वाचन जितेर सांसद बन्नुभएको हो। डाउनिङ स्ट्रीटमा बोल्दै बर्नहमले आफू 10 वर्षमा देशको 7औं प्रधानमन्त्री बनेको बताउँदै अब एउटा समीक्षा र नयाँ संकल्पको समय आएको बताउनु भएको छ।
1: In the last 10 years to walk up this street, the 7th Prime Minister since 2016, making this a moment for reflection and new resolution.
0: नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गरी मुलुकको हरेक क्षेत्रलाई ऊर्जावान बनाउनु आफ्नो चुनौती हुने उहाँको भनाइ छ। बीबीसीका क्रिस म्यासनले बर्नहमले कठिन चुनौतीको सामना गर्नुपर्ने दावी गर्नुभएको छ।
2: There's no novelty value in recent years of these moments because we've seen them so frequently. So how does an incoming prime minister grab people's attention and hold it when people will think, well, I heard of Keir Starmer's 10-year plan and now I'm about to hear of Andy Burnham's 10-year plan. So how does he break the trend of prime ministers who arrive here and talk about the long term and they're out the door pretty much in short order?
0: कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्या उटिप्न जाँदा हिजोदेखि हराएका भीमदत्त नगरपालिका 19 बाघ फाँटका 14 महिला आज घर फर्किएका छन्। उनीहरू हिजो बिहान 11 बजेतिर जंगल पसेका थिए। हराएको करिब 22 घण्टापछि घर आइपुगेकी बाघ फाँटकी मनिता चौधरी,
3: हिजोको दिन र गएको रात कसरी बिताउनु भयो?
4: बाटो बिर्सेर रात परिहाल्यो अनि रुखको मुनि बसेर रात बिताए।
3: कतिखेर छिर्नु भएको थियो तपाईँहरू जंगल?
4: 11 बजे।
3: तपाईँहरूले घडीहरू हेर्ने ढिलो भयो भन्ने केही सोच्नु भएन?
4: मोबाइल परिरहेछ भनेर लगेन।
3: त्यहाँ पुगेपछि के के गर्नुभयो अलिकति भनिदिनु न?
4: त्यसपछि बाटो बिर्सिहाल्यौँ।
3: तपाईँहरूले बाटो बिर्सिएको कति बेलातिर थाहा पाउनु भयो?
4: हामी पछि 3 बजेतिर निस्क्यौँ अनि खोज्दा खोज्दा बाटो पाएनौँ अनि राति भइहाल्यो।
3: तपाईँहरू सबै 14 एकै ठाउँमा हुनुहुन्थ्यो?
4: एकै ठाउँमा रुखको तल।
3: कसरी बस्नु भयो मनिताजी?
4: सबैजना यस्तै पिठो लगाएर पुरा यसरी जनावर आउँछन् भनेर सबैजना दिउँदै रातभरि।
3: खानेपिनु केही छैन? खानेकुराहरू केही लानु भएको थिएन? खाजाहरू घर कतिखेर फर्किने भनेर जानु भएको थियो तपाईँहरू? च्याउ धेरै रहेछ जङ्गलमा, टिप्दा टिप्दै बिर्सिनु भएको हो कि? साथीहरू के सल्लाह गरेर बस्नुभयो तपाईँहरू त्यहाँ बस्दाखेरि?
4: अब राति भइसक्यो, अब राति हेर्दाखेरि जनावर भेटिन्छन् भनेर अब यही बसौँ, सबैजना सल्लाह गरे यही बस्छौँ। फेरि सबैजना सल्लाह गरेर अब नहिँडौँ, बाटो पनि भेटिने होइन, अझै टाढा जान्छन् कि यही बसिराखौँ, पछि बिहान भएपछि बाटो खोजौँला भनेर त्यही बसेर सबैजना सल्लाह गरेर नै रातभरि जागे।
3: अनि राति जनावरहरू आउने, लामखुट्टे लाग्ने त्यस्तो केही भयो कि भएन मनिताजी?
4: लामखुट्टे तोक्थे जनावर त एकचोटि कितालको आवाज सुने, बिहान हात्ती भेटाए धेरै।
3: हात्ती धेरै नै थियो जङ्गलभित्र?
4: एक ठाउँ 3 कति थिए 3 कि 4 अनि यस्तै 1-2 हेरी हेरी आए।
3: अनि बिहान तपाईँहरू उठेर हिँड्न थाल्नु भयो?
4: बिहान उज्यालो भएपछि अलिअलि 9 बजेतिर हिँडे।
3: राति पानी आयो कि आएन मनिताजी?
4: आयो, रातभरि यस्तै भिजेर बस्यो। 3 बजे रातिदेखि त अझै बढी आयो।
3: राति डर कतिको लाग्यो मनिताजी?
4: धेरै लाग्यो।
3: बाघहरू आउँछ कि आउँदैन त्यो जङ्गलमा?
4: बाघ त्यसको चाहिँ के थाहा भएन, शीतलको आवाज आउँथ्यो, अनि टाढा टाढा स्टार बोले जस्तो डम डम सुनिन्थ्यो, डर लाग्थ्यो।
3: घरको याद कतिको आयो?
4: घरको याद त आयो, बच्चा थियो सानो, 3 वर्ष, अब मम्मी छोरा कहिले थिएन, अब राति त बच्चा पढ्छन् मम्मीलाई अनि धेरै याद आयो।
3: बिहान कति 5 बजीतिर उठेर हिँड्नु थाल्नु भयो?
4: अलिक उज्यालो हुन दियो अनि आएँ, 6 बजीतिर आएँ नि, तबदेखि हिँड्दा हिँड्दा हिँड्दा बाटो खोज्दा।
3: कस्तो हुँदो रहेछ जङ्गल भित्रको त्यो अनकन्टार ठाउँ?
4: धेरै अप्ठ्यारो, बाटोमा जाने मान्छेलाई कहाँ धेरै अप्ठ्यारो।
3: तपाईँहरू फर्केर कति घन्टा हिँडिसके पछाडि चाहिँ जङ्गल क्रस गर्नुभयो तपाईँहरूले? तपाईँहरूले दिशा चाहिँ कसरी फेला पार्नु भयो घरतिर फर्किने मणिताजी?
4: पछि पानी परेको थियो सर, अनि अलिअलि ऊ देखेपछि, सूर्य देखेपछि अनि बोल्न थाहा पाए यता छ भनेर।
3: घामको बाटो पछ्याउँदै आउनु भयो? अनि घर आइपुग्दाखेरि कति जति बजे थियो?
4: मैले त हेरेन,
3: तपाईँहरूलाई खोज्नको लागि सेना प्रहरी सशस्त्र गाउँका मान्छेहरू सबै खटिएको चाहिँ मान्छेहरू भेट्नु भयो तपाईँहरू बाटामा फर्किँदै गर्दा? जङ्गलको छेउमै छ तपाईँहरूको घर?
4: शुक्ला खाताको नजिकै।
3: अनि घर आइसकेपछि सबभन्दा सुरुमा कसलाई देख्नु भयो?
4: मम्मीहरू आएको थियो, माइतबाट।
3: ए, तपाईँले सानो नानी छाडेर गएको भन्नुभयो, छोरीले के भन्यो घर फर्किने बित्तिकै? अझै कति दिन जङ्गलमा बस्नुपर्छ भन्ने लागि लाएन भन्ने कि?
4: सर आज पनि यही राति बस्नुपर्छ भनेर, अझ त जनावर देखे कहाँ बस्ने भनेर चिन्ता डर लागेको थियो, आज त फेरि बल्ल बल्ल निस्के।
3: थकाइ कतिको लाग्छ तपाईँहरूलाई, निन्द्रा थकाइ?
4: धेरै, हिँड्दा हिँड्दा हिँड्दैदेखि।
3: जङ्गल जाँदाखेरि के कुरा चाहिँ गर्न नहुने रहेछ भन्ने
4: आजदेखि सिके हुँ।
3: अब जाने कि नजाने जङ्गल?
4: अब त नै।
3: घरका परिवारले के भनेका छन्?
4: अबदेखि नजानु भने।
0: सार्वजनिक विधाको पुनरावलोकन गर्न सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रधानमन्त्री कार्यालय सहित 4 मन्त्रालयका प्रतिनिधि राखिनेछ। शनिबार र आइतबार 2 दिन सार्वजनिक विधा शुरू भए यता परेको सहज असहज अवस्थाबारे अध्ययन गर्न कार्यदल गठन भएको हो। कार्यदलले 15 दिनभित्र सार्वजनिक विधाबारे अध्ययन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ। सरकारले चालू आर्थिक वर्षमा कुनै पनि स्थायी पदपूर्ति नगर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति गर्न पाउने छैनन्। जल तथा मौसम विज्ञान विभागले पर्सि बुधबारदेखि वर्षा कम हुँदै जाने बताएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आज र भोलि मुलुकका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभएको हो। हाल मुलुकभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको विभागको भनाइ छ। सरकारले सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन अन्तिम पल्ट भन्दै निवेदन मागेको छ। राष्ट्रिय भूमि आयोगले आउँदो 35 दिनभित्र स्थानीय तहका लगत संकलक मार्फत निवेदन पेश गर्न सूचना निकालेको हो। लगत संकलनको काम मुलुकभरका 66 पालिकामा हुनेछ। अब खबर फटाफट।
5: जुलाईको 3-7 बित्दै गर्दा औसत भन्दा कम वर्षा। जुलाईमा औसत 560 मिलिमिटरसम्म वर्षा हुने गरेकोमा 10-11 दिन बाँकी रहँदा 304 मिलिमिटर मापन। चितवनमा हात्ती गैंडा र बाघको आक्रमणबाट वर्षा दिनमा 5 जनाको मृत्यु। गैंडाले 3, हात्तीले 2 र बाघले 1 जनाको ज्यान लिएको चितवन निकुञ्जको तथ्याङ्क। वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई 10-10 लाख राहत। केही दिन अघि 2 जनाको ज्यान लिएको चितवनको धुर्वे हात्ती दारा काट दिएपछि निकुञ्जभित्र थन्किन थाल्यो। रेडियो कलर राखेर 10-10 मिनटमै गतिविधि हेरिँदै 2 दिन अघि निकुञ्जबाट सीतामाई बस्ती नजिक जान लागेको धुर्वे फर्किएर चुरेको फेदीतिर हानियो।
0: भारतको राजधानी दिल्लीको जन्तर मन्तरमा युवाहरूले परीक्षामा भएको प्रश्नपत्र चुहावट र भ्रष्टाचार विरूद्ध प्रदर्शन गरेका छन्। कक्रोच जनता पार्टी सीजेपीका हजारौं समर्थकले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको

माया की होला उदित नारायण झाले गाउनु भएको यो पुरानो चलचित्र बेहुलीको गीत सुन्दै हुनुहुन्थ्यो यहाँहरूले र यही गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाकोशीको यो अन्तिम चरणको यात्रा पनि सुरु भइसक्यो. प्रिय श्रोतावृन्द यहाँहरू सबैलाई कार्यक्रममा स्वागत अभिवादन. मैले एकपटक फेरि पनि टक्राउन चाहे. समय अहिले दिउँसोको 3:18 जाने आँटेको छ. कार्यक्रमको यो अन्तिम चरणमा तपाईँ सबैलाई फेरि पनि मैले स्वागत अभिवादन टक्राउँदै अगाडि लिएर जान चाहन्छु र आजको यस चरण अन्तर्गतको हाइलाइट पनि तपाईँसँग सेयर गर्न चाहन्छु. जुन भर्खरै मात्र नेपाल कप फाइनलको जुन कार्यक्रम थियो भनौँ न होइन, यो चाहिँ जुलाई महिनाको कार्यक्रम जुन चाहिँ 4 जुलाईमा भएको थियो नेपाल कप फाइनल क्विन्स एभेन्यू ओल्डसनमा. त यहाँ नेपाल कप फाइनलमा चाहिँ यसपटक QGS र वन आरजिआरले भिडन्त गरेको थियो. यसमा वन आरजिआरको जित भएको कुरा त तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो. त यही वनआरजिआरको विनिङ टिम जो छ विनिङ टिम अनि साथसाथमा वनआरजिआरबाट भलिबल टिममा चाहिँ लेडिज भलिबल टिममा चाहिँ सहभागिता जनाएर लेडिज भलिबल टिमको कम्पिटिसनमा भाग लिने दिदीबहिनीहरूको लागि भनेर चाहिँ नि कङ्ग्रेचुलेटरी कार्यक्रम भएको थियो. र यही सिलसिलामा तयार पारेको एउटा सामग्री तपाईँको लागि म अगाडि राख्ने तयारीमा छु. दाजु योगराज राईले यसलाई तयार पार्नु भएको छ. त्यसतर्फ तपाईँलाई म लिएर जान्छु नै. तर त्योभन्दा पनि अगाडि चाहिँ एउटा मिठो गीत पढ्न गएको छ. यो गीत अहिले तपाईँलाई सुनाउँदैछु उदित नारायण झा र साधना सरगमको आवाजमा. इन्जोय गर्नुहोस्. यो म्युजिकल ब्रेक पश्चात भने हामी यस सामग्रीतर्फ लागिहाल्छौँ.

0: तिमी अनलाइनमा हो?
1: अँ हो। के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: यो PFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम व्यवेश संवादबाट म योगराज रहेको। यो कार्यक्रम चाहिँ पवित्र ठाउँ यहाँ मन्दिरमा रेकर्ड गरेका छौँ। आज चाहिँ साउने सङ्क्रान्ति मनाइरहँदा वान आजेलको फुटबल टिम अनि चाहिँ भलिबल टिम उहाँ चाहिँ च्याम्पियन हुनुभयो र उहाँलाई पनि यहाँ बधाई दिने कार्यक्रम रहेको थियो। बटालियनको अगाडि नेपाल कप 2026 ओआइसी हुनुहुन्छ हाम्रो मेजर गिरिप्रसाद गुरुङ, उहाँ चाहिँ हेडक्वार्टर कम्पनीको ओआइसी हुनुहुन्छ। र साहब नमस्कार।
1: नमस्कार दाई, नमस्कार।
0: र सर्वप्रथम तपाईँलाई यहाँ बधाई दिने कार्यक्रम हो, फेरि बधाई, नेपाल कप जित्नुभयो अनि साउने सङ्क्रान्तिको पनि शुभकामना।
1: थ्याङ्क यू दाई, जस आजको बधाई कार्यक्रम अनि यो चाहिँ अब एकदमै राम्रो हाम्रो लागि, आई थिङ्क बटालियनको लागि एउटा यसले चाहिँ एउटा मोरल कम्पोनेन्ट भन्ने जनाउँछ, जसले गर्दा आई थिङ्क हाम्रो भाइले जति दुःख गर्नु भयो अनि नट ओन्ली फुटबल यो भलिबल पनि हामी च्याम्पियन हो अस्ति जनवरीमा भएको, त्यसले गर्दाखेरि फुटबल र भलिबल दुइटैलाई समेटेर अहिले हामीलाई यसरी च्याम्पियन भएको कारणमा यसरी बधाई दिँदाखेरि आई थिङ्क यसले इन्डाइरेक्टली हाम्रो सोल्जर्सलाई एउटा मोरलको हिसाबले हेर्दाखेरि चाहिँ उनीहरूलाई मोरल चाहिँ अप गर्छ अनि सोन अरू जति पनि इभेन्टहरू छ त्यसमा चाहिँ आई थिङ्क त्यो मोरलले गर्दा अझै पनि हामीले जित्ने अलिकता चान्सेसहरू चाहिँ हाई हुन्छ, त्यो पनि हो मेन चाहिँ आजको इरा। आई थिङ्क जेम्स साहबले भेरी राइटली हामी सबै च्याम्पियनहरूलाई चाहिँ यसरी मोरल दिनुभएको चाहिँ राम्रो हुँदैन।
0: अब तपाईँले लिड गर्नुभयो नेपाल कप टिमलाई, कतिको प्राउड हुनुहुन्छ आज यसरी बटालियनको अगाडि चाहिँ सम्मानित हुन पाउँदा, बधाई पाउँदा?
1: एकदमै प्राउड। आई थिङ्क म भन्दा पनि हाम्रो खेलाडीहरू हाम्रो भाइहरूको क्रेडिट हो, सबै भाइहरूले जति एक महिना साढे एक महिना जस्तो जसरी प्र्याक्टिस गर्नुभयो अनि उनीहरूले योपालि चाहिँ अब तपाईँलाई थाहा भएको कुरो हामी झन्डै आफ्टर 9 इयर्स फेरि नेपाल कप जित्न सफल भयो, त्यो चाहिँ हाम्रो लागि लङ वेटेड ऊ थियो के अरे, त्यसले गर्दाखेरि आई थिङ्क यो वर्ष चाहिँ त्यो चाहिँ अब क्लियर भयो अनि भाइहरू चाहिँ अब ओभियसली हामी भाइहरूसँग बोल्दाखेरि थाहा हुन्छ उहाँहरू चाहिँ एकदमै एब्सोल्युटली प्राउड छ, हाम्रो बटालियनलाई चाहिँ नाम पनि अब एकदम माथि राख्नुभएको छ अहिले चाहिँ।
0: एउटै टिममा पर्नुभयो, सुरुको म्याच ड्र भयो, नेपाल कप फाइनलमा पुगेर जितेला भन्ने त्यो यात्रामा चाहिँ कसरी सोच्नु भएको थियो?
1: फुटबलमा जे पनि हुनसक्छ दाइ, हुन त हामी र सिग्नल चाहिँ अब सुरुमै परेको हो हाम्रो सुरुको म्याचमा अनि त्यसमा ड्र हुँदाखेरि अब दुइटै टिमलाई एउटै हो, अब सबैको अब आफ्नो ओपोनेन्टको ट्रिक्सहरू अब थाहा हुन्छ के अरे, तर पनि आई थिङ्क फाइनलमा हामी सँगै पर्दा पनि एकदमै कम्पिटेटिभ गेम भएको थियो सबैलाई थाहा छ, तर हामी चाहिँ भेरी लक्कीली अथवा हाम्रो होपफुली अलिकति स्किल धेरै भएर होला सायद एक गोल हान्न सफल भयो हामी, त्यसमा एकदमै प्राउड दाइ अब किनभने अब नजितेको धेरै भएको थियो, अहिले चाहिँ अब फेरि सिग्नलसँगै परेर उहाँहरूले हामीलाई दुईचोटि पहिले हामीलाई सेमी फाइनलमा हराइसकेको हो, त्यसले गर्दा अहिले आएर फेरि जित्न पाउँदाखेरि अनि उनीहरूसँग पढ्दाखेरि चाहिँ आई थिङ्क हाम्रो प्लेयर्सहरू प्लस लगायत म पनि एकदमै प्राउड नै छु दाइ अहिले।
0: हुन्छ सर, वान्स अगेन कङ्ग्रेचुलेसन अनि साउने सङ्क्रान्तिको शुभकामना।
1: थ्याङ्क यू भेरी मच दाइ, थ्याङ्क यू।
0: अब उहाँपछि भने हाम्रो नेपाल कप विनिङ टिमको एकजना भाइ हुनुहुन्छ, भाइ हजुरको पुरा नाम?
2: मेरो नाम राइफलम्यान सुशील लक्ष्मण लेम्बु।
0: कुन कम्पनी हो?
2: म बी कम्पनीबाट।
0: आज नेपाल कप त जित्नुभयो, बधाई छ, अनि आज बटालियनले तपाईँलाई बधाई दिने कार्यक्रम यहाँ पवित्र ठाउँ मन्दिरमा गर्नुभयो, कतिको प्राउड हुनुहुन्छ?
2: म चाहिँ एकदमै प्राउड छु, जस मेरो चाहिँ फर्स्ट टाइम हो यहाँ यसरी जस नेपाल कपबाट भनौँ न, फर्स्ट टाइम नै जितेको नेपाल कप, धेरै प्राउड फिल गरिरहेछ, साथसाथै आज मन्दिर परेड यसरी मिल्दा पनि धेरै खुसी लागिरहेछ।
0: ओके, अनि नेपाल कप जितेको मोमेन्टलाई चाहिँ कसरी सम्झिनुहुन्छ, तपाईँको फर्स्ट टाइममै नेपाल कप उचाल्नुभयो?
2: हजुर दाइ, एकदमै खुसी लागिरहेछ, भेरी प्राउड, अनि जस हाम्रो हार्डवर्किङ अनि टिम स्पिरिटले गर्दाखेरि चाहिँ जस हामीले चाहिँ नेपाल कप उठाउन सफल भयौँ र धेरै खुसी र प्राउड भइरहेछ दाइ।
0: कुन पोजिसनमा खेल्नुभयो अनि कुनै स्कोर गर्नुभयो मौका?
2: विङ्गर खेलेको थिएँ, सोफार चाहिँ मैले स्कोर गर्न सकिनँ र नेक्स्ट टाइम चाहिँ स्कोर गर्ने प्रयास गर्दछु दाइ।
0: हुन्छ भाइ, धेरै धेरै धन्यवाद अनि कङ्ग्रेचुलेसन।
2: ओके, थ्याङ्क यू दाइ।
0: हजुर, अब फुटबल टिमलाई पनि बधाई दियो, भलिबल टिमलाई पनि बधाई दिएको छ, एकजना भाइ हुनुहुन्छ, अग्लो हुनुहुँदो पक्का, भलिबल खेलाडी चाहिँ हुनुहुँदो रहेछ, च्याम्पियन हुनुहुन्छ 2026 वान आजेलबाट। भाइ नमस्ते।
3: नमस्ते दाइ।
0: हजुर, हजुरको पुरा नाम?
3: मेरो नाम चाहिँ राइफलम्यान रोशन गुरुङ, ए कम्पनीबाट।
0: ए, कुन इन्टेक हो?
3: इन्टेक 23।
0: राइट, ओके। भलिबल यो वर्षको जित्नुभयो च्याम्पियन आर्मी च्याम्पियनसिप, होइन?
3: हजुर दाइ।
0: अलिकति सुनाउ न, त्यो यात्रा कस्तो रहेको थियो?
3: हाम्रो चाहिँ अब म चाहिँ इन्टेक 23 आएको थिएँ, त्यसपछि लगत्तै 2024 चाहिँ खेल्दै आइरहेको थिएँ, 25 चाहिँ हामीले चाहिँ जित्न पाएन, त्यतिखेर चाहिँ हाम्रो डिफ्रेन्ट मान्छेको डिफ्रेन्ट कमिटमेन्ट भएर चाहिँ तिनीहरू हाम्रो फुल टिम चाहिँ नगरेर चाहिँ हामीले त्यतिखेर जितेन, त्यतिखेर चाहिँ टुआरजेले लग्यो, यो साल चाहिँ हामीले चाहिँ फेरि ब्याकिङ गरेर चाहिँ अहिले स्ट्रिक्ट मेन्टेन गर्दैछ। अब नेक्स्ट
0: फाइनलमा चाहिँ कोसँग पढ्नु भएको थियो अनि कतिको क्लोज थियो इन टर्म्स अफ पोइन्ट्स?
3: फाइनलमा चाहिँ हामी क्विन्स गोर्खा इन्जिनियरसँग थियो त, अब सुरुको लिग गेममा चाहिँ हामीले उनीहरूलाई नै बिट गरेर हामीले गएको, फेरि फाइनलमा फेरि उनीहरूसँग भेट्दाखेरि हामीले चाहिँ सजिलैसँग जित्यो, उहाँको टिम पनि राम्रो त राम्रो थियो तर हामीले सजिलैसँग जित्यो।
0: तपाईँ त आइडिया त स्पार्क नै होला होइन?
3: हजुर,
0: स्पार्करको त के छ, जम्प हो कि के हुनुपर्छ खास?
3: अब जम्प पनि हुनुपर्छ, आफ्नो इनिसिएटिभ हुन्छ अनि त्यस पछाडि चाहिँ अब कसरी हान्छ, अब अपोनेन्ट टिमको ब्लगरहरूले कसरी ब्लक गर्छ, त्यसलाई छलेर कसरी हान्ने, कसरी पोइन्ट लाउने, त्यो हिसाबमा चाहिँ हुन्छ।
0: अनि कतिको गर्व लागेको छ आज बटालियनको अगाडि चाहिँ तपाईँहरूलाई बधाई दिने कार्यक्रम भयो?
3: गर्व चाहिँ एकदम लागेको छ, अब होल बटालियन छैन, अब हाम्रै एक कम्पनी नै होल छैन खासमा, हाम्रो ट्वाइस हाफ चाहिँ आउनुभएको रहेछ, सबै बटालियनै नभए पनि जस सबै मान्छेको अगाडि यत्रो प्राइज थाप्न बधाई लिन चाहिँ अलिक खुसी नै लागेको छ।
0: ल त अब 2027 पनि जित्नु होला, अग्रिम शुभकामना है त, अनि साउने सङ्क्रान्तिको पनि शुभकामना।
3: धन्यवाद हजुरलाई पनि।
0: अब अन्तमा चाहिँ वान आजको काखा मेजर मेजर बविन्द्र गुरुङ साहबसँग कुराकानी गराउँदो साहब नमस्कार अनि साउने सङ्क्रान्तिको शुभकामना।
4: हो दाइ तपाईँलाई पनि थ्याङ्क यू अनि तपाईँलाई पनि ठुलो शुभकामना।
0: आज दुईटा कार्यक्रम महत्त्वपूर्ण कार्यक्रम, किलिङ टु बर्ड्स विथ अ स्टोन
4: होइन, यो अब फ्राइडे पनि हो, ठक्क साउन संक्रान्तिको आज पर्व पनि जुट्यो, त्यही भएर हामीले अस्ति नै भलिबल टिम र नेपाल कप टिमलाई चाहिँ उनीहरूलाई एउटा कङ्ग्रेचुलेसन म्यासेज चाहिँ बिहाफ होल बटालियन चाहिँ गर्न पाएको थिएन, त्यही भएर आज अर्गनाइज गरेर शुभ कार्यमै नै अब मन्दिरमै गरौँ न त भनेर पण्डितजीसँग पनि सल्लाह गरेर ल तपाईँको प्रोग्रामभन्दा अगाडि चाहिँ फेज वान चाहिँ यस्तो कङ्ग्रेचुलेसन प्रोग्राम हुन्छ त्यसपछि मात्रै हुन्छ भनेर आई थिङ्क फ्राइडे फिनिस हाई भने जस्तै भयो।
0: त्यही त बटालियनले त सोटपटालै पार्यो त होइन, अब भलिबल पनि यतापट्टि सुटिङ नेपाल कप केही बाँकी राखेन।
4: हजुर दाइ के अरे भन्नै पर्यो अब गर्दाखेरि भाइहरूको कन्ट्रिब्युसन हो, उनीहरूको टायरलेस एफोर्ट गर्दा हामी चेन अफ कमान्डले त सपोर्ट मात्र हो तर अब रियालिटीमा अब ग्राउन्डमा देखाउने चाहिँ उहाँहरू गर्दा अहिलेसम्म सोफार तिनवटा इभेन्टमा चाहिँ जित्दैछ भनौँ न।
0: अब तपाईँ हो अब कल्चरको अब यता लिड गर्नुभयो, आज साउने सङ्क्रान्ति मनाइरहँदा चाहिँ के गर्नु, शिव साहबसँग पूजा त मेनली तपाईँले नै लिड गर्नुहुन्छ होइन?
4: अझै हामी अब मैले लिड गर्ने भन्नाले नि अब होल बटालियन नै अब भित्र बसेर इन्क्लुडिङ फ्यामिलीज होइन, तर अब सबैजनाले पूजा गर्न त अब मिल्दैन, गर्दाखेरि अब समूहले अगाडि गएर अब भन्नै पर्दा अलिकति धेरै बाल फुलेको उमेर गएको जागिर बढी भएको गर्दाखेरि म अनि हेड अफ स्टाफ लिस्टम्यान अब कमान्डिङ अफिसर हुन्छ दुईजना मिलेर सँगै पूजा गरेको हुँदै।
0: बटालियनको भाइहरू अलि बाहिर हुनुहुन्छ क्या?
4: अहिले दुईवटा कम्पनी चाहिँ एउटा कम्पनी रेन्जमा छ दाइ, एउटा कम्पनी चाहिँ यही लोकल ट्रेनिङ एरियामा छ, उनीहरूको त्यो टिक गर्नुपर्ने एक्सर्साइजहरू भएको कारणले अनि प्लस यो सुटिङको एन्युअल्ली टिक गर्नुपर्ने त्यो गर्दा हामी अब यो रेडिनेसमा जानुभन्दा पहिला टिक गरेर मात्रै रेडिनेसको लागि रेडी हुन्छ भन्ने तरिकाले अहिले दुईवटा कम्पनी चाहिँ बाहिर छ दाइ, तर आइसक्यो होला अहिले चाहिँ।
0: अब समर लिभ पनि बिस्तारै सुरु हुने बेला भयो
4: जे, समर लिभ चाहिँ अलिक इन्ट्रेस्टिङ छ यसपालि, हामी अब अस्ति 1 जुलाईबाट रेडिनेस बटालियन छ, ए कम्पनी अब लिड कम्पनी हो, 24 आवर नोटिस टु मुभमा उनीहरू बस्नुहुन्छ, उनीहरू छुट्टी भर्न पाउनुहुन्न, उनीहरू स्ट्यान्ड बाईमै अब प्रोग्रामहरू रन गरेर बस्नुहुन्छ। रेस्ट अफ बटालियन चाहिँ रेडिनेस लेभल टूमा भन्छ हामी R2 भन्छौँ, 5 डेज नोटिसको मुभमा हुन्छ, कतै केही भइहाल्यो भने ग्लोबल्ली पहिला ए कम्पनी डिप्लोय हुन्छ 24 आवर्स नोटिस टु मुभमा हुन्छ, अनि रेस्ट अफ बटालियन चाहिँ 5 डेज नोटिस टु मुभमा हो। हामी ए कम्पनी बाहेक रेस्ट अफ बटालियन चाहिँ नेपालको लागि अहिलेलाई केस बाई केस मात्रै पठाएको छ अनि युरोप सम्म हो म्याक्सिमम् टाढा जान सक्ने, विदिन 3 डेजमा चाहिँ कल आउट भयो भने हामी प्रिजेन्ट हुनुपर्छ, रेडी हुनुपर्छ, त्यस कारणले छुट्टी चाहिँ अलिकति पहिलाको जस्तो चाहिँ छैन दाइ।
0: हुन्छ, साउने सङ्क्रान्तिको हजुरलाई शुभकामना।
4: तपाईँलाई पनि ठुलो धन्यवाद अनि कन्टिन्यू सपोर्टको लागि थ्याङ्क यू दाइ।
0: मेजर बविन्द्र साहब हुनुहुन्छ वान आजको काखा मेजर, उहाँसँग मैले कुराकानी गर्दै थिएँ र आज चाहिँ साउने सङ्क्रान्तिको दिन यहाँ भव्य पूजा भयो र तपाईँहरू सबै सबैलाई शुभकामना अनि वान आजको 2026 भलिबल च्याम्पियन अनि नेपाल कप विनर्सलाई पनि यहाँ बधाई दिने कार्यक्रम भएको थियो र उहाँलाई पनि बधाई दिँदै यो पवित्र ठाउँ मन्दिरबाट मैले बिदा मागेँ। हस्त नमस्ते।

0: TBS गोर्खा रेडियो हो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

हजुर, गुराँसै फुल्दा बनेर मैले मिठो गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता ब्रेन र साधना सरगम अनि साथीहरूले गाउनुभएको गीतको साथसाथमा हामी अन्तिम चरणमा आइसकेका छौँ। यो बेलामा तपाईँको लागि अब भने एउटा अन्तिम गीत रगाउँदै बिदा लिने बेला भएको छ। कार्यक्रममा साथ दिनुभयो, थ्याङ्क यू सो मच फर द्याट। तपाईँसँग भेट्न फेरि पनि भोलि 1 बजेको समाचार पश्चात मङ्गलबारको दिवा कसरी लिएर आउनेछु। आजको बाँकी रहेको समय तपाईँको रमाइलो रहोस्, राम्रो बितोस् मेरो शुभकामना। यसैको साथमा पुरानो चलचित्र आशिकी कुमार सारणले गाउनुभएको गीत अन्तिम कसैले स्वरूप सुनाउन चाहन्छु। यसैको साथमा बिदा लिन्छु। हस्त, नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ?
1: अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडाहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ।
0: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने?
2: पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो।
0: प्रधानमन्त्रीले आज भेटेका एक व्यवसायी र एन्डी बर्नम युकेका नयाँ प्रधानमन्त्री। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी वर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मद्दत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी वर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै वर्नमले सुरुमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै $60 करोड भन्दा बढी जरिवाना गरेको छ। दुई वर्ष अघि सुरु गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवानाप्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात् शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक 2 सातामा $180 पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर SARC-सँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्वविजेता बनेको स्पेनी टोली मड्रिड पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्वविजेता टोलीले एउटा खुल्ला बसमा मड्रिड हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा तपाईँलाई पुनः स्वागत छ। मनसुन सुरु भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसुन सुरु भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकडा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सडक पूर्ण अवरुद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसुन सुरु भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
1: उहाँहरूलाई चाहिँ अग्रसरी स्थानमा राख्नलाई हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै तिनटै सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ, उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न, लत्ता, कपडा लगायतका सामग्रीहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको त्यहाँ सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ, उहाँहरूले गरी पनि राख्नुभएको छ।
0: प्रहरीको तथ्याङ्कले 110 भन्दा बढी घर संख्या विस्थापित भएको देखाउँछ, जसको आधा भन्दा बढी कोशी प्रदेशमा रहेका छन्। अधिकारीहरूले यो वर्ष मनसुनजन्य विपदको जोखिम सम्बोधनका लागि 3 सुरक्षा निकायका कम्तीमा 26,000 सुरक्षा कर्मीलाई तयार अवस्थामा राखिएको बताएका छन्। प्राधिकरणले मनसुन सुरु भए यता 68 चट्याङ, 394 पहिरो र 110 बाढीका घटना भएको जनाएको छ। सबैभन्दा बढी परिवार बाढी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरुद्ध भएका जानकारी सुरक्षा निकायहरू दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
1: अहिले हाम्रो यो विशेष गरी पहिरो के कोही लागि भनेर हामीले एउटा सडकमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू, एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
0: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसुन कमान्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै सुरुमा तपाईँहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौँ।
4: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पुँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गऱ्यौँ। र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पुँजी बजारलाई स्वस्थ, पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
0: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
4: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेका छौँ, बुझिरहेको छौँ, यसले यो हाम्रो हामीलाई जानकारी छ, यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो। र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ नि हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटल नेक छ कहाँ कहाँ चाहिँ नि अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ, हामीले थालि नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले, र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ नि सुधारका लागि तपाईँहरूले राखेका

0: बजार नै भन्ने कुरा भयो त
1: टुरी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरीले भन्न सक्ने अवस्था पनि होइन. यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ. अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्जिन सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन्ट गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो.
0: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग. युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्. गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्. बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
2: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्. बकिङ्गम दरबारबाट निस्किएर डाउनिङ स्ट्रिटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए. उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे. वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए. उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए. मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर सुरु हुने बताइएको छ. यसअघि जुन 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए. त्यसअघि डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए. उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए.
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
3: Details of all our services are at bbcworldservice.com.

0: कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, कुन्ती मोक्तानले गाउनु भएको यो मिठो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र यहाँ सबैलाई चाहिँ गुड आफ्टरनुन भन्न चाहिँ चाहन्छु। यहाँ एउटा आरामै हुनुहुन्छ होला। जुलाई महिनाको कति तारिकमा हामी पुग्यौँ, 20 तारिकमा हामी पुगेका छौँ र दुई दिनको ब्रेक तपाईँको रमाइलोसँग नै बित्यो होला। मेरो पनि विकेन्ड एकदमै रमाइलो भयो, हाम्रो चाहिँ रिलेटिभ्सहरूको भेटघाट अनि चाहिँ हाम्रो एक दिनको बसाइ पनि थियो यता ग्याम्बल्स ल्यान्डमा जहाँ चाहिँ तपाईँहरू साकेला जानुहुन्छ होइन। र एकदमै रमाइलो अब हो हाम्रो चाहिँ दाजुभाइले भेट्दा आफ्नै परिवार भेट्दा तपाईँहरूको पनि रमाइलो भयो होला। हजुर, यहाँहरू सबै सबैलाई वान्स अगेन वेलकम भन्न चाहन्छु र निकै मजाले घाम लागिरहेको छ। म पनि हाम्रो चाहिँ चौतारी त्यहाँ बनेको छ हाम्रो मेजर सुरेश कुमार गुरुङ थापा एमबिओ साप हुनुहुन्छ, उहाँको पालामा बनेको त्यहाँ चौतारीमा कहिले कहिले म पनि जाने गर्छु र जो सापले पनि सुन्दै हुनुहुन्छ भने जो चाहिँ यहाँलाई पनि वेलकम गर्न चाहिँ चाहन्छु है। त गर्दा वेदर चाहिँ अलिकति गर्मी छ, तपाईँहरूले यसो पानीहरू पिउनु होला है त। र हजुर, यहाँ सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु र आज युकेको अब यहाँ प्रधानमन्त्रीको कुरा सुनिहाल्नु भयो, एन्डी बर्हामको चाहिँ उहाँ अब यो 10 वर्षमा धेरै प्रधानमन्त्री चाहिँ परिवर्तन हुनुभएको छ र उहाँको भनाइहरू र उहाँलाई राजालाई भेटेर र उहाँलाई चाहिँ अब नयाँ गभर्मेन्ट फर्म गर्नको लागि अनुमति दिइसकेको कुराहरू उहाँले पोख्नु भएको छ र मेन कुरा चाहिँ उहाँले चाहिँ कस्ट अफ लिभिङलाई चाहिँ जो राम्रो गर्ने उहाँको प्लान छ र त्यो भयो भने हामीले चाहेको त्यति नै हो। अब धेरै कुरा ठुल्ठुलो अब प्रोजेक्टहरू त हामी बुझिँदैन, ठुल्ठुलो राजनीतिक कुराहरू त बुझिँदैन र हामीलाई चाहिँ यो कस्ट अफ लिभिङमै अलिकति सजिलो भयो भने हामीलाई त्यति भए पनि पुग्दछ अनि हेल्प यङ पिपुलहरूलाई पनि उहाँले कसरी सहयोग गर्ने त्यो कुराहरू पनि उहाँले उल्लेख गर्नुभएको थियो अनि काउन्सिल हाउसेसहरू कुरा पनि गर्नुभएको थियो अनि जस सबै पोलिटिकल पार्टीहरूसँग कोलाबोरेसन भएर काम गर्ने अनि अर्को मुख्य कुरा चाहिँ प्लान टु एन्ड रफ स्लिपिङ भन्छ नि होइन। अब यो भनौँ न अब घरविहीन भएको बाटो भनौँ न ट्रेन बिना चाहिँ बाटोतिर तपाईँले थुप्रै देख्नु भएको छ नि होइन, यहाँ युकेतिर पनि स्ट्रिटतिर मान्छेहरू र उहाँहरूको लागि चाहिँ राम्रो चाहिँ व्यवस्था गर्ने उहाँको प्लान छ। अरू 10 इयर्स प्लान चाहिँ उहाँले स्टिल उहाँले रिभिल गर्नुभएको छैन, अब आउँदा दिनहरूमा आउँदै नै जला हेरौँ। यो अब धेरै देशमा चाहिँ अब सरकार परिवर्तन भयो भने अलिकति स्थिर गभर्मेन्ट हुँदैन, गर्दा चाहिँ अब ट्याक्स पेयरलाई नै हो अलिकति चाहिँ जस मार्का पर्ने चाहिँ होइन। गर्दा आशा छ यो गभर्मेन्टले राम्रो राम्रो नीति ल्याउँला अनि हामी जस्तो सर्वसाधारणलाई हामीलाई त नर्मल कुराहरू यो कस्ट अफ लिभिङको कुराहरू र अब इलेक्ट्रिसिटीको बिलहरू होइन र चाहिँ त्यो कुराहरू चाहिँ घट्यो भने अब हामीलाई मोर्गेजको कुराहरू इन्ट्रेस्टेडको कुराहरू त्यही नै हामीले चाहिएको आशा छ। अब आउँदा दिनहरूमा हामी हेर्दै नै जाउँला। अब यो बेलायतमा अब उहाँले प्रमिस गरेको कुरा त प्रायसो गर्ने चाहिँ उहाँले कोसिस गर्नुहुन्छ अब नेपालमा जस्तो होइन, हुन त नेपालमा पनि अहिले निकै राम्रो भइरहेको छ। आशा छ यो राष्ट्रपाको सरकारले राम्रै नै गरिरहेको होला अनि राम्रै गर्दै जाला। अब धेरै भएको छैन होइन, गर्दा यस 100+ मात्रै भयो नि त, अझै 5 वर्षको चाहिँ छ सरकार, गर्दा आशा छ विकास होला अनि मै त्यही नै भन्न चाहिँ चाहन्छु। हजुर, आज चाहिँ एउटा कविता सुनाउँछु 5 बजेको समाचारपछि हाम्रो क्याप्टेन बिरेन र काम्बाङ भाइ पछि उहाँ चाहिँ एक्सक्युजीको सदस्य हुनुहुन्छ, पछि वाइडर आर्मीतिर जानुभयो र जस उहाँले छोटो एउटा कविता वाचन गर्नुभएको छ लाहुरेको बारेमा, त्यो कविता म सुनाउनेछु। भाइले पनि सुन्दै हुनुहुन्छ भने रेकर्ड गरेर क्विकली ब्याकग्राउन्ड म्युजिक हालेर भाइलाई पनि पठाइदिएको थिएँ, आशा छ तपाईँले पाउनुभयो होला। यदि सुन्दै हुनुहुन्छ भने त्यसो सुन्नु होला है त त्यही पनि भन्न चाहन्छु। हजुरको समयको लागि धेरै धेरै धन्यवाद। अलिकति लामो कुराकानीको लागि भने पछि हामी फेरि समय मिलाएर तपाईँको आर्मी डेजको कुराहरू अनि अरू पनि कविताहरू छन् भने त्यो कविताहरू हामी रेकर्ड गराउँला है त। अनि नेपाली ओपन कन्सर्ट यो आउँदो शनिबार हुँदैछ रसमोर एरिनामा, तपाईँहरू जानको लागि रेडी हुनुहुन्छ होला। र आज चाहिँ हाम्रो मगर एसोसिएसन युकेको अध्यक्ष हुनुहुन्छ हाम्रो लाल पूर्णज्यू र उहाँसँग गरेको कुराकानी छ 2 पार्ट्समा। आज 5:28 जाँदा पहिलो पार्ट अनि सेकेन्ड पार्ट चाहिँ 5:47 जाँदा सुन्ने प्रयास गर्नुहोला है त। मेनली टिकटको कुराहरू छ, निकै अलिकति इम्पोर्टेन्ट छ, त्यो ग्राउन्ड चाहिँ अलिकति जस महँगो भएको कारणले गर्दा अलिक टिकट प्राइस चाहिँ महँगो तपाईँहरूलाई लाग्न सक्छ, तर त्यो महँगो हुनाको कारण पनि उहाँले त्यहाँ खुलाउनु भएको छ र तपाईँहरूले मगर एसोसिएसन युकेको चाहिँ यो वेबसाइटमा जानुभयो भने त्यहाँ चाहिँ जस तपाईँहरूले मजाले त्यहाँ बारकोड पनि राखेको रहेछ, त्यहाँबाट तपाईँले टिकट बुक गर्न सक्नुहुन्छ, त्यो पनि जानकारी गराउन चाहिँ चाहन्छु। अरू चाहिँ अन्तर्वार्ता छैन, तपाईँहरूसँग म इन्टरेक्ट गर्न चाहन्छु। यदि फोन गर्नुहुन्छ भने 01303-246-730 कल गर्नुहोला है त। र सपना सुमन र चाहिँ साथीहरूले गाउनुभएको एउटा नयाँ गीत रहेछ, यही सुन्दै हामी अगाडि बढौँ।

0: स्वप्न सुमन र साथीहरूले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। पक्कै पनि इन्जोय तपाईँहरूले गर्नुभयो होला। 4:34 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा र यो बिचमा रेडिङबाट हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ र उहाँले एउटा इन्फर्मेसन यहाँ रेकर्ड गरेर पठाउनु भएको रहेछ, म त्यो प्ले गर्नेछु र यो क्यान्सर रिसर्च सम्बन्धी होला र उहाँको म्यासेज म प्ले गर्नेछु है त। दिदी थ्याङ्क यू भेरी मच हजुरको म्यासेजको लागि।
1: नमस्ते योगराज भाइ लगायत बिएबिएस परिवार सम्पूर्ण श्रोता वृन्दमा म यशोदा गुरुङ रेडिङबाट सन्दर्भ क्यान्सर रोग विरुद्धमा जनचेतना जगाउने अभिप्रायले हरेक वर्ष हुने क्यान्सर रिसर्च रेस फर लाइफ गत 18 जुलाई शनिबार बिहान 10 बजे तमुठी युके परिवार आमा समूह इष्टमित्र साथीभाइ सामाजिक अभियन्ता सेभेन सिस्टर्स भेला भएका थियौँ। तमुठी युके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङज्यूको प्रतिनिधित्व र महासचिव शान्त गुरुङज्यूको संयोजकत्वमा 44 धावक दिदी बहिनीहरूले 5 किलोमिटर दौड पुरा गरी सुस्वस्थ कार्यको लागि 5,100 पाउन्ड उठाउन सफल भएका छौँ, जसबाट 3,500 पाउन्ड अनलाइनबाट डाइरेक्ट सहयोग गरेका छौँ भने बाँकी तमुथी युके परिवार इष्ट मित्र साथीभाइहरूबाट प्राप्त 1,600 पाउन्ड हामीले नेपालमा क्यान्सर पीडितलाई सहयोग गर्नका लागि छुटाएका छौँ। यो च्यारिटीबाट विश्वव्यापी 200 क्यान्सर पीडित महिला पुरुष बालबालिकाहरूको उपचार र उन्मूलनमा खर्च गर्ने गर्दछ। यो पुण्य कार्यमा सहभागी हुन पाउँदा हामी एकदमै गर्व गर्दछौँ। तमुथी युके आमा समूहकी संस्थापक आमा अध्यक्ष पुनम गुरुङज्यूको प्रतिनिधित्वमा 2013 नै हामीले सहभागिता भई सहयोग गर्दै आइरहेका छौँ। यो पुण्य कार्यमा सहयोग गर्नुहुने तमुथी युके परिवार आमा समूह इष्टमित्र हाम्रो परिवारहरू प्रत्यक्ष अप्रत्यक्ष सहयोगी दाताजीहरू साथै उपस्थित हुनुभई हौसला दिनुहुने सम्पूर्ण आफन्तहरू तमुथी सिंह परिवार र सामाजिक अभियन्ता सेभेन सिस्टरलाई प्रतिनिधित्व गर्नुहुने तमुथी युके परिवारको आदर्श तमुस्यो पार्वती गुरुङज्यू र सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु। यहाँहरू सबैको दिन शुभ रहोस्। धन्यवाद।
0: हजुर यशोदा दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँको चाहिँ जो कम्प्लिट गरिसक्नु भएको छ पुण्य कामको लागि उहाँ सबै सबैलाई धन्यवाद भन्न चाहिँ चाहन्छु है त। अनि दिदीको कुराकानी गर्नुपर्दा र यो आउँदो बुधबार चाहिँ टिपन टापन हुन्छ टिटी 6:28 जाँदा तपाईँले 2 पार्ट्समा सुन्दै आउनुभएको छ र यस पटक चाहिँ गेस्ट प्रेजेन्टरको रूपमा दिदीसँग चाहिँ टिपन टापन रेकर्ड भइसकेको छ। यो कुरा चाहिँ मैले सोध्न भुलेछु उहाँलाई कस्तो अनुभव रह्यो भनेर, त्यसपछि सोधाउँला। अनि उहाँसँग गरेको टिपन टापन फर्स्ट टिपन टापन चाहिँ आउँदो चाहिँ वेडनेसडे सुन्ने प्रयास गर्नु होला बेलुकी 6:28 जाँदा। अनि त्यही प्रोग्राम चाहिँ आइतबार बिहान दोहोरिन्छ नि त होइन, तपाईँले टिटी सुन्दै आउनुभएको छ बिहान 8:28 जाँदा 2 पार्ट्समा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। हजुर यदि भन्दै आज हाम्रो वीरेन्द्र काम्बाङ भाइ हुनुहुन्छ एक्सक्युजीको सदस्य र उहाँको छोटो एउटा कविता छ लाउरेको बारेमा लेख्नु भएको, त्यो कविता पनि म सुनाउनेछु। अनि 5:28 जाँदा चाहिँ यो ओपन कन्सर्ट हुँदैछ नेपाली ओपन कन्सर्ट र यो चाहिँ आउँदो यो हप्ता हुँदैछ है त, र तपाईँहरू जान सक्नुहुन्छ इन्जोय गर्न चाहिँ सक्नुहुन्छ र उहाँसँग यो कार्यक्रम सम्बन्धी गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। हाम्रो लालपुन्जी हुनुहुन्छ मगर एसोसिएसन बेलायतको चाहिँ अध्यक्ष, 2 पार्ट्समा सुन्न चाहिँ सक्नुहुनेछ है त। हजुर यति भन्दै नवीन के भट्टराईले गाउनु भएको गीत चाहिँ इन्जोय गर्नु होला। तपाईँहरू पनि गीत सुन्नुहुन्छ भने मलाई आइदर फोन गर्नुहोस् अथवा मेसेन्जरमा पनि गर्न सक्नुहुन्छ, मलाई टेक्स्ट पनि गर्न सक्नुहुन्छ तपाईँको नम्बर मेरो नम्बर तपाईँसँग छ भने, नत्र भने इमेल पनि गर्न सक्नुहुन्छ योगराज.rai@bbc.com मा इमेल गर्न सक्नुहुन्छ।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

आज चलचित्र जदौबाट यो गीत राजन राजा शिवकोटी रचना रिमालले गाउनुभएको यो एकदमै जस अबी टाइपको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो गीत चाहिँ शब्द सङ्गीत बबुल गिरीको रहेको थियो। चलचित्र जदौबाट हामीले यो गीत सुन्यौँ, पकाउने तपाईँलाई इन्जोय गर्नुभयो होला। 4:47 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा। हजुर, वर्ल्ड कप 2026 पनि सकिएको छ, अलिकति सुनसान भयो जस्तो मलाई चाहिँ फिल भएको छ। घरमा जाँदा पनि त्यो वर्ल्ड कपको एक किसिमको माहौल हुन्थ्यो, त्यो माहौल चाहिँ अब हिजोबाट सकिएको छ। र तपाईँले कुन टिमले जित्ला भन्ने लागेको थियो, तपाईँहरूको प्रिडिक्सन पुग्यो कि पुगेन होइन, र धेरै चाहिँ यसपटक फ्रान्सले जित्छ होला भन्ने त्यो हुन्छ नि, त्यो पर्सेन्टेजमा त्यो प्रिडिक्सनमा पनि त्यो थियो, तर त्यो भएन। र यसपटक चाहिँ अब अर्जेन्टिना भर्सेस अब उहाँहरू डिफेन्डिङ च्याम्पियन हुनुहुन्थ्यो, र त्यसपछि स्पेनसँग उहाँहरू पर्नु भयो र स्पेनले 1 चाहिँ गरेर अन्तमा चाहिँ उहाँले यो एक्स्ट्रा टाइममा जित्नुभयो। गोल एकदमै स्टनिङ भएको थियो, र टु बी अनेस्ट स्पेनले एकदमै राम्रो खेल्नु भएको थियो। तपाईँहरूले जस हेर्नुभयो होला, पोजेसन चाहिँ अब प्रायः सो स्पेनकै थियो, अर्जेन्टिनाको चाहिँ, तर अब जस 90 सक्नु भन्दा अगाडि चाहिँ एकजना खेलाडीले रेड कार्ड पाउनुभयो, त्यसले गर्दा उहाँहरूलाई अलिकति डिसएडभान्टेज पनि अवश्य पनि हुन्छ होइन, तर जस स्पेनले वेल डिजर्भ जस्तो मलाई लाग्छ, उहाँले राम्रो खेलेर जित्नुभयो जस्तो मलाई लाग्छ। आदरणीय श्रोताहरू, हजुर, अब जस अब इङ्ल्यान्डले पनि एकदमै राम्रो खेलेको थियो आफ्टर 1966 यो यसपटक चाहिँ धेरै राम्रो खेलेको उहाँहरूले, अब फाइनल पुगेको भए हुनुहोस् होइन, उहाँले जित्न पनि सक्नुहुन्थ्यो, गर्दा यसपटक चाहिँ इङ्ल्यान्ड पनि राम्रो खेलेको। र अनि इङ्ल्यान्ड र फ्रान्सको गेम त म त हेरिनँ, तर एकदमै त्यो धेरै गोल भएको खेल हो होइन, गर्दा त्यो अझै मैले पनि हेरेको छैन किनकि हामी बाहिर थियौँ, त्यो स्पोर्ट्स अझै पनि हेरेको छुइनँ, त्यो म्याच अझै पनि हेरेको छुइनँ, तर एकदमै राम्रो, फ्रान्सले पनि धेरै गोल गर्यो, तर इङ्ल्यान्डको गोलहरू तपाईँहरूले एकदमै क्वालिटी गोलहरू भएको रहेछ, स्टनिङ गोलहरू भएको चाहिँ मैले न्युजमा चाहिँ सुनेको हो, तर मैले हेरेको चाहिँ छैन। गर्दा जस स्पेनले जित्न सफल हुनुभएको छ, र अहिलेसम्म उहाँले 2 जित्नु, 2010 जस्तो लाग्छ पहिलोचोटि, त्यसपछि फेरि यसपटक चाहिँ जित्नु भएको छ। र अर्जेन्टिनाको पनि राम्रो थियो, तर अन्तमा मेसीको जादु त्यति साह्रो चाहिँ उहाँले देखाउने मौका पाउनु भएन, किनकि स्पेनले एकदमै राम्रो खेल चाहिँ प्रदर्शन गर्नुभयो। अन्त अर्जेन्टिनाले पनि एकदमै गरेको हो, तर जस अलिकति यसो पोजिसन हेर्दा स्पेनले बढी चाहिँ गरेको देख्न चाहिँ मैले चाहिँ देखेँ भनौँ न, तपाईँहरूको अब्जर्भेसन के रह्यो, नितान्त यो मेरो व्यक्तिगत विचार हो, त्यसले गर्दा अन्यथा चाहिँ नसम्झिनु होला है त। र एउटा फुटबलबाट चाहिँ हामी यो गल्फतिर जाउँ, यो खुकुरी च्याम्पियनसिप चाहिँ गल्फ च्याम्पियनसिप हुँदै रहेछ, र यो चाहिँ अघि हाम्रो W2 सुमन भाइ हुनुहुन्छ, अहिले सुमन शेर्पा पब राइटमा, पहिला आरजेडको, अहिले उहाँ के भन्छ एससिसिपी के भन्छ त्यहाँ जानुभएको, उहाँले चाहिँ यो आयोजना गर्दै हुनुहुँदो रहेछ, र यो चाहिँ उहाँले 29 अगस्तमा गर्दै हुनुहुन्छ, स्याटरडेको दिन हो। थुप्रै यहाँ इन्फर्मेसनहरू छ, यो गल्फ म चाहिँ गल्फर नभएको कारणले गर्दा यो इन्फर्मेसन अलिकति बुझ्न निकै साह्रो परिरहेको छ। र प्राइजेसहरू चाहिँ च्याम्पियनलाई £2,000 अनि रनर अपलाई £1,000 र थर्ड प्लेसलाई £500 चाहिँ उहाँले दिँदै हुनुहुन्छ यो प्राइज चाहिँ। यसबारेमा पनि हामी कुराकानी गर्नेछौँ, र मेन स्पोन्सर चाहिँ चौतारी रियल इस्टेट हुनुहुँदो रहेछ, उहाँले चाहिँ जस स्पोन्सर गर्दै हुनुहुन्छ। म्याक्सिमम चाहिँ 25 अथवा इन्डिभिजुअल प्लेयर्सहरू चाहिँ 100 बढी उहाँले चाहिँ जस एकोमोडेट गर्न सक्नुहुन्न, त्यति नै छ है त। त्यसले गर्दा गल्फर साहबहरूले उहाँहरूलाई कन्ट्याक्ट गरेर जस यो चाहिँ दर्ता गर्न चाहिँ सक्नुहुन्छ। र फीहरूमा चाहिँ 45 अनि 35 छ, यो चाहिँ £80 रहेछ, एउटा चाहिँ ग्रिन फी ओन्ली, यो तपाईँहरूले बुझ्नुहुन्छ गल्फर साहबहरूले, अनि च्याम्पियनसिप एन्ट्री फर टिम कम्पिटिसन जुन चाहिँ यो £35 रहेछ, र यो एन्ट्री फी नै छ है त। यो प्राइस पनि एकदमै धेरै राख्नु भएको रहेछ, गर्दा अब यो एन्ट्री फी अलिकति, त्यसपछि स्पोन्सरबाट जस तपाईँहरूलाई चाहिँ यो पुरस्कार प्रदान गरिनेछ है त। हुने ठाउँ चाहिँ वाटरलू कोर्स, र यो चाहिँ सेरफिल्ड ओक्स गल्फ क्लबमा हुँदैछ, रोमियो गल्फ 27 OHBमा तपाईँहरूले खेल्दै हुनुहुन्छ 29 अगस्तको दिन, स्याटरडेको दिन है त। हजुर, 4:51 गइसकेको छ, 5 समाचार, त्यसपछि एउटा गीत, र गीतपछि हाम्रो क्याप्टेन वीरेन्द्र कामबाङ भाइ हुनुहुन्छ, उहाँको एउटा मिठो कविता म सुनाउनेछु। कृष्ण भक्त राई र सुनिता थेगीलाई सुन।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालको तेल उद्योगका लागि 40 कन्टेनर तोरी बोकेको कार्गो रेल आज कोलकाताबाट विराटनगर आइपुगेको छ। स्वस्तिक आयलले तेस्रो देशबाट लिएको तोरी बोकेर भारतको कोलकाता बन्दरगाहबाट 3 वर्षपछि पहिलोपटक विराटनगरसम्म कार्गो रेल आइपुगेको हो। 3 वर्षअघि नियमित रूपमा सञ्चालन हुने बाचा गर्दै शुरू भएको कोलकाता विराटनगर कार्गो रेल सेवा त्यसपछि अवरूद्ध थियो। त्यसैता नफर्किएको रेल आज विराटनगर आइपुगेको हो। 2080 जेठ 18 भारतको बथनाहाबाट 2400 टन औद्योगिक कच्चा पदार्थ बोकेको ऱ्याक लिएर पहिलो कार्गो रेल आएको थियो। त्यसपछि रेल दोस्रो पल्ट विराटनगर फर्किएको थिएन। कोलकाता बन्दरगाहबाट 40 फिट लम्बाई भएका 40 कन्टेनर बोकेको मालवाहक रेल विराटनगर भन्सार यार्ड आइपुगेको हो। नेपाल भारत पार वहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमासम्म रेल मार्फत ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै यो सेवा शुरू भएको हो। भारत सरकारले भन्सार मार्फत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडित नियमावली 2019 संशोधन गरी सहज बनाएपछि पहिलोपटक कार्गो रेलले नेपाली उद्योगका लागि तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ लिएर आएको हो। गएको आर्थिक वर्ष 2082-83 हात्ती गैंडा र बाघ लगायतका जंगली जनावरको आक्रमणमा परि 5 ज्यान गएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार 3 गैंडाको आक्रमणका कारण ज्यान गएको हो। यो अवधिमा 2 हात्ती र 1 बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो। मृतकमध्ये 3 भरतपुर महानगरपालिका 1 खैरहनी र 1 माडी नगरपालिकाका छन्। अघिल्लो आर्थिक वर्षमा 13 र आर्थिक वर्ष 2080-81 11 जंगली जनावरको आक्रमणबाट मृत्यु भएको थियो। वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले प्रति व्यक्ति 10,00,000 रूपियाँ राहत उपलब्ध गराउँदै आएको छ। राष्ट्रिय सभाका सांसदहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणको काम सुस्त भएको र अबका 4 वर्षमा पनि निर्माण नसकिने जनाएका हुन्। बैठकमा राष्ट्रिय सभा सदस्य रणजित कर्णले लामो समय बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुत मार्ग कहिले बन्छ भन्ने कुरा अझै टुङ्गो लाग्न नसकेको बताउनुभयो। यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले द्रुत मार्ग निर्माणका क्रममा देखिएको समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको बताउनुभयो। निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरूद्ध एउटा मात्रै उजुरी परेको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा प्रस्तावित प्रमुख आयुक्त कार्की, आयुक्त गुरू वाग्ले र राजीव सुब्बा विरूद्ध उजुरी आह्वान गरेको थियो, तर वाग्ले र सुब्बा विरूद्ध भने उजुरी नपरेको हो। समितिमा आएको अर्को उजुरीमा भने संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियाबारे सुझाव छ। उजुरीमा गोला प्रथादेखि नियुक्तिका विषयमा सुझाव प्रस्तुत गरिएको छ। समितिले भोलि उजुरी खोलेर वितरण गर्ने तयारी गरेको छ। समितिले उजुरीकर्तालाई बोलाएर छलफल गर्ने प्रचलन छ। साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि भोलि नै सांसदहरूलाई वितरण गर्ने तयारी छ। सुनवाईको मिति पनि भोलि नै तय गरिने बताइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेभल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ मिसावट भएका दैनिक अत्यावश्यक खाद्य वस्तु बिक्री नगर्न आग्रह गरेको छ। विभागले सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोग्य अत्यावश्यक खाद्य तथा पेय पदार्थ लत्ता कपडा लगायत उत्पादन पनि बिक्री वितरण नगर्न भनेको छ। लेबर नेता एन्डी बर्नम बेलायतको नयाँ प्रधानमन्त्री बन्नु भएको छ। बकिङहम प्यालेसमा राजा चार्ल्सलाई भेटेपछि बर्नम औपचारिक रूपमा बेलायतका प्रधानमन्त्री बन्नु भएको हो। आज सर कियर स्टार्मरको राजीनामा लगत्तै बर्नमको नियुक्ति भएको हो। गएको शुक्रबार लेबर पार्टीको नेता बनेका 56 बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै बेलायतको 59 प्रधानमन्त्री बन्नु भएको हो। राजा चार्ल्सले बर्नमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बकिङहम दरबारले जनाएको छ। एन्डी बर्नम बेलायतमा नेपालमा 5 वर्षभित्रै प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुनुहुन्छ। यसअघि जुन 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले आज राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, मविन्द्र राई गाउँदै हुनुहुन्थ्यो आफ्नै कम्पोजरमा। हाम्रो एनपी परदेशी भाइ हुनुहुन्छ अमेरिकामा, उहाँले लेख्नु भएको केही गीतहरू हाम्रो चाहिँ अब आर्काइभमा पनि छ। भाइलाई धेरै धेरै धन्यवाद। अरू नयाँ गीतहरू छन् भने यसो हामीलाई पठाइदिनु होला, त्यो पनि भन्न चाहिँ चाहन्छु है। तर उहाँले एउटा म्यासेज पनि छोड्नु भएको रहेछ, फुटबलको कुरा सेयर गर्नुभएको छ, र यो उहाँको म्यासेज पनि म यहाँ प्ले गर्न चाहिँ मन लाग्यो, किनकि उहाँ ड्राइभिङ गर्दै हुनुहुँदो रहेछ भाइ, स्टिल सुन्दै हुनुहुन्छ नि। थ्याङ्क यू फर यो म्यासेज
1: है। दाजु नमस्कार है, मैले रेडियो सुन्दैछु, ड्राइभ गर्दैछु, त्यही भएर मलाई चाहिँ अब लेख्नुभन्दा यो रेकर्डमा हुन्छ कि अब हजुरले स्रोत सुनेर जानकारी लिनुहुन्छ भनेर। वर्ल्ड कपको कुरा गर्दाखेरि चाहिँ मलाई पनि फ्रान्सले नै जित्छ जस्तो लागेको थियो अस्तिको प्रेडिक्सन चाहिँ। फ्रान्स हारिसकेपछि चाहिँ अनि त्यसपछि अब के अरे कुन चाहिँ भन्ने खालको यसो अलि दुविधामै थिएँ। अब नम्बर वान अब फिफाको वान सर, नम्बर वान चाहिँ अर्जेन्टिना, नम्बर टू चाहिँ स्पेन। तर पछि खेल हेरेपछि चाहिँ अनि स्पेनले चाहिँ यहाँ चाहिँ त एकदमै चाहिँ लिड गरिराखेको थियो, कति पर्सेन्ट नै ऊ गरिराखेको थियो। अब सबै त्यो हानेको आधा मात्रै गोल हुने भने चारवटा गोल जति त झ्याम पार्थ्यो होला। तर त्यो कस्तो राम्रो चाहिँ नै त्यो गोलकिपर है उता अर्जेन्टिनाको, हि सेभ्ड इज होइन, उसले चाहिँ सेभ गर्यो एकदमै गरेर, अनि बल्ला एउटा उसमा रमाइलो भयो। म पनि एउटा वाच पार्टीमै गएर चाहिँ हेरेर रमाइलो गरेँ है। त ल थ्याङ्क यू।
0: हजुर ल भाइ, ड्राइभिङ गर्दै हुनुहुन्छ जस्तै, बी केयरफुल, अनि तपाईँको अनुभव पनि सेयर गर्नुभयो, धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। र अब मेसीको सम्भवत यो लास्ट वर्ल्ड कप नै होला, यसपटक पनि उहाँहरूको एकदमै चान्स थियो जित्ने, तर के गर्ने, मैले त लास्टमा त्यो हारेको त्यो हुन्छ नि यो अनुहारहरू मेसीलाई सपोर्ट गर्दै पनि आएको, त्यसले गर्दा त्यो भएर मैले पछि चाहिँ खेलिसकेपछि मैले त्यो माहौल नै हेरिनँ होइन। अब त्यो त्यस्तो हुँदो रहेछ मान्छे होइन, गर्दा अब मेसी भनेको चाहिँ सबले सपोर्ट गर्नुहुन्छ नि त होइन, त्यो भएर पनि होला। एनी ए जोस, अब चार वर्षपछि फेरि हामी अर्को वर्ल्ड कप हेर्न चाहिँ सक्छौँ, र यसपटक निकै अब फिफाले चाहिँ कति अरब चाहिँ फाइदा गरेको कुरा पनि, जोस प्रिडिक्सन चाहिँ इलेभेन खराब

0: सक्छु। आशा छ भाइले पनि सुन्दै हुनुहुन्छ होला। छोटो कविता छ लाउडीको बारेमै लेख्नु भएको कविता हो यो, म तपाईँहरूलाई सुनाउन चाहन्छु है त।
1: नमस्कार, म वीरेन्द्र कामदाङ परदेशी माइला कविता सुरु गर्छु। कविताको शीर्षक छ लाहुरेको जिन्दगी। किल्ला सडकहरूमा गुड्दा गुड्दै अचानक शून्य आकाशमा पुग्दछ लाहुरेको जिन्दगी। अचानक शून्य आकाशमा पुग्दछ लाहुरेको जिन्दगी। गहिरो समुद्रमा तैरिँदा तैरिँदै अचानक विशाल मरुभूमिमा पुग्न सक्दछ लाहुरेको जिन्दगी। अचानक विशाल मरुभूमिमा पुग्न सक्दछ लाहुरेको जिन्दगी। मध्यरातको कथाङ्ग्रिने जाडोमा निदाउन खोज्दा खोज्दै अचानक आफैतिर आइरहेको अस्त्रतिर अगाडि बढ्नु पर्दछ लाहुरेको जिन्दगी। अचानक आफैतिर आइरहेको अस्त्रतिरै अगाडि बढ्नु पर्दछ लाहुरेको जिन्दगी। वीर गोर्खालीको इतिहास कोर्दा कोर्दै अचानक युद्ध भूमिमा ढल्न सक्दछ लाहुरेको जिन्दगी। अचानक युद्ध भूमिमा ढल्न सक्दछ लाहुरेको जिन्दगी। परदेशी माइला वीरेन्द्र कामदाङ पाँच तरहाल युके। धन्यवाद।
0: हजुर, मिठो कविता सुनाउनु भयो लाउरेको बारेमा, र भाइलाई धेरै धेरै धन्यवाद। त्यस्तै कविता अरू पनि छन् भने पछि हामी कुराकानी गर्दै तपाईँको कविता पनि रेकर्ड गराउँला। र भाइसँग धेरै उठबस गर्ने मौका पाइयो कि इन्जिनियरमा, त्यसपछि ब्रुनामा, पछि बोट ट्रुपमा हुनुहुन्थ्यो र त्यहाँ पनि जस उहाँ एकदमै एक्टिभ व्यक्ति हो र उहाँको कविताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब मैले पनि यो बिचमा भनौँ न, यो 1996 यता त धेरै वार भयो नि त, होइन? अफगानिस्तान 1996 गयो, त्यति बेला त्यो तल स्प्लिटबाट त्यो ड्रप्स भन्थ्यो त्यहाँ, एकदमै त्यो लेफ्ट ह्यान्डेड हुन्छ नि त युरोपमा, त त्यो यति लामो लामो ब्रिजहरू ट्रेलरमा चाहिँ हामीले त्यो ड्राइभ गरेर लान्थ्यौँ। माथि ठाउँ पनि मैले चाहिँ भुलिसकेँ, गर्ने भक्कु यता माथितिर हामीले गरेका थियौँ। अनि त्यति बेला चाहिँ रोड साइडमा चाहिँ त्यो हुन्छ नि त्यो उहरू के अरे एन्टिट्याक माइनहरू हो त्यस्तोहरू चाहिँ प्रायःसो त्यो एकदमै डर हुन्थ्यो आइडीहरू, होइन? त्यसले गर्दा हामी एकदमै त्यो फेरि बाटो सानो एकदमै याद गरेर कुदाउनु पर्ने थियो। त्यो सम्झनाहरू एकदमै ताजै र त्यसपछि अब इराक वार, कोसोभो वारहरू भयो, त्यसपछि यता अफगानिस्तान, होइन, यु नेम इट गर्दा त्यो बिचमा चाहिँ एकदमै वारहरू भयो नि त। र म पनि फ्यामिली लिएको दुई हप्तापछि चाहिँ म मासाडोनिया गएको, मलाई याद त छ। त्यो अब दुई हप्तापछि फ्यामिली ल्याउँदा अब फ्यामिलीलाई कस्तो भयो होला, होइन? बेलायतको बारेमा केही नथाहा पाएको, फ्यामिली लाइनमा त्यति साथीहरू पनि हुनुहुन्थेन, गर्दा अब श्रीमतीले त्यति बेला अब भोग्नु भएको दुःख अब श्रीमतीसँगै छ। तर आई क्यान इमेजिन, कुनै पनि नौलो देशमा गएर त्यहाँको सिस्टम थाहा नभएको देशमा गएर चाहिँ त्यति बस्नु भनेको एउटा चाहिँ ठुलो कुरा नै हो जस्तो मलाई लाग्छ, एउटा ठुलो च्यालेन्ज नै हो जस्तो लाग्छ। र हाम्रो लाउरे दाजुभाइहरू कति रिटायर हुनुभयो, साँपहरू गुर्जिएर सुन्दै हुनुहुन्छ, तपाईँहरूले पनि त्यो मोमेन्ट पर्टिकुलरली हाम्रो दिदी बहिनीहरूले त्यो भोग्नु भयो होला, र अहिले पनि त्यो त्यस्तै छ, होइन? अब आर्मी पहिला जस्तो छ, अहिले पनि त एकदमै बिजी छ, कमिटमेन्टहरू धेरै छ, गर्दा त्यो कुरा चाहिँ एउटा लाउरेनीको कथाहरू, अस्ति हाम्रो चाहिँ छवि माया दिदीको लाउरेनीको कथाहरू तपाईँले सुन्दै हुनुहुन्थ्यो। अब यो हप्ताबाट चाहिँ हाम्रो W2 रिटायर सुक्रिम राई र दिदी पद्माको स्टोरी सुरु हुन्छ, र यो थर्सडेबाट सुन्ने प्रयास गर्नुहोला। 8 चाहिँ एपिसोड छ है त, गर्दा तपाईँले फोकल्यान्ड वारको कुराहरू, अब वारमा जाँदा आफ्नो दिदीलाई कस्तो भयो होला त्यति बेला, त्यति बेला चिठी पनि नआएको, एकैचोटि वार सकेर पछि कति महिनापछि थाहा हुँदा अब श्रीमतीलाई कति चाहिँ साह्रो पऱ्यो होला, बिचरा उखु बारीमा गएर त्यो जुन चाहिँ मन्द मन्द हावा चल्छ नि, त्यो हावाको कुराकानी गर्दै हुनुहुन्थ्यो कि, मलाई ठक्कै याद आएन यो हावा पनि अब बग्दै बग्दै अथवा यो चल्दै चल्दै पुग्छ होला, समथिङ त्यसरी भन्नुभएको थियो। एकदम त्यो दिदीको भावना सुन्दा त्यसले पनि मलाई मन छोएको छ, र पछि स्टोरीमा आउँछ त्यो सुन्ने प्रयास गर्नुहोला है त। अब भने साधना सरगम र साथीहरूले गाउनुभएको गीत म राख्न चाहन्छु, र यो गीत चाहिँ हाम्रो खेलमती लिम्बू दिदीको लागि, त्यसपछि एउटा प्रोमो ब्रेक, अनि हाम्रो मिनी कालीकोटे बहिनीले मगाउनु भएको गीत सुन्छौँ, ताराप्रसाद चेम्जोङ दाजुको गीत छँदैछ, र त्यसपछि भने हामी कुराकानी नेपाली ओपन कन्सर्ट 2026 सम्बन्धी कुराकानी गर्नेछौँ। लाल पुन्जी हुनुहुन्छ मगर एसोसिएसन युकेको वर्तमान अध्यक्ष। म्युजिक फर एभ्रीवन 25 तपाईँहरू अडोसटमा जान सक्नुहुन्छ है त, कन्सर्ट हेर्नको लागि 1 बजेबाट सुरु हुन्छ।

0: Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: SBS Gorkha Radio.
1: हजुर नमस्ते. कार्यक्रम बेबेस संवादबाट म योगराज राईको बेबेस संवादमा आज लाल पुनज्यू हुनुहुन्छ. उहाँ चाहिँ मगर एसोसिएसन युकेको चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ. उहाँसँग कुराकानी गर्दैछु यो वर्षको 18th नेपाली ओपन कन्सर्ट सम्बन्धी, जुन चाहिँ रसमोर एरिना अल्डो सर्टमा चाहिँ आउँदो जुलाई 25 तारिक यानि आउँदो शनिबार हुँदैछ. त्यहाँको पोस्ट कोड G11 1FEमा तपाईँहरू जान सक्नुहुन्छ. हामीले बेबेसबाट पनि यो प्रमोट गरिरहेका छौँ. थुप्रै थुप्रै कलाकारहरूको चाहिँ प्रस्तुति रहनेछ. अरू चाहिँ के कार्यक्रमहरू छन् त्यस सम्बन्धी उहाँसँग कुराकानी गरौँ. अध्यक्षज्यू नमस्कार हजुरलाई.
2: नमस्कार स्टेसन म्यानेजर योग राईज्यू. हजुर नमस्कार.
1: आरामै हुनुहुन्छ होला होइन?
2: समर लागेको कारणले अलिकति हिजो फेरि फाइनल वर्ल्ड कप पनि हेर्नु अलिअलि.
1: अनि हजुर फुटबल फाइनल त हेर्नु भएको छ, अरू गेमहरू चाहिँ कतिको हेर्नु भयो त? नकआउट फेसहरू अनि चाहिँ यता प्रिलिमिनरी फेसहरू कतिको हेर्नु भयो त?
2: म 2010 चाहिँ अलिकति फुटबलबाट चाहिँ बाहिर रहेर म गल्फतिर लागे. मैले मेन टिमको भनौँ न, आफूलाई मनपर्ने टिमहरूको, जस्तो अब इङ्ल्यान्डको त हेर्नै पर्यो, आए पनि जस्ता टिमहरूको चाहिँ हेरियो. सबैको हेर्न तर आफूलाई मनपर्ने टिमहरूको चाहिँ हेरियो.
1: इङ्ल्यान्डले पनि यस पटक त धेरै राम्रो खेलेको हो नि त होइन?
2: धेरै राम्रो नि, फाइनलमा पुगेको भए त सायद जित्न सक्ने खतरा पनि थियो
1: लाग्छ मलाई. त्यही त हिजो अब स्पेन र अर्जेन्टिनाको पनि राम्रो भयो, तर स्पेनले एकदमै राम्रो खेल्यो हिजो है.
2: हजुर सर.
1: राइट हुन्छ. अब मेन विषयवस्तुतर्फ लागौँ. यो 18th नेपाली ओपन कन्सर्ट गर्दै हुनुहुन्छ, तयारी अहिले एकदमै द्रुत गतिमा भइरहेको होला होइन?
2: हजुर सर, एकदम भित्र चाहिँ अब नसोचिएर भए पनि गरिरहेका छन् हाम्रो कार्य समिति अनि अब हाम्रा सहयोगी मित्रहरू छ. अलमोस्ट रेडी भइसकेको छ सर.
1: अब तपाईँको त थुप्रै शाखाहरू हुनुहुन्छ, शाखाहरूबाट पनि केही तपाईँले काम बाँडफाँड गर्नुहुन्छ कि यो कस्तो हुन्छ?
2: हजुर शाखालाई चाहिँ काम बाँडफाँड हुन्छ सबै शाखाहरूलाई. सानसानो अब पहिला चाहिँ ठुल्ठुलो काम पनि दिँदाखेरि अलि अलि धेरै त्यहाँको फटिक पार्टी भन्छ नि
1: हामीले
2: अलिकति टोकाइ भनिन्छ सिम्पल भाषा, अलिकति आएको कारण हामीले एकदम थोरै मात्रामा उहाँबाट सहयोग मागेको छ. मलाई त विशेष गरेर चाहिँ सबै आउने उपस्थित हुने खालको नै छ अहिलेको चाहिँ मेनुहरूलाई चाहिँ धेरै टास्कहरू दिएको छैन. टास्क पनि फेरि हामीसँग सबै नेपालबाटै आएका कलाकारहरू पर्ने भएकोले हामी पहिला पहिला त अब फल्ला बराजबाट फल्ला नाच भन्ने खालको हुन्थ्यो, त्यस्तो खालको पनि त्यो पनि एउटा टाक थियो, त्यसले पनि टाउकै देखाउँछ अहिले सर. त्यसै हामीसँग एउटा प्लम स्टेट लन्डन प्लम स्टेट ब्रान्चको छ, त्यो चाहिँ नट ओन्ली ब्रान्चको मात्र नभइकन ब्रान्च किन यो नेपाली ओपन कन्सर्ट मगर समितिले नै गर्ने भएका त्यहाँको शाखालाई होइन एउटा शाखाले पनि त गर्नु पर्यो नि. त्यहाँको एउटा नाच एउटा नेपालीको माया भन्ने नाच छ जस्तो मेन एउटा ब्रान्चलाई हामी मगर सम्झन्दै गर्दा पनि सबैभन्दा पहिला चाहिँ एको ब्रान्च जस्तै हो होइन. सेन्टरमा अगाडि नआए पनि उहाँहरू चाहिँ एकदम पलम स्टेटमा यो नेपालीको नट ओन्ली मगरको मात्रै होइन सबैभन्दा पहिला चाहिँ उत्थान गर्ने ठाउँ हो. त्यहाँ चाहिँ अझै गहिरो सम्बन्ध छ हामी सबै नेपालीको लागि. त्यहाँले त्यहाँको पक्का नेपाली पाराको नेपालीको माया भन्ने गीतै बोकेर आउँदै सबै नेपालीहरू मिलेर पलम स्टेसन ब्रान्चले चाहिँ त्यो अर्गनाइज गरेको छ. रेस्ट अफ सानसानो टास्कहरू त 3-4 मागिएको छ है हरेक ब्रान्चलाई उहाँले के डिटेलमा काम गर्ने भन्ने कुरा पनि हाम्रो प्रमुख संयोजक भिपी गुमान सिंह थापाले
1: हजुर 18th नेपाली ओपन कन्सर्ट मगर एसोसिएसन युकेले प्रत्येक वर्ष आयोजना गर्दै आउनु भएको छ. म्युजिक फर एभ्री वान 25 जुलाई यो आउँदो स्याटरडे चाहिँ रसमोर एरियामा गर्दै हुनुहुन्छ 1 बजेदेखि 10:30 बजेसम्म. यसै सम्बन्धी अध्यक्षज्यूसँग कुराकानी गरिएका छौँ. अब एकदमै फेमस ब्यान्ड मन्त्र ब्यान्ड अनि अब नीता बहिनी पनि आउँदै हुनुहुन्छ, भोइसको अब 7th सिजनको चाहिँ विजेता हुनुहुन्छ. कलाकारहरू आइसक्नुभयो कि अब आउने क्रम जारी छ?
2: कलाकार अब यो कोर कलाकार भनौँ मन्त्र ब्यान्ड र निता थापा चाहिँ अब यो वेडनेसडे बिहान 7:30 बजे बिहान पर्छ 7 बजेकोमा आउँदै हुनुहुन्छ.
1: अनि अरू चाहिँ कलाकारहरू को हुनुहुन्छ यसो तपाईँले नै भनिदिनुहोस् न, हुन त मेरोमा पनि यहाँ डिटेल छ.
2: हजुर मैले सबै कलाकारको डिटेलमा कुरा गर्नुभन्दा पनि उहाँहरूको नाम छ होइन र
1: नाम नै भनिदिनुहोस् भनेको. हजुर
2: उहाँहरू चाहिँ अलरेडी आइसकेका कलाकारहरू उहाँलाई धेरैले देखिसकेको सक्नु भएको छ. गोविन्द पुन भाइ भइहाल्यो, पुनम गुरुङ को हो त्यो भन्ने कुरा त मैले डिटेलमा भन्नु परेन होला
1: सबैलाई
2: थाहा छ. हजुर रुपी सिजाली, सम्झना भण्डारी, सबिना बुढा, निरुता पुन, विमता घटी जस्ता गायक कलाकारहरू छन् भने, त्यसै गरी हाम्रो त्यस्तै नेपालबाट आउनुभएका होइन हाम्रा चर्चित मोडेल तथा डान्सरहरू अस्मिता राणा, करिश्मा रामजाली जस्ताहरू पनि छन्।
1: अब कति कलाकारहरू त अलरेडी यहाँ हुनुहुन्छ, उहाँले पर्फर्म गरिराख्नु भएको छ, जस्तै मेन कलाकारहरूको चाहिँ तपाईँले एउटा कलाकार ल्याउनुहुन्छ, त्यसपछि अरूतिर उहाँले पर्फर्म गर्नुहुन्न, यसपटक पनि त्यही नै हो तपाईँहरूको?
2: हजुर, जस्तो मन्त्र ब्यान्डको कुरा गर्दाखेरि हामीसँग आउनुहुन्छ, त्यसपछि 28 चाहिँ फर्किनुहुन्छ, सो द्याट त्यहाँ मान्छेहरू झुकिराख्नु पर्छ। फेरि 1 अगस्त 2 अगस्तमा पनि हामीले गर्दैछौँ भनेर मान्छेहरू भित्रभित्र फसाइँदै गरेको पनि चिनिन्छ होइन, त्यो हुँदैन। क्लियरली हामीसँग उहाँहरू जाने, उहाँहरूको सेयर मात्र नभएर हामीसँग छ नि उहाँहरूको एयर टिकट कि के भनौँ होइन, उहाँहरू 28 फर्किनुहुन्छ सर।
1: ए, उहाँहरूको चाहिँ पक्का लाइभ पर्फर्मेन्स नै हो नि त, ब्यान्ड नै आउने हो नि त होइन?
2: यस हजुर, एकदम लाइभ। उहाँको 7 टिम छ तर फेरि लाइभ ब्यान्ड नै हो, रक होइन। उहाँले के गाउँछ भन्ने कुरा मैले भन्दा धेरै श्रोता थाहा छ।
1: कति जति ओल्ड सर्ट एरिनामा चाहिँ त्यो दिन रसमोट एरिनामा चाहिँ अपेक्षा गर्नुभएको छ? वेदर त मेरो विचारमा राम्रै होला, मेन वेदरमा पनि डिपेन्ड हुन्छ होइन?
2: हजुर, वेदर त राम्रो छ होइन, हजुरले भने जस्तै छ। हाम्रो चाहिँ अब 3-5 हजारको छ टार्गेट, तर हामीसँग सधैँ अब 2,000 त अहिले बस्नुहुन्छ दर्शकहरू, तर अहिलेको इरादा चाहिँ 3-5 हजारको सङ्ख्या, प्राय त 15 हजारको छ होइन, तर आउने हामीले देखेको अहिलेको हाम्रो परिणाम भनौँ अहिलेसम्म देखेको चाहिँ 3-5 हजारको छ।
1: अनि त्यो दिन चाहिँ कति बजेबाट तपाईँहरूको कार्यक्रम सुरु हुन्छ, पक्का पक्का भनौँ न?
2: पक्का 2 बजेबाट सुरु हुन्छ सर, किन भन्दा पहिलो दिन चाहिँ हामीले सेटअप गर्नुपर्ने हुन्छ, तर सेटअप गर्दा पनि सधैँ त्यहाँ वर्षहरूमा कहाँ हामीले 9 बजी चापी पाइन्थ्यो सेटअप गर्नु चाहिँ दिनमा गरिन्थ्यो भनौँ पुरा हुन्थ्यो, तर यो वर्ष चाहिँ एयर सो हुने कारणले त्यो जुन हाम्रो भेन्यू छ त्यो ठाउँमा चाहिँ एयर सो को कारण सबै कार पार्क चाहिँ फुल हुने हो, दिनभरि त हामीले काम गर्नै नपाउने
1: हो।
2: त्यसै हामीलाई चाहिँ 7 बजे दिएको छ, उनीहरू चाहिँ 7 बजे क्लियर गरिदिन्छ, आज 6 बजे पनि गर्न सक्ला होइन, तर हाम्रो चाहिँ उनीहरू चाहिँ 7 बजे जसै पनि हामीलाई त्यहाँ छोडिसकेको हुनुपर्छ, त्यो उनीहरूले कार पार्क गरेको हुन्छ त्यो इलाका चाहिँ क्लियर भएको। बेलुका अब उज्यालो हुन्छ गर्ने 11 बजेसम्म, त्यसपछि अब 5 किला त फेरि भोलि बिहान बिहानैले अब 1 बजे सेटअप पुरा गरेपछि 2 बजेदेखि चाहिँ हाम्रो कार्यक्रम सुरु हुन्छ सर।
1: हजुर, उहाँसँग कुराकानीको बिचमा केही गीतहरू सुनौ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ हामी बाँकी कुराकानी अध्यक्षज्यूसँग गर्नेछौँ।
0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो बिचमा हाम्रो लीलाराज काम्बाङ ज्यू हुनुहुन्छ अक्सफोर्डबाट, र उहाँ लेख्नुहुन्छ, योग दाजु दर्शन भन्नुभएको छ, हजुरलाई पनि दर्शन। बिएबएसको नियमित श्रोता भएको कारण आज प्रदेशी माइला भूपू गोर्खा सैनिक वीरेन्द्र काम्बाङ भतिजो पढ्नुहुँदो रहेछ उहाँलाई, वा अत्यन्तै मार्मिक कविता सुन्न पाएँ। कवितासँगै बगेर जाँदै गर्दा वीर गति पनि प्राप्त गर्न सक्छ, लाहुरेको जिन्दगी भन्ने शब्दले निकै भावनामा डुबे, बधाई छ भन्नुभएको छ उहाँलाई। साइनोमा मेरो भतिजो पढ्नुहुन्छ, अनि दाजु मैले पनि नयाँ कोसेली ल्याएर आएको छु, मनोज थापा भाइको सङ्गीत, उहाँ र सुनिता थेगिम बहिनीको स्वरमा वियोगान्त कथा र व्यथालाई सङ्घालेको यो नयाँ गीत हजुरको कार्यक्रम मार्फत सम्पूर्ण श्रोताहरू सबैमा समर्पण गर्न चाहन्छु, समय प्राप्त भए सुनाइदिनुहोला भनेर भन्नुभएको रहेछ अक्सफोर्डबाट भाइ। डेफिनेटली, तर त्यसको मात्रै तपाईँले लिङ्क पठाइदिनु भए हुन्थ्यो, मैले तपाईँलाई त्यहाँ भोइस म्यासेज भन्दा पनि त्यहाँ टेक्स्ट पनि गरेको छु, त्यो तपाईँले चाहिँ पठाउनु भएको लिङ्क खोल्दा चाहिँ धेरै सबै तपाईँको गीतको लिङ्क नै यहाँ आयो, त्यसले गर्दा यसलाई मैले यहाँ सिस्टममा ल्याउन अलिकति समस्या भएको छ, त्यसले गर्दा त्यो पर्टिकुलर गीतको मात्रै मलाई लिङ्क पठाइदिनु होला है त भन्दै हाम्रो चाहिँ दाजु हुनुहुन्छ, हाम्रो तारप्रसाद चेम्जोङ दाजु ननिठनबाट, र उहाँले मगाउनु भएको गीततर्फ म लान चाहन्छु, र यो गीत चाहिँ पदम राई गाउँदै हुनुहुन्छ, शब्द सङ्गीत शशि गुरुङको छ, यो गीततर्फ लागौँ, त्यसपछि एउटा प्रोमो ब्रेक, अनि सञ्जीव प्रधानले गाउनुभयो एउटा गीत, त्यसपछि दोस्रो पार्टको अन्तर्वार्ता हाम्रो लालपुनजीवसँग सुन्न सक्नुहुनेछ।

0: सरकार रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

0: हजुर, गोर्खा रेडियो सुन्दै हुनुहुन्छ बिएफएस सम्वादमा 18th नेपाली ओपन कन्सर्ट, जुन चाहिँ आउँदो जुलाई 25 तारिक शनिबारको दिन रसमोर एरिना ओल्ड सर्टमा हुँदैछ। जियो 11 2FEमा जान चाहिँ सक्नुहुन्छ। प्रेसिडेन्ट हुनुहुन्छ मगर एसोसिएसन युकेको लालपुनज्यूसँग कुराकानी गरिएको छु र उहाँ चाहिँ यही क्यान्टरबरी बेलायतमा बसोबास गर्नुहुन्छ। हजुरलाई फेरि वेलकम छ। ओके, अब अलिकति टिकटको कुराकानी गरौँ र यो टिकट चाहिँ अनलाइन मात्रै सेल गर्नुभएको छ कि कहाँ कहाँ सेल गर्नुभएको छ, कसरी किन्न सक्नुहुन्छ अडियन्सहरूले?
1: हजुर, यो हाम्रो अनलाइनमा राखिराखेकै छौँ, तर ग्राउन्डमा पनि पुगिसकेको छ। अहिले चाहिँ ग्राउन्ड 40 पाउन्ड एउटा टिकट 40 पाउन्डको दरले जाँदैछ। अन डेमा गेटमा भनौँ त्यो चाहिँ 50 पाउन्ड पुग्नेछ एउटा टिकटको।
0: एडभान्समा किन्यो भने चाहिँ 40 पाउन्ड।
1: हजुर, एडभान्समा, अब एडभान्समा 40 हुँदै गर्दाखेरि अहिले 45 पुगिसकेको छ अनलाइनमा, तर ग्राउन्डमा हामीले गइसकेको छ, त्यो टिकट चाहिँ 40 पाउन्डमा चाहिँ किन्न सक्नुहुन्छ।
0: त्यो चाहिँ पक्का टिकट मात्रै हो, त्यहाँ खानाहरू केही हुँदैन।
1: हजुर, टिकट किन महँगो हो भन्ने कुरा पनि अलिकति हाइलाइट दिनुपर्छ।
0: मैले त्यो सोध्नै आँटेको थिएँ।
1: अब त्यो एमओजीको ग्राउन्ड हो अरे, त्यस कारणले पर पर्सनको हेड काउन्ट गर्छ कि त्यो हेड काउन्ट चाहिँ हामीले पैसा दिनु, त्यो भेल्युको मोल कति हो भन्ने क्वेसन पनि आउँदा पछि होइन, अहिले यही एन्सरले चाहिँ क्लियर गर्छ। एउटा टाउको कुरो भनौँ न, हेड पर हेड 8 पाउन्ड तिर्नुपर्छ होइन त, त्यो अनुसार चाहिँ लिन्छ मान्छेको काउन्ट गर्छ, हेड काउन्ट गर्छ, उनीहरू आएर चाहिँ बस्दो रहेछ। अब छट्टै गर्ने नै आउँछ आर्मीको होइन।
0: ओके, यो गाउने नाच्ने त छँदैछ, त्यसको अलावा चाहिँ त्यहाँ के खालको एट्र्याक्सनहरू हुन्छ, त्यहाँ स्टलहरू अरू के हुन्छ त्यहाँ चाहिँ हजुरको?
1: हजुर, त्यहाँ चाहिँ विभिन्न स्टलहरू छन् होइन, सधैँ अब नेपालीको मेलामा देखे जस्तै हो, आकर्षकहरू फेस पेन्टिङ त हुँदै हुन्छ बच्चाहरूलाई, त्यो छ मेन फेस पेन्टिङ, आइसक्रिम सबैको लागि, नेपाली स्वादिष्ट खाना मोमो बिबिक्यू होइन, नेपाली पाराको इन्डियन पाराको चना चटपटी सुकुटी है, सुकुटी सबैले बुझ्नुहुन्छ, सेल रोटी होइन, पिए तेनहरू जस्तो खाना बियरहरू चाहिँ हाम्रो पक्का बिहारको बियरदेखि लिएर तेलको बियर के खाने होइन, अनि अब नेपाली इन्डियन लुगा कपडाका पसल, गरगहना पसलहरू, अनि हाम्रो मर्गेजका सल्लाहकारहरूको चाहिँ स्टलहरूदेखि धेरै नै हुन्छ, च्यारिटीको लागि होइन, च्यारिटी काम खोजिरहेका सल्लाहकारहरू जस्तो रिफ भन्छ होइन, त्यस्तो पनि हुन्छ त्यहाँ, साथै साथीहरूसँग र परिवार अरू वर्षमा एकचोटि होइन नभेटेकोहरूलाई पनि भेट्न पाइन्छ, जस्ता कुराहरू छन्।
0: अब स्टल थापेपछि तपाईँले स्टलको पनि चार्ज त गर्नै पर्यो होला होइन, खानाको कस्तो छ अब त्यो त्यो अनुसारले?
1: हजुर, स्टलको चार्ज गर्दै गर्दाखेरि हामीले मात्रै पाउँदैन, त्यो 160 पाउन्ड चाहिँ अघि हामीले भेन्युलाई तिर्नुपर्छ।
0: ए,
1: स्टल त देख्यौँ भने कतिवटा छ भन्ने कुरा, तर हरेक ठुलो खानाको पनि हो कि सानो एउटा यही मर्गेज एडभाइजरको स्टल हो, त्यहाँबाट नै सबैलाई 160 पाउन्ड ठुलो ठुलो बेयर बेच्छ नि होइन, र त्यो स्टलसँग चाहिँ हामीले हरेक स्टलको 160 पाउन्डको दरले चाहिँ उनीहरूलाई चाहिँ बुझाउनु पर्छ, गर्दाखेरि हाम्रो खर्च त्यो कारणले चाहिँ टिकट महँगो हुने कारणले यस्ता धेरै छन्।
0: यो कार पार्क चाहिँ फ्री हो कि यो 40-45 पाउन्डको एन्ट्रेन्स फीको अलावा कार पार्क पनि तिर्नुपर्छ?
1: हजुर, कार पार्कको 5 पाउन्ड हो इन्ट्री टिकट बाहेक, फेरि कार पार्कको पनि तिर्नु पर्छ।
0: ए, त्यो चाहिँ त्यही एन्ट्रेन्समा तिर्नु पर्यो, मसिनमा तिर्ने होइन?
1: होइन, त्यहाँ चाहिँ अलिकति नेटवर्क काम नगर्ने, तर हामीले ट्राई त गर्दैछौँ।
0: हजुर,
1: लाइक बस्छ होला है, तर माथि डाँडामा मात्रै, फेरि तल गइयो भने टिप्दैन फेरि, त्यस कारणले त्यो पनि हुन्छ।
0: अब अघि एउटा ब्रान्चको त नाच भन्दै हुनुहुन्थ्यो, त्यो एउटा मात्रै नाच हो कि, नत्र भने कुनै कार्यक्रमतिर जाँदा चाहिँ अगाडि चाहिँ पुरा अब स्थानीय कलाकारहरूको प्रस्तुति हुन्छ, अनि लास्टतिर मात्रै फेरि नेपालबाट आउनुभएको कलाकारहरूको प्रस्तुति हुन्छ, तपाईँहरूको कस्तो छ?
1: लगभग त्यस्तै हो, अब नेपाल स्वागत गीत त गाउनै पर्यो, नेपाली स्वागत गीतमा सबै नेपालबाट आएका कलाकार अनि स्थानीय कलाकारको एउटा ग्रुपले चाहिँ त्यो नेपाली यो नेपाली चाली भने यस्तै पाराकोहरू चाहिँ एउटा स्वागत गीत हुन्छ, त्यसपछि सबै गाउनेहरू हुँदै गर्दाखेरि नाच, अघि मैले भनिहालेँ हाम्रो प्रमुख स्टेटबाट चाहिँ नेपालीको माया भन्ने एउटा नाच हुन्छ, त्यस्तै मगर गट ट्यालेन्ट 8 औं सिजनको चाहिँ विनरको मात्रै एउटा नाच हुन्छ, त्यसपछि दुईटा नेपालबाट आउनुभएका चर्चित मोडेल एन्ड डान्सर दुईजना अस्मिता राणा र सरिष्मा रामजानीको एक एकवटा नाच हुन्छ, तर यो कन्टिन्यू नभइकन यो हाम्रो कलाकार

0: अरू गाउने कलाकार पनि बिचमा त्यसको पछि मिक्स म्याच हुन्छ सर, किन भन्दा हाम्रो मेन कोर कलाकारहरूलाई चाहिँ हामीले उहाँलाई वार्मअप पनि बनाउनु पर्यो होइन, एकछिन हाँसको गराएर एकै वातावरण बनाउनु भएन त्यहाँ
1: डेफिनेटली
0: पक्का के दिन चाहनुहुन्छ भन्ने कुरा उनीहरू यसो देखाउनु त पर्यो नि पहिला।
1: डेफिनेटली डेफिनेटली अनि यो राफल ड्र पनि कार्यक्रमतिर हुन्छ, तपाईँहरूको त्यो दिन छ कि छैन, अनि स्पोन्सरहरू पनि हुनुहुन्छ यो इभेन्टलाई आयोजना गर्ने, ए मतलब स्पोन्सर गर्ने?
0: हजुर, स्पोन्सर धेरै आउनु भएको छ, यो डिटेल कुरा अलि अब भन्नै पर्यो होइन, क्वेसन आयो
1: होइन तपाईँलाई भन्न मिल्ने जति मात्रै
0: हो, फेरि म त फेरि डिटेलमा भन्ने बानी छ कि झाँट्नेहरू होइन, हामीले यो स्पोन्सर गरिदियो भने उनीहरूलाई आखिरमा हेड काउन्ट गर्छ भने नि मैले हेड काउन्ट गरेर हामीले पैसा बुझाउनु पर्थ्यो नि हात पाउनु,
1: हजुर हजुर,
0: तर स्पोन्सर गर्यो भने हामीले उनीहरूलाई टिकट नदेखिन हामीले टिकटको सट्टा उनीहरूलाई एउटा एक किसिमको ब्याज दिन्छ कि हातमा लगाइदिन्छ कि
1: ए
0: लाइक स्पोन्सर ब्याज काराको, त्यो गर्नुको कारण चाहिँ उनीहरूले चाहिँ हामीले 200-300 चाहिँ फ्री पनि अनुरोध गरेको छ, उनीहरूले स्वीकारेको छ कि 200-300 जनालाई चाहिँ हामीलाई हेड काम नगर्ने केसहरू पनि हुन्छ होइन, त्यो भन्ने कारणले अनुमति त पाएको छ, तर त्यो स्पोन्सर गर्नुको मेन इरादा चाहिँ किन उनीहरूले हेड काउन्ट त गर्ने मान्छे एक दुई गर्न खरिद गरेर त सक्दैन, उनीहरूले टिकट हेर्छ नि त टिकटबाट हो काउन्ट गर्ने कतिवटा टिकट चाहिँ गयो भनेर, तर स्पोन्सर गयो भने चाहिँ हामीले उनीहरूलाई टिकट नगर दिइकन हामीले एउटा ब्याज लगाएर ब्यान्ड लगाएर हातमा उनीहरू छुट्टी होइन उनीहरू काउन्टमा परेन नि त, त्यो हामीले कतै नाफा आउँछ कि भन्दा त्यो गरेको हो, तर बुझ्दैन त्यो टिकट पनि महँगो स्पोन्सर पनि होइन हान्दाखेरि त मान्छेलाई सबैलाई हामीलाई माग्नेलाई पनि उनीहरूलाई सम्झाउनु पनि एकदम अप्ठ्यारो परेको कारणले ठुलो सधैँका वर्षहरूमा भन्दा त्यति साह्रो ठुलो स्पोन्सरहरू त छैन र हामीले माग्न पनि हामीलाई अप्ठ्यारो भइरहेको अवस्था छ टिकट महँगो भएको कारणले, त्यो स्पोन्सर पनि हामीसँग अहिले चाहिँ धेरै पुगेको छैन।
1: अब फाइदा हुन्छ कि हुँदैन मलाई थाहा भएन, केही रकमहरू फाइदा भयो भने चाहिँ त्यो रकम चाहिँ अब तपाईँको च्यारिटी संस्था नै होला, च्यारिटीमै जान्छ होला होइन? अब मेरो प्रश्न त यति नै भयो, हजुरको अलिकति एम्फसाइज गरेर यही कार्यक्रम सम्बन्धी भन्नुपर्ने केही छ कि?
0: कार्यक्रम भन्दा पनि अहिले हामीले मिडिया मार्फत हजुर मार्फत कुरा भइरहेको पत्रकार सम्मेलन कुरालाई मात्रै राख्न चाहन्छु, यो 23 जुलाईमा हुँदैछ, बिहिबार पर्दैछ, 23 जुलाईको बेलुकी 6 बजे मगर भवनमा चाहिँ हाम्रो नेपालबाट आएका कलाकारहरूलाई स्वागतको साथमा लगतै पत्रकार सम्मेलन गर्न गइरहेका छौँ बेलुकी 6 बजे, सो द्याट बेलुकी सम्पूर्ण मिडिया कर्मीजीहरूलाई मिल्छ भने उपस्थित भइदिनु लागि हार्दिक अनुरोध गर्दैछु सर, अनि अरू मिडियाको तर्फदेखि मिडियाहरूबाट हामीले सबैलाई इन्भाइटेसनहरू पठाइसकेका छौँ, कतिको चाहिँ रेस्पोन्स आइसकेको छ नआउनेको पनि उहाँहरूलाई थाहा छ, उहाँलाई फ्री एन्ट्री हो, मिडिया कर्मीहरू सबै आउनुहुन्छ होला, अरू बाँकी त्यही दिनमा नै हामीले कलाकारलाई विदाय पनि गरिन्छ, त्यति बेला लास्ट बेलुकी त्यो दिनको 12:30 सकिएपछि 11 बजे उहाँलाई अन द स्टेजमा नभइकन त्यहाँ नजिकको एउटा सानो टेन्ट छ अफिसियल टेन्टमा चाहिँ उहाँलाई हामीले चाहिँ त्यही दिन विदाय गर्दैछौँ, सो द्याट भोलिपल्ट किन उहाँहरूको बसाइ लामो हुँदैन उहाँलाई मान्छेहरू भेट्ने अलिकति चान्स दिउँ भनेर हामीले त्यही बेलुकी उहाँलाई विदाय गरिन्छ।
1: हुन्छ सर, हजुरलाई धेरै धेरै धन्यवाद, त्यो दिनको कार्यक्रम सफल होस्, त्यो दिन भेटौँला, थ्याङ्क यू भेरी मच हजुरलाई है त।
0: हजुर हुन्छ, 18 नेपाली ओपन कन्सर्टमा चाहिँ बेलायतभरि अथवा संसारभरि त्यसरी बस्नुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू यो आउने शनिबार चाहिँ आइदिनुहोस् होइन, अघि नै हाम्रो लेप्चोले यहाँको ठेगाना पनि दिइसक्नु भएको छ यहाँको गरिमामै, त्यस लागि म हार्दिक अनुरोध गर्दै आजको यो बिएफबिएफ मार्फत 18 नेपाली ओपन कन्सर्टको बारेमा केही हदसम्म जानकारी राख्न पाएँ, बेलायतमा हुने एक मात्र ऐतिहासिक ओपन कन्सर्टको लागि हामीलाई थप प्रचार प्रसार गरी त्यसमा साथ दिनुहुने बिएफबिएफको रेडियो युकेका स्टेसन म्यानेजर योग राई त्यो लगायत सम्पूर्ण टिमलाई मुस्तमा सलाम हार्दिक धन्यवाद ज्ञापन गर्दछु सर।
1: हजुर, उहाँलाई धन्यवाद भन्दै म पनि बिदा हुन चाहन्छु, मगर एसोसिएसन युकेको 18 नेपाली ओपन कन्सर्टमा भेटौँला, 25 जुलाई यो आउँदो सटरडे चाहिँ हुँदैछ रसमोर एरिना अल्डरसटमा GU11 2FE र तपाईँहरू टिकट खरिद गर्न चाहनुहुन्छ भने मगर एसोसिएसन युकेको चाहिँ त्यहाँ तपाईँहरू वेबसाइटमा जान सक्नुहुन्छ, त्यहाँ चाहिँ राखिएको छ, त्यहाँ गएर किन्न सक्नुहुन्छ, त्यहाँ किन्न सक्नु भएन भने तपाईँहरूले चाहिँ अन द डेमा पनि किन्न सक्नुहुन्छ। उहाँलाई धन्यवाद दिँदै कार्यक्रम बिहेभियर संवाद बाट मैले निवेदन मागे, हस्त नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો
0: ગોખા રેડિયો.
3: जल तथा मौसम विज्ञान विभागले पर्सि बुधबारदेखि वर्षा कम हुँदै जाने बताएको छ. विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आज र भोलि मुलुकका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभएको हो. हाल मुलुकभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ. आज राति मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ. त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ. विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्नेछ. बाढ़ी पहिरो जुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ. राष्ट्रिय सभा सांसदहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्.
4: सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणको काम सुस्त भएको र अबका चार वर्षमा पनि निर्माण नसकिने जनाएका हुन्. बैठकमा राष्ट्रिय सभा सदस्य रणजित कर्णले लामो समय बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुत मार्ग कहिले बन्छ भन्ने कुरा अझै टुङ्गो लाग्न नसकेको बताउनु भयो. यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले द्रुत मार्ग निर्माणका क्रममा देखिएको समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको बताउनु भयो.
3: निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरूद्ध एउटा मात्र उजुरी परेको छ.
4: संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा प्रस्तावित प्रमुख आयुक्त कार्की, आयुक्त गुरु वाग्ले र राजीव सुब्बा विरूद्ध उजुरी आह्वान गरेको थियो. तर वाग्ले र सुब्बा विरूद्ध भने उजुरी नपरेको हो. समितिमा आएको अर्को उजुरीमा भने संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियाबारे सुझाव छ. उजुरीमा गोला प्रथादेखि नियुक्तिका विषयमा सुझाव प्रस्तुत गरिएको छ. समितिले भोलि उजुरी खोलेर वितरण गर्ने तयारी गरेको छ. समितिले उजुरीकर्तालाई बोलाएर छलफल गर्ने प्रचलन छ. साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि भोलि नै सांसदहरूलाई वितरण गर्ने तयारी छ. सुनवाईको मिति पनि भोलि नै तय गरिने बताइएको छ.
3: लेबर नेता एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री बन्नुभएको छ. बकिङहम प्यालेसमा राजा चार्ल्सलाई भेटेपछि बर्नहम औपचारिक रूपमा बेलायतका प्रधानमन्त्री बन्नुभएको हो. आज सर कियर स्टार्मरको राजीनामा लगत्तै बर्नहमको नियुक्ति भएको हो. गत शुक्रबार लेबर पार्टीका नेता बनेका 56 वर्षीय बर्नहम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै बेलायतको 59 प्रधानमन्त्री बन्नुभएको हो. राजा चार्ल्सले बर्नहम हमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बकिङहम दरबारले जनाएको छ. एन्डी बर्नहम बेलायतमा 5 वर्षभित्रै प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुनुहुन्छ. यसअघि जुन 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले आज राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो. स्टार्मरले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताउनु भएको छ. बर्नहमले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने बाचा गर्नुभएको छ. ग्रेटर म्यान्चेस्टरका पूर्व नगर प्रमुख बर्नहम गत जून महिनामा मात्रै उपनिर्वाचन जितेर सांसद बन्नुभएको हो. डाउनिङ स्ट्रीटमा बोल्दै बर्नहमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनेको बताउँदै अब एउटा समीक्षा र नयाँ संकल्पको समय आएको बताउनुभयो.
5: Acutely conscious that I am the 6th person in the last 10 years to walk up this street, the 7th Prime Minister since 2016. Making this a moment for reflection and new resolution.
3: बीबीसीका क्रिस म्याचलले बर्नहमले कठिन चुनौतीको सामना गर्नुपर्ने दावी गर्नुभएको छ.
2: There's no novelty value in recent years of these moments because we've seen them so frequently. So how does an incoming prime minister grab people's attention and hold it when people will think, well, I heard of Keir Starmer's 10-year plan and now I'm about to hear of Andy Burnham's 10-year plan. So how does he break the trend of prime ministers who arrive here and talk about the long term? And they're out the door pretty much in short order.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.

हजुर, आदरणीय श्रोता, चलचित्र चमेलीको पोइबाट यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र अहिले चलचित्रको नामहरू पनि थरी थरीका युनिकहरू आइरहेका छन् होइन। यो गीत चाहिँ तपाईँले सुन्दै हुनुहुन्थ्यो राजन राज शिवकोटी र इन्दिरा जोशीले गाउनुभएको गीतबाट, निकै जोशीलो गीत रहेछ, इन्जोय गर्नुभयो होला। एभरेस्ट सूर्य बोहरा शब्द छ उहाँको भने राजन राज शिवकोटीकै कम्पोजमा यो गीत हामीले सुन्दैथ्यौँ। हामी चाहिँ थर्ड आवरमा प्रवेश गरेका छौँ। एकजना हाम्रो डिएम गुरुङज्यू हुनुहुन्छ फ्रान्सबाट, र एउटा गीत मगाउनु भएको रहेछ, अलिकति दुःखको कुरा यहाँ लेख्नु भएको छ र उहाँ लेख्नुहुन्छ, बिएबिएस सञ्चालक सञ्चालिकामा नमस्कार, होन्स लो वेस्ट लन्डनमा बस्दै आउनुभएको रमेश गुरुङको एक्सक्युजी भोलि हुने गइरहेको अन्त्येष्टिको दिनमा भावपूर्ण श्रद्धाञ्जली स्वरूप दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै अन्तिम विदाई स्वरूप एउटा गीत सुनाइदिनु होला, अनुरोध गर्दछु भनेर भन्नुभएको छ। साथै समस्त शोकाकुल परियोजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलुन् भनी उहाँ ले चाहिँ यो संवेदना पनि प्रकट गर्न चाहनु भएको छ। र एकदमै दुःख लाग्यो यो कुरा सुन्दा, र क्युजीकै हुनुहुँदो रहेछ, हामी एउटै पल्टनको, र डिएमजी हुनुहुन्छ फ्रान्सबाट, आशा छ सुन्दै हुनुहुन्छ होला। र यो गीत चाहिँ केही बेरमा म सुनाउनेछु, र अहिलेलाई भने याद बोलको गीत म सुनाउन चाहन्छु। हाम्रो मनोज थापा मगर र सुनिता थेगिमले गाउनु भएको, लीलाराज काम्बाङ भाइ हुनुहुन्छ र उहाँको यो नयाँ गीत रहेछ, मनोज थापा मगरकै कम्पोजमा यो गीत सुन्नेछौँ। तर त्योभन्दा अगाडि एउटा जानकारी राखिहालौँ, यो लमजुङ समाज युकेले चाहिँ यही अगस्त 1 तारिक शनिबारको दिन चाहिँ र एनुअल समर गेट टुगेदर तथा यो हाउजिङ प्रोजेक्ट च्यारिटी डिनर नाइट गर्दै हुँदो रहेछ। तर यहाँ अफसोस, उहाँहरूको यो भेन्यु चाहिँ कहाँ हो यो चाहिँ यहाँ लेख्न भुल्नु भएको रहेछ। यदि सुन्दै हुनुहुन्छ भने

अनि अरू पनि थुप्रै थुप्रै हुन्छ भनेर भन्नुभएको छ। आउटडोर गेम चाहिँ 12 बजेदेखि 4 बजेसम्म राख्नु भएको छ, अनि इन्डोर चाहिँ 4:30 देखि 10:15 बजेसम्म यो गर्नुभएको छ है त कार्यक्रम इन्डोर चाहिँ। हजुर सुन्दै हुनुहुन्छ भने यसो जानकारी गराउनु होला, त्यो पनि म भन्न चाहन्छु भेन्यूको पर्टिकुलरली। अनि आरजेएलको 1 आरजेएलको इन्टेक कप 2026 हुन गइरहेको छ। यस वर्षको इन्टेक 17 भाइहरूले लिड गर्दै हुनुहुँदो रहेछ। August 1 तारिकको दिन शनिबारको दिन यहीँ सर्जन मोड ब्यारेक्सको फुटबल पिचमा हुन्छ। प्राइजेसहरू विनरलाई 1,000 देखि 1,500 भन्नुभएको छ, रनर अपलाई 6 देखि 700 भन्नुभएको छ, अनि बेस्ट प्लेयर ट्रफी, बेस्ट गोलकिपर ट्रफी, टप स्कोर ट्रफी हुन्छ, अनि कन्ट्याक्ट पर्सन कप्रोल नवीन थापा हुनुहुन्छ, उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। उहाँ चाहिँ भोलि आउँदै हुनुहुन्छ, भोलि बेलुका उहाँसँगको अन्तर्वार्ता सुन्ने प्रयास गर्नुहोला है त। त्यसमा चाहिँ फुट इन्स्टलर हुनुहुन्छ, आइसक्रिम भ्यान अनि बााउन्सी क्यासल पनि हुन्छ। अनि 1 आरजेएलको लेडिजहरूको 30 पार्टी 4 सेप्टेम्बर हुँदैछ यहीँ सर्जन मोड ब्यारेक्सको सेन्ट्रल कुक हाउसमा है त। 5 बजे चाहिँ एसेम्बल, 6 बजे चाहिँ स्टाफ ब्रिफिङ, फोटोग्राफी अनि वेलकम हुन्छ। 7 बजे चाहिँ उहाँहरूको खाना चाहिँ सुरु हुन्छ, 7:30 बजे राफल ड्र, 8 बजे चाहिँ इन्टरटेनमेन्ट सुरु हुन्छ, अनि यो 11:23 जाँदा चाहिँ लास्ट ड्रिङ्क, अनि करिब 12 बजे चाहिँ उहाँहरूको इभेन्ट अन्त्य हुन्छ। राप्ती समाज युकेको भेटघाट कार्यक्रम 25 जुलाईमा हुँदैछ, 12 बजेदेखि 10 बजेसम्म रातिसम्म हुन्छ। भेन्यू चाहिँ मेस्टोन ग्रामर स्कुलमा हुँदैछ है त, बटन रोड मेस्टोनमा ME15 7BTमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। र कलाकारहरू चाहिँ बी मता घरती मगर, अनि चाहिँ चन्द्र शर्माज्यू, अनि सबिना बुढाको पनि प्रस्तुति हुनेछ। डान्सर मोडेल अस्मिता राणाज्यू, अनि सिङ्गर कमल ओलीज्यू पनि आउनु, कामना ओलीज्यू रहेछ हजुर, कमल ओली भने उहाँको फोटो त फेरि बेग्लै देख्छु हजुर, कामना ओलीज्यू हुनुहुँदो रहेछ र उहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ। अब हाम्रो भाइको गीत सुनाऊ, लीलाराज कामबाङ भाइको यो नयाँ गीत रहेछ, बधाई छ भाइ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

ब्युटिफुल गीत पूर्णिमा लामाले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो गीतबाट पक्कै तपाईँले मनोरञ्जन लिनु भयो होला. अहिले 6:25 गइसकेको छ. गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ. जुलाई महिनाको 20 तारिक आज मन्डेको कार्यक्रम सुन्दै हुनुहुन्छ. आज चाहिँ अब हप्ताको चाहिँ पहिलो दिन हो. मन्डे चाहिँ अलिकति स्लो स्टार्ट हुन्छ. त्यसपछि बिस्तारै ग्रेजुअली फेरि विकेन्डको लुक फोर्डमा हामी हुन्छौँ. भर्खरै वर्ल्ड कप सकिएको छ. पक्का पनि तपाईँले हेर्नु भयो होला. अलिकति सुनसान मलाई पनि फिल भइरहेको अवस्था हो. हजुर, एउटा दुःख लाग्दो र अघि पनि मैले सुनाएँ र यो गीततर्फ लागौँ. हाम्रो डिएम गुरुङज्यू फ्रान्सबाट उहाँले चाहिँ एउटा गीत मगाउनु भएको छ र अघि पनि मैले पढेको थिएँ, फेरि पुरा पढेर सुनाउने छु. बिएफएस सञ्चालक सञ्चालकमा नमस्कार. होन्स लो वेस्ट लन्डनमा बस्दै आउनुभएको रमेश गुरुङको एक्सक्युजीको सदस्य हुनुहुँदो रहेछ. भोलि हुन गइरहेको अन्त्येष्टिको दिनमा भावपूर्ण श्रद्धाञ्जली स्वरूप दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै अन्तिम विदाई स्वरूप एउटा गीत सुनाइदिन हुन अनुरोध गर्दछु. साथै समस्त शोकाकुल परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलुन् भनी गहिरो समवेदना व्यक्त गर्दछु. डिएम गुरुङ फ्रान्स भनेर लेख्नु भएको छ र कुनै पनि गीत रोज्नु भएको छैन त्यसले गर्दा. र यो चाहिँ हाम्रो पम्फा गुरुङ बहिनी हुनुहुन्छ, हाम्रो नम्बरनी बहिनी, उहाँले लेख्नु भएको गीत हो. राजकुमार बगरज्यूको सङ्गीतमा रिमा गुरुङले गाउनु भएको यही गीत नै राख्न चाहन्छु. अलिकति स्विटेबल गीत त्यति साह्रो छैन हामीसँग. प्रायःले यही गीत मगाउने गर्नुहुन्छ. यो श्रद्धाञ्जली स्वरूप चाहिँ सुनाएको गीत हुन त अब हाम्रो बहिनीले नम्बरीको लागि लेख्नु भएको गीत नै हो. उहाँ जब हामीलाई छोडेर जानुभयो र त्यति बेला उहाँले चाहिँ लेख्नु भएको. यसको भिजुअल पनि बनेको छ, तपाईँले हेर्न चाहिँ सक्नुहुन्छ. यसपछि बहिनीले गीत लेख्नु भएको त होला, तैपनि उहाँले रेकर्ड गर्नुभएको जस्तो मलाई लागेन. रेकर्ड गर्नुभएको छ भने फेरि पठाइदिनु होला है त. हजुर, हाम्रो रमेश गुरुङज्यूलाई मेरो आफ्नो व्यक्तिगत तर्फबाट अनि बेबेस परिवारको तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ अनि हजुरको वैकुण्ठमा बास होस्.

हजुर, राजकुमार बगरको संगीत अनि पम्फा बहिनी हुनुहुन्छ हाम्रो नम्बर नि. उहाँले लेख्नु भएको गीत चाहिँ तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. रिमा गुरुङ अहिले अमेरिकातिर हुनुहुन्छ कि यतातिर हुनुहुन्छ पक्का थाहा भएन, यतातिर भन्नाले नेपालतिर अमेरिकातिरै सायद हुनुहुन्छ होला. हजुर, यो गीत चाहिँ अल द वे फ्रान्सबाट चाहिँ अनुरोध गर्नुभएको गीत हो. डिएम गुरुङज्यू हुनुहुन्छ र भोलि चाहिँ होन्स द वेस्टमा बस्दै आउनुभएको रमेश गुरुङ एक्सक्युजीको सदस्य हुनुहुन्छ. उहाँको चाहिँ अन्तिम चाहिँ दाह संस्कार अथवा अन्त्येष्टि कार्यक्रम रहेछ, त्यसले गर्दा उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यो गीत चाहिँ उहाँले सुनाउन चाहनुभएको थियो. र फ्रान्समा उहाँले सुन्नुभयो कि सुन्नु भएन पक्का पनि, जस उहाँले सुन्ने मौका पाउनुभयो होला, सुन्दै हुनुहुन्छ होला, हामीले इमेल गर्नुभयो जस्तो मलाई लाग्यो. र पुनः उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु. 6:33 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा र हाम्रो चाहिँ परशु गुरुङज्यू हुनुहुन्छ, एक्सक्युजीकै सदस्य हुनुहुन्छ र उहाँले रेडियो सुनिराख्नु भएको रहेछ. यो कार्यक्रम सम्बन्धी भेन्यू र टाइम लेखेर पठाउनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. लङजुङ समाचार युकेको चाहिँ अघि मैले भनिहालेँ एनुअल समर गेट टुगेदर तथा हाउजिङ प्रोजेक्ट चाइटी डिनर नाइट हुँदैछ 1 अगस्तको दिन है. त भेनु चाहिँ अल्डर उन्ड लेजर सेन्टर, टोङहाम रोड, अल्डरसट, GU12 4AS. यहाँ पनि निकै कार्यक्रमहरू हुने गर्दछ र टाइम चाहिँ 12:00 राति चाहिँ 10-15 बजेसम्मको कार्यक्रम राख्नु भएको छ र थुप्रै थुप्रै कार्यक्रमहरू राख्नु भएको रहेछ. उहाँ चाहिँ संयोजक हुनुहुन्छ आउटडोर स्पोर्ट्समा, फुटबल, भलिबल, लेडिज फन गेम्स अनि आउटडोर म्युजिकल इन्टरटेनमेन्टहरू हुन्छ र थुप्रै थुप्रै प्रोग्रामहरू राख्नु भएको छ. अनि कलाकारहरू मन्जु बिके, सम्झना भण्डारी लगायत अरू पनि कलाकारहरू राफल ड्र छँदै नै छ र आउटडोर एक्टिभिटी चाहिँ 12:00-4:00 विन्डो राख्नु भएको छ भने इन्डोर चाहिँ 4:30-10:15 कार्यक्रम राख्नु भएको छ. र यो कार्यक्रम सम्बन्धी पनि उहाँले केही छोटो कुराकानी गर्ने अवसर मिलाइदिनु होला भनेर भन्नुभएको छ. हजुरलाई कहिले चाहिँ समय मिल्छ यसो मलाई जानकारी गराउनु होला, हामी कुनै दिन कुराकानी गर्न चाहिँ सक्छौँ है. त गुल्मी जिल्ला समाज युगेको 18 वार्षिक भेटघाट कार्यक्रम हुँदैछ, 2 अगस्त सन्डेको दिन हो र थुप्रै थुप्रै कार्यक्रमहरू उहाँले गर्दै हुनुहुन्छ र यसको भेनु चाहिँ कहाँ छ फेलथाम मा चाहिँ यो कार्यक्रम हुँदै रहेछ. यता हाम्रो नम्बर हिसाबले पठाउनु भएको बिर बलाल नम्बरी र थ्याङ्क यू भेरी मच. र एडल्टहरूको 20 पाउन्ड रहेछ, एडल्टहरूको भन्नाले यो चाहिँ एडभान्स बुक गर्नुभयो भने अन द डेमा चाहिँ 25 पाउन्ड र चिल्ड्रेन चाहिँ 12 पाउन्ड रहेको छ. गल्कोट सोसाइटी युकेको कार्यक्रम हुँदैछ, 10th एनिभर्सरी उहाँले सेलिब्रेट गर्दै हुनुहुन्छ 20 जुलाईको दिन. र 20 जुलाई त अझै पढे त होइन, भनेपछि उहाँहरूको कार्यक्रम पक्का पनि सुरु भइसक्यो होला, 4:00 हो अहिले त 6:00 अहिले फुल स्विङमा उहाँहरू हुनुहुन्छ होला. कलाकारहरू जमुना राणा, सपना रोका अनि विष्णु खतिजीको अहिले पक्का पनि त्यहाँ चाहिँ धमाकेदार प्रस्तुति भइरहेको होला. कार्यक्रम सफल होस् हाम्रो यही नै यस कामना छ भन्दै हास्य कलाकार वरिष्ठ मदन कृष्ण श्रेष्ठ अनि गायक हुनुहुन्छ लेजेन्डरी भजनमा चाहिँ यो फुल बुटे सारी यहाँ चाहिँ आएर बसेको रहेछ लिस्टमा. यो गीत सुन इन्जोय गर्दै हुनुहुन्छ नि होइन, आज श्रोता अलिकति क्वाइट हुनुभएको छ. गीत सुन्न चाहनुहुन्छ भने अझै स्पेस छ, मलाई कन्ट्याक्ट गर्नुहोला.

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
2: Gorkha Radio.

हजुर शान्तिश्री परियार र साथीहरूले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र भिजुअल हेर्नु भएको छ भने प्रियङ्का खार्की र साथीहरूको बेजोड डान्स है तपाईँले त्यहाँ गएर हेर्न चाहिँ सक्नुहुन्छ। छ बजेर 46 मिनट गइसकेको छ। बिचमा हाम्रो लन्डनबाट चाहिँ हाम्रो मनु दिदीले फोन गर्नुभएको थियो, भर्खरै रेडियो ट्युन इन गरेको छु भन्दै हुनुहुन्थ्यो। उहाँ चाहिँ जस लन्डन बकिङहाम प्यालेसको छेउबाट आउने गर्नुहुन्छ। नुर दाई पनि भर्खरै कामबाट आउनुभएको भन्दै हुनुहुन्थ्यो, रेडियो सुन्दै हुनुहुँदो रहेछ र नुर दाईको लागि एउटा गीत उहाँले अनुरोध गर्नुभएको छ। अर्जुन सापकोटा अहिले तपाईँले भोइस किट्स हेर्दै हुनुहुन्छ भने त्यहाँ जज हुनुहुन्छ, निकै मान्छे पनि फनी एकदमै रमाइलो टाइपको हुनुहुँदो रहेछ। तपाईँले सायद भोइस किट्स फलो गर्नुभएको छैन, म त फलो गर्दै थिएँ, एक दुई एपिसोड चाहिँ हेर्न पाएको छैन। मेलिना राई र समीक्षा अधिकारीले गाउनुभएको गीत अनि शब्द सन्तोष सापकोटाको छ अनि म्युजिक चाहिँ अर्जुन सापकोटाको रहेको छ र यो गीत चाहिँ उहाँले आफ्नो प्यारो श्रीमान नुर राणाको लागि राखिदिनु भएको छ। दिदी पनि सन्चै हुनुहुँदो रहेछ, दाई पनि सन्चै हुनुहुन्छ र लन्डन एकदमै हार्ट अफ लन्डनमा बसोबास गर्नुहुन्छ। अब हामी त वर्षमा एक दुई पटक जाने हो तर तपाईँहरू चाहिँ लन्डन सबैभित्र सबै ठाउँमा घुमिसक्नु होला, एउटा अपर्च्युनिटी पनि हो होइन, लन्डन जस्तो ठाउँमा बस्न पाउनु भनेको चाहिँ। हजुर ल त दिदी दाई हजुर हजुरको लागि दिदीले मगाउनु भएको, दाईले पनि कहिले काहीँ यसो मगाइदिनु पऱ्यो नि दिदीको लागि होइन। अब दिदीले त तपाईँको लागि गीतै लेख्नु भएको छ, अब होइन अपार माया, तपाईँहरूको माया अझम बढिरहोस्। Have a lovely evening, Dai ani Didi. Ani उहाँलाई चिन्नुहुने सबै सबै उहाँको इष्टमित्रहरूलाई पनि सुनाइदिनु होला है भनेर भन्नुभएको छ, अथवा मेन्सन गरिदिनु होला है भन्नुभएको छ।

हजुर, यो गीत अलि लामो छ, त्यसले गर्दा अलिकति छोट्टाएँ। अर्जुन सापकोटा समीक्षा अधिकारी र मेलिना राईले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। मनु दिदी हुनुहुन्छ, उहाँ चाहिँ लन्डनबाट आउने गर्नुहुन्छ, बकिङहाम प्यालेसकै छेउमा छ है त। र आज चाहिँ नयाँ प्रधानमन्त्री देशले पाएको छ, सायद तपाईँले न्युजतिर हेर्नुभयो होला, अहिलेको चाहिँ हट न्युज बेलायतमा त्यही नै भएको छ। र उहाँले चाहिँ जो अब अलिकति यहाँ कस्ट अफ लिभिङमा चाहिँ इम्प्रुभ गर्छु भन्नुभएको छ, अनि रफ स्लिपिङहरू जो चाहिँ अब बाहिर स्ट्रिटतिर बिताउनु पर्ने हुनुहुन्छ होमलेसहरू, त्यसको लागि चाहिँ राम्रो व्यवस्था गर्छु भन्नुभएको छ। हेरौँ अब केही दिनमा अथवा आउँदा दिनहरूमा थाहा हुन्छ। कस्ट अफ लिभिङले त अब बेलायतमा भन्दाले पनि अब संसारभरि नै अहिले चाहिँ त्यो हामीलाई प्रभाव पारेको छ। नेपालतिर पनि जानुभएको छ भने महँगो छ नेपालतिर पनि होइन, तर खानेकुरा त यहाँ बेलायतमा ठिक ठिकै जस्तो पनि लाग्छ, अरूहरू चाहिँ एकदमै महँगो छ। हजुर, एनिवे अब के गर्नु, हामी बेलायत रोजिहाल्यो, त्यसले गर्दा यो कुराहरू अब हामीले चाहिँ भोग्नै पर्ने हुन्छ होइन, वी हेभ टु लिभ विथ इट भनौँ न। हजुर, यति भन्दै हाम्रो चाहिँ छवि थापा दाजु हुनुहुन्छ, नमस्कार योग भाइ, कार्यक्रम सुन्दैछु। एक्सक्युजीको सदस्य रमेश गुरुङ ज्यूको अन्त्येष्टि भोलि हुँदै रहेछ, यो दुःखद खबरले स्तब्ध बनायो। उहाँको मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनहरूप्रति धैर्य धारण भई बस्ने शक्ति भगवान्ले प्रदान गरून् हार्दिक समवेदना प्रकट गर्दछौँ, धन्यवाद, शुभ साँझ भन्नुभएको छ हाम्रो चाहिँ छवि थापा दाजुले। दाइ थ्याङ्क यू भेरी मच, हजुरले त चिन्नुहुन्छ होला, र मलाई अलिकति रमेश गुरुङज्यू हजुर अलिकति अब मान्छे देख्यौँ त चिन्छु होला, गर्दा दाइले चिन्नुहुन्छ कि चिन्नुहुन्न पक्का थाहा भएन। अनि टेक राई दाजु हुनुहुन्छ, उहाँ चाहिँ बेजिङ स्टोकबाट आउने गर्नुहुन्छ, बेबे सुन्दैछु, समय छ भने तपाईँको रोजामा एउटा गीत बजाइदिनु होला, धन्यवाद टेक दाजु। र मेरो हात अलिक व्यस्त भयो, धेरै लेख्न सकिनँ भन्नुभएको छ, र यति लेख्नु नै धेरै कुरा हो नि त आदरणीय दाई, थ्याङ्क यू भेरी मच। जब मान्छेले ब्ल्याक एन्ड व्हाइट लेख्छ त्यो त मनबाटै चाहेर लेखेको, अनि एप्रिसिएट गर्न चाहिँ चाहन्छु। अनि मनु दिदीको गीत अघि हामीले सुन्यौँ, दाई नुर दाईले पनि पक्का पनि सुनेर इन्जोय गर्नुभयो होला, र जोस् थ्याङ्क यू भनेर चाहिँ यहाँ चाहिँ उहाँले फिडब्याक दिनुभएको छ, दिदी थ्याङ्क यू भेरी मच। अनि हेमा घोतानी गुरुङज्यू हुनुहुन्छ, र उहाँले मिल्छ भने एउटा नारायण गोपालको गीत भन्नुभएको छ, र यही गीत नै हाम्रो टेक दाईको लागि पनि राख्यौँ है त, र यो गीत आशा छ दाईलाई मनपर्छ होला, र अर्को गीत पनि राखौँ भन्दै थिएँ शङ्कर सभातिर कि, तर अलिकति समयको पाउँदै रह्यो, त्यसले गर्दा दाईको लागि पनि यही गीत राखेँ, अनि हाम्रो हेमा घोतानीज्यूको पनि लागि पनि यही गीत राख्न चाहिँ चाहन्छु। भोलि हाम्रो भेटघाट हुन्छ, भोलि चाहिँ आदरणीय सुधार 5 बजेको समाचारपछि भने इन्टेक कप हुँदै चाहिँ 1 RJ-को, र त्यसको चाहिँ अब लिड हुनुहुन्छ, उहाँको भाइसँग गरेको कुराकानी भोलि 5 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। 5 बजेको होइन, 6 बजेको समाचारपछि, 5 बजेको समाचारपछि भने क्युजी मेला भएको थियो, र गत शनिबार हाम्रो रूपा दिदी जानुभएको थियो, र उहाँले तार पारेर ल्याउनु भएको सामग्री हामी सुन्नेछौँ है त। आज पनि यहाँ ब्रिगेड ब्यान्डको चाहिँ गल्फ भइरहेको छ, सायद यति बेला सकियो होला, दिदी जानुभएको छ, फोटोहरू अनि अरू अन्तर्वार्ता पनि सुन्न सक्नुहुन्छ। अनि यता हाम्रो गोर्खा आग सपोर्ट बटालियनको पनि बर्थडे अनि स्पोर्ट्स डे भएको थियो, र त्यसको अन्तर्वार्ता चाहिँ भोलि बिहान तपाईँहरूले सुन्न सक्नुहुन्छ हाम्रो आशा दिदीको सोमा है त। फोटोहरू चाहिँ अपलोड गर्नु बाँकी नै छ, दिदीले सायद त्यहाँ एडिट गर्दै हुनुहुन्छ होला, त्यो पनि हामी चाहिँ प्रस्तुत गर्नेछौँ अथवा फेसबुकमा अपलोड गर्नेछौँ। हजुर, यही गीत टेक दाई र हाम्रो हेमा ज्यूको लागि राख्दै मैले पनि बिदा मागेँ। हस् त, ह्याभ अ लभली इभिनिङ, बाई बाई।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: Gorkha Welfare Trust ko sahayog ma Argyakhansi ko Sid Ganga Nagar Palika Char Amarai ma raheko Amaravati Adharbhut Vidyalay ko swarup ma amul paribartan bhayeko cha. Buchul bata Chavi Pandey.
4: Bahira bata herda pani vidyalay ko bhavan atyant purano ra jirna dekhiyepachi vidyalay ko anurodh ma Gorkha Welfare Trust le vidyalay ko sabai kotha ma rangarogan garidiyeko cha. Tyaska sathai vidyalay ko godam kotha र विद्यालय गेट समेतमा रंगरोगन गर्नुका साथै गेटमा राष्ट्रिय झण्डा समेत राखिदिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक ठाकुर पौडेलले ट्रस्टले विद्यालयको स्वरूप नै परिवर्तन गरिदिएको प्रतिक्रिया दिनुभयो।
5: राम्रो काम भयो, सम्पन्न भयो, राम्रो भयो सर। एकदम हजुर, हाम्रो त रंगरोगन भयो सर, सबै विद्यालय भरि नै। अनि त्यसपछि हाम्रो सर यो राष्ट्रिय चिन्हहरू पेन्टिङको कामहरू भयो। हाम्रो चाहिँ अब राष्ट्रिय चिन्हहरू झण्डाहरू भयो, लालीगुराँसहरू भयो, यिनीहरू सर पेन्टिङ गर्ने काम भयो, रोइ नै भयो गरियो पेन्टिङ भन्दा पनि। अनि एउटा स्टोर रुम बनाइयो, काम चाहिँ एकदमै राम्रो नै भयो।
4: विद्यालयका अनुसार विद्यालयको स्वरूप परिवर्तनमा गोर्खा वेलफेयर ट्रस्टको भूमिका महत्वपूर्ण छ। विद्यालयले अहिलेसम्म यति धेरै सहयोग कुनै पनि सरकारबाट नपाएको जनाएको छ। सहायक प्रधानाध्यापक पौडेलका अनुसार राज्यको आँखा नपुगेको 90% दलित समुदायका विद्यार्थी अध्ययन गर्ने यो विद्यालयको स्वरूप परिवर्तनमा ट्रस्टले गरेको सहयोग र गुणस्तरीय कामप्रति विद्यालय परिवारले सधैँ आभार प्रकट गरेको छ।
5: एकदमै राम्रो काम गर्नुभयो हाम्रो स्कुलमा सर। तपाईँको चाहिँ सबभन्दा बढी चेन्जेबल गरेको चाहिँ यो ट्रस्टै नै हो। त्यसले गर्दा हामी एकदमै आभारी छौँ नि ट्रस्टप्रति। रङरङ त सर हाम्रो त 6 कोठा भयो सबै। हाम्रो एकदमै अब तपाईँको अगाडिबाट फ्रन्ट साइजमा राष्ट्रिय चिन्हहरू पेन्टिङ ड्रइङ गरिदिनु भएको छ सर। बाहिरपट्टि पेन्टिङहरू त्यहाँ बिरान ए कलरमा छ, त्यहाँ येलो कलरमा होइन, धेरै चेन्जेबल भयो सर।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार विद्यालयको रङरङका लागि ट्रस्टले 2,70,000 र विद्यालयको 27,000 रुपियाँ खर्च भएको छ। सानो लगानीमा पनि ठुलो काम हुन्छ भन्ने कुरा यो विद्यालय एक उदाहरण बनेको छ।
3: कञ्चनपुरको सुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जाँदा हराएका भीमतत्त नगरपालिका 19 बाघ फाटका 14 महिला घर फर्किएका छन्। उनीहरू हिजो बिहान 11 बजेतिर जंगल बसेका थिए। हराएको करिब 25 घण्टापछि घर आइपुगेकी बाघ फाटकी मनिता चौधरी,
6: हिजोको दिन र गएको रात कसरी बिताउनु भयो?
7: बाटो बिर्सेर रात परिहाल्यो, अनि रुखको मुनि बसेर रात बिताए।
6: कतिखेर छिर्नु भएको थियो तपाईँहरू जंगल?
7: जंगल 11 बजे।
6: तपाईँहरूले घडीहरू हेर्ने ढिलो भयो भन्ने केही सोच्नु? त्यहाँ पुगेपछि के के गर्नुभयो अलिकति भनिदिनु न?
7: त्यसपछि बाटो बिर्सिहाल्यौँ।
6: तपाईँहरूले बाटो बिर्सिएको कति बेलातिर थाहा पाउनु भयो?
7: हामी पछि 3 बजेतिर निस्क्यौँ, अनि खोज्दा खोज्दा बाटो पाएनौँ, अनि राति भइहाल्यो।
6: तपाईँहरू सबै 14 एकै ठाउँमा हुनुहुन्थ्यो?
7: एकै ठाउँमा रुखको तल।
6: कसरी बस्नु भयो मनिताजी?
7: सबैजना यस्तै पिठो लगाएर पुरा यसरी जना आउँछन् भनेर सबैजना दिउँदै रातभरि।
6: खानेपिनु केही छैन? खानेकुराहरू केही लानु भएको थिएन? खाजाहरू घर कतिखेर फर्किने भनेर जानु भएको थियो तपाईँहरू?
7: एकैछिनमा फर्किन्छु भनेर गएर।
6: च्याउ धेरै रहेछ जङ्गलमा, टिप्दा टिप्दै बिर्सिनु भएको हो कि?
7: नै छैन।
6: साथीहरू के सल्लाह गरेर बस्नुभयो तपाईँहरू त्यहाँ बस्दाखेरि?
7: अब राति भइसक्यो, अब राति हेर्दाखेरि जनावर भेटिन्छन् भनेर अब यही बसौँ, सबैजना सल्लाह गरे यही बस्नु। फेरि सबैजना सल्लाह गरेर अब नहिनौ, बाटो पनि भेटिने होइन, अझै टाढा जान्छन् कि यही बसिराखौँ, पछि बिहान भएपछि बाटो खोजौला भनेर त्यही बसेर सबैजना सल्लाह गरेर नै रातभरि जाग्यो।
6: अनि राति जनावरहरू आउने लामखुट्टे लाग्ने त्यस्तो केही भयो कि भएन मनिताजी?
7: लामखुट्टे टोक्थे जनावर त एकचोटि चितलको आवाज सुन्यो, बिहान हात्ती भेटाए धेरै।
6: हात्ती धेरै नै थियो जङ्गलभित्र?
7: एक ठाउँ 3 कति थिए 3 कि 4, अनि यस्तै 1-2 हेरी हेरी आयो।
6: अनि बिहान तपाईँहरू उठेर हिँड्न थाल्नु भयो?
7: बिहान उज्यालो भएपछि अलिअलि 6 बजेतिर हिँडे।
6: राति पानी आयो कि आएन मनिताजी?
7: आयो, रातभरि यस्तै भिजेर बस्यो। 3 बजे रातिदेखि त अझै बढी आयो।
6: राति डर कतिको लाग्यो मनिताजी?
7: धेरै लाग्यो।
6: बाघहरू आउँछ कि आउँदैन त्यो जङ्गलमा?
7: बाघ त्यसको त्यो के थाहा भएन, चितलको आवाज आउँथ्यो, अनि टाढा टाढा स्टार्ट बोलेर जस्तो डम डम सुनिन्थ्यो, डर लाग्थ्यो।
6: घरको याद कतिको आयो?
7: घरको याद त आयो, बच्चा थियो सानो 3 वर्ष, अब मम्मी छोरा कहिल्यै थिएन, अब राति त बच्चा खोज्छन् मम्मीलाई, अनि धेरै याद आयो।
6: बिहान कति 5 बजीतिर उठेर हिँड्नु थाल्नु भयो?
7: अनि उज्यालो हुन थियो अनि
3: आयो। अहिलेसम्म गाथा गरेको थियो नि यो BFBS कुल घर रेडियो हो।

बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ्ग्रुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 4 गते तदनुसार जुलाई महिनाको 20 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र कार्यक्रमको शुभारम्भमा हामीले तपाईँहरूको सेवामा राख्यौं स्वर्गीय आशा भोसले र प्रकाश श्रेष्ठको आवाजमा रहेको चलचित्र कन्यादानको यो गीत रहेको थियो। कुनै समय निकै नै लोकप्रिय भएको र यही साङ्गीतिकको सिडीबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने सप्ताहन्त दुई दिनको बिदापछिको यो पहिलो कार्यक्रम हो। सोमबार सदस्य तपाईँले म धनजन गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र तपाईँहरूको सप्ताहन्त दुई दिनको बिदा रमाइलोसँग बित्यो होला। कोही काममा जानुभयो होला, कोही आफन्त इष्टमित्र र आफ्नो व्यक्तिगत काम सँगसँगै रमाइलोसँग यो समर समय विशेष गरेर समरमा भने यो वर्षायामको सुनको सक्रिय हुने समयको सदुपयोग गर्नुभयो होला भन्दै आजको बसाइमा हामीसँग रहेका विषयवस्तुतर्फ लागौ। आज के छन् त विषयवस्तुहरू? कार्यक्रम नेपाल कलिङमा सदस्य हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडिएको कानुनी पाटोसँग हामीले कुराकानी गरेका छौँ। वर्तमान सरकारले उक्त विषयलाई केही कानुनी दफाहरू परिवर्तन गर्न खोजेको कुराहरू समाचारमा आइसकेको छ र यही विषयसँग केन्द्रित रहेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग कुराकानी गरेका छौँ। यसले कस्तो असर पर्न सक्छ? योभन्दा अघि पनि नेकपा एमालेको सरकार जसमा चाहिँ नेपाली कंग्रेसको साथ रहेको थियो उक्त सरकारले पनि विषयलाई छुन खोजेको थियो। विशेष गरेर सम्पत्ति छानबिन गर्ने विषयमा व्यक्तिगत निजी त्यसै गरी गैर सरकारी संस्थाको पनि हेर्न पाउनुपर्छ भनेर आएको विषय थियो र यही विषयमा कुराकानी गरेका छौँ, सुन्न सक्नुहुनेछ। र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

मुरलीधरको आवाजमा रहेको यस गीतमा शब्द स्वयं मुरलीधरकै रहेको थियो र सङ्गीत पनि मुरलीधरकै रहेको थियो। कुनै समय निकै लोकप्रिय रहने यो साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने लागू सदैव हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ सम्पादकीयले लिएका छौँ गहिरो निन्द्रामा प्रमुख प्रतिपक्ष यस शीर्षकमा अनुपूर्ण पोषले सम्पादकीयमा लेख्दछ। मुलुकमा दुई तिहाई बहुमत सहितको शक्तिशाली सरकार छ। सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकार लोकतन्त्रका आधारभूत मान्यता विपरीत हुइकिरहेका बेला प्रतिपक्षको आकार भन्दा आवाज महत्वपूर्ण हुनुपर्ने हो। लोकतन्त्रमा एकै जनाको किन नहोस्, विचार र विरोधको स्वर सुनिनु पर्छ। तर विडम्बना प्रमुख प्रतिपक्ष नेपाली कंग्रेस यति बेला आफ्नै आन्तरिक कलहको भुमरीमा फसेर गहिरो निन्द्रामा छ। नागरिकको बुलन्द आवाज बन्नुपर्ने पुरानो ऐतिहासिक दल काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भने चाहिँ सत्ताको निगरानी गर्ने प्रमुख दायित्वबाटै प्रमुख भएको छ, दायित्वबाट विमुख भएको छ। लोकतन्त्र शक्ति सन्तुलनको सुन्दर व्यवस्था हो जहाँ सरकारको एकलौटी स्वच्छतारिता चल्दैन तर प्रधानमन्त्रीले अध्यादेश मार्फत संवैधानिक परिषदलाई पङ्गु बनाउँदै न्यायालयमा एकलौटी नियुक्ति गर्दा कंग्रेस मुख दर्शक बन्यो। सुकुम्बासीका छाना

0: भत्किँदा होस् वा उद्यमी व्यवसायीलाई राज्यले त्राहिमाम बनाउँदा प्रतिपक्षको ओठ चलेन। तत्कालीन गृहमन्त्री रमेश लेखक पूर्ववर्ती सरकार प्रमुखमाथि राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तारी हुँदा समेत कांग्रेसले लोकतान्त्रिक विधिको पक्षमा उभिने आँट गरेन। धन्न न्यायपालिकाले प्रक्रियागत त्रुटि औलाएर स्वतन्त्र न्यायपालिकाको साख जोगायो। नागरिक पीड़ा र गणेश नेपालीहरूको आत्मदाहले राज्य विफलताको संकेत गरिरहँदा पनि कांग्रेसको मौन त उदेक लाग्दछ। बाहिर निरही बनेको कांग्रेसभित्र भने कलहको डढेलो सल्किएको छ। पार्टी सभापति गगन थापाको नेतृत्वले अग्रजहरूसँग संवाद गर्नुको साटो एक्लै हिँड्ने रहर गर्दा पार्टी फुटको संघारमा पुगेको छ। इतिहासको क्रूर मजाक फुटको यो सन्दर्भ पार्टीका संस्थापक बीपी कोइरालाको स्मृति दिवस साउन 6 गतेको छेकोमा पारिँदैछ, जुन बीपीले टुटफुटमा रहेका कांग्रेसलाई जोडेर राणा विरोधी आन्दोलनको सफल नेतृत्व गरेका थिए। आज उनकै पार्टी लोकतन्त्र र संविधान जोखिममा परेका बेला फुटतर्फ लम्किनु सिङ्गो राष्ट्रकै लागि दुर्भाग्य हो। इतर पक्षले सम्पर्क कार्यालय नै खोलेर अघि बढ्दा पनि क्रियाशील सदस्यतामा पारदर्शिता अपनाएर सबैलाई समेट्ने दायित्वबाट नेतृत्व पन्छिनु चरम असफलता हो र इतिहास साथी छ। टुटफुटले कुनै पनि दललाई ठूलो बनाएको छैन, बरु लोकतन्त्रलाई कमजोर पारेको छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, 2054 सालमा तत्कालीन एमाले नफुटेको भए माओवादी सशस्त्र संघर्षले त्यति सहजै मलजल पाउने थिएन। 2059 कंग्रेस फुटेर शेरबहादुर देउवाले अलग पार्टी नबनाएका भए तत्कालीन राजा ज्ञानेन्द्रलाई कु गर्ने सुवर्ण अवसर मिल्ने थिएन। आज फेरि जुन पार्टीले प्रजातन्त्र गणतन्त्र संविधान निर्माणको नेतृत्व गर्यो त्यही पार्टी किचोलोमा फस्नु अत्यास लाग्दो स्थिति हो। जब प्रतिपक्ष कमजोर र विभाजित हुन्छ सत्ताले निरङ्कुशताको बर्को ओट्ने खतरा सधैँ रहन्छ। यस्तो संवेदनशील घडीमा कांग्रेसले आफ्ना आन्तरिक मतभेद र तुसहरूलाई थाती राखेर सग्लो र खरो रूपमा प्रस्तुत हुनुपर्ने थियो, तर नागरिकका पीडामा मलम लगाउनुको साटो यो ऐतिहासिक दल आफै गन्तव्य भुलेको यात्री झैं चौबाटोमा उभिएर अल्मा लिएको छ। सशक्त आवाज उठाएर देश र जनताको पक्षमा उभिनु पर्ने बेला प्रतिपक्ष नै निरही देखिनु आम नेपालीको लोकतान्त्रिक आस्थामाथिको प्रहार हो। समयले नेपाली कांग्रेससँग फेरि एउटा ऐतिहासिक जवाबदेता मागेको छ। कांग्रेस फुट्दा भविष्यमा उसले ब्याउने चुनावी क्षति त एउटा पाटोमा मात्र हो, तर त्योभन्दा कयौं गुणा ठूलो क्षति सिङ्गो दलीय प्रणाली र लोकतान्त्रिक व्यवस्थालाई पुग्नेछ। त्यसैले गुटभन्दा माथि पार्टी र पार्टीभन्दा माथि लोकतन्त्रलाई राखेर कांग्रेस एक ढिक्का हुनुको अब कुनै विकल्प छैन, नत्र बाटो बिराएको प्रतिपक्षलाई इतिहासले कहिल्यै माफ गर्ने छैन भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। शीर्षक थियो गहिरो निन्द्रामा प्रमुख प्रतिपक्ष। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: स्वर्गीय अरुण थापाको आवाजमा रहेको यो साङ्गीतिक कोसेलीमा शब्द भने विनोद गौचनको रहेको थियो र सङ्गीत भने अरुण थापाकै रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौं सदैव हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ र आजको बसाइमा हामीसँग हुनुहुन्छ पाहुनाको रूपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ निजी क्षेत्रको भ्रष्टाचार हेर्ने आशय सहितको सरकारले रणनीति योजना सार्वजनिक पनि गरेको छ र सँगसँगै त्यसमा पीएम डेलिभरी युनिट गठन गर्ने भनेर पनि सार्वजनिक सञ्चार माध्यमहरूमा यो सूचनाहरू बाहिर आइसकेको छ। यसमा मूलत सरकारले निजी क्षेत्रमा हुने भ्रष्टाचार हेर्ने आशय सहितको योजना ल्याएको छ। त्यसमा मन्त्री परिषदले गत 18 असारमा स्वीकृत गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति योजनामा निजी क्षेत्रको भ्रष्टाचारको प्रसङ्ग पनि उल्लेख गरेको छ। अब अघिल्लो सरकार योभन्दा अगाडिको सरकार जतिखेर नेपाली कंग्रेस र एमालेको संयुक्त रूपमा बनेको सरकारले पनि यो विषयलाई बाहिर ल्याउन खोजेको थियो कानून बनाउन खोजेको थियो तर पछि हट्न पर्ने अवस्था सिर्जना भयो र यो प्रसङ्गमै कुराकानी गर्नुपर्दाखेरि वर्तमान सरकारले केही समय अगाडि निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरू चाहिँ विज्ञापन नदिने कुरा पनि आएको थियो एक द्वार प्रणाली लागू गरेर केवल सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन दिने कुरा चाहिँ उल्लेख गरेको थियो। यो चाहिँ केही समय अगाडि सर्वोच्च अदालतमा मुद्दा परेको थियो र त्यो मुद्दाको फैसला पनि सर्वोच्चले गरिसकेको छ हिजो आएको छ यसको फैसला खारेज पनि गरिदिएको छ सरकारले। यो प्रसङ्गसँग केन्द्रित रहेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग छोटकरीमा कुराकानी गर्दैछु। दिनेश सर कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद
0: समय दिनुभएको धेरै धन्यवाद छ व्यस्त हुनुहुन्छ। मैले अघिल्लो यो पृष्ठभूमि बताएँ यो सरकारले चाहिँ निजी क्षेत्रलाई पनि हेर्ने जुन कुरा आएको छ यो भ्रष्टाचारको विषयमा अघिल्लो सरकारले यसलाई चाहिँ पछाडि हट्नु पनि स्थिति आयो फेरि यो अहिलेको गभर्मेन्टले यसलाई फेरि अगाडि बढाउन खोजिरहेछ यो खास कति सफल हुन सक्छ यसमा चाहिँ यो
1: यसमा यसको अवधारणागत एउटा चाहिँ स्पष्टता हुनु जरुरी छ। पहिलो कुरा चाहिँ एउटा हुन्छ आर्थिक अपराध विभिन्न किसिमको आपराधिक आर्थिक अपराधहरू छन् होइन कर्पोरेट फ्रडका कुराहरू छन्। अर्कोतिर के छ भने यो भ्रष्टाचारको कुरा भ्रष्टाचार के छ भने स्टेट इन्स्टिट्युसनमा बसेका व्यक्तिहरू जसले सार्वजनिक पद धारण गरेको छ जो राष्ट्र सेवक हो र जसले अन्य किसिमको सार्वजनिक पद धारण गरेको छ त्यसले आफ्नो व्यक्तिगत फाइदाको लागि राष्ट्रलाई हानि र आफूलाई गैर कानुनी लाभ राज्यलाई गैर कानुनी नोक्सानी र आफूलाई गैर कानुनी लाभ गर्न खोजेको छ भने त्यो चाहिँ भ्रष्टाचारको परिभाषाभित्र पर्छ। त्यसको लागि सार्वजनिक पद धारण गरेको व्यक्ति हुनु पर्यो राष्ट्र सेवक हुनु पर्यो स्टेटसँग जोडिएको व्यक्ति हुनु पर्यो प्राइभेट व्यक्तिलाई पनि मुद्दा चलाउनको लागि राष्ट्र सेवकसँग सार्वजनिक पद धारण गरेको व्यक्तिसँग मिलोमतोको आधारमा उसले मिलोमतो गरेर उसले केही अपराधमा संलग्न छ घुस पाएको छ या मिलोमतो गरेर अरू किसिमको राष्ट्र सेवक या सार्वजनिक पद धारण गरेको व्यक्तिहरूसँग मिलोमतो गरेर अपराध गरेको छ भने त्यो भ्रष्टाचारभित्र पर्छ। त्यसमा चाहिँ के हो भने अख्तियारले हेर्ने भनेको राज्य संयन्त्रबाट भएको राष्ट्र सेवकले गरेको सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको जुन आर्थिक अनियमितता हो राष्ट्रलाई गैर कानुनी हानि पुर्याउने कुरा भयो आफूलाई गैर कानुनी लाभ गराउने कुरा हो त्यो कुरामा चाहिँ उसले चाहिँ अनुसन्धान र अभियोजन गर्छ। तर अब अरू चाहिँ के छ अरू किसिमका आर्थिक अपराधहरू छन् कर्पोरेट फ्रडहरू छन् त्यसलाई चाहिँ अब अख्तियारले हेर्न मिल्दैन किनभने अख्तियार भनेको जसले अख्तियारी पाएको छ अख्तियारी भन्नाले कसको राज्यको अख्तियारी राज्यको जो स्टेट अथोरिटीमा छ अथोरिटीमा हुनु पर्यो अथोरिटी भनेको चाहिँ अख्तियारी राज्यको अख्तियारीमा हुनु पर्यो उसले यदि मिसयुज अफ पावर गरेर यदि स्टेटलाई नोक्सान गराएको छ आफूलाई फाइदा गराएको छ भने त्यो चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिभ्यूभित्र पर्यो त्यसको क्षेत्राधिकारभित्र पर्यो। अब अरू किसिमको कसैले ठगी गरेको होला ट्याक्स चढी गरेको होला मूल्य अभिवृद्धि कर चढी गरेको होला कर्पोरेट फन्डको अरू कुराहरू गरेको होला इन्साइडर ट्रेडिङ गरेको होला अब यो सबै किसिमको कालोबजारी गरेको होला यस किसिमको जुन अपराधहरू छन् त्यो प्राइभेट सेक्टरबाट भएको त्यो अख्तियारले हेर्न चाहिँ मिल्दैन
0: भनिरहेको विषय अघिल्लो सरकारले पनि यसलाई अनुसन्धान गर्नको लागि भनेर कानुन बनाउन कोसिस गर्यो पछाडि हट्नु पनि स्थिति आयो
1: यो चाहिँ किन पछाडि हट्नु पर्यो भने किनभने यो अवधारणागत रूपमा कन्सेप्चुअली मिल्दैन कन्सेप्ट विधिशास्त्र मिल्नु पर्यो नि आखिर स्टेट एक्सनबाट भएको अपराध एउटा हुन्छ अर्को चाहिँ के हुन्छ भने यो अरू अन्य किसिमका अपराधहरू ठगीको अपराध होला अनि त्यो त राज्यको एउटा प्राइभेट सिटिजनले गरेको जुन अपराध हुन्छ प्राइभेट सेक्टरले गरेको जुन आर्थिक अपराध हुन्छ त्यो चाहिँ भ्रष्टाचार होइन त्यसको लागि स्टेटको अथोरिटीमा भएको हुनु पर्यो राज्यको अख्तियारी प्राप्त गरेको व्यक्तिले राष्ट्रको अख्तियारीलाई मिसयुज गरेको हुनु पर्यो
0: हजुर तपाईँले भन्नुभएकै कुरा चाहिँ यहाँ मैले ठाकी दशक जस्तै यहाँ भन्नुपर्दाखेरि आम सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्दाखेरि जुन अहिलेको वर्तमान सरकारले यो असार 18 गते चाहिँ एकीकृत भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति योजनालाई स्वीकृत गरे नि, त्यसलाई टेकेर यो भनौँ न अब अहिले अख्तियारलाई चाहिँ अलिकति मजबुत बनाउने अथवा चाहिँ अख्तियारमा चाहिँ भएका विषयमा चाहिँ उनीहरू चाहिँ आफ्नो अनुकूलको काम गर्न खोज्ने खालका कामहरूको लागि पनि उनीहरूले काम गर्न खोजेको जस्तो पनि बाहिर सूचना आयो होइन। अब अहिले यो जुन निजी क्षेत्रसँग जोडिएको विषय गैर सरकारी सहकारीलाई पनि भ्रष्टाचारको दायरामा ल्याउने भन्ने कुरा गर्यो, अब सरले भन्नुभएको कुरा हेर्दाखेरि त कानुन त त्यो त बाजिने स्थिति आयो नि त, मुद्दा पर्न सक्ने सम्भावना कति देख्नुहुन्छ त यसमा चाहिँ?
1: त्यो मिल्दैन, त्यो त्यो चाहिँ पहिला पनि धेरैचोटि गर्न खोज्यो तर अब यो चाहिँ कन्सल्टेसनमा जाँदाखेरि यो कुरो मिलेन। त्यस कारण अब ठिक छ, प्राइभेट व्यक्तिलाई पनि लाग्छ मुद्दा, तर के छ भने त्यहाँ कहीँ न कहीँ राज्य जोडिनु पर्यो, राज्यको निकाय जोडिनु पर्यो, राज्यको पदाधिकारी जोडिनु पर्यो, राष्ट्र सेवक जोडिनु पर्यो, सार्वजनिक पद धारण गरेको व्यक्ति जोडिनु पर्यो। त्यो जोडिँदाखेरि त्यहाँ एउटा मिलोमतोको आधारमा भएको त्यो त्यसलाई चाहिँ कभर गर्छ, तर एउटा इन्डिभिजुअल एउटा प्राइभेट सिटिजनले गरेको जुन अपराध हो, आर्थिक अपराध हो, आर्थिक अनियमितता हो, त्यसमा सबै व्यक्ति त स्टेट अथोरिटी युज गर्ने व्यक्ति होइन नि त, स्टेटको अथोरिटी युज गर्ने व्यक्तिले गरेको कामले मात्रै कभर गर्न मिल्छ।
0: दिनेश सर, तपाईँले अहिले भन्नुभएको कुरा हेर्दाखेरि त सरासर कानुन बाजिने कानुनले चाहिँ बर्खिलाफ गरेको कुराहरू चाहिँ उहाँले गर्न खोजेको भनेपछि यो कसको चाहिँ भनौँ न सुझावमा कसरी गयो? त्यहाँ पनि त कानुनविदहरू छ, कानुनको चाहिँ जानकारी भएको मान्छेहरू छ होइन, किन यस्तो खालको कुरा बाहिर आउँछ जस्तो लाग्छ यहाँलाई चाहिँ?
1: अब यसमा के छ भने यो सरकारमा बसेका व्यक्तिहरूलाई उनीहरूलाई चाहिँ क्लियरिटी केही पनि छैन, राज्य के हो बुझा छैन, कानुन के हो बुझा छैन, स्टेट क्राफ्ट के हो बुझा छैन, त्यसको बारेमा कुनै पनि विषयमा एउटा अवधारणा कष्टता केही पनि छैन। अस्तित्वमा नभएको कारणले गर्दाखेरि अब चाहिँ के छ भने त्यो जे पनि गर्न खोज्छन् को आधारमा गर्न खोज्छन्, स्टन्टबाजी गर्न खोज्छन्, तर स्टन्टबाजी चाहिँ टाढासम्म लाँदैन, त्यसले एकछिनको लागि सामाजिक सञ्जालमा वाहवाही भए पनि त्यसले कुनै चाहिँ समस्यालाई समाधान गर्दैन।
0: हजुर, अब केपी ओलीजीले पनि त यहाँले अहिले भन्नुभएको जस्तै कामहरू गर्न खोज्नुभयो, उहाँ पनि पछाडि फर्किनु पर्यो होइन?
1: जस्तो भन्नुहोस् न, अब अरू किसिमको अपराधलाई जस्तो सम्पत्ति शुद्धिकरण विभाग छ, त्यसले प्राइभेट सिटिजनलाई पनि व्यक्तिले पनि आर्थिक अपराध गरेको छ, कुल सम्पत्ति जोडेको छ, सम्पत्तिको स्रोत खोलेको छैन, त्यहाँ कारवाही गर्न त मिलिहाल्यो नि। अब भ्रष्टाचारमै त कसरी कारवाही गर्न मिल्छ? भ्रष्टाचार हुनलाई त राज्यसँगको मिलोमतो चाहियो नि, सुन्नु होइन?
0: हजुर, अब यो प्रसङ्ग सँगसँगै अब अलिकति मुद्दामा जुन सर्वोच्चले फैसला गरे नि होइन, त्यो फैसलाले किसिमले नेपाली सञ्चार माध्यमहरूलाई चाहिँ राहत पनि मिलेको जस्तो पनि देखियो, सर्वोच्चले खारेजै गरिदिइसकेको छ सरकारले गरेका निर्णय, स्वयं यहाँले पनि त्यसमा बहस गर्नुभयो। अब यो जुन यही उसमा चाहिँ अब अख्तियारको चाहिँ उहाँले चलाउनु खोज्नु भएको छ, अब त्यस्तै खालको अभिगत उहाँले भोग्नुपर्ने हो कि फेरि?
1: अब यसमा यस्तो छ, अहिले के छ भने यो जुन सरकारी जुन विज्ञापन थियो त्यो चाहिँ प्राइभेट मिडियाले नदिने भनेर सरकारले एकदमै निरङ्कुश सर्वसत्तावादी नीति अख्तियार गर्यो। सरकारले के गर्न खोज्यो भने प्राइभेट मिडियालाई इन्डिरेक्टली एउटा सेन्सर गर्न खोज्यो, डेथ पेनल्टी दिन। संविधानको धारा नै 2 कुनै पनि मिडियालाई माध्यमलाई सटडाउन गरिने छैन, बन्द गरिने छैन, दर्ता खारिज गरिने छैन भनिएको छ, तर अप्रत्यक्ष रूपमा यो गर्न खोजियो, अप्रत्यक्ष रूपमा त्यसलाई कन्ट्रोल गर्न खोजियो, अप्रत्यक्ष रूपमा मिडियालाई आर्थिक रूपमा नाकाबन्दी गर्न खोजियो, आर्थिक रूपमा मिडियालाई नाकाबन्दी गरेर आर्थिक स्रोतलाई सुकाउन खोजियो। अब यसबाट के हुन्छ भने मिडिया सर्भाइभ गर्न सक्दैन, मिडिया बिनाको लोकतन्त्र हुँदैन। त्यस कारण यो जुन यसो हेर्दाखेरि अब विज्ञापन मात्रै रोकेको जस्तो देखिन्छ, तर गहिरिएर हेर्ने हो भने यो चाहिँ एउटा लोकतन्त्रको मुटु र आत्मामाथि गरिएको प्रहार हो, किनभने मिडिया भनेको दिस इज लाइफ ब्लड अफ डेमोक्रेसी, मिडिया भनेको डेमोक्रेसीको यो एउटा अक्सिजन सिलिन्डर हो, मिडिया बिनाको लोकतन्त्र हुँदैन, यो रक्त प्रवाह हो, एउटा लाइफ ब्लड हो डेमोक्रेसीको लागि, त रगत नै सुकाउन खोज्यो। र त्यस कारण चाहिँ के छ भने यसले के गर्न खोज्यो भने जस्तो जुन कुरो तपाईँले प्रत्यक्ष रूपमा गर्न मिल्दैन त्यो कुरा अप्रत्यक्ष रूपमा पनि गर्न मिल्दैन।
0: अब व्यवहारमा चाहिँ लागू गर्न सक्ने सम्भावना कति देख्नु भएको छ? सर्वोच्चले गरेको फैसला होइन आदेश छ यसमा
1: होइन, यो सरकारको चाहिँ अब भन्न सकिँदैन, अब किनभने सरकारलाई चाहिँ अदालतको पनि मतलब छैन, अब विधिको शासनको पनि मतलब छैन, त्यस कारण एउटा त्यो पनि गर्न सक्छ, तर एउटा कुरा के बुझ्नु पर्यो भने अब अदालतको यो आदेश हो, अदालतको आदेशै नमान्ने भनेपछि त्यो त के हो भने निरङ्कुशता भयो, त्यो भनेको त अधिनायकवाद भयो, खुलेआम चाहिँ सरकार चाहिँ एउटा अधिनायकवादी बाटोमा गएको हजुर
0: अब बिट मान्नुपर्दाखेरि दिनेश सर तपाईँ पनि व्यस्त हुनुहुन्छ यो जुन भनौँ न तपाईँहरूको यो अदालतको चाहिँ यो टी ब्रेकको समयमा समय निकालिदिनु भएको छ धेरै धन्यवाद छ यहाँलाई हजुर अब अन्तमा चाहिँ यो म अघिल्लो प्रश्नकोमा छोटो यहाँसँग जिज्ञासा राख्न चाहेँ अब दिनेश सर अब यहाँ पनि व्यस्त हुनुहुन्छ होइन अब यो जुन अहिलेको वर्तमान सरकारले अब यसलाई चाहिँ कानुन संशोधनको लागि अख्तियारसँग जोडेको विषयमा यहाँले व्याख्या पनि गरिदिनु भयो होइन अब निजी क्षेत्रसँग जोडेको भनेपछि उहाँले चाहिँ गैर सरकारी संस्थाको कुरा गरेको छ अब व्यापारिक संस्थाहरू हुन सक्छ होइन सहकारीको कुरा पनि उठेको छ यहाँले अब कानुन त यो जुन उहाँले अब कानुन मन्त्रालयबाट चाहिँ अगाडि बढाइएको खण्डमा भोलि यो चाहिँ संसदमा चाहिँ टेबलिङ हुँदाखेरि विवाद हुन सक्ने सम्भावना र अर्को कानुनी रूपमा चाहिँ अदालतमा यसको चाहिँ पैरवी अथवा चाहिँ बहस यसको मुद्दा पर्न सक्ने सम्भावना कतिको देख्नुहुन्छ अन्तमा चाहिँ
1: होइन अब अहिले त मुद्दा त अब पास भएपछि पर्न सक्ला तर मेरो विचारमा यो संसदले यस्तो कानुनमा अब हुन त संसदमा पनि उनीहरूको सबैको बहुमत छ उनीहरूकै बहुमत छ त्यस कारण अब पास पनि होला टेक्निकली तर एउटा कुरा के बुझ्नु जरुरी छ भने अब विधि शास्त्रीय ढङ्गले नमिल्ने कानुनहरू अब जस्तो भनौँ न अख्तियार दिएको सम्बन्धी जुन संवैधानिक बन्दोबस्त छ त्यसमा नै अब स्टेट अथोरिटी युज गर्ने मान्छे भनेर कभर गर्छ भनेपछि त संविधानसँगै त्यो अमिल्लो भयो नि
0: संविधानसँग बाजेको कुरा होइन अनि अर्को कुरा उहाँले बलजफ्ती गरे तापनि अन्तत जसरी केपी शर्मा ओली जीहरू ब्याक हुनु पर्यो नि त होइन त्यहाँ बहस हुँदाखेरि छलफल हुँदाखेरि पनि पास हुन सकेन विरोध भए होइन त्यो खालको चाहिँ सिनारियो देख्न सकिने सम्भावना छ कि छैन अहिले
1: होइन त्यो हुन सक्छ मेरो विचारमा संसदले यसलाई आँखा चिम्लेर यतिकै पास गर्नु हुँदैन अब विधान समितिमा पनि यसको व्यापक छलफलहरू होला मेरो विचारमा यसमा एक्सपर्ट कन्सल्टेसन पनि गर्नु जरुरी छ एक्सपर्टहरूलाई पनि कन्सल्ट गर्ने जरुरी छ किनभने अब जथाभावी कानुनहरू पास गर्दाखेरि त्यसले एउटा भविष्यमा गम्भीर दुर्घटनाहरू निम्त्याउन सक्छ गम्भीर सङ्कटहरू पनि निम्त्याउन सक्छ किनभने अब कानुन संविधानसँग पनि बाजिनु भएन अन्तर्राष्ट्रिय कानुनसँग पनि बाजिनु भएन विधि शास्त्रसँग पनि बाजिनु भएन एउटा कानुनको त्यो रूपमा कानुन हुनु पर्यो होइन त्यसकारण मेरो विचारमा संसदले यसलाई आँखा चिम्लेर पास गर्नु हुँदैन भन्ने मेरो स्पष्ट धारणा
0: एथिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने छोटो विश्राम लिने बेला भएको छ यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ तर अहिलेलाई भने लागू छोटो विश्रामतर्फ
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
0: यो छोटो विश्राम सँगसँगै अब नै लागौ साङ्गीतिक विश्रामतर्फ र यो साङ्गीतिक विश्राम पनि लिएका छौँ उदय सोताङ र मणिला सोताङको आवाजमा रहेको छ लागौ यो साङ्गीतिक विश्रामतर्फ

उदय सोताङ र मलिला सोताङको आवाजमा रहेको यस गीतमा शब्द र संगीत स्वयं उदय सोताङकै रहेको थियो भने यो सांगीतिक कोशेली सँगसँगै भने लागौं अर्को एउटा सांगीतिक विश्रामतर्फ। स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजमा रहेको छ यो सांगीतिक कोशेलीबाटै कार्यक्रमलाई अगाडि बढाउँ।

स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमबाट बिदा लिने बेला पनि भइसकेको छ र त्योभन्दा अघि भने एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समाप्त गर्दै कार्यक्रमलाई अगाडि बढाऊ। यो साङ्गीतिक कोसेली पनि लिएका छौँ स्वर्गीय भक्तराज आचार्यको रहेको छ र यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै आजको यो बसाईबाट बिदा लिने बेला पनि भइसकेको छ र जहाँ जाँदै अन्तमा दीपक खरेलको आवाजमा रहेको यो आधुनिक गीत तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: राष्ट्रिय सभा सांसदहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
4: सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणको काम सुस्त भएको र अबका चार वर्षमा पनि निर्माण नसकिने जनाएका हुन्। बैठकमा राष्ट्रिय सभा सदस्य रणजित कर्णले लामो समय बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुत मार्ग कहिले बन्छ भन्ने कुरा अझै टुङ्गो लाग्न नसकेको बताउनु भयो। यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले द्रुत मार्ग निर्माणका क्रममा देखिएको समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको बताउनु भयो।
3: निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मान बहादुर कार्की विरूद्ध एउटा मात्र उजुरी परेको छ।
4: संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा प्रस्तावित प्रमुख आयुक्त कार्की, आयुक्त गुरु वाग्ले र राजीव सुब्बा विरूद्ध उजुरी आह्वान गरेको थियो, तर वाग्ले र सुब्बा विरूद्ध भने उजुरी नपरेको हो। समितिमा आएको अर्को उजुरीमा भने संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियाबारे सुझाव छ। उजुरीमा गोला प्रथादेखि नियुक्तिका विषयमा सुझाव प्रस्तुत गरिएको छ। समितिले भोलि उजुरी खोलेर वितरण गर्ने तयारी गरेको छ। समितिले उजुरीकर्तालाई बोलाएर छलफल गर्ने प्रचलन छ। साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि भोलि नै सांसदहरूलाई वितरण गर्ने तयारी छ। सुनवाईको मिति पनि भोलि नै तय गरिने बताइएको छ।
3: नेपाल राष्ट्र बैंकमा तीनजना डेप्युटी गभर्नर हुने व्यवस्था गर्न र सीईओको कुलिङ पिरियड घटाउन बैंकरहरूले सुझाव दिएका छन्।
5: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा सहभागी बैंकरहरूले तीनजना डेप्युटी गभर्नर राख्ने व्यवस्था बनाउन सांसदहरूलाई सुझाव दिएका हुन्। अहिले दुईजना डेप्युटी गभर्नरको व्यवस्था छ। उनीहरूले बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओको कुलिङ पिरियड घटाउन पनि सुझाव दिएका छन्। बैंकरहरूले अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा बैंकिङ क्षेत्रका व्यवस्थामा व्यावहारिक संशोधन गर्न, बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउनुपर्ने सुझाव दिएका छन्। ऐनमा अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा बैंकिङ क्षेत्रका व्यवस्थामा व्यावहारिक संशोधन गर्नुपर्ने सुझाव समेत बैंकरहरूको छ।
3: गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा अर्घाखाँचीको सिद्धगंगा नगरपालिका चार अमराईमा रहेको अमरावती आधारभूत विद्यालयको स्वरूपमा आमूल परिवर्तन भएको छ। बुटोलबाट छवि पाण्डे।
6: बाहिरबाट हेर्दा पनि विद्यालयको भवन अत्यन्त पुरानो र जीर्ण देखिएपछि विद्यालयको अनुरोधमा गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको सबै कोठामा रंगरोगन गरिदिएको छ। त्यसका साथै विद्यालयको गोदाम कोठा र विद्यालय गेट समेतमा रंगरोगन गर्नुका साथै गेटमा राष्ट्रिय झण्डा समेत राखिदिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक ठाकुर पौडेलले ट्रस्टले विद्यालयको स्वरूप नै परिवर्तन गरिदिएको प्रतिक्रिया दिनुभयो।
7: राम्रो काम भयो, सम्पन्न भयो, राम्रो भयो सर। एकदम हजुर, हाम्रो त रङरङ्गन भयो सर, सबै विद्यालय भरि नै। अनि त्यसपछि हाम्रो सर यो राष्ट्रिय चिन्हहरू पेन्टिङको कामहरू भयो। हाम्रो चाहिँ अब राष्ट्रिय चिन्ह झण्डाहरू भयो, लालीगुराँसहरू भयो, यिनीहरू सर पेन्टिङ गर्ने काम भयो, रोइ भयो गरियो पेन्टिङ भन्दा पनि। अनि एउटा स्टोर रुम बनाइयो, काम चाहिँ एकदमै राम्रो नै भयो।
6: विद्यालयका अनुसार विद्यालयको स्वरूप परिवर्तनमा गोर्खा वेलफेयर ट्रस्टको भूमिका महत्वपूर्ण छ। विद्यालयले अहिलेसम्म यति धेरै सहयोग कुनै पनि सरकारबाट नपाएको जनाएको छ। सहायक प्रधानाध्यापक पौडेलका अनुसार राज्यको आँखा नपुगेको 90% दलित समुदायका विद्यार्थी अध्ययन गर्ने यो विद्यालयको स्वरूप परिवर्तनमा ट्रस्टले गरेको सहयोग र गुणस्तरीय कामप्रति विद्यालय परिवारले सधैँ आभार प्रकट गरेको छ।
7: त्यसले गर्दा हामी एकदमै आभारी छौँ ट्रस्टप्रति। रङरङ्गन त सर हाम्रो त 6 कोठा भयो सबै। हाम्रो एकदमै अब तपाईँको अगाडिबाट फ्रन्ट साइजमा राष्ट्रिय चिन्हहरू पेन्टिङ ड्रइङ गरिदिनु भएको छ, अनि बाहिरपट्टि पेन्टिङहरू त्यहाँ बिरालीकै कलरमा छ, त्यहाँ येलो कलरमा होइन, धेरै चेन्जेबल भयो सर।
6: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार विद्यालयको रङरङ्गनका लागि ट्रस्टले 2,70,000 र विद्यालयको 27,000 रुपियाँ खर्च भएको छ। सानो लगानीमा पनि ठुलो काम हुन्छ भन्ने कुरा यो विद्यालय एक उदाहरण बनेको छ।
3: सरकारले चालू आर्थिक वर्षमा कुनै पनि स्थायी पद पूर्ति नगर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृति बिना स्थायी पद पूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब सरकारका कुनै पनि कार्यालयले स्थायी पद पूर्ति गर्न पाउने छैनन्। सरकारका विभिन्न दरबन्दी घट्दा फाजिलमा पर्ने कर्मचारीहरू व्यवस्थापन गर्नुपर्ने भएकाले स्थायी पदपूर्ति नगरिने निर्णयमा उल्लेख छ। त्यस्तै बढी हुन जाने कर्मचारी
0: गोर्खा रेडियो हो।
3: खबर यति नै, नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: कार रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: एसबीएस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: बीएफबीएस गोर्खा रेडियो।

0: नेपाल राजपत्रमा सूचना प्रकाशन भएसँगै सांसदहरूलाई अब सुकीय सचिव नियुक्त गर्ने बाटो खुलेको छ। पछिल्लो मन्त्री परिषद बैठकले सांसदहरूलाई सुकीय सचिवको सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ। विगतमा सांसदहरूले पाउँदै आएको सुकीय सचिवको सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। त्यसबेला सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूचीमा हेरफेर गरेर सुविधा हटाएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने अनुसूचीमा हेरफेर गर्न सक्ने भनिएको छ। यसै पृष्ठभूमिमा रहेर फेरि वर्तमान सरकारले सांसदहरूलाई सुकीय सचिवको सुविधा दिने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी चालक अनुमति पत्रको आवेदन नवीकरण र राजस्व भुक्तानी पूर्ण रूपमा अनलाइन प्रणालीबाट गर्ने भएको छ। विभागले सूचना निकालेर नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा व्यक्तिगत विवरण स्वत भर्न सकिने जनाएको छ। लाइसेन्सको दस्तुर वा राजस्व पनि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाएको छ। विभागका निर्देशक केशव खतिवडाले नयाँ प्रणालीका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ। शुरूआती समयमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने उहाँको भनाइ छ। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीका हकमा भने साबिकै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत नै रहेको निर्देशक खतिवडाले बताउनुभयो। नेपाल औषधि लिमिटेडले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन हुँदै आएको छ। नयाँ योजना अन्तर्गत उच्च रक्तचाप, मधुमेह लगायत दीर्घरोगका औषधि समेत स्वदेशमै उत्पादन गरिनेछ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। समझदारी अनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिनेछ। अब खबर फटाफट।
1: जुलाईको 3 साता बित्दै गर्दा औसत भन्दा कम वर्षा। जुलाईमा औसत 560 मिलिमिटर सम्म वर्षा हुने गरेकोमा 10-11 दिन बाँकी रहँदा 304 मिलिमिटर मापन। चितवनमा हात्ती, गैंडा र बाघको आक्रमणबाट वर्षा दिनमा 5 जनाको मृत्यु। गैंडाले 3, हात्तीले 2 र बाघले 1 जनाको ज्यान लिएको चितवन निकुञ्जको तथ्याङ्क। वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई 10-10 लाख राहत। केही दिन अघि 2 जनाको ज्यान लिएको चितवनको ध्रुवे हात्ती दारा काटिदिएपछि निकुञ्जभित्र थन्किन थाल्यो। रेडियो कलर राखेर 10-10 मिनटमै गतिविधि हेरिँदै 2 दिन अघि निकुञ्जबाट सीतामाई बस्ती नजिक जान लागेको ध्रुवे फर्किएर चुरेको फेदीतिर हानियो। अबदेखि चालक लाइसेन्सको आवेदन नवीकरण र राजस्वको काम अनलाइनबाटै हुने। राष्ट्रिय परिचय पत्र वा नागरिक एपको क्यूआर कोड स्क्यान गरेर व्यक्तिगत विवरण स्वत भर्न मिल्ने। लाइसेन्सको दस्तुर पनि अनलाइनबाटै बुझाउन सकिने। रौतहट प्रहरीको वर्षदिनको उपलब्धि। 448 फरार प्रतिवादी र विभिन्न मुद्दामा 694 जना पक्राउ। 5 करोड भन्दा बढी मूल्यका भन्सार छलीका सामान पनि बरामद। र डिजिटल प्रविधिको विस्तारसँगै झापामा वित्तीय अपराधका घटना बढ्दै। वर्षदिनभित्र बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी र आपराधिक लाभ सम्बन्धी 373 मुद्दा दर्ता। ती घटनामा संलग्न 155 जना पक्राउ पर्दा 310 जना अझै फरार।
0: लेबर नेता एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री बन्नु भएको छ। बकिङघम प्यालेसमा राजा चार्ल्सलाई भेटेपछि बर्नहम औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री बन्नु भएको हो। आज सर्किङ स्टारमा राजीनामा लगत्तै बर्नहमको नियुक्ति भएको हो।

सिनेमाको संसारमा हुने गरेको गतिविधिहरूको कलेक्सन तपाईँहरूको लागि लिएर आउने यो हाम्रो BFBS गोर्खा रेडियोको कार्यक्रम मुभी एन्ड मोर, जहाँ हरेक हप्ता म संगीता श्रेष्ठ यसै गरी नेपाली सिनेमा संसारको कलेक्सनहरू लिएर आउने गर्दछु, जुन आज पनि लिएर आइसकेको छु। सो तपाईँहरूले जानकारी पाइसक्नु भएको छ कि आज पनि मसँग एकदमै फ्रेस, एकदमै लेटेस्ट इन्फर्मेसनहरू, त्यो पनि नेपाली सिनेमा या भनौँ सिनेमासँग जोडेका कुराहरू हुनेछ। र यी सिनेमाका कुराहरू तपाईँहरूसँग सेयर गर्दै जाने क्रम त बाँकी नै छ। अहिलेलाई भने कार्यक्रम भर्खरै मात्रै हामीले सुरुवात गरेका छौँ। सो म तपाईँलाई गीत सुनाउँछु, गीतपछि मेरो कलेक्सन म तपाईँहरूमा आज सेयर गर्दै जानेछु आजको एपिसोडमा।

विषय एकदमै दुःखद विषय दुःखद घटना जसलाई लिएर चाहिँ सारा नेपाली यति बेला चाहिँ शोकमा छ भन्दा फरक पर्दैन। मुगुका गणेश नेपाली जसले आफ्नो परिवार पाल्नको लागि दुःख सुख गर्दै काठमाडौँमा होइन बसोबास गर्दै राइटरको रूपमा होइन आफ्नो स्वरोजगारको रूपमा चाहिँ आफूलाई स्थापित गराउने कोसिस जुन गरिरहेका थिए, एउटा सानो कुरा जुन वाद विवादको विषय बन्यो या अझै धेरै कुराहरू छर्लङ्ग हुन बाँकी नै छ, तर एउटा सानो विषयलाई लिएर जुन उनले काठमाडौँको त्रिपुरेश्वरमा जसरी आत्मदाहको उनले प्रयास गरे त्यसको लगत्तै उनलाई उपचारको लागि हस्पिटल त लगियो तर बचाउन सकिएन, उनको निधन भयो र करिब करिब उनको शरीरको 60% भाग चाहिँ जलिएको थियो र त्यो अवस्थामा चाहिँ उनलाई बचाउन सकिएन भन्ने जुन कुराहरू पनि आइरहेको छ, उनलाई तुरुन्तै भारत लैजाने तयारी पनि गरिएको थियो भन्ने कुराहरू पनि आइरहेको छ। यो बिचमा चाहिँ उनको आफ्नै दाजु जसले चाहिँ ट्राफिकसँगको एउटा वाद विवादको कुरा उनले बाहिर ल्याए होइन, जुन उनले अन्तिमपल्ट दाईसँग कुरा गरे त्यसमा चाहिँ ट्राफिकसँगको वाद विवादको कुराहरू पनि गरेको भन्ने कुराहरू बाहिर आयो होइन। सो यो कुराहरू आउँदै गर्दाखेरि हाम्रा युवाहरू जो देशमै बसेर केही गर्न चाहन्छन् भने उनीहरूलाई आफ्नै देशमा बसेर सङ्घर्ष गर्दै आफ्नो परिवार पाल्नलाई किन यति साह्रो गाह्रो हुनु परेको, विगतमा पनि त्यही अहिले पनि त्यही, के फरक भयो त होइन, सरकार चेन्ज हुनु या एउटा टिम चेन्ज हुनु पार्टी चेन्ज हुनु जुनसुकै अवस्थामा पनि आफै रोजगारी खोजेर आफ्नो लागि रोजगारी तयार गरेर परिवार पाल्दै आएको गरिब जनताहरूले चाहिँ सधैँ यसै गरिकन आत्महत्या गर्नुपर्ने मर्नुपर्ने भन्ने किसिमको कुराहरूलाई लिएर धेरैको धेरै किसिमको विचारहरू धेरैको धेरै किसिमको सोचहरू हामीले सोसियल मिडियामा पछिल्लो केही दिन यतादेखि बराबर देखिरहेका छौँ। भएन यही कुरालाई लिएर चाहिँ सडकमा पनि ओर्लिएका छन् धेरैजना, धेरैले धेरै कुराहरूको विवाद गरे, धेरैले धेरै कुराहरूको विरोध गरिरहेका छन् सरकारको यो जुन बिहेभियर भनौँ या यो नियम भनौँ होइन, यो सबै कुरालाई लिएर निकै वाद विवादको विषय बन्यो। एकातिर उनलाई सपोर्ट गर्ने, उनले एकदमै दुःखद अवस्थामा चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो या उनले आत्महत्या गर्नु पर्यो भन्ने किसिमको कुराहरू असाध्यै दुःखद भनेर लिइरहेका छन् भने कतिपय अवस्थामा चाहिँ कतै कतै चाहिँ नियम रुल भनेको चाहिँ हाम्रै लागि बनाइन्छ, हाम्रै सुरक्षाको लागि बनाइन्छ र बिना कुनै नियम बिना कुनै रुल एउटा देश चल्न पनि त सक्दैन। भनेपछि नियम कानुनको पालना त हामीले पनि त गर्नुपर्छ नि, नियम कानुन पालना गर्दिन भन्ने किसिमको यदि कसैले डिट कुराहरू राख्छन् भने त्यसको रिजल्ट पनि त्यति राम्रो हुँदैन भन्ने किसिमको कुराहरू पनि चलिरहेको छ। भनौँ धेरै किसिमको वाद विवाद धेरै किसिमको विषयहरू बनेको छ यति बेला। यो कुरालाई मैले हाम्रो मुभी एन्ड मोरमा यस कारणले पनि जोडेँ किनकि यो विषयलाई लिएर नेपाली सिनेमाका कलाकारहरूको भावना उनीहरूको विचार के रहे त धेरैले यो विषयमा कुरा गरेका छैनन्, धेरैले मौन धारण गरेका छन् भन्दा पनि फरक पर्दैन, धेरैले आफ्नो विचार राखेका छैनन्। तर हामीलाई के थाहा छ भने नेपाली गभर्मेन्टसँग रिलेटेड विषय होस्, नेपालको पोलिटिक्ससँग रिलेटेड विषय होस्, सिनेमासँग रिलेटेड विषय होस् या अन्य विषयहरू, दीपक राजगिरी भने जहिले पनि आफ्नो यस्तो कुराहरूलाई चाहिँ आफ्नो मनमा लागेको विचारहरूलाई तुरुन्तै सोसल मिडिया मार्फत आफ्नो होइन प्लेटफर्म मार्फत चाहिँ बाहिर ल्याउने गर्छन्। र जब यो कुराहरू आयो जुन बेला गणेश नेपालीको निधन भयो उनले एउटा पोस्ट राख्दै के लेखेका थिए भने अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ भन्ने कुरा राखे। यसको मतलब सरकारले एउटा जुन गरिब जनताहरूको काँधमा टेकेर एउटा जुन सरकार गठन भयो, राज्यमा ठुलो परिवर्तन आयो या आउनेछ भनेर जुन अपेक्षाहरू गर्यो त्यो अपेक्षाको एउटा फर्स्ट विकेट भन्नु जुन चाहिँ पतन भयो भनेर उसले लेखेर यो किसिमको आफ्नो मनमा लागेका कुरा जुन कुरा उनलाई चित्त बुझेका थिएनन् त्यो कुरा उनले लेखेर राखे। र उनको यो स्ट्याटसमा केहीले कमेन्ट गरे केहीले गरेनन् होइन, कतिजनाले चाहिँ नि आफ्नो कुरालाई चुपचाप आफैभित्र राख्नु नै ठिक हुन्छ भने जस्तो पनि राखे भने थोरैले मात्रै यो विषयमा कुरा गरे। पूजा शर्माको कुरा गर्ने हो भने यस्तो किसिमको कुराहरूलाई जुन देखिन्छ वरिपरि प्रायः आफ्नो विचार राखिहाल्नेमा पूजा शर्मा पनि पर्छन् र उनले पनि आफ्नो विचार के राखे भने यसलाई आत्महत्या भन्न मिल्दैन, यो सरासर हत्या हो भन्ने किसिमको कुरा चाहिँ उनले राखे।
प्राय जसो कुराहरूमा एकजुट भएर अगाडि आउने नेपाली कलाकारहरू, नेपाली टिम होइन, सिनेमासँग जोडेका टिमहरूले प्राय जसो कन्ट्रोभर्सियल हुन सक्ने कुराहरूमा त्यति धेरै आफ्नो विचारहरू राखेका देखिँदैन. तर केही कुराहरू, केही विचारहरू यो विषयलाई लिएर पनि आयो. यस्तो विषय, यस्तो किसिमको कुराहरूलाई हामीले सिनेमामा उत्रेको देखेका छौँ, उतारेको देखेका छौँ होइन. कसैले एकदमै फ्रस्ट्रेसनको लेभल निकै हाई भइसकेपछि आफूले चाहेको जस्तो पनि गर्न

पाउने, आफ्नै देशमा पनि गर्न नपाउने, आफ्नै देशमा पनि परिवार पाल्न गाह्रो हुने यो अवस्थामा एउटा आफ्नो फ्रस्ट्रेसनको लेभल निकै हाई भएपछि के गर्ने गर्छन् त भन्ने किसिमको कुराहरू प्रायः हामीले सिनेमामा देख्ने गरेका छौँ। तर पछिल्लो दिनमा रियल लाइफ स्टोरी यो थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ, जसको बारेमा सबैजना हामीहरू यति बेला जानकार नै छौँ होइन। र यो विषयसँग नेपाली सिनेमाका कलाकारहरूले पनि आफ्नो भावना जोडेका छन् जुन मैले तपाईँहरूसँग सेयर गरेँ आजको कार्यक्रमको सुरुवातमा, किनकि पछिल्लो केही दिन यतादेखि विषय जुन कुरा गर्ने बनेको छ यो नै विषय छ। त्यसैले यो कुरा मैले तपाईँसँग सेयर गरेँ आजको हाम्रो कार्यक्रममा मुभी एन्ड मोर हो यो, जहाँ हामी नेपाली सिनेमासँग या सिनेमाका कलाकारसँग जोडेका कुराकानीहरू गर्ने गर्छौँ। भने यो गीत सुनाउँछु तपाईँलाई यति बेला म, यो गीतपछि अन्य सिनेमासँग जोडेका कुराहरू सेयर गर्नेछु अवश्य पनि।

0: एमएस गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। हामी सिनेमाका कुराहरू गर्छौँ, नेपाली सिनेमाका कुरा गर्छौँ, विशेष गरी मुभी एन्ड मोरमा। तर कहिलेकाहीँ अति नै छाप छोड्न सफल रह्यो कुनै सिनेमा जुन हाम्रो नेपाली भाषाको होइन, तर पनि नेसनली इन्टरनेसनली यो सिनेमाको छाप गजब छ भने हामी त्यो विषयमा पनि कुरा गर्छौँ। आज यति बेला मलाई कुरा गर्न मन लाग्यो पप सम्राट भनेर चिनिएका माइकल ज्याक्सनको जीवनमा आधारित सिनेमा माइकलको बारेमा। माइकलको बारेमा यस कारणले कुरा गर्न मन लाग्यो किनकि यो सिनेमा हालै मात्र के भनेर अनाउन्स गरियो भने, यो सिनेमा के भनेर चिनियो या यो सिनेमाले के रेकर्ड राख्यो भने, विश्वकै बक्स अफिसमा $1 अर्ब पार गर्ने पहिलो बायोपिक फिल्म बनेको छ यो सिनेमा माइकल। माइकलको कुरा गर्दैछु म, जुन सिनेमामा माइकल ज्याक्सनको जीवनको थुप्रै पार्टहरूमध्येको केही पार्टलाई चाहिँ देखाइयो, जुन सिनेमालाई एकदमै मन पराइयो। यो सिनेमा रिलिज भइसकेपछि यसै पनि चर्चाको विषय बनेको थियो कि माइकल ज्याक्सनको सिनेमा, उनको जीवनमा आधारित सिनेमा होइन, उसको जीवनमा भोगेका केही कथाहरूलाई कस्तो हुबहु उतार्न सकेको भनेर कुराहरू चलेको थियो। त्यसमाथि माइकल ज्याक्सनको भूमिका जसले निभाए ज्याफर ज्याक्सन, जो चाहिँ रिलेसनसिपमा माइकल ज्याक्सनको आफ्नै भतिज पनि पर्छन्, उनले यो भूमिकालाई यस्तो हुबहु निभाएका छन् कि साँच्चै माइकल ज्याक्सनलाई नै कास्ट गरिएको हो कि जस्तो देखिन्छ। त्यो लेभलको उनको पर्फर्मेन्सको पनि कुरा रह्यो। यो सिनेमा रिलिज भइसकेपछि माइकल ज्याक्सनलाई माया गर्नेहरूको लागि चाहिँ उनलाई अझै नजिकबाट चिन्ने, ऊ केबाट गुज्रिनु परेको थियो होला, उनको चाइल्डहुड के थियो होला त, परिवारसँगको रिलेसनसिप कस्तो थियो होला, त्यो कुराहरू पनि बुझ्ने मौका उनका फ्यानहरूले पाए। र यति बेला मैले जुन तपाईँलाई बताएँ कि वर्ल्डकै फर्स्ट बायोपिक फिल्म बन्यो यो सिनेमा, जसले चाहिँ $1 अर्ब पार गर्यो कमाईको कुरा गर्दैछु म। यो सिनेमाले त्यति कमाई गरेर एउटा रेकर्ड राखेको छ अहिलेसम्मको लागि रेकर्ड। तर यो रेकर्डलाई हेर्ने हो भने 2023 हेर्ने हो भने 2023 ओपनहाइमर फिल्म जुन रिलिज भएको थियो, यो चाहिँ नै भौतिक शास्त्री जे रोबर्ट ओपनहाइमरको जीवनमा आधारित बायोपिक सिनेमा थियो, जुन सिनेमाले 2023 चाहिँ वर्ल्डकै यदि कलेक्सनको कुरा गर्ने हो भने करिब $17,50,00,000 कमाई गरेको थियो। र यति बेला माइकलले यो सिनेमा जुन ओपन हाइमरको मैले कुरा गरेँ त्यसको कमाईलाई पार गर्दै $1 अर्ब क्रस गरेको छ आफ्नो कमाईमा, र यो आफैमा एउटा गजबको हिस्टोरिकल रेकर्ड पनि हो। सिनेमाको काम कथा भन्नुहुन्छ, कहिलेकाहीँ हामी इमेजिनरी कथा भन्छौँ अनि त्यो पनि हेरेर दर्शकहरू त्यत्तिकै रमाउनुहुन्छ भने, कहिलेकाहीँ कोही यस्तो व्यक्ति जसलाई तपाईँहरूले चिन्नुभएको छ, जान्नुभएको छ, मान्नुभएको छ, माया गर्नुभएको छ, र त्यस्ता व्यक्तिहरूको बारेमा बनाइएको बायोपिक सिनेमाले चाहिँ अझ धेरै मन छुन्छ होइन, जसमध्येको एक माइकल ज्याक्सनको जीवनमा आधारित सिनेमा माइकल पनि रह्यो। यो सिनेमामा उनको चाइल्डहुड, उनको थोरै जर्नी, पर्सनल लाइफ अनि प्रोफेसनल थोरै लाइफको बारेमा कुराहरू समेटेर बनाइएको थियो, र फिल्मको एन्डमा चाहिँ टु बी कन्टिन्यू पनि बनिएको छ। द्याट मिन्स यो सिनेमा सबै सुरुवातदेखि अन्त्यसम्म यो सिनेमामा उनको जीवनको कुराहरू समेटिएको छैन, समेट्न धेरै कुराहरू बाँकी नै छ। तर यो समेट्दै गर्दाखेरि पहिलो सुरुवातमा नै यो लेभलको सफलता यो सिनेमाले पायो वर्ल्ड वाइड, यति बेला यो सिनेमाको कुरा भइरहेको छ बायोपिक सिनेमामा एउटा राम्रो रेकर्ड राख्न सफल सिनेमा भनेर। सो हामी आशा गरौँ हामीले असाध्यै माया गरेका संसारकै एउटा यस्तो व्यक्तित्व जसलाई गायन क्षेत्रका पप सम्राट भनेर चिनियो, जसलाई अत्यन्तै माया पनि गर्यो, र उनीको बारेमा अन्य जानकारीहरू यदि हामी हेर्न चाहन्छौँ, जान्न चाहन्छौँ भने यसको लागि हामीले उनको जीवनमा आधारित अन्य सिनेमालाई पर्खिनु पर्ने हुन्छ। यति बेला भने हामीले मुभी एन्ड मोरमा तपाईँहरूलाई जानकारी गरायौँ कि यो सिनेमाले कस्तो रेकर्ड राख्न सफल रह्यो भनेर। सो आउनुहोस्, म तपाईँलाई फेरि पनि एउटा गीत सुनाउँछु हाम्रो मुभी एन्ड मोरमा। हामीसँग अरू कलेक्सनहरू अझै पनि बाँकी नै छ।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। आज हामी मुभी एन्ड मोरमा नेपाली अनि विदेशी सिनेमाहरूको कुरा गरिरहेका छौँ। यति बेला नेपाली सिनेमाको कुरा गर्नु मन लाग्यो र नेपाली सिनेमामा या स्टन्टको लागि चिनिएका एक्टर निखिल उप्रेतीको कुरा गर्नु मन लाग्यो मलाई। यदि तपाईँले सम्झिनु भएको छ भने 2000 चाहिँ त्यो इयर थियो जब पिँजडा नाम गरेको सिनेमाबाट निखिल उप्रेतीलाई चाहिँ डेब्यू गराइयो। निखिल उप्रेतीको अन्य कुरा भन्दा पनि उनको स्टन्टलाई लिएर एकदमै धेरै चर्चा भएको थियो कि एकदमै डेयरिङ, जस्तो पनि स्टन्ट आफै गर्ने प्रायः जसो कलाकारहरूले चाहिँ नि होइन बडी डबल युज गर्छन् सिनेमाका लागि, विशेष गरी एक्सन मुभिजहरूमा। तर उनले पनि आफ्नो एक्सनहरू आफै गर्ने गरेको कारणले गर्दाखेरि उनको धेरै चर्चा भएको थियो त्यो बेलादेखि नै। 2000 डेब्यू पछि सायदै उनले कहिले फर्केर पछाडि हेर्नु पर्यो होला। एक सय एक एकदमै ब्याक टु ब्याक उनको सिनेमाहरूको कुरा गर्ने एकदमै धेरै लामो लिस्ट नै बनेको छ जुन उनले गरे। हामी तिन भाइको कुरा गर्ने हो कि होइन, कुरुक्षेत्रको कुरा गर्ने हो कि, अग्नि पदको कुरा गर्ने हो कि होइन, क्रोधको कुरा गर्ने हो कि, कृष्ण अर्जुन, थुप्रै सिनेमाहरू छन् जुन उनले अभिनय गर्यो। तर यति बेला मलाई तपाईँहरूसँग कुरा गर्न मन लाग्यो निखिल उप्रेतीको स्टन्टको होइन, उनको अभिनयको होइन, उनको डान्सको होइन, उनको सिनेमा जसमा उनले निर्देशकको रूपमा आफूलाई चिनाए। र 2015 हेर्ने हो भने यो वर्ष भैरव नाम गरेको एउटा सिनेमा रिलिज भयो जुन सिनेमालाई निखिल उप्रेती आफैले लेखेका पनि थिए र उनले आफैले डाइरेक्सन पनि गरेका थिए। सो त्यो अवस्थामा हामी भन्न सक्छौँ कि 2015 यो वर्ष थियो जब निखिल उप्रेतीले आफूलाई एक्सन अनि एक्टिङ अनि डान्स पछि चाहिँ डिरेक्टरको रूपमा पनि स्टाब्लिस गर्न कोसिस गरेका थिए र धेरै हदसम्म सफल पनि रह्यो, किनकि 2015 सफल फिल्महरू मध्येको एउटा भैरव पनि बन्यो जहाँ चाहिँ उनको निर्देशनलाई असाध्यै रुचाइयो पनि। र यो पछि कुरा गर्ने हो भने उनलाई अभिनय अनि डान्स अनि एक्सन सँगसँगै फिल्म डाइरेक्सनमा पनि एकदमै इन्ट्रेस्ट रहेको प्रष्ट देखिन सक्छ। त्यो कसरी पनि क्लियर हुन्छ भने अब एउटा नयाँ सिनेमा यति बेला रिलिजको तयारीमा रहेको छ, श्रावणको 29 गते प्रदर्शन हुने भनेर चाहिँ एकदमै चर्चा रहेको थियो यस सिनेमाको। तर कारणवश अब यो सिनेमा चाहिँ श्रावणमा होइन, एकैचोटि दसैँको वरिपरि दसैँको छेको पारेर चाहिँ रिलिज हुने तयारी गरिएको छ। असोजको नौ गतेबाट प्रदर्शनमा आउन लागेको यस सिनेमाको नाम भनिरहेको छ आचार्य। आचार्य एकपल्ट फेरि निखिल उप्रेतीले नै निर्देशन गरेको सिनेमा बनेको छ र अलिक यसो हेर्ने हो भने धेरै लामो समयको अन्तरालपछि उनले फेरि आफूलाई डाइरेक्सनमा पनि अगाडि बढाएको देखिन्छ र यो सिनेमाको कुरा पनि निकै भएको थियो। यो सिनेमामा पक्कै पनि केही चिज यस्तो फरक छ, केही चिज असाध्यै राम्रो छ, जसले गर्दाखेरि चाहिँ दर्शकहरू हलसम्म आउनेछन् यो सिनेमाको कथाको लागि, सिनेमाको लागि र निखिल उप्रेतीको लागि भनेर पनि अपेक्षा गरिएको छ। हुन त दसैँ भन्ने बित्तिकै मैले भनिराख्नै पर्दैन, कति धेरै सिनेमाहरूको लाइन लाग्ने गरेको हुन्छ होइन त्यो चाहिँ सिनेमाहरू रिलिज गर्नुको लागि, आफ्नो आफ्नो सिनेमाहरू रिलिज गर्नुको लागि। तर त्यो हुँदाहुँदै पनि निखिल उप्रेतीले चाहिँ अलिकति तिन हप्ता अगाडि नै आफ्नो सिनेमा रिलिज गर्दैछन्, किनभने तिन हप्ता पछाडि सिनेमा चाहिँ यदि दसैँको बिदा कन्टिन्यू सुरु हुन्छ नि त त्यो बेला, त्यो भयो र उनको सिनेमा तिन हप्ता कन्टिन्यू जान सक्यो भने त्यस पछाडि चाहिँ सायद त्यो जुन छुट्टीहरू पाइन्छ त्यसमा पनि केही न केही फाइदा हुन्छ कि भन्ने सायद अपेक्षाले पनि यो सिनेमा चाहिँ त्यो डेटमा रिलिज गर्ने तयारी गरिएको छ। आचार्य सायद भैरवभन्दा फरक हुनेछ किनभने लगभग 11 भइसक्यो होइन यो अन्तरालपछि उनले फिल्म डाइरेक्सन गर्न लागेका हुन्। भैरवभन्दा अलिकति फरक छ त्यसमा डाउट भएन, तर भैरव पनि एक्सनमा नै बेस्ड सिनेमा थियो भने आचार्य पनि हो। सो हामी के भन्न सक्छौँ भने यसपल्टको उनको सिनेमा जुन सिनेमामा हामीले सञ्चिता लिटललाई चाहिँ निर्मात्रीको रूपमा चाहिँ देख्दैछौँ, निखिल उप्रेतीको साथमा चाहिँ पूर्णिका सिजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया जस्ता कलाकारहरू पनि छन् र त्यो मात्रै होइन भारतीय एकजना यस्ता कलाकार जसलाई हामीले अन एन्ड अफ नेपाली सिनेमामा देखिरहन्छौँ दीपराज राणा, उनलाई पनि यो सिनेमामा कास्ट गरेको छ र उनको भूमिका पनि अलिकति नेगेटिभ तर एकदमै लिडिङ भनौँ न एउटा लिडिङ कास्टको रूपमा उनलाई पनि कास्ट गरिएको छ। सो हामी आशा गरौँ जसरी भैरवले एउटा राम्रो छाप छोड्न सफल रहेको थियो निखिल उप्रेतीको निर्देशनमा रहेको यो अर्को सिनेमा आचार्यले पनि एउटा रेकर्ड सेट गर्नेछ।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, मुभी एन्ड मोरमा यति बेला तपाईँलाई अलिकति यसो फर्केर केही वर्ष पछाडि लिएर जान मन लाग्यो, जुन बेला चाहिँ एउटा सिनेमा हेसट्याग माया भनेर जुन भनिएको थियो, यो सिनेमाको चाहिँ धमाधम सुटिङहरू भइरहेको थियो र यो सुटिङ हुने क्रममै नसोचेको घटनाहरू घट्यो, नसोचेको दुःखद घटनाहरू घट्यो, किनकि सिनेमाका मुख्य भूमिकामा रहेका लिड एक्टर शाहरुख ताम्रकारको जुन उनले सुसाइड कमिट गरे भनेर कुराहरू बाहिर आयो र त्यो भइसकेपछि त्यसको लगती केही दिनपछि उनका बुबा नेपाली सिनेमाका राम्रा कलाकार सानु ताम्रकारको पनि निधन भयो र यो कुरासँग चाहिँ सिनेमाको एक्टर एक्ट्रेस भनौँ शाहरुख ताम्रकार अनि त्यसपछि नम्रता श्रेष्ठलाई लिएर धेरै विवादहरू पनि चल्यो, धेरै कुराहरू पनि चल्यो र यो कारणले गर्दाखेरि सुट हुँदै गरेको अनि चाँडै नै तपाईँहरूमा रिलिज हुने भन्दै गरेको सिनेमा अचानक रोकियो, बन्द भयो यो सिनेमा, किनकि यो सिनेमाका निर्देशक राजीव गुरुङ जसले यो सिनेमालाई निर्माण पनि गर्दै थिए र निर्देशन पनि गर्दै थिए, उनले अब कुनै कारणै छैन यो सिनेमालाई अगाडि बढाउन भन्ने जस्तो फिल भइसकेपछि जे जति फुटेजहरू खिचिएका थिए ती फुटेजहरूलाई चाहिँ एउटा भिडियोको लुक्स र शाहरुख ताम्रकारप्रति डेडिकेट गरेर उनलाई अन्तिम श्रद्धाञ्जलीको रूपमा चाहिँ एउटा म्युजिक भिडियो चाहिँ सार्वजनिक गरिएको थियो, त्योभन्दा बाहेक अरू केही हुन सकेन, सिनेमा बन्द भयो। तर यति बेला म यो विषयमा कुरा यस कारणले फेरि गर्दैछु किनकि तिनै निर्माता तिनै निर्देशक राजीव गुरुङले अब लगभग त्यही 3 वर्षको ग्याप पछि अर्को एउटा सिनेमा अनाउन्स गरेका छन् जुन सिनेमालाई आशा भनेर नाम दिएको छ। यो सिनेमा आशा जसमा चाहिँ हामीले परान सिनेमाको जोडी जसलाई तपाईँले सम्झिनु भएको हुनुहुन्छ होला पक्कै पनि, किनभने निकै मन पराएको थियो परानको जोडीलाई पनि, होइन त्यही परानको जोडी महेश त्रिपाठी अनि त्यही परानको जोडी अञ्जना बराइलीलाई चाहिँ कास्ट गरिएको छ सिनेमामा। तर कलाकारहरूको रूपमा केवल महेश त्रिपाठी अञ्जना बराइली मात्र होइन, यो सिनेमामा हामीले सुशील सिटौलालाई पनि देख्नेछौँ, शशाङ्क मैनालीलाई, अशान्त शर्मा, कविता रेग्मी, केनिभा सिंह जस्ता कलाकारहरूलाई पनि यो सिनेमामा हामी देख्नेछौँ। पक्कै पनि एउटा सिनेमा हेसट्याग माया जसले चाहिँ एउटा नयाँ लुक्स लिएर आउँछ होला मार्केटमा भनेर अपेक्षा गरेको थियो, नसोचेको दुःखदायी घटना घटिसकेपछि यो टिमले अब सायदै कुनै सिनेमा लिएर अगाडि आउला, किनभने पहिलोचोटि कोसिस गर्दाखेरि यो लेभलको दुःख भोग्नु परिसकेपछि यो सिनेमा या यो टिम अब अगाडि आउँदै होला भन्ने लागेको थियो। तर यो सिनेमाको टिमले यति बेला मैले भनिहालेँ नयाँ सिनेमा अनाउन्स पनि गरिसकेका छन्, कलाकारहरू पनि कास्ट गरिसकेका छन् र सिनेमालाई तपाईँहरू माझ माघको 1 गते होइन माघे सङ्क्रान्तिलाई चाहिँ टार्गेट गरेर सिनेमा रिलिज गर्ने भनेर तयारी गरिएको छ, काम भइरहेको छ। यति बेला सिनेमाको नाम पनि राखिएको छ आशा भनेर, हेसट्याग माया पछि आएर आशा भनेर चाहिँ यो सिनेमालाई नाम दिएको छ होइन। तर यो सिनेमा हेसट्याग मायासँग कुनै पनि वेमा कनेक्टेड चाहिँ छैन, त्यो कथा नै फरक थियो र यो कथा नै फरक छ, यो कम्प्लिटली एउटा फ्यामिली ड्रामा हो भनेर पनि यो टिमले बताइरहेका छन्। योभन्दा अगाडिको हेसट्याग मायाको लागि पनि उनले बताएका थिए कि कति फरक कथा मैले लिएर आएको छु र दर्शकहरूसँग यो कथा सेयर गर्नुपर्छ जस्तो लागेर मैले लिएर आएको छु भनेर उनले बताएका थिए, भने यो अहिले यति बेला आशालाई लिएर पनि उनले यही बताइरहेका छन् कि यो सिनेमाको कथा केही एउटा यस्तो म्यासेज दिने खालको भएको कारणले पनि यो सिनेमालाई चाहिँ ल्याउनुपर्छ अगाडि भनेको जस्तो लाग्यो। परानमा तपाईँले अलरेडी एउटा जोडीको रूपमा देखिसक्नु भएको जोडीलाई नै यो सिनेमामा पनि देख्दै हुनुहुन्छ। एनिवेज हेसट्याग माया कम्प्लिट हुन नसके पनि हामी आशा गरौँ कि आशा तपाईँहरूमा आज चाहिँ माघको 1 गते अवश्य पनि आउनेछ।

0: रेडियो कसरी पत्ता लाउने होला
1: के पत्ता लगाउने
0: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
1: के को बारेमा
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
1: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको
1: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
0: यो त अति राम्रो कुरा सुनाउनु भयो
1: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ
2: Movie and more. नेपाली सिनेमामा बाल कलाकारको रूपमा डेब्यू गरेर पछि गएर एउटा कलाकारकै रूपमा इस्टाब्लिस हुने थुप्रै कलाकारहरू छन् हाम्रो देशमा नेपाली सिनेमामा जसमध्येका एक सलोन बस्नेत पनि हुन् र यसो हेर्ने हो भने जसरी धेरै अडल्ट कलाकारहरू हामी देख्छौँ होइन त्यसरी चाइल्ड आर्टिस्टहरू चाहिँ त्यतिको लेभलमा देख्दैनौँ फट्टफुट्ट मात्रै चाइल्ड आर्टिस्टहरू हामीले देख्छौँ होइन नेपाली सिनेमाको कुरा गर्ने हो भने सायद त्यो अभाव त्यो कमी पुरा गर्नको लागि पनि हो या हुनसक्छ अभिनयमा रुचि राख्ने बालबालिकाहरूलाई पनि एउटा अवसर किन नदिने त भन्ने उद्देश्यले पनि हुनपर्छ यति बेला एउटा कार्यक्रमको तयारी हुँदैछ जुन तपाईँसँग एकदमै सेयर गर्न मन लाग्यो मलाई त्यो के हो भने नेपाली थिएटरको संसारमा सर्वनाम सबैभन्दा पुरानो नाट्य समूहको रूपमा पनि चिनिन्छ सर्वनाम थिएटरको कुरा गर्दैछु म जुन सर्वनाम थिएटरले यति बेला भने बालबालिकाहरूमा चाहिँ अभिनयको जुन प्रतिभा छ त्यसलाई चिनौँ होइन त्यसलाई अनि इन्सपायर गरौँ मोटिभेट गरौँ बाहिर ल्याउँ र त्यसलाई चाहिँ हामीले विकास र प्रवर्धनको उद्देश्यले पनि चाहिँ मार्केटमा लैजाउँ भन्ने हिसाबले चाहिँ एउटा अभिनय प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ र यो अभिनय सञ्चालन जुन हुँदैछ अभिनय प्रतियोगिता यसमा चाहिँ बालबालिकाहरूले मजाले भाग लिन सक्नेछन् म पनि एक्टर नाम दिएको छ यो प्रतियोगिताको जसमा चाहिँ 5-15 वर्षसम्मका उमेरका बालबालिकाहरूले भाग लिन सक्छन् र यो कार्यक्रमलाई डिजाइन कसरी गरेको छ भने देशभरि नै देशभरिबाटै जसले पनि यसको लागि अप्लाई गर्न सक्नेछ र यसरी अप्लाई गरिसकेपछि लगभग 30 प्रतियोगीहरूलाई छानिनेछ छनौट गरिनेछ र यसरी छनौट गरिएका बालबालिकाहरूलाई चाहिँ नि एकदमै अवसर दिनेछ कि आफ्नो अभिनय आफ्नो कलालाई चाहिँ प्रस्तुत गर्नको लागि र यसबाट चाहिँ फर्स्ट सेकेन्ड थर्ड होइन सबैजनालाई चाहिँ नगद पुरस्कारहरू पनि राखिएको छ बालबालिकाहरूलाई चाहिँ कस्तो हुन्छ भने सायद मलाई प्लेटफर्म छैन कि मैले गर्न सक्दैन कि भन्ने जुन एउटा भावना हुन्छ त्यो भावनालाई चाहिँ हामीले होइन हामीले गर्न सक्छौँ बालबालिकालाई पनि हामीले यसो मोटिभेट गर्न सक्यौँ भने उनीहरूबाट धेरै राम्रो कुराहरू आउन सक्छ भन्ने हिसाबले चाहिँ तयारी गर्न लागि हो यो सर्वनामको मैले कुरा गरिहालेँ सो अलिकति तपाईँहरूसँग मलाई के सेयर गर्नु मन लाग्यो भने कुनै बेला थियो नेपालमा नेपाली सिनेमा भन्दा पनि थिएटरमा रङ्गमञ्चमा गएर नाटक हेरौँ भन्ने भावना दर्शकहरूमा अत्यधिक हुने गर्थ्यो एकदमै इन्जोय गर्ने गर्थे दर्शकहरूले आफ्नो आँखा अगाडि नै आफूले मन पराएका कलाकारहरूले अभिनय गर्दै गरेको हेर्न पाउँदा एकदमै रमाइलो गर्थे र त्यही क्रममा चाहिँ 2039 यो सर्वनाम थिएटरको चाहिँ स्थापना भएको थियो त्यसै कारणले पनि मैले अघि भने यो रङ्गमञ्चलाई चाहिँ नि एक किसिमले अग्रणी संस्थाको रूपमा पनि चिनिन्छ रङ्गमञ्चको दुनियाँमा होइन सो यतिका लामो समयदेखि विभिन्न पुस्ताहरूलाई अभिनय सिकाउँदै आएको यो थिएटर विभिन्न पुस्ताहरूले गरेको अभिनय उनीहरूले प्रस्तुत गरेको नाटकलाई रङ्गमञ्चमा मञ्चन गर्दै आएको सर्वनाम थिएटरले यति बेला बालबालिकाहरूलाई माइन्डमा राखेर जसरी बालबालिकाहरूको लागि अभिनय एउटा प्रतियोगिता जुन अनाउन्स गरेको छ आई थिङ्क यसमा धेरै बालबालिकाहरूले भाग पनि लिनेछ र मैले भनिहालेँ 30 छनौट हुँदाखेरि धेरै बालबालिकाहरूले कलाकार बन्ने अवसर पनि पाउनेछन् सो हाम्रो तर्फबाट अल द बेस्ट यो टिमलाई अनि साथै सबै बालबालिकाहरूलाई तपाईँहरूलाई पनि इन्ट्रेस्ट छ भने अप्लाई गर्न सक्नुहुन्छ तपाईँहरूले पनि काठमाडौँको कालिका स्थानमा अवस्थित यो सर्वनाम थिएटरले सायद हुनसक्छ तपाईँहरूको भविष्य तपाईँहरूको सपनालाई पुरा गर्ने राम्रो प्लेटफर्म क्रिएट गरेको हो कि

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। नेपाली सिनेमाको दुनियाँ या सिनेमाको दुनियाँ, चाहे त्यो हाम्रो नेपाली भाषाको होस् या अन्य देशको भाषा, हामी भाषाभन्दा पनि सिनेमाको कुरा गर्छौँ। र सिनेमाको कुरा गर्ने क्रममा आज पनि मैले तपाईँहरूसँग आफ्नो केही कलेक्सनहरू सेयर गरेँ, तपाईँहरूलाई बताएँ, भने होइन थाहा दिएँ, जानकारी दिएँ। र आजको यो जानकारी मेरो यति मात्रै, नेक्स्ट विक म तपाईँहरूको लागि फेरि यस्तै अन्य कलेक्सनहरू लिएर आउने प्रमिस गर्दै आजको लागि मुभी एन्ड मोरबाट म सङ्गीता श्रेष्ठलाई बिदा दिनुहोस्। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाल राजपत्रमा सूचना प्रकाशन भएसँगै सांसदहरूलाई अब स्वकीय सचिव नियुक्त गर्ने बाटो खुलेको छ। पछिल्लो मन्त्री परिषद बैठकले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ। विगतमा सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। त्यसबेला सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गरेर सुविधा हटाएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने अनुसूचीमा हेरफेर गर्न सक्ने भनिएको छ। यसै पृष्ठभूमिमा रहेर फेरि वर्तमान सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको हो। नेपाल औषधि लिमिटेडले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन हुँदै आएको छ। नयाँ योजना अन्तर्गत उच्च रक्तचाप, मधुमेह लगायत दीर्घरोगका औषधि समेत स्वदेशमै उत्पादन गरिनेछ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। समझदारी अनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिनेछ। राष्ट्रिय सभा सांसदहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
4: सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणको काम सुस्त भएको र अबका 4 वर्षमा पनि निर्माण नसकिने जनाएका हुन्। बैठकमा राष्ट्रिय सभा सदस्य रणजित कर्णले लामो समय बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुत मार्ग कहिले बन्छ भन्ने कुरा अझै टुङ्गो लाग्न नसकेको बताउनु भयो। यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले द्रुत मार्ग निर्माणका क्रममा देखिएको समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको बताउनु भयो।
3: अब खबर फटाफट।
5: जुलाईको 3-7 बित्दै गर्दा औसत भन्दा कम वर्षा। जुलाईमा औसत 560 मिलिमिटरसम्म वर्षा हुने गरेकोमा 10-11 दिन बाँकी रहँदा 304 मिलिमिटर मापन। चितवनमा हात्ती, गैंडा र बाघको आक्रमणबाट वर्षा दिनमा 5 जनाको मृत्यु। गैंडाले 3, हात्तीले 2 र बाघले 1 जनाको ज्यान लिएको चितवन निकुञ्जको तथ्याङ्क। वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई 10-10 लाख राहत। केही दिन अघि 2 जनाको ज्यान लिएको चितवनको धुर्वे हात्ती दारा काट दिएपछि निकुञ्जभित्र थन्किन थाल्यो। रेडियो कलर राखेर 10-10 मिनटमै गतिविधि हेरिँदै 2 दिन अघि निकुञ्जबाट सीतामाई बस्ती नजिक जान लागेको धुर्वे फर्किएर चोरेको फेदीतिर हानियो। अबदेखि चालक लाइसेन्सको आवेदन, नवीकरण र राजस्वको काम अनलाइनबाटै हुने। राष्ट्रिय परिचय पत्र वा नागरिक एपको क्यूआर कोड स्क्यान गरेर व्यक्तिगत विवरण स्वत भर्न मिल्ने। लाइसेन्सको दस्तुर पनि अनलाइनबाटै बुझाउन सकिने। रौतहट प्रहरीको वर्षदिनको उपलब्धि। 448 फरार प्रतिवादी र विभिन्न मुद्दामा 694 जना पक्राउ। 5 करोड भन्दा बढी मूल्यका भन्सार छलीका सामान पनि बरामद। र डिजिटल प्रविधिको विस्तारसँगै झापामा वित्तीय अपराधका घटना बढ्दै। वर्षदिनभित्र बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी र आपराधिक लाभ सम्बन्धी 373 मुद्दा दर्ता। ती घटनामा संलग्न 155 जना पक्राउ पर्दा 310 जना अझै फरार।
3: गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 4 अमराईमा रहेको अमरावती आधारभूत विद्यालयको स्वरूपमा आमूल परिवर्तन भएको छ। बुटोलबाट छवि पाण्डे।
6: बाहिरबाट हेर्दा पनि विद्यालयको भवन अत्यन्त पुरानो र जीर्ण देखिएपछि विद्यालयको अनुरोधमा गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको सबै कोठामा रंगरोगन गरिदिएको छ। त्यसका साथै विद्यालयको गोदाम कोठा र विद्यालय गेट समेतमा रंगरोगन गर्नुका साथै गेटमा राष्ट्रिय झण्डा समेत राखिदिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक ठाकुर पौडेलले ट्रस्टले विद्यालयको स्वरूपमै परिवर्तन गरिदिएको प्रतिक्रिया दिनुभयो।
2: राम्रो काम भयो, सम्पन्न भयो, राम्रो भयो। राष्ट्रिय चिन्ह हो त्यो झन्डाहरू भयो लालीगुराँसको।

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

कतिपय भेटहरू समयले गराउँछ, तर ती भेटहरूले जीवनभर साथ दिन्छन्। आज म तपाईँलाई यस्तै एउटा कथा सुनाउँदैछु, रमन र सविताको। एउटा यस्तो कथा जहाँ प्रेमको सुरुवात त भयो तर शब्दहरू ओठसम्म आइपुग्न पाएनन्। त्यो मनमने फुल्यो, मनमने फल्यो, मनमने गुम्सियो, मनमने तुहियो। कस्तो छ त यो रमन र सविताको प्रेम? यो प्रेम किन फल्न पाएन, किन फुल्न पाएन? यो प्रेमले किन साथ दिन पाएन? वा यो प्रेमले जीवनभरि नै एउटा मिठो अनुभूति गराइरह्यो, वा यो प्रेमले जिन्दगीभर आँसु पिलायो? के हुन्छ यो रमन र सविताको प्रेममा? म तपाईँलाई सबै सबै आज उहाँहरूको कथा सुनाउनेछु, उहाँहरूको भगाईको कथा सुनाउनेछु। यात्रा जिन्दगीकोमा रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा रमन र सविताको कथा लिएर हाजिर छु मन्दिरा। रमनजी र सविताजीको कथा सुनाउनु भन्दा पहिला तपाईँलाई म यात्रा जिन्दगीकोमा हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु, र यो गीत थुप्रै थुप्रै माया सहित तपाईँको नाममा समर्पित गर्दछु।

हजुर, यात्रा जिन्दगीकोमा आज यो पहिलो नजरको माया यो कथा म तपाईलाई सुनाउँदैछु। कथाको सुरुवात यसरी हुन्छ। कलेजको नयाँ शैक्षिक सत्र सुरु भएको त्यो पहिलो दिन, कलेजमा पाइला टेकेको पहिलो दिन, सबै विद्यार्थीहरू नयाँ, साथीहरू नयाँ, वातावरण नयाँ र सपना पनि नयाँ। कलेजको त्यो प्राङ्गणमा सबै एक अर्कालाई हेर्दै नयाँ नौलो वातावरणमा सबै रमाइरहेका थिए। त्यही भिडमा अचानक रमनको नजर एक युवती माथि पुग्यो, जसले गुलाबी रङको कुर्ता सुरुवाल लगाएकी थिइन्। लामा लामा कपाल सलक्क छोडेकी ठूला गाजले आँखा, मुस्कुराउँदा गालामा पर्ने त्यो सानो खोबिल्डो, के बयान गर्नु। रमनले जब यी युवतीलाई देखे, उनको संसार एकै क्षणका लागि रोकिए जस्तो महसुस उनले गर्न थाले। उनको मनले भन्यो, यस्तो पनि हुन्छ र? पहिलो पटकै कसैलाई देख्दा यो मन त्यति धेरै तानिन सक्छ र? उसले आफूलाई सम्झाउन खोज्यो, यो त सामान्य आकर्षण मात्र होला। तर जति पटक उसले सबितालाई हेर्थ्यो, त्यति नै धेरै उसको मन सबितातर्फ तानिन्थ्यो। सायद त्यसैलाई पहिलो नजरको माया भनिन्छ। एकै नजरमा माया बस्यो है, लुकी छुपी हेरिदिनाले। यो गीतले भने जस्तै भयो मेरो जीवनमा। त्यो दिन उनीहरूको त्यति कुरा भएन, परिचय पनि भएन, एकले अर्कालाई पुलुक्कै हेरे। सविताको मनमा के थियो उसले भ्यू पाउन सकेन, तर रमनको मनमा भने एउटा नयाँ अध्याय सुरु।

केवल मनले गर्छ, तर कहिलेकाहीँ समाजले त्यसको मूल्य पैसा, प्रतिष्ठा र हैसियत नाप्न खोज्छन्। रमन मध्यम वर्गीय परिवारको छोरो थियो। उसको घरमा धेरै धन सम्पत्ति थिएन, तर आमा बुवाले दिएको इमानदारी, संस्कार र मेहनत गर्ने बानी भने एकदम भरपूर थियो। यस्तै भयो, दिनदिनै कलेजमा उनीहरू गए, पढाइ पढे, साथीभाइहरूसँग हाँसो मजाक पनि गरे, तर भित्र रमनले सवितालाई मात्रै मन दिइरह्यो, हेरिरह्यो। उसैलाई हेरेर रमायो, उसैलाई हेरेर नाना कल्पना गर्यो, उसैलाई हेरेर ऊ भावुक पनि बन्यो। यस्तै क्रम चलिरहेको थियो, तर एक दिन उसले थाहा पायो, सविता सहरका एक प्रतिष्ठित र धनी परिवारकी छोरी रहेछिन्। जब उसले यो कुरा सुन्यो, उसको मनमा डर पस्यो। उसले सोच्यो, म उसलाई यति धेरै माया गर्छु, तर मसँग न धन छ न ठूलो हैसियत, उसले किन मेरो माया स्वीकार गर्ने? यो बाटो हिँड्नु भन्दा नहिँड्नु राम्रो। यो बाटोले मलाई दुःख दिन्छ, यो बाटोले हामीलाई सँगै कतै पनि पुर्याउँदैन, यो बाटोले हाम्रो गन्तव्य हामीलाई लाग्दैन। यो दुईटा बाटो दुईटा गन्तव्यतिर जाने बाटो हो। बाटोमा यात्रा गर्दै गर्दै बीच बाटोमा छुटिनु पर्यो भने त्यो पीडा हुन्छ, बरु सुरुवातै नगर्दा राम्रो। उसले आफ्नो मनमा उब्जेको त्यो प्रेम हरेक दिन उसलाई देख्दाखेरि उसले मन मन्दिरमा सजाएको उनको छवि अनि भित्र उसले एकहोरो गरेको प्रेम त्यो सबै मनभित्र राख्यो। तर जति नै उसले लुकाए पनि सविता कि अनि रमन कि कमन साथी थिइन् पुनम, ऊ दुवैजनासँग मिल्थिन्, दुवैको हितैषी थिइन्। उनले केही भ्यौ भने पाइरहेकी थिइन्। उनी सहरकी धनी बाबुकी छोरी हुन्, प्रतिष्ठित परिवारकी छोरी हुन् भनेको दिनदेखि उसले आफ्नो प्रेमलाई झन गहिरो गरी मनभित्र लुकायो। उसको मनको सबै कुरा सुन्ने साथी भनेकी पुनम भइन्, किनकि पुनमले पहिले नै अड्कल काटिसकेकी थिइन्। कुरै कुरामा पुनमले सविताको कुरा निकाली अनि एक दिन रमनले सबै कथा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसो,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

अहिले तपाईले यात्रा जिन्दगीको सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। रमन र सविताको प्रेमको कथालाई म अझ अगाडि बढाउँदछु। पुनम, म तिमीलाई धाट्न सक्दिन, यसै पनि तिमीले थाहा पाइहाल्यौ म सवितालाई साँच्चै नै धेरै माया गर्छु। तर हाम्रो संसार फरक छ, हामीले यात्रा गर्ने बाटो फरक छ। यो मिलन सायद असम्भव छ, किनकि हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ। ऊ काठमाडौँको धनी मानेकी छोरी, प्रतिष्ठितकी छोरी, म सामान्य परिवारको एक छोरा। यो मेलै हुँदैन, यो बेमेलको प्रेम कामै लाग्दैन, यो सम्भवै छैन। म मेरो प्रेमलाई मनभित्रै पिएर सिलाइदिन्छु, कहिले पनि बाहिर नआउने गरी। तिमी यो कुरा कसैलाई पनि नभन है, रमनले पुनमलाई भने। पुनमले पनि मुस्कुराउँदै भने, रमन, साँचो प्रेमलाई पैसा हैसियतले होइन मनले जित्छ। आफ्नो प्रेमलाई कमजोर नबनाऊ, धैर्य गर। एक दिन सविताले थाहा पाई भने त तिम्रो प्रेमलाई सायद उसले स्वीकार गर्न सक्छ। पुनमको शब्दले रमनलाई केही हिम्मत त दियो, तर उसलाई विश्वास भन्ने लागेको थिएन। अझ उसलाई डर उत्पन्न भएको थियो। उसको मनभित्र के बाँकी थियो र गुमाउने मात्रै हो, आफ्नो प्रेमलाई गुमाउने हो। उसको चित्त नदुखोस्, उसको मन नभाचियोस्, रमनको यति मात्रै सोच थियो। यसै गरी समय बित्दै बित्दै गयो। कलेजमा बिस्तारै बिस्तारै सबैले थाहा पाए रमनको मनको कुरा। सायद उसको हेराइले, सायद सवितालाई उसले कलेजमा गरेको सहयोग, वा पुनमबाट कसैसँग कुरा खुल्यो कि। जे होस्, एक कान दुई कान मैदान भयो, र एक दिन कसैले त्यो कुरा सविताको कानसम्म पुर्याइदिएछ। यो कुरा जब सविताले सुनिन्, उनी अलिकति रिसाइन। आफू धनी मानेकी छोरी एउटा गरिब परिवारको युवकसँग नाम जोडिँदाखेरि उनलाई नमिठो पनि लाग्यो, अनि उनलाई रिस पनि उठ्यो। रमनले उसको पछाडि कुरा काटिरहेको छ र सबैलाई आफ्नो प्रेमको चर्चा गर्दै हिँडिरहेको छ। यो त कसरी सम्भव भयो? न म उनको प्रेमिका हो, न मैले उनलाई केही भनेको छ। आखिरमा नचाहिने गलत कुरा कसले फैलाइरहेको छ? उनलाई एकदमै रिस उठ्यो। रिस र आवेग अनि गलत बुझाइले गर्दाखेरि सविताले कलेजमै रमनलाई सबैका अगाडि थप्पड पनि हानिदिन् र चाहिने नचाहिने शब्दहरू उनीमाथि प्रहार गरिन्। आफ्नो हैसियत हेरेर सपना देख्नु पर्छ। मेरो पछाडि लाग्ने तिम्रो हैसियत छ? यस्तै धेरै कुरा सविताले रमनका लागि बोलिन्। तर रमन मौन बस्यो, केही बोलेन, जवाफै फर्काएन। ऊ चुपचाप सबै कुरा सुनिरह्यो। उसको मौनता कमजोरी थिएन, त्यो सविताप्रति सम्मान थियो। त्यो दिन उसको मन मात्र होइन, आत्मसम्मान पनि गहिरो रूपले घाइते भएको थियो। पुनमले यो सबै देखिरहेकी थिइन्। कक्षा सकिएपछि उनले सवितालाई अलग्गै बोलाएर भनिन्, तिमीले रमनलाई गलत बुझ्यौ। ऊ कहिले कसैको सम्मानसँग खेल्ने मान्छे होइन। ऊ मेहनती छ, इमानदारी छ, संस्कारी युवक हो। उसले त तिमीलाई सधैँ सम्मान मात्रै गरेको छ। सविता पहिलो पटक मौन भइन्। त्यो रात सवितालाई निद्रा लागेन। पुनमका शब्दहरू बारम्बार उसको मनमा घुमिरहे। उनले आफूले रमनलाई भनेका कठोर शब्दहरू सम्झिन थालिन्। पहिलो पटक उनलाई आफ्नै व्यवहारप्रति पछुतो लाग्यो। अब उनी टाढाबाट रमनलाई निहाल्न थालिन्। रमन कसैसँग नराम्रो बोल्दैनथ्यो। सबै शिक्षकप्रति सम्मान, साथीहरूप्रति पनि सहयोगी स्वभाव राख्दथ्यो, पढाइप्रति पनि ऊ गम्भीर थियो। सविताले बिस्तारै बिस्तारै महसुस गर्न थालिन् कि उनले एउटा राम्रो मान्छेलाई नसोची निर्णय गरिछिन्। सायद उनको मनमा पनि रमनप्रति सानो स्नेह पाउन थालेको थियो कि। जब प्रेम युवकले दर्शायो, युवतीले पत्तो पनि पाइनन् र बेवास्ता पनि गरिन्। कलेजमा उनीहरूको विषयमा धेरै कुरा फैलिन थाल्यो। ती हल्लाहरू एक दिन सविताका आमा बुवाको कानसम्म पुग्यो। घरमा गम्भीर वातावरण बन्यो। सविताका बुवाले कडा स्वरका साथमा भन्नुभयो, आजदेखि तिमी कलेज जानु पर्दैन, अब तिम्रो पढाइ भन्दा पहिला तिम्रो विवाह हुन्छ, त्यसपछि आफ्नै घरमा गएर जे गर्नु छ गर्नु। सविता स्तब्ध भई उनले केही भन्न खोजिन्, तर शब्दहरू निस्केनन्।
उनलाई बुबाको यो वचन पनि नमिठो लाग्यो। अब उनी आमा बुवाले भनेको मान्न बाध्य भइन्। त्यसपछि उनी घरमै बस्न थालिन्। के रमन र सविता फेरि एक हुन सक्छन्, वा यिनीहरू टाढिए कि कहिले भेट हुँदैन, वा उनीहरूको प्रेमले नयाँ मोड लिन्छ? यो जान्नको लागि प्रतीक्षा गर्दै गर्नुहोस्। यो गीतपछि म फेरि तपाईँलाई अगाडिको कथा सुनाउँछु।

भयो दुईजना टाढिए सविता कलेज आउन छोडिन् रमन एक्लो भए मनभित्र उनको याद पालेर उनी मौन बसिरहे तर पुनमले दुवैलाई साथ दिइरहे यस्तो गर्दा गर्दै कैयौँ महिना कैयौँ वर्ष बिते यस्तै यस्तै भयो समय बितिरह्यो रमन आफ्नै संसारमा व्यस्त व्यस्त हुन थाल्यो अनि सविता बुबाले विवाह गरेर दिएको घर पुगिन् त्यही घरमा रमाउँदा रमाउँदै बालबच्चा हुर्काउँदा हुर्काउँदै धेरै वर्ष बित्छ दुवैजना आआफ्नो संसारमा हुन्छन् रमनलाई उनका माता पिताले संस्कार दिएर हुर्काए सवितालाई उनका माता पिताले संस्कारको साथसाथै उनलाई मत्याउने सबै सुख सुविधा दिए जसले गर्दा जीवनलाई उनले हल्का रूपमा लिइन् मैले भनेको सबै नै हुन्छ भने जस्तो त्यो अल्लारेपनको उनको घमण्डको स्वभाव थियो यसरी वर्षौँ वर्ष बित्यो पुनम पनि सायद आफ्नै परिवारमा व्यस्त भई उसले पनि खबर दिन छोडी यस्तै यस्तै भएपछि पुनम आफ्नै संसारमा सविता आफ्नै संसारमा तर रमनले एउटा सम्मानित जीवन बाँचिरहेको थियो उसले आफूलाई त्यो योग्य बनाएको थियो आज उसको हैसियतमा लाज मर्दो कुनै अवस्था थिएन खाना लाउन राम्रैसँग पुगेको थियो मान मानिदो पनि उसले पाएकै थियो एक दिन अचानक पशुपतिको मन्दिरमा उनीहरूको भेट हुन्छ यत्रो वर्ष भेट नभएको अहिले अचम्म पशुपतिनाथको दर्शन गर्नका लागि लाइनमा बसेको बेलामा रमन र सविताको भेट हुन्छ त्यति बेला सविताले जब रमनलाई देखिन् उनका आँखा दुईबाट चार भए एक्ली अर्कालाई पुलु पुलु हेरिरहे त्यो क्षणमा सविताले ती कलेजका दिनहरूलाई सरर सम्झिन् आफूले उनलाई एक थप्पड पिटेको नाना वचन साथीभाइकै अगाडि लगाएको आइन्दा मेरो पछि लाग्ने होइन भनेर गाली गरेको त्यसपछि पुनमले उसलाई सम्झाएको रमन त्यस्तो केटै होइन तेरो इज्जत बचाउनको लागि उसले सदैव त्यो प्रेमलाई मनभित्रै दबायो कहिले मुखमा शब्द पनि आउन दिएन तेरो इज्जत जाने कुनै कार्य गरेन सदैव तँलाई सम्मान गर्यो प्रेम गर्यो र सदैव तँलाई एउटा यस्तो स्थानमा राख्यो जुन वचन पुनमले सवितालाई भनेकी थिए त्यो वचन त्यति बेला सविताले त्यो मन्दिरको लाइनमा बस्दा बस्दै झट्ट सम्झी जब उसले यस्ता कुरा सुनेकी थिए उसको मन पछुताएको थियो र मन माने रमनप्रति प्रेम उत्पन्न गरेकी थिए तर सविताका बाले त्यो प्रेमलाई फल्ने फुल्ने मौका नै दिनु भएन कलेजी आउन बन्द गरिदिएर एकैचोटि विवाह गरिदिनु भयो त्यति बेला उनीहरूले बल्ल एकअर्कासँग मिठो मुस्कान साटे न कुनै गुनासो न कुनै अपेक्षा बस उनले तिमी सन्चै छेउ तिमी ठिक छेउ तिमी खुसी छेउ नि उसको खुसी उसको सुख शान्ति के छ त्यो सोधे रमनको यस्तो प्रश्नमा सविता मौन भइन् अनि उत्तर दिनुको सट्टा उनले फेरि सोधिन् तिमी खुसी छौ रमनले भने जीवनले जे जति दियो त्यसैमा खुसी हुन सिके रमनले दिएको यो उत्तरमा सविताले अलिकति आफ्नो ओठ तन्काइन् एकैछिनको मौनता पछि सायद म पनि ठिक छु उनले भनिन् दुवै मन्दिरको त्यो लाइनमा अगाडि बढिरहेका थिए अनि सविताले भनिन् तिमीले सुरुवातका दिनमा नै किन भनेनौ तिमीले भनेको भए सायद तिम्रो मन जित्ने मौका पाउने थिए कि अनि रमनले हाँस्दै भने त्यो मैले समयलाई नै जिम्मा लगाइदिए समयले नै समय आएपछि बोल्छ भन्ने मैले सोचे मैले तिम्रो इज्जत ठुलो ठाने मैले मुखबाट शब्द निकाले भने तिम्रो लागि अनुचित हुँदैन थियो कि त्यसैले मैले कसैसँग तिम्रा बारेमा बोलिन खै तिम्री साथी पुनमले कसरी थाहा पाए सायद मेरा आँखाका भाका मनको इसारा उसले बुझी अन्ततः मेरो प्रेम सफल हुन सकेन सदैव प्रेमले जित्नु पर्छ भन्ने कहाँ छ र मैले तिमीलाई माया गरे मैले तिमीलाई प्रेम गरे मैले तिमीलाई मनभित्र सदैव जीवित राखे तिमी खुसी हुनुपर्छ
तिमी राम्रो भएको हेर्न चाहन्छु, प्रेम त म तिमीलाई सदैव गरिरहन्छु। सायद हामीलाई सँगै एउटै बाटोमा प्रेमले हिँड्न दिएन, तर मेरो अन्तस्करणमा त्यो प्रेमको जित भएको छ। त्यो प्रेमलाई मैले जिताएको छु, सदैव सफल तुल्याएको छु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसो,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ र यो कथा अझ अगाडि यसरी बढ्छ। रमनका कुरा सुनेर सविताले भनिन्, मैले तिमीलाई भन्नै पाइन, मैले आफूले गरेको गल्तीको माफी पनि माग्न पाइन, मैले जुन व्यवहार तिमीलाई गरे त्यो व्यवहारका कारण म पछि आत्मग्लानीमा तडपिएकी थिएँ। मलाई पुनमले सम्झाएकी थिए, तिम्रा बारेमा सबै कुरा भनेकी थिए, तर मैले तिमीलाई त्यो दिनदेखि मन पराउन थालेको थिएँ। मैले केही व्यक्त गर्न सकिनँ। मलाई मेरा बाबाले कलेजी आउन दिनु भएन अनि मलाई घरमा राख्दा राख्दै मेरो विवाह गरिदिनु भयो। तर अब ढिलो भइसकेको छ, न तिमीले आफ्नो घर परिवारलाई लत्याउन सक्छौ न मैले। अब केही उपाय छैन, बस तिम्रो प्रेम मेरो मनभित्र कुनै न कुनै कुनामा जीवित रहनेछ। सविताले यस्तो भनिन्। रमनले सवितालाई पुलु पुलु हेर्दै भने, तिम्रो खुसी मेरो प्रेम भन्दा ठुलो हो। यदि हाम्रो भाग्यमा सँगै हिँड्नु लेखिएको भए हामी सँगै हिँड्थ्यौँ, लेखिएको थिएन। त्यही भएर तिम्रा सम्झनाहरू लिएर म बाँकीको जीवन बिताउन अगाडि बढिरहेको छु। जब रमनले यस्तो कुरा गरे, सविता झसाङ्ग भइन्। उनले सोधिन्, के तिमीले विवाह गरेको छैनौ? रमन मौन भए अनि एकैछिनमा फिसिक्क ओठबाट हाँसो निकाल्दै भने, तिम्रो विवाहको दिन म टाढा बसेर तिमीलाई हेरिरहेको थिएँ अनि एक्लै मन थाम्न नसकेर पर गएर रोएको थिएँ। पुनमले म रोएको देखेर मलाई सम्हालेकी थिए। हरेक प्रेम कथाको अन्त्य विवाह नै हुन्छ भन्ने छैन। केही प्रेम कथाहरू सम्झनामा बाँच्छन्, केही मौनतामा, केही आँसुमा। रमनले एक कविले जस्तै सवितालाई आफ्ना भावनाहरू व्यक्त गर्दै थिए। रमनका मनका भावहरू सुनेर सविताको आँखाबाट आँसु झर्यो। मेरो भागमा तिमी थिएनौ, मेरो प्रेम अधुरो भयो, तर मेरो प्रेम झुटो थिएन। जुन दिनदेखि मैले प्रेम गर्न थालेँ तिमीलाई, त्यही दिनदेखि तिम्रो र मेरो भेटै भएन। किनभने साँचो प्रेम पाउनुमा मात्र होइन, सम्मानका लागि गुमाउन सक्नु पनि ठुलो कुरा रहेछ। तिमीले मलाई माया गर्यौ, पाएनौ, मलाई गुमायो, तर आफ्नो मनमा जीवित राख्यौ। मैले आफ्नै घमण्डले कुरै नबुझी तिमीलाई गुमाएँ। गुमाइसकेपछि जसाङ्ग बिउझेर आत्मग्लानीका साथ तिमीलाई मन पराउन थाले, मनमा तिम्रो तस्विर सजाउन थाले। तर त्यतिन्जेलसम्म म अर्काको घरमा डोली चढेर गइसकेकी थिएँ। रमन, तिमी विवाह गर, धेरै वर्ष यत्तिकै बितिसक्यो, जीवनमा एउटा नयाँ बाटोलाई रोज्नै पर्छ। म आफ्नो परिवारमा व्यस्त छु, मेरा परिवारमा आफन्त इष्टमित्र, म विभिन्न सम्बन्धमा गाँसिएकी छु, मेरा छोरा छोरी छन्, म फर्किन सक्दिनँ। तिमी एउटा राम्रो असल युवतीलाई आफ्नो जीवनमा भेट्याऊ, यो मेरो अन्तिम इच्छा हो। उनले रमनलाई हेर्दै मुसुक्क मुस्कुराएर भनिन्, त्यो सुन्दर आँखा, त्यो गालामा परेको खोबिल्टो, त्यो मधुर वचनले बोलेको कुरा उनले कसरी नाइ भन्न सक्थे। रमनले हुन्छ भन्ने वचन दिए। त्यसपछि न कुनै गुनासो, न कुनै आरोप, न कुनै प्रत्यारोप, बस तिमी खुसी रहौ, सदैव खुसी। यति भने रमनले सविताले, तिमी पनि खुसी रहौ। उनीहरूको यति वार्तालापमा उनीहरूले भगवान् शिवशङ्करको दर्शन गरे, एकअर्कालाई मनभरि नियाले।

केही केही प्रेम प्रसङ्गहरू यस्तै हुन्छन्। कोही मानिसहरू आफ्नो जीवनमा आउँछन् तर साथ दिँदैनन्, तर कोही मानिसहरू हामीलाई प्रेमको अर्थ सिकाउन आउँछन्। रमन र सविताको प्रेम पनि त्यस्तै थियो, यी दुई पात्र पनि त्यस्तै थिए। उनीहरूको मिलन असम्भव भयो तर उनीहरूको प्रेम सदैव एकअर्काको मनमा जीवित रह्यो। न भेट्नु पर्यो, न बोल्नु पर्यो, न खानु पर्यो, न लाउनु पर्यो, बस सदैव उनीहरूको मनभित्र यो प्रेम मुस्कुराइरह्यो। यहाँ यो प्रेम असफल हुनुको पछाडि प्रेमको कमी पनि थिएन, आर्थिक अवस्था पनि जिनतिन जीवन चलिहाल्थ्यो, परिवार मिलेको भए अप्ठ्यारो के पर्थ्यो र सामाजिक हैसियत भनेको समय अनुसारै तलमाथि हुने हो। सायद यो प्रेममा खलनायक कोही व्यक्ति नभए पनि परिस्थिति खलनायक बनिदियो, अर्थात् सविताका आमा बुवा पनि आफ्नी छोरीको भविष्य उज्जवल होस् भन्ने सोचका साथ उनलाई रमनबाट टाढा पुर्याएर राम्रो खानदानमा विवाह गरिदिए। आफ्नो छोरीको भलाइ उनीहरूले त्यसैमा देखे। रमनलाई पनि उनीहरूले कुनै दोष त दिएनन्, तर उसको हैसियत राम्रो भएन भन्ने थियो। आजको दिनमा रमनको हैसियत अरूका लागि प्रेरणाको स्रोत बनेको थियो, रहर लाग्दो हैसियत भइसकेको थियो। तर के गर्ने, समयले उनीहरूलाई बेग्ला बेग्लै बाटोमा अगाडि बढाइदियो। यत्रो वर्षपछि सविता र रमनको भेटले दुवैलाई रोमाञ्चक बनायो, त्यो पनि पशुपतिनाथको मन्दिरमा। एकअर्काले वचनै लिए जस्तो एकअर्कालाई मनभित्र त सजाए, तर सविताले एउटा वचन लिइन् रमनसँग, तिमी राम्री युवतीसँग विवाह गर, मेरो अन्तिम इच्छा यही छ, म आफ्नो परिवारमा व्यस्त छु, तिमी आफ्नो संसार बसाऊ, हामी दुवैको प्रेम एकअर्काको मनमा जीवित रहनेछ, तिमी आफ्नो बाटो, म आफ्नो बाटो, भोलि भेट होला नहोला तिमी खुसी हुन्, सविताले भनिन्। रमनले उनले बोलेको कुरा मन्त्र सरी उनले जप्छु भनेर हुन्छ भने अनि उनलाई पनि खुसी रहने शुभकामना दिए। र आजको दिनसम्म न उनीहरूको भेट भयो, न उनीहरूको बोलचाल भयो, तर सविताले भनेको वचन उनले पूरा गरे। अहिले रमनले विवाह गरेका छन्, उनको एक सन्तान पनि छन्। प्रेमले मान्छेलाई जहिले पनि जिताउँछ, प्रेमले मानिसलाई एकैसाथ बाँच्न नदिए पनि, एकैसाथ मर्न नदिए पनि जीवनमा एउटा ठूलो पाठ सिकाउने गर्दछ र जीवनलाई बाँच्ने एउटा साहस र धैर्य पनि दिने गर्दछ। जस्तो रमन र सविताको प्रेम, यो प्रेम मिलनको रूपमा अगाडि बढेन, तर यो प्रेम सदैव जीवित रह्यो।

0: विद्युत विकास विभागले आर्थिक वर्ष 2082-83 जलविद्युततर्फ कुल 3,291 मेगावाट क्षमताका 79 आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ। सौर्य ऊर्जातर्फ 311 मेगावाट क्षमताका 7 आयोजना छन्। यस्तै प्रसारण लाइनतर्फ 220 केबी क्षमताको 179 सर्किट किलोमिटर, 132 केबी क्षमताको 270 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र प्रदान गरिएको छ। यसैगरी 33 केबी क्षमताको 132 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र दिएको छ। उत्पादन अनुमति पत्र पाएका 29 आयोजना छन्। ती आयोजनाको क्षमता 1,857 मेगावाट छ। सौर्य ऊर्जातर्फ 3 आयोजनाले उत्पादन अनुमति पत्र पाएका छन्। ती आयोजनाको क्षमता 31 मेगावाट छ। विभागले वार्षिक 3,50,00,00,000 रोयल्टी संकलन गर्ने गरेको छ। विभागले हालसम्म जारी गरेको उत्पादन अनुमति पत्र मध्ये जलविद्युततर्फ 264 आयोजना छन्। ती आयोजनाको कुल क्षमता 12,336 मेगावाट छ। सौर्य ऊर्जातर्फ कुल 10 आयोजना छन्। ती आयोजनाको कुल क्षमता 74.6 मेगावाट छ। प्रसारण लाइनतर्फ 400 केबी क्षमताका 1,097 सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिएको छ। यस्तै 220 केबी क्षमताका 256 सर्किट किलोमिटर, 132 केबी क्षमताको 1,608 सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिएको छ। यस्तै 33 केबी क्षमताको 337 सर्किट किलोमिटर बराबरको आयोजनाले अनुमति प्राप्त गरेको विभागका महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिनुभयो। नेपाल औषधि लिमिटेडले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन हुँदै आएको छ। नयाँ योजना अन्तर्गत उच्च रक्तचाप, मधुमेह लगायत दीर्घ रोगका औषधि समेत स्वदेशमै उत्पादन गरिनेछ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। समझदारी अनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ। पूँजी बजारका सरकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री शाहले नेपालको पूँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनु पर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले पूँजी बजार क्षेत्रका व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह समेत गर्नुभएको छ। छलफलमा पूँजी बजारका सरकारवाला संस्थाका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिएका छन्। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढ़ी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह समेत गरेका छन्। बैंक तथा वित्तीय संस्था मार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ। छलफलमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएशन अफ नेपाल लगायतका निकायका पदाधिकारीको उपस्थिति थियो। मोरङ सुन्दर हराइचा 10 सुकुना माविमा छात्रहरूलाई दुर्व्यवहार गरेको आरोपमा विद्यालयका 2 शिक्षक र 1 सवारी चालकलाई पक्राउ गरिएको छ। प्रहरीले सुन्दर हराइचा 10 चालक प्रदीप भट्टराई सहित सुन्दर हराइचा 2 शिक्षक किशोरलाल गच्छदार र सुन्दर हराइचा 12 शिक्षक अविरल मास्केलाई पक्राउ गरेको हो। उनीहरूमाथि विद्यालयका केही छात्रालाई मोबाइलबाट व्यक्तिगत सन्देश पठाउने, परीक्षामा पास गराइदिने आश्वासन दिने र अमर्यादित व्यवहार गरेको आरोप लागेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

0: सामाजिक सुरक्षा कोषमा 30 लाख बढी योगदानकर्ता आबद्ध भएका छन्। कोषमा 1,16,71,89,00,000 योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष 2082/83 असार मसान्तसम्म सूचीकृत रोजगार दाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन्। कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या 23,490 पुगेको छ भने सूचीकृत योगदानकर्ताको संख्या 30,43,200 पुगेको छ। कोषले 21,27 करोड दावी भुक्तानी गरेको छ। यस्तै औषधि उपचार स्वास्थ्य तथा मातृत्व दावीतर्फ 3,52,05,00,000 उपलब्ध गराएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा दावीतर्फ 30,46,00,000 आश्रित परिवार सुरक्षा दावीतर्फ 38,04,00,000 र अवकाश दावीतर्फ 17,45,45,00,000 उपलब्ध गराएको छ। पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटेपछि योगदान रकम वृद्धि भएको छ। पेन्सन औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम समेत अगाडि बढ़ाइएकाले कोष प्रति आम मानिसको चासो बढ़दै गएको पाइएको छ। कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी शुरू गरेको छ। यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिएको छ। मध्य प्रदेशका 10 स्थानीय तहले अझैसम्म पनि बजेट प्रस्तुत गर्न सकेका छैनन्। 740 स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गर्दा पनि सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका र धनुषाको कमला नगरपालिका, रौतहटको गरूडा र कटरिया, फतुवा, बेजेपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन्। पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले बजेट नल्याएका हुन्। कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रूपन्देही कोठीमाई गाउँपालिका र कपिलवस्तुको सुदोदन गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन्। कोशी प्रदेशमा 137 स्थानीय तहमध्ये 136 स्थानीय तहले बजेट ल्याएका छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले गत असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरिसकेका छन्। संविधान अनुसार जेठ 15 गते संघ सरकारको, असार 1 गते प्रदेश र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। स्थानीय तहमा उत्पन्न राजनीतिक विवाद, प्राविधिक समस्या लगायत कारणले बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ। विद्युत विकास विभागले आर्थिक वर्ष 2082/83 जलविद्युततर्फ कुल 3,211 मेगावाट क्षमताका 79 आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ। सौर्य ऊर्जातर्फ 311 मेगावाट क्षमताका 7 आयोजना छन्। यस्तै प्रसारण लाइनतर्फ 220 केबी क्षमताको 179 सर्किट किलोमिटर, 132 केबी क्षमताको 270 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र प्रदान गरिएको छ। यसै गरी 33 केबी क्षमताको 132 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र दिएको छ। उत्पादन अनुमति पत्र पाएका 29 आयोजना छन्। ती आयोजनाको क्षमता 1,857 मेगावाट छ। सौर्य ऊर्जातर्फ 3 आयोजनाले उत्पादन अनुमति पत्र पाएका छन्। ती आयोजनाको क्षमता 31 मेगावाट छ। विभागले वार्षिक 3,50,00,000,000 रोयल्टी संकलन गर्ने गरेको छ। विभागले हालसम्म जारी गरेको उत्पादन अनुमति पत्र मध्ये जलविद्युततर्फ 264 आयोजना छन्। ती आयोजनाको कुल क्षमता 12,336 मेगावाट छ। सौर्य ऊर्जातर्फ कुल 10 आयोजना छन्। ती आयोजनाको कुल क्षमता 74.6 मेगावाट छ। प्रसारण लाइनतर्फ 400 केबी क्षमताका 1,097 सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिएको छ। यस्तै 220 केबी क्षमताका 256 सर्किट किलोमिटर, 132 केबी क्षमताको 1,608 सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिएको छ। यस्तै 33 केबी क्षमताको 337 सर्किट किलोमिटर बराबरको आयोजनाले अनुमति प्राप्त गरेको विभागका महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय सभा सांसदहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
1: सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणको काम सुस्त भएको र अबका 4 वर्षमा पनि निर्माण नसकिने जनाएका हुन्। बैठकमा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले लामो समय बितिसक्दा र राष्ट्रिय
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Underground Radio.
1: नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरुभा श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन आज मंगलबार 21 जुलाई सन् 2026 साल तदनुसार साउन 5 गते 2083 विक्रम सम्वत हजुर मंगलबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो अबको तीन घण्टा म तपाईँको साथमा रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ ब्रुनाईको समय अहिले बिहानको 7 बजेर ठिक 10 मिनट गएको छ र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु यदि कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ र मनका भावना व्यक्त गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव सेयर गर्न चाहनुहुन्छ त्यो पनि नभए गीत सङ्गीत कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नै अभिरुचिमा सुन्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 त्यसका अलावा मिलिट्री नम्बरको पहुँच हुनेले हामीलाई 9419332844 पनि फोन गर्न सक्नुहुनेछ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ के छ तपाईँहरूको हाल खबर अहिले यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा 2RGR को च्याम्पियन कम्पनी कम्पिटिसन चलिरहेको छ आउँदो 24 तारिकसम्मका लागि र 2RGR का सबै कम्पनीलाई हाम्रो अग्रिम शुभकामना छ अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे यो प्रेरक भनाई भगवान बुद्धको हो यु विल नट बी punished for your anger you will be punished by your anger tapai afno ris ka lagi dandit hune hoina baru tapai lai tapai kai ris le nai sajay dine cha bhanera bhaniyeko cha yesko mul sar ho ris niyantran ma rakhau yesle kahilai pani faida gardaina today in history sun 1954 sal 21 july ko kura ho Geneva Accords for Indochina are signed, dividing French colonial territories into the countries of the Democratic Republic of Vietnam, North Vietnam, the State of Vietnam, South Vietnam, Cambodia and Laos. 1954 सालको कुरा हो यो हुन त त्यसपछिका वर्षहरूमा नर्थ भियतनाम र साउथ भियतनाम एउटै भएको छ भियतनाम फेमस बर्थडे आजको दिन सन् 2000 सालमा जन्मेका हुन् अर्लिङ हालन्ड चर्चित फुटबल खेलाडी नर्वेका र उनको जन्म भने इङ्ल्यान्डको लिड्स सहरमा भएको थियो 2000 सालको 21 जुलाईका दिन अर्लिङ हालन्डको आज जन्मदिन अब हेल्थ टिप्स केही एकदमै स्वस्थकर खानेकुराहरू फर्मेन्टेड भेजिटेबल्स बिलिभ इट ओर नट अम्ल्याइएको खानेकुरा विशेष गरी भेजिटेबल्स राम्रो मानिन्छ स्वास्थ्यका लागि अनि केल अनि ग्रिन भेजी सामन अर्ग्यानिक फ्री रेन्ज एग्स अर्ग्यानिक कोकोनट ओयल एभोकाडो र ग्रास फेड बटर अनि पोमोग्रानेट आदि खानेकुराहरू एकदमै स्वस्थकर मानिन्छ तपाईँले आफ्नो आहार विहारमा ध्यान दिनुपर्ने हुन्छ र यी खानेकुराहरूलाई समावेश गर्नुभयो भने पक्कै पनि फाइदा हुनेछ अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र दिन त्यति खुल्न सकिरहेको छैन आज अधिकतम तापक्रम 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ तर पानी पर्न भने सेरिया कोलाबेला क्षेत्रमा त्यति जमर्को गरेको छैन पानी परोस् भन्ने चाहना छ हाम्रो तर पानी परिरहेको छैन यता अब नेपाल काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा पनि थन्डरी शावर्स एन्ड अ जेन्टल ब्रिज। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 18 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि नै घाम लाग्ने अनि बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछु। प्रताप दास र बेनिसा पौडेलको यो गीत स्वीकार्नुहोस् मेरो प्रियतम।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौ
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

GXOL featuring Mac con Mito Sapana. BFPS गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. फेरि पनि स्वागत गरेँ आजको प्रभातकालीन आवाज कार्यक्रममा. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि फोर्सेस पोस्ट अफिसले यो बिदाको समयमा रिड्युस्ड ओपनिङ आवर्स सञ्चालन गर्ने भएको छ र फोर्सेस पोस्ट अफिसको ओपनिङ आवर्समा हेरफेर भएको छ. सोमबारदेखि बुधबार अनि शुक्रबारको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म खुला रहनेछ फोर्सेस पोस्ट अफिस. तर बिहिबारको दिन भने 10:30 बजेदेखि 2 बजेसम्म मात्रै हो. याद गर्नुहोला, सोमबारदेखि बुधबार अनि शुक्रबारको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म अनि बिहिबारको दिन बिहान 10:30देखि 2 बजेसम्म खुला रहनेछ फोर्सेस पोस्ट अफिस. र यो महिनाका लागि जुलाई महिनाको जनरल अकाउन्टिङ रेट 1 pound = 1.7205 ब्रुनाई डलर्स. 1 pound बराबर 1.7205 ब्रुनाई डलर्स. र फोर्सेस पोस्ट अफिसको यो रिड्युस्ड ओपनिङ आवर्स अस्ति होइन हिजोदेखि सुरु भएको हो र आउँदो 31 अगस्तसम्म लागु हुनेछ. याद गर्नुहोला, 20 जुलाईदेखि 31 अगस्तसम्मका लागि नयाँ ओपनिङ आवर्स, रिड्युस्ड ओपनिङ आवर्स सञ्चालनमा ल्याएको छ फोर्सेस पोस्ट अफिसले.

0: ख्यार सिंह लिम
1: सुन्दै हुनुहुन्थ्यो ख्यार सिंह लिम्बूको कथा छौ मेरो फूल। ब्रिटिश फोर्सेस बनाईवासीका लागि मुभी स्क्रिनिङ हुँदैछ टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस। आउँदो 30 जुलाईका दिन 12:30 बजे हो मुभी स्क्रिनिङ टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस। ग्रेट ब्रिटिश सर्कस लेजेन्ड अफ द सीको विषयमा सुन्नुभएको होला। ब्रिटिश फोर्सेस बनाईवासीका लागि यो राम्रो अवसर छ किनभने ब्रुनाईमा पहिलोपल्ट सर्कस आउने भएको छ। ग्रेट ब्रिटिश सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि 23 अगस्तसम्म जरुडोङ पार्कमा देखाइने भएको छ यो सर्कस। र यो एकदमै युनिक खालको वाटर सर्कस हो जसमा एक्रोबेटिक्स स्टन्ट्स कमेडी फ्लाइङ ट्रपेज एरियल एक्ट्स आदि आदि हुनेछन् र टिकट धमाधम अनलाइनमा बिक्री भइसकेको छ। र अनलाइनमा टिकट खरिद गर्नका लागि greatbritishcircus.com जानुस् र आफ्नो मिति पाएक पर्ने गरिकन टिकट खरिद गरिहाल्नुहोस् पछि नभए धोका हुन सक्छ। जेरुडङ पार्कमा 31 जुलाईदेखि 23 अगस्तसम्म हो यो ग्रेट ब्रिटिश सर्कस लेजेन्ड अफ द सी।

सुन्दै हुनुहुन्थ्यो तिम्रो मुस्कान, एकदेव लिम्बू र समीर श्रेष्ठलाई। आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले ब्रिटिस फोर्सेस ब्रुनाईमा नानीहरूको यो अहिले स्कुल विदालाई मध्यनजर गरेर समर प्रोग्राम सार्वजनिक गरेको छ। 20-23 तारिकसम्म यो सुचारू हुनेछ, त्यसपछि फेरि 27-30 अर्को कार्यक्रम छ। र पहिलो कार्यक्रम 20-23 र आजको दिन मङ्गलबार 21 तारिक युथ क्लब स्कुल इयर 1-3 10-12 बजीसम्म चिटचाट कम्युनिटी सेन्टरमा हुनेछ यो कार्यक्रम। त्यसै गरी स्कुल इयर 4-8 युथ क्लब 2-4 बजीसम्म चिटचाट कम्युनिटी सेन्टरमा, अनि 22 तारिक र 23 तारिक पनि अन्य कार्यक्रमहरू छन्। तपाईँ प्यारेन्ट्सलाई विशेष गरी यो जरुरी छ, आफ्नो छोराछोरीको लागि कुन कार्यक्रम सही हो र त्यसमा पठाउनको लागि के गर्नुपर्छ त्यो सबै बन्दोबस्त मिलाउनु होला। आउँदो 23 तारिकसम्म समर प्रोग्राम आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले सार्वजनिक गरेको छ ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि। मेरो हजुर, अब सुनौ स्वप्न सुमन र अभिज्ञा घिमिरेलाई।

भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS Cervical Screening Program सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

यो मनको कुना कुनामा विकास थारू र नन्दिनी अधिकारीलाई सुन्दै हुनुहुन्थ्यो मिठो गीत। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। US डलर एकको खरिदर 154 रुपियाँ 2 पैसा, बिक्री दर 154 रुपियाँ 62 पैसा। युरो एकको खरिदर 176 रुपियाँ 3 पैसा, बिक्री दर 176 रुपियाँ 72 पैसा। पाउन्ड स्टर्लिङ एकको खरिदर 207 रुपियाँ 32 पैसा, बिक्री दर 208 रुपियाँ 13 पैसा। स्विस फ्रान्क एकको खरिदर 190 रुपियाँ 58 पैसा, बिक्री दर 191 रुपियाँ 33 पैसा। अस्ट्रेलियन डलर एकको खरिदर 107 रुपियाँ 78 पैसा, बिक्री दर 108 रुपियाँ 20 पैसा। कनेडियन डलर एकको खरिदर 109 रुपियाँ 77 पैसा, बिक्री दर 110 रुपियाँ 20 पैसा। सिङ्गापुर डलर एकको खरिदर 119 रुपियाँ 30 पैसा, बिक्री दर 119 रुपियाँ 76 पैसा। जापानिज यन 10 को खरिदर 9 रुपियाँ 48 पैसा, बिक्री दर 9 रुपियाँ 52 पैसा। चाइनिज युआन एकको खरिदर 22 रुपियाँ 76 पैसा, बिक्री दर 22 रुपियाँ 85 पैसा। साउदी अरेबियन रियाल एकको खरिदर 41 रुपियाँ 1 पैसा, बिक्री दर 41 रुपियाँ 17 पैसा। कटारी रियाल एकको खरिदर 42 रुपियाँ 25 पैसा, बिक्री दर 42 रुपियाँ 42 पैसा। थाई भाट एकको खरिदर 4 रुपियाँ 58 पैसा, बिक्री दर 4 रुपियाँ 60 पैसा। युएई डिरहाम एकको खरिदर 41 रुपियाँ 93 पैसा, बिक्री दर 42 रुपियाँ 10 पैसा। मलेजियन रिङ्गित एकको खरिदर 37 रुपियाँ 63 पैसा, बिक्री दर 37 रुपियाँ 78 पैसा। साउथ कोरियन वान 100 को खरिदर 10 रुपियाँ 39 पैसा, बिक्री दर 10 रुपियाँ 43 पैसा। स्विडिस क्रोनर एकको खरिदर 15 रुपियाँ 94 पैसा, बिक्री दर 16 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23 रुपियाँ 55 पैसा, बिक्री दर 23 रुपियाँ 64 पैसा। हङकङ डलर एकको खरिदर 19 रुपियाँ 64 पैसा, बिक्री दर 19 रुपियाँ 72 पैसा। कुवेती डिनार एकको खरिदर 500 रुपियाँ 72 पैसा, बिक्री दर 502 रुपियाँ 67 पैसा। बारेन डिनार एकको खरिदर 408 रुपियाँ 38 पैसा, बिक्री दर 409 रुपियाँ 97 पैसा। र अन्तमा ओमानी रियाल एकको खरिदर 400 रुपियाँ 3 पैसा, बिक्री दर 401 रुपियाँ 59 पैसा। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ द येलो ह्यामरको, यो गीत तिमी नभए।

तिमी नभए दि यलो ह्यामरको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आयौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु दीपक लिम्बूको एउटा गीतबाट मायालु म मरि गए नि भन्ने गीत छ इन्जोय गर्दै गर्नुहोला यो गीतपछि आठ बजेको समाचार सुन्नुहुनेछ समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ

कृषि वन तथा पर्यावरण मन्त्रालयले धान रोपाईको मुख्य सिजन भएकाले रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको दावी गरेको छ। मन्त्रालयका अनुसार सोमबार 250 मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको हो। यस्तै 1250 मेट्रिक टन डीएपी आजै रक्सोल आइपुग्ने बताएको छ। यस्तै कृषि मन्त्री गीता चौधरीले कोलकाताबाट थप 2500 मेट्रिक टन डीएपी नेपालतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार 30,000 मेट्रिक टन यूरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थमन्त्री स्वर्णिम वाग्देले 100% पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देश